क्षमा गरिएको तर पार्टी नीति र अनुशासन विपरीत गतिविधि गर्नेलाई कार्यवाही हुने चेतावनी दिनुभएको हो। वहाँले कुनै प्रतिनिधि परिषद बैठकतिर आफूहरू नलाग्ने भन्दै चुनावको तयारी गर्न निर्देशन दिनुभयो। ओलीले पार्टीभित्र बढ़दो अराजकता र अनुशासनहीनता अब स्वीकार्य नहुने भन्दै केन्द्रीय कमिटि बैठकलाई कट अफ अफ डेटका रूपमा लिएको उल्लेख गर्नु भएको छ। पार्टीको नीति र अनुशासन विपरीत जाने अराजकता फैलाउने तथा विपक्षीलाई रमाउने गरी बोल्ने जो कोहीमाथि कड़ा कार्यवाही हुने समेत वहाँको भनाई थियो। वहाँले लोकतन्त्रको पुनर्वहाली र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारी समेत गर्न पार्टीका दुई मुख्य कार्यभारका रूपमा अघि सार्न निर्देशन समेत दिनुभएको छ। निर्वाचनमा केन्द्रित भएर पार्टीलाई जीततर्फ अघि बढ़ाउने र निष्क्रिय जनसंगठनलाई पुनर्गठन गर्ने वहाँले बताउनु भएको छ। दुई कार्यभार कतिखेर कुनमा फोकस हुने कुरा पार्टीले निर्धारण गर्छ। निर्वाचनमा फोकस हुन्छौं र जित्छौं। जनसंगठनहरू डिफंक्स छन्, अब रिअर्गनाइज हुन्छ। ओलीले भन्नुभएको छ, कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा, बादल, विष्णु पौडेल, रघुजी पन्त, महासचिव शंकर पोखरेल तथा सचिवहरू पद्मा अर्याल, शेरधन राई, भानुभक्त ढकाल र डाक्टर राजन भट्टराई लगायत नेताहरूको उपस्थिति रहेको थियो। नेपाली कंग्रेसले आफ्नो 15 महाधिवेशन दुई दिन पर सारेको छ। यसअघि असोज 16 गतिदेखि शुरू गर्ने तयारी भएको महाधिवेशन अब आउँदो आइतबार असोज 18 गति दिउँसो 2 बजे काठमाण्डुको खुल्ला मंचमा उद्घाटन हुने भएको छ। महाधिवेशन 18 गतेसम्म चल्नेछ। देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सृजना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै महाधिवेशनको मिति सारेको कंग्रेसले जनाएको छ। कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले हिजो निकाल्नु भएको विज्ञप्तिमा महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेको तथा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भइरहेको उल्लेख गर्नु भएको छ। यसबीच गगन थापा नेतृत्वको नेपाली कंग्रेसले अधिवेशनको गतिविधि अगाडि बढ़ाइरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि बेग्लै अधिवेशन गर्ने तयारी गरेको छ। देउवा पक्ष असोज 15 गते वडा अधिवेशन र आउँदो मंगिर 21 देखि 23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारीमा छ। कंग्रेसभित्र दुई पक्ष नै समानान्तर महाधिवेशन गतिविधिमा लागिरहेका छन्। पूर्व राष्ट्रपति एवं नेकपा एमालेका सम्मानित वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टी, जनता र देशको सेवामा आफू सधैँ समर्पित रहने बताउनु भएको छ। हिजो बुचुवलमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले राष्ट्र र जनताका लागि काम गर्ने चाहनालाई अब पार्टी जिम्मेवारीमा रहेर पूरा गर्ने बताउनु भएको हो। नेकपा एमालेको पूर्व राष्ट्रपति भण्डारीलाई एमाले पूर्व राष्ट्रपति भण्डारीलाई असोज 8 गते पार्टीको सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको थियो। बाल्यकालदेखि नै एमालेमा आबद्ध भएर समाजसेवा तथा कुरीति विरूद्धको अभियानमा सहभागी भएको स्मरण गर्दै भण्डारीले आफूले पार्टी, समाज र राष्ट्रका लागि निरन्तर काम गर्दै आएको उल्लेख गर्नु भएको छ। पार्टी जिल्ला कमिटी रूपन्देहीले आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता भण्डारीले पार्टी नेतृत्वले गल्ती र कमजोरीलाई सच्याएर पार्टीलाई अघि बढ़ाउनु पर्ने स्पष्ट पार्नु भएको छ। विगतमा जे भयो भएका पार्टी विभाजनले एमाले सहित समग्र वाम आन्दोलनलाई ठूलो असर परेको भन्दै उहाँले राजनीतिक दलले जनताको विश्वास जित्नुपर्नेमा जोड़ दिनुभएको छ। मूलधारका राजनीतिक दलहरू विभाजन हुन नहुने भन्दै पार्टी विभाजनको असर समग्र राजनीतिक क्षेत्रमा पर्ने उल्लेख गर्नु भएको छ। एउटा निर्वाचनको परिणामलाई आधार बनाएर पार्टी कार्यकर्ता र सुवेक्षक निराश हुनु नपर्ने भन्दै उहाँले एमाले नै मुलुकको निर्णायक शक्ति बन्ने बताउनु भएको छ। नेपाल विद्युत प्राधिकरणले हिउँदमा 1154 मेगावाट विद्युत आयात गर्ने भएको छ। बाढ़ी पहिरोले विभिन्न जलविद्युत आयोजनामा पुगेको क्षति र हिउँदमा बढ़दो माग परिपूर्ति गर्न प्राधिकरणले आगामी जनवरीदेखि मेसम्म उक्त परिणाममा बिजुली आयात गर्ने भएको हो। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सुक्खायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने विद्युतले माग परिपूर्ति नहुने भन्दै त्यसका लागि आयात गरिने बताउनु भएको छ। श्रेष्ठका अनुसार सुक्खायाममा आन्तरिक उत्पादनबाट 1218 मेगावाट विद्युत उपलब्ध हुनेछ। यो वर्ष हिउँदमा 2272 मेगावाट विद्युत माग हुने अनुमान रहेको, सोही आधारमा आन्तरिक उत्पादनबाट परिपूर्ति हुन नसक्ने विद्युत आयात गर्ने योजना प्राधिकरण उल्लेख गरेको छ र प्राधिकरणले माग आपूर्ति संकलनका लागि ढल्केबर त्यस्तै मुजफ्फरपुर 600 मेगावाट, टनकपुर महेन्द्रनगरबाट 54 मेगावाट, त्यस्तै बिहारबाट विभिन्न विन्दुबाट 350 मेगावाट र आरटीसीका माध्यमबाट 150 मेगावाट गरी 1154 मेगावाट विद्युत आयात गरिने जनाएको हो।
बुटवल उपमहानगरपालिकाले बाढ़ीबाट घर पूर्ण रूपमा क्षति भएका पाँच परिवारलाई तीन महिनासम्म मासिक 15,000 रूपियाँका दरले राहत उपलब्ध गराउने भएको छ। हिजो बसेको विपद व्यवस्थापन समितिको बैठकले वडा नम्बर 11 को टप मजुवा क्षेत्रमा बाढ़ीका कारण पूर्ण रूपमा क्षति भएका पाँच घर परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो। निर्णय अनुसार प्रत्येक परिवारले तीन महिनासम्म मासिक 15,000 रूपियाँ प्राप्त गर्नेछन्। त्यस्तै बाढ़ीबाट आंशिक क्षति भएका दुई घर परिवारलाई पनि आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने निर्णय बैठकले गरेको छ। बाढ़ीका कारण प्रभावित क्षेत्रमा क्षति पुगेको पक्की ढलान सहितको तटबन्ध यथाशीघ्र पुनर्निर्माण गर्न जनताको तटबन्ध कार्यालयलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ। त्यस्तै बैठकमा पार्टी तथा विपदबाट प्रभावित क्षेत्रको व्यवस्था तत्कालीन राहत पुनस्थापना तथा आगामी दिनमा अपनाउनु पर्ने जोखिम न्यूनीकरण लगायत विषयमा छलफल भएको थियो। सम्बन्धित सरकारी नियामक निकाय विनय उपभोक्ता हित संरक्षण मंचका एक पदाधिकारीले बुटवलमा मसला उद्योगको अनुगमन गर्न पाउनुपर्ने भन्दै विवाद गरेको प्रति रूपन्देह उद्योग संघले आपत्ति जनाएको छ। उपभोक्ता हित संरक्षण मंच बुटवलका अध्यक्ष समुद्र जीसी अस्ति हिजो बुटवल 11 ओलीपथ स्थित बुटवल रारा मसला उद्योगमा प्रवेश गरी संचारकर्मी बोलाएर एकपक्षीय समाचार सम्प्रेषण गरेको भन्दै उद्योग संघले आपत्ति जनाएको हो। संघका अध्यक्ष कृष्ण पराजुली र महासचिव सुमन बस्यालले विज्ञप्ति जारी गर्दै उद्योगको विषयमा लामो समयदेखि विवाद चलिरहेको र उक्त विषय स्थानीय तह प्रशासन घरेलु तथा साना उद्योग कार्यालय हुँदै अदालतसम्म पुगेको तथा हाल विचाराधीन अवस्थामा रहेको अवस्थामा नियामक निकायको स्वीकृति बिनै अनाधिकृत अनुगमन गर्न खोजिएको भन्दै यस्ता काम बन्द गर्न आग्रह गरिएको छ। संघले विज्ञप्ति मार्फत कुनै पनि उद्योगले कानून र विधि विपरीत काम गर्न नपाउने स्पष्ट गर्दै स्थानीयको अधिकार समेत व्यवस्था नगर्ने जनाएको छ। नियामक निकायले दिएको निर्देशन पालना गरिरहेका उद्योगलाई टोल समिति वा अन्य समूहको दबावमा हतोत्साहित बनाउने र बन्द गराउने गतिविधि स्वीकार्य नहुने समेत संघको भनाइरहेको छ। गुल्मीको रेसुङ्गा विमानस्थल 3.5 महिनादेखि उडान विहीन भएको छ। पछिल्लो उडान जेठ 24 भएकोमा त्यसपछि हालसम्म कुनै उडान हुन सकेको छैन। पहिलो पटक आइतबार मंगलबार र शुक्रबार नियमित उडानको तालिका रहेको तर जेठ 24 पछि उडान नभएको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेशन प्रमुख सुमन थापाले बताउनु भएको छ। पछिल्लो उडान हुने आसपासको समयमा गुल्मी काठमाण्डु हवाई भाड़ा 3,000 रूपियाँ भन्दा बढ़ीले वृद्धि भएको थियो। हवाई इन्धनको मूल्य वृद्धिसँगै भाड़ादर नयाँ भएको हो। त्यसपछि एक दुई उडान भए पनि अरू उडान भएको छैन। नयाँ भाड़ा दर अनुसार गुल्मी काठमाण्डु 10,500 रूपियाँ र काठमाण्डु गुल्मी 10,700 रूपियाँ रहेको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेशन प्रमुख थापाले बताउनु भएको हो। यसअघि गुल्मी काठमाण्डु 7,300 रूपियाँ र काठमाण्डु गुल्मी 7,500 रूपियाँ रहेको थियो। रेसुङ्गा विमानस्थलमा नेपाल वायु सेवा निगमको 18 सीट क्षमताको ट्विन अटर जहाजले उडान भर्दै आएको छ। यसमा 2-1 हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएका छौं। अब अन्तिम खेल खबर। 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलका हिजोका दुईवटै खेल रद्द भएका छन्। नेपाल र श्रीलंका बीचको हिजो बिहान हुनुपर्ने खेल तथा त्यसपछि तय भएको बंगलादेश र मलेसियाको खेल पनि वर्षाका कारण हुन सकेन। यो सँगै नेपाल र मलेसिया क्वार्टर फाइनलबाटै बाहिरिएका छन्। श्रीलंका र बंगलादेश सेमी फाइनलमा पुगेका छन्। यसअघि हिजो पनि खेल हुन नसक्दा भारत र पाकिस्तान सेमी फाइनलमा पुगेका थिए। उच्च ताको टोली अघिल्लो चरणमा जाने नियम अनुसार भारत पाकिस्तान श्रीलंका र बंगलादेश अघिल्लो चरणमा पुगेसँगै सेमी फाइनल समीकरण पूरा भएको छ। अब पाकिस्तान र बंगलादेश तथा भारत र श्रीलंका फाइनलमा पुग्न खेल्नेछन्। यही खबरसँगै हामी हाल खबरको अन्त्यमा आइपुगेका छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक पुनः एकपटक। आज दिउँसोदेखि पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने, लामो दूरीका रात्रिकालीन सवारीमा दुई चालक हुनै पर्ने, नियमको पालना नगर्नेलाई कार्यवाही हुने ट्राफिक प्रहरीको भनाई। मन्त्री परिषद बैठकका मुख्य निर्णयहरू सार्वजनिक। अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 मिलियन डलर अनुदान स्वीकृत गर्ने निर्णय। सरकारले ल्यायो केही नेपाल ऐन संशोधन विधेयक। निष्क्रिय अध्यादेशका प्रावधान बिउताइने। पुनर्गठन भनेर अध्यक्ष हटाउने गतिविधि अवश्यमा नहुने एमाले अध्यक्ष ओलीको चेतावनी। नेपाली कंग्रेसको 15 महाधिवेशन दुई दिन पछि सर्यो। असोज 18 गते काठमाण्डुको खुल्ला मंचमा उद्घाटन हुने। पार्टीमा रहेर देश र जनताको सेवा गर्न पूर्व राष्ट्रपति भण्डारीको भनाई। नेतृत्वको गल्ती र
कमजोरीलाई सच्याएर पार्टीलाई अघि बढ़ाउनु पर्नेमा जोड़। आगामी हिउँदमा 1154 मेगावाट विद्युत आयात गर्ने तयारी। बुटोलका बाढ़ी प्रभावित 5 परिवारलाई राहत उपलब्ध। नियामक निकाय विनय उद्योग अनुगमन गर्न खोजेको भन्दै रूपन्देह उद्योग संघको आपत्ति। अब ओभरसियरलाई पनि लाइसेन्स अनिवार्य चाहिने। र एसियाड क्रिकेटमा वर्षाले खेल रद्द भएपछि नेपाल मलेसिया बाहिरी। अवस्त यिनै खबर शीर्षकसँगै बिहान 5:40 को हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 14 गते बुधबार, सेप्टेम्बर 30 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको चतुर्थी तिथि।
1: साझा खबरमा

0: भागे हुँदै साक्षरता अभियानमा 36 अर्ब खर्च कोशीको 43% माटोमा अम्लिएपन।
1: इराकबाट दुई दशकमा अमेरिकी सेना बाहिरिँदै इरानले मध्यपूर्वका अमेरिकी पूर्वाधारमाथि आक्रमण गर्ने चेतावनी। युक्रेनले सुरक्षाको कारण देखाउँदै विद्यार्थीलाई घरमै अनलाइनमा पढ्न निर्देशन।
0: र जापानमा जारी विश्व एसियाली खेलकुदमा वरियताको मारमा एसोसिएट राष्ट्रहरू आर्चरीमा नेपालको कमजोर प्रदर्शन। 10 राष्ट्रिय खेलकुदको तयारी तीव्र।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा 4 दिनको लगातारको वर्षापछि परेको प्रभावको प्रसंग।
1: यही असोज 8 देखि 11 गतेसम्म भएको अत्यधिक वर्षा बाढ़ी र पहिरोका कारण देशभर 30 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा 571 विपदका घटना रेकर्ड भएका छन्। प्राधिकरणको प्रतिकार स्थिर प्रतिवेदन अनुसार विपदका घटनामध्ये 315 पहिरो, 90 बाढ़ी र 136 भारी वर्षाका घटनाहरू भएका छन्। पहिरोमा 23, बाढ़ीमा 4 र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको छ। विपदका घटनामा 3 जना बेपत्ता भएका छन् भने 15 जना घाइते भएका छन्। घाइते मध्ये पहिरोमा 8 र भारी वर्षाका कारण 7 जना छन्। यस अवधिमा 1,923 परिवार प्रत्यक्ष प्रभावित भएका छन्। विपदका कारण 234 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 150 घरमा आंशिक क्षति पुगेको छ। 10 पुल प्रभावित भएका छन् भने 33 गोठमा क्षति पुगेको छ। 118 पशु चौपायमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ। लगातार 4 दिनको वर्षाका क्रममा देशभरका 186 मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षाको रेकर्ड भएको थियो। सबैभन्दा बढ़ी नवलपरासी पूर्वको डेड गाउँमा 544.2 मिलिमिटर, कास्कीको 85 5.2 मिलिमिटर र तनहुँको अत्रोलीटारमा 472 मिलिमिटर वर्षा मापन भएको थियो। किसानले लगाएको धानबालीमा लगातारको पानीले क्षति पुर्याएको छ। दाङका किसान पनि धानबालीमा क्षति पुगेपछि चिन्तित छन्।
3: सिंचाईको सुविधा भएका कारण असारमै धान खेती गरेका दाङ देउखुरीका किसान धान भित्र्याउन ठिक्क परेका थिए। मौसमको पूर्व सूचना अनुसार किसानले यो वर्षापछि धान काट्ने तयारी गरेका थिए, तर वर्षाले धान बालीमा ठूलो क्षति पुर्याएको छ। गढवा गाउँपालिका 5 चैनपुरका किसान विष्णु बहादुर महरा:
4: मेरो 14 धान ढल्यो, पानीले डुब्या छ। वर्षदिनमा मैले के खान्यो? घर 4 त्यो पनि ढल्या छ, त्यहाँ पानी जमा।
3: लगातारको वर्षा र हावाहुरीका कारण धान सबै खेतमै ढलेको छ भने खेत जलमग्न छ। वर्ष दिनलाई खाने धान हावाहुरी र वर्षाका कारण खेतमै ढलेपछि उत्पादन घट्नुका साथै खानाका लागि समस्या पर्ने भएपछि सोही ठाउँका अर्का किसान बसन्त बहादुर खड्का चिन्तित हुनुहुन्छ।
5: 2-4 दिनपछि अब सुरक्षा लाग्यो, काट्नु पर्ला भित्र भनेको त 4 दिन भयो पानी आउनु लाग्यो। धान त स्वामी हाम्रो कान्छीको भयो, हाम्रो बाबुको भयो, अहिले छन् मान्छे त थुप्रो उता होइन, कैछिन कैछिन उता।
3: देउखुरी क्षेत्रका लमही, राप्ती, गढवा र राजपुर गाउँपालिकामा अधिकांश किसानको खेतमा धान पाकेर पहेँल पुरो छ। किसानले यो वर्ष मात्रै होइन वर्षिनी यस्ता खालका समस्याहरू भोग्दै आइरहेका छन्। कहिले काटेर भित्र्याउन ठिक्क पारेको धान पानीले भिजाउँछ भने कहिले हावाहुरी र डुबानका कारण धान खेतीमा क्षति हुने गरेको छ। गढवा गाउँ पालिका 5 किसान सलिम खान:
6: यो 3-4 दिनको पानीले काट्न ठिक्क पारेको धान बाली सबै नोक्सानी गर्यो। अब पानीले त धेरै क्षति पुर्यायो भन्ने सबैको, हाम्रो यहाँ हाम्रो मात्रै नभएर सबैजनाको काट्ने धान बाली ठिक्क परेको अनि सबै क्षति भएको छ। अब खाने जतिको धान जसको थियो उसको त अब खानेमा के कम पर्ने भयो, बेच्ने जति धान त अब सडेर कोहेर जाने भयो, त्यही सबै घाटै घाटो छ हजुर। यो पानीले त धेरै नोक्सान पार्यो।
3: निरन्तरको वर्षा र हावाहरीका कारण धान बालीमा भएको क्षतिको विवरण संकलनको काम तत्कालै शुरू गर्ने र के कति सकिन्छ किसानलाई राहतको कार्यक्रम ल्याउने पालिकाहरूले बताएका छन्। सुशीला ओली, CIN रेडियो, मध्य पश्चिम, दाङ।
1: यसैबीच असोज 17 देखि 3 दिन भीषण वर्षा हुने भनेर गरिएको भ्रमलाई नेपाल मौसम विज्ञान विभागले ध्यानाकर्षण जनाएको छ। विभागले एक सूचना जारी गर्दै

0: भीषण वर्षा सम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र यस्ता सामग्री नफैलाउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै सम्पूर्णलाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल मार्फत मात्रै अपडेट रहन विभागले अनुरोध समेत गरेको छ। मौसमविद डेभिड ठकाल,
1: सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौ, जसको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू हेर्दै गर्नुहोला।
2: सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको बैठकले संघीय निजामती विधेयक सहित अन्य तीनवटा विधेयक संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
3: पूर्व प्रधान न्यायाधीश शैलेन्द्र शमशेरज्यूको प्रश्न सबैतिरबाट आएको छ, स्पष्ट नै भइ नै सकेको छ। उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, यहाँहरूले देख्नु नै भएको छ। उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगेको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ।
2: मन्त्री परिषदको बैठकपछि पत्रकारहरूले पूर्व प्रधान न्यायाधीश जबरा नियन्त्रणमा लिएको प्रसंगमा सोधेको प्रश्नको जवाब दिँदै मन्त्री पोखरेलले त्यसमा स्पष्टीकरण दिनुभयो। मन्त्री परिषद बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 संशोधन गर्न बनेको विधेयक र पशु वधशाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले बताउनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कोमला ढल्केवर पतलैया सड़क खण्ड, गजाड खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना 40 मेगावाट र सशस्त्र प्रहरी बल नेपाललाई तालिम शिक्षालय गुल्म तथा सीमा सुरक्षा पोस्टहरू निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ। दुईजना सहसचिवलाई सचिवमा बढ़ुवा गर्ने निर्णय पनि भएको छ। नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव आभा श्रेष्ठ कर्णलाई बढ़ुवा गरी मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिव पदमा र नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा डाक्टर जगदीश्वर कर्माचार्यलाई बढ़ुवा गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि भएको छ। मन्त्री परिषद बैठकबाट निजामती विधेयक दुई दिनभित्र संसदमा लैजाने तयारी भएको छ। एक पटकका लागि 30 वर्ष सेवा अवधि र 55 वर्षे अवकाश विधेयकमा प्रस्ताव गरिएको छ। 30 वर्षको सेवाका आधारमा मात्रै पेन्सन दिने दीर्घकालीन योजना लागू हुनेछ। 55 वर्षमा अवकाश दिँदा थप 3 वर्ष पेन्सन प्रयोजनका लागि गणना गरिनेछ। कार्यकारी र विशेषज्ञ पदमा निश्चित अवधिका लागि करार सम्झौता गरेर बाहिरबाट ल्याउने, मुख्य सचिवको कार्यकाल 2 वर्ष, सचिवको 3 वर्ष, कार्य सम्पादन मूल्याङ्कन का समूह प्रणाली वैज्ञानिक र वस्तुनिष्ठ बनाउने, मुख्य सचिव र सचिवको बढ़ुवा उत्कृष्ट समूह र नेतृत्व क्षमताको आधारमा महानिर्देशक र कार्यालय प्रमुख पठाउँदा कार्यक्षमता मूल्याङ्कन गर्ने, मन्त्रालयगत क्याडर प्रणाली शुरूको नियुक्ति जुन मन्त्रालयमा छ सेवाको निरन्तरता त्यहाँ रहने विकास गर्ने, ट्रेड युनियन खारेज गुनासो सुनवाई प्रणाली विकास गर्ने, सरूवाको गुनासो सुनवाईका लागि प्रशासनिक संयन्त्र बनाउने पनि मस्यौदामा प्रस्ताव गरिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा पशु चौपाएको स्याहारमा ध्यान दिनुपर्ने कुरा
4: अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ सुरुमै प्रारम्भिक चरणमा थाहा पाइयो। तपाईँलाई थाहा पाउनै ढिलो भयो नि, धेरै फैलिने हो कि, अनि त्यसले गर्दाखेरि प्रारम्भिक चरणलाई थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्ने सहज भयो।
2: डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिलामा सरकारको ध्यान, कांग्रेस महाधिवेशनमा 7,000 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुँदै साक्षरता अभियानमा 36 अर्ब खर्च, कोशीको 43% माटोमा अम्लीयपन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
6: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
5: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
6: खैदाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
5: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
6: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
0: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
6: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
7: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
8: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
11: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा डलरमा घरभाडाको फैलोदो कारोबार शीर्षकको खबर प्रकाशित छ। घर तथा अपार्टमेन्टलाई डलरमा भाड़ा लगाउने प्रतिस्पर्धाले नेपालीलाई भाड़ा पाउन कठिन बन्दै गएको छ। यस्ता अनौपचारिक कारोबारमा नियमनकारी निकायको ध्यान भने पुगेको देखिँदैन, आर्या चन्दले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा चोलिन्द्रलाई भेटेर मुख्य रजिस्ट्रार फर्किएपछि फूलकोटमा जे भयो शीर्षकको खबर दुर्गा दुलालले लेख्नु भएको छ। फूलकोटमा न्यायाधीशहरूले प्रधान न्यायाधीश मनोज कुमार शर्माको कार्यशैलीमाथि प्रश्न उठाए। पूर्व प्रधान न्यायाधीश चोलिन्द्र शमशेर जबरासँग सम्पर्क भए नभएको बारे समेत सोधेका थिए। कांग्रेस महाधिवेशनमा 7,000 प्रतिनिधि सहभागी हुँदै शीर्षकमा कुलचन्द्र न्यूपानेले खबर लेख्नु भएको छ। 14 महाधिवेशनको तुलनामा झण्डै 3,000 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि हुने भएकाले 15-17 समेत खुला मंचमै गर्ने कांग्रेसले तयारी गरेको छ। आगामी आइतबार शुरू हुने कांग्रेसको 15 महाधिवेशनमा करिब 7,000 महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने भएका छन्। 14 महाधिवेशनको तुलनामा झण्डै 3,000 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि हुने भएकाले 15-17 समेत खुला मंचमै गर्ने तयारी छ। सोमबारदेखि देशभर महाधिवेशन प्रतिनिधि छनौट भइरहेको छ भने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि गर्ने व्यवस्था मिलाइएको छ। महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रक्रिया पूरा हुन भोलिसम्म समय लाग्ने निर्वाचन समितिले जनाएको छ। वर्षातका कारण क्षेत्रीय अधिवेशनहरू प्रभावित भएकाले कांग्रेस महाधिवेशन दुई दिन पर सारेर 18-22 असोजसम्म पुर्याएको छ। यस अघि तोकिएको 16-19 असोजको तालिका हिजो हेरफेर भएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएनसँग बताउनुभयो।
13: नेपाली कंग्रेसको 15 महाधिवेशनको कार्यतालिका 16 असोजदेखि गर्ने भनिएकोमा 16 असोजदेखि नै गर्ने हो। असोज 16 र 17 गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह चाहिँ 83 असोज 18 गते 2 गते खुल्ला मञ्च खेलमा हुन्छ। यो दुईटालाई हामीले चाहिँ 8 गतेदेखि आएको वर्षाका कारण केही हाम्रो कार्यपालिकालाई थोरै तलमाथि गर्नुपर्ने भएकोले नाम दर्ताको समय 16 गते कायम 16 र 17 कायम गरी 18 गते उद्घाटन गर्ने कार्यक्रम बनाएका छौं।
0: ओभरसियरलाई पनि लाइसेन्स अनिवार्य शीर्षकमा अर्को खबर सुदीप कैनीले भित्री पृष्ठमा लेख्नु भएको छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा एक साताभित्र ग्यास आपूर्ति सहज हुने दावी शीर्षकमा कौशिला कौले लेख्नु भएको खबर पनि प्रकाशित छ। नेपाल आयल निगमले आगामी दिनमा कतै अवरोध नभई एक साताभित्र काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति सहज हुने बताएको छ। 3-4 दिनको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरूद्ध हुँदा ग्यास ढुवानी प्रभावित भएको थियो। त्यस्तै 56 अर्ब ऋण बोकेको निगमलाई 5 महिनाभित्र अर्को 10 अर्ब आवश्यक शीर्षकको खबर पनि प्रकाशित छ भने मलेसिया रोजगारी विवादको प्रभाव साउनका तुलनामा भदौमा मलेसिया जाने 38% घटे शीर्षकको खबर पनि प्रकाशित छ।
2: नागरिक दैनिकको भेजी पन्नामा अमर खड्काले लेख्नुभएको खबर छ, कोशी प्रदेशका किसानले खेती गर्ने माटोमा अम्लीयपनको समस्या देखिएको छ। प्रदेश स्तरीय माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीले पछिल्लो एक वर्षमा परीक्षण गरेका 4,335 नमूना मध्ये 1,887 अम्लीयपन भेटिएको हो। यो परीक्षण गरिएका नमूनाको करिब 43% हो। 43% कोशीको माटोमा अम्लीयपन देखिएको खबरमा उल्लेख गरिएको छ। साक्षरता अभियानमा 36 अर्ब खर्च शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। सरकारले 2065-66 निरक्षरता उन्मूलनका लागि राष्ट्रिय साक्षरता अभियान सञ्चालन गर्दै आएको छ। साक्षरता र निरन्तर सिकाइमा हालसम्म 36 अर्ब भन्दा बढ़ी रकम खर्च गरिसके पनि अझै 9 जिल्लाका 112 पालिका साक्षर घोषणा हुन बाँकी रहेको शिक्षा विभागले जनाएको छ। 2076 सालमा साक्षर नेपाल वर्षको अवधारणासहित 2 वर्षभित्र नेपाललाई साक्षर घोषणा गर्ने लक्ष्य सरकारले लिएको थियो। वन क्षेत्र नेपालमा बढ़दै विश्वमा घट्दै शीर्षकमा लेखिएको अर्को खबर पनि छ। विश्वमा प्राकृतिक रूपमा नयाँ बिरूवा उम्रिने पुनर्जनन वा वन क्षेत्र भने निरन्तर घटिरहेको एफएओको प्रतिवेदनमा उल्लेख छ। नेपालमा भने वन क्षेत्र बढ़ेर कुल भूभागको 46% ढाकेको उल्लेख गरिएको छ। बेरितका आदेशले सधैँ अप्ठ्यारोमा प्रहरी शीर्षकमा रमेश धमलाले लेख्नु भएको छ। राजनैतिक नेतृत्वको दबावमा हुने पक्राउ र अनुसन्धानले प्रहरीलाई विवादमा तान्दी लगेको छ भने यसले संगठनप्रतिको नागरिक विश्वास पनि कमजोर हुने जोखिम बढ़ेको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा अवरूद्ध संचार शीघ्र सञ्चालनमा ल्याउन निर्देशन शीर्षकमा खबर छापिएको छ। कर तिर्दैमा सार्वजनिक जग्गा व्यक्तिको हुँदैन शीर्षकमा नारायण काफ्लेले लेख्नु भएको छ। बहाल कर वा दस्तुर बुझाएका आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिमा कसैको निजी स्वामित्व सिर्जना नहुने भयो। संविधान र कानूनले निर्धारण गरेको प्रक्रियाबाट पूर्जा पाएकोमा बाहेक दस्तुर तिरेको आधारमा भोगाधिकार प्राप्त हुँदैन लेखिएको छ। डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिला सरकारको 6 महिनाको व्याख्या सहित सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर छ। मन्त्रालयहरूको पुनर्संरचना सार्वजनिक सेवामा शून्य बाँकी फाइल अभियान राहदानी तथा नागरिकता सेवामा डिजिटल सहजता र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको बलियो उपस्थिति यस अवधिका मुख्य काम रहेको पनि उल्लेख गरिएको छ। बीमा दावी भुक्तानी सरलीकरण गर्ने कार्यविधि लागू भएको बारेमा भेषराज बेलवासेले भित्रीपन्नामा लेख्नु भएको छ। बीमा दावी 21 अर्ब भुक्तानी 67 लाख रहेको छ। भोटेकोशी बाढ़ीले भौतिक संरचना सवारी साधन र अन्य सम्पत्तिमा पुर्याएको क्षतिको वास्तविक आर्थिक आकार बीमा दावी मार्फत देखिन थालेको छ। गत भदौ 10 गते भोटेकोशीदेखि त्रिशुली र नारायणीसम्म आएको बाढ़ीको क्षति अब बीमा कम्पनीको वित्तीय दायित्वमा देखिन थालेको उल्लेख गरिएको छ। चीनतिरै अट्किए किसिमका सामान शीर्षकमा विश्वास रेग्मीले लेख्नु भएको छ भने पाकेको धानमा हात्तीको रजाई शीर्षकमा गुलरिया बर्दियाबाट लेखिएको खबर छ। मुस्ताङको स्याउ बोटमै रोकिएको बारेमा मुक्तिनाथबाट लेखिएको खबर पनि गोर्खापत्र दैनिकको पेत्रीपन्नामा छापिएको छ। नयाँ पत्रिका दैनिकमा भने सरकारले टुंग्यायो निजामती विधेयक, दुई दिनभित्र संसदमा लैजाने तयारी शीर्षकमा खबर छ। सुभाष भट्टले यो खबर लेख्नु भएको हो। तिर्खाएको गौरीगंज शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको खबर पनि छ। 3.5 करोड़ खर्च भएको आयोजना 8 वर्षदेखि अधूरै छ। ट्याङ्की र डिप बोरिङ निर्माण भए पनि पाइपलाइन विस्तार नहुँदा 2500 घरधुरी अझै ट्यूबवेलकै भरमा रहेको पनि उल्लेख गरिएको छ। विदेशी विश्वविद्यालयबाट संचालित कलेज सरकारको निगरानीमा शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छ भने सड़क फिज गर्ने भन्दै सर्वसाधारणको नागरिकता र फोटो संकलन, 300 जनाको बैंक र ई सेवा खाता खोलेर 20 करोड़ भन्दा बढ़ीको अवैध कारोबार भएको बारेमा विदुर कटुवालले उदयपुरबाट लेख्नु भएको खबर पनि भित्री पन्नामै रहेको छ। अर्को खबर छापिएको छ नयाँ पत्रिका दैनिकमै, तातोपानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थालेको बारेमा सिन्धुपाल्चोकबाट रामकृष्ण थापाले लेख्नु भएको हो। धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति 2083, ब्रोकरलाई 4 श्रेणीमा वर्गीकरण, कम्पनीको प्रमुख शेयर धनीको सीमा तोकिने शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर पनि नयाँ पत्रिका दैनिकमा छ।
0: साझा खबरमा अब विदेशका खबर। इराकका 2 दशक भन्दा लामो सैन्य उपस्थितिपछि अमेरिकी सेना आफ्नो अन्तिम सैन्य अखडाबाट बाहिरिन लागेको छ। अमेरिकी सेनाको बहिर्गमनलाई इरान र उसका इराकी सहयोगी समूहहरूले विजयका रूपमा व्याख्या गरिरहेका छन्। तर इराकी सुरक्षा अधिकारी तथा विश्लेषकहरूले भने अमेरिकी सेना हटेपछि इरान र समर्थित सशस्त्र समूहको प्रभाव बढ़नुका साथै इस्लामिक स्टेटले पुनः संगठित हुने अवसर प्राप्त गर्ने समेत चेतावनी दिएका छन्। तेहरानले हर्मुज जलमार्ग पुनः खोल्ने नयाँ योजनामाथि अमेरिकाबाट औपचारिक जवाब पर्खिरहेका बेलामा कड़ा चेतावनी दिएको छ। इरानले मध्यपूर्वका अमेरिकी पूर्वाधारमाथि आक्रमण गर्ने धम्की दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको प्रस्तावलाई पहिले नै अस्वीकार गरिसक्नु भएको छ र रूसले दिनको समयमा पनि आक्रमण बढ़ेको भन्दै युक्रेनको प्रमुख विश्वविद्यालयले विद्यार्थीहरूलाई अर्को सूचना जारी नहुँदासम्म क्याम्पसमा नजान र घरमा नै रहेर पढ़न आग्रह गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। केमा दिनको समयमा पनि रूसी ड्रोन आक्रमण बढ़ेको कारण विश्वविद्यालयले मातहतका संस्थाहरूलाई अनलाइन कक्षा मार्फत पठन पाठनको व्यवस्था गर्न समेत निर्देशन दिएको हो।
2: साझा खबरमा अब खेलकुदको खबर। विश्व एसियाडमा वरियताको मारमा एसोसिएट राष्ट्रहरू परिरहेका छन्। नागोयाबाट जापानबाट रमेश सुवेदीले नयाँ पत्रिकामा लेख्नु भएको छ। जापानको नागोया र आइचीमा चलिरहेको विश्व एसियन खेलकुद प्रतियोगिता एसियाड अन्तर्गत पुरूष क्रिकेटमा एसोसिएट राष्ट्रहरू वरियताको मारमा परेका हुन्। त्यही नै आईसीसी टी20 आई वरियतामा शीर्ष 10 भित्र रहेका राष्ट्रहरूले यसको फाइदा उठाइरहेका छन्। वर्षाका कारण मंगलबार नेपालले खेल्दै नखेली क्वार्टर फाइनलबाट बाहिरिनु परेको छ। नेपाली धावक मुकेश पालले भने पुरूष 5000 मिटर दौड़मा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। उहाँले जापानमा चलिरहेको एसियाडमा 14:03.61 सेकेण्डको नयाँ रेकर्ड बनाउनु भएको हो। पालले 22 वर्ष पुरानो कीर्तिमान तोड्नु भएको हो। र 10 औं राष्ट्रिय खेलकुदको तयारी तीव्र पारिएको छ। रंग रोगनका विभिन्न कामहरू हुँदैछन्। कर्णाली प्रदेशमा हुने 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अहिले तयारी तीव्र पारिएको हो। 16-29 मंगिरसम्म 10 औं राष्ट्रिय खेलकुद हुने तालिका छ। केही खेलको खेलस्थल लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा गर्ने गरी कर्णाली प्रदेश खेलकुद परिषदले 32 खेल प्रस्ताव गरेको ज्योति कटुवालले सुर्खेतबाट कान्तिपुर दैनिकमा लेख्नु भएको छ।
0: बाढ़ी लगायतका विपदमा पशुपालनमा देखिने समस्या र समाधानको उपाय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब बाढ़ी प्रभावित क्षेत्रमा पशुको स्याहार र दाना पानीको प्रसंग। रसुवाको भोटेको सीमा भदौ 10 गते गएको बाढ़ीमा ठूलो संख्यामा पशु चौपाएको मृत्यु भयो। विनाशकारी बाढ़ीका कारण हजारौं पशु चौपाए घाइते अवस्थामा छन्। प्रभावित क्षेत्रमा घाइते तथा अन्य पशुको स्याहार कसरी गर्ने? साथी सुशीला श्रेष्ठले पशु चिकित्सक डाक्टर डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गर्नुभएको छ।
4: त्यस्ता घाइते पशुहरूलाई इमिडिएट सपोर्ट गर्ने हिसाबबाट हामीले नै पशु विभागसँग मिलेर सुरुमा घाइते हुँदा अथवा त्यसपछि संक्रमणहरू हुनसक्छ त्यसको निम्ति चाहिने औषधिहरू जुन उपयुक्त औषधिहरू हुन्छ जस्तै कि कहिले कहिले संक्रमणहरू हुनसक्छ त्यसको लागि एन्टिबायोटिक जुन अलिकति त्यस्तो अवस्थामा उपयुक्त हुने खालको एन्टिबायोटिक औषधिहरू विभिन्न खालको मलमहरू होइन अनि त्यसपछि घाउ सफा गर्ने अब यस्तो आयोडिन जस्ता औषधिहरू मिनरल मिक्सचरहरू परजीवीहरूको पनि समस्याहरू हुनसक्छ त्यसले गर्दाखेरि चाहिँ यो परजीवी जन्ने एन्थेलमेन्टिक भन्छौँ हामी त्यस्ता खालको औषधिहरूको सप्लाईहरू चाहिँ हामीले पालिकाहरूलाई पशु विभाग मार्फत जिल्ला पशु कार्यालय र केही पालिकाहरूमा चाहिँ उपलब्ध गराएको थियौँ। पशु विभागले अरू विभिन्न खालको हाम्रो औषधि व्यवसायहरूबाट पनि त्यसमा चाहिँ सहयोग भएको थियो नि एफएओबाट पनि त्यसमा सहयोग भएको थियो। यो चाहिँ अब ठुलो स्तरमा चाहिँ भएको हुनाले विभिन्न संस्थाहरूको एउटै संस्थाले मात्रै भन्दा पनि विभिन्न संस्थाहरूको सहकार्य चाहिँ छ यसमा र यसको नेतृत्व चाहिँ पशु विभागले गरेको छ र हामीले पनि विशेष गरी पशु विभाग मार्फत चाहिँ प्रभावित पालिकाहरूमा चाहिँ यस्ता घाइते पशुहरूको उपचारमा प्रयोग हुने औषधिहरूको चाहिँ व्यवस्थापनमा चाहिँ सहयोग गरेका छौँ।
15: अब कतिको त पशुको धनीको भन्ने पनि चिनिँदैन होइन चिनिएको छैन त कहाँबाट कहाँ पुगेको छ कस्तो छ भन्ने पनि थाहा छैन होइन उपचार चाहिँ भइरहेको देखियो होइन यो चाहिँ अलिक भएको रहन्छ भन्ने खालको पनि पाइयो
4: जति भएको छ पाएकोसम्म चाहिँ गरिरहनु भएको छ तर ठूलो संख्यामा चाहिँ घाइते पशुहरूको चाहिँ त्यहाँ उपलब्ध थिएन किनकि त्यो ठूलो बाढी आएको हुनाले धेरै जस्तो बगारै लयो अथवा जो जुन पशुहरू भाग्न सके तिनीहरू चाहिँ अब सुरक्षित ठाउँमा
15: यस्तो पनि भयो अब केही देखियो भने जस्तो अब गोठमा छ अब बाँधिएको गाई बस्तु त खोलामा बगिहाल्यो नि त खोल्न भ्याइएन खोलिएन खोलिएको भएदेखि अन्तसम्म पुग्ने पनि हुन्थ्यो बाँच्ने सम्भावना पनि हुन्थ्यो होइन।
4: अहिले मेन समस्या चाहिँ घाइते पशुको ठूलो संख्या भन्दा पनि यो जुन दाना पानीको हामी सुरुमा कुरा आएर यस्तै बाँचेकाहरूलाई चाहिँ अरू सम्भावित पछि त्यसले यो जुन बाढीले गर्दाखेरि ल्याउने वातावरणको ले गर्दाखेरि जुन रोगहरू आउन सक्छ र जुन परजीवी जन्ने समस्याहरू आउन सक्छ विदुर नगरपालिकामा त लम्पी स्किन हुने रोग त्यसको केही संक्रमणहरू चाहिँ प्रारम्भिक चरण देखिसक्यो र 11 पशुमा चाहिँ त्यो संक्रमण देखेर त्यसपछि तुरन्त विदुर नगरपालिकाले पशु विभागसँग समन्वय गरेर केही संख्यामा चाहिँ भ्याक्सिन खोपहरू लगेर त्यो नदेखिएको रोग देखिसकेपछि हामीलाई लाउनु मिल्दैन रोग नदेखिएको पशुलाई लाउने हो त्यो हिसाबबाट त्यो वरिपरिको क्षेत्रलाई कभर गरेर चाहिँ भएको छ भने पशु विभाग र त्यहाँको जिल्ला स्थानीय तहसम्म मिलेर चाहिँ अलिकति वाइडर स्केलमा खोप कार्यक्रमहरू सञ्चालन गर्न सक्छ कि भनेर हामी एफएबाट पनि त्यो तयारीहरू चाहिँ गरिरहेको छौँ अहिले सुरु भइसकेको छैन तर त्यसको लागि चाहिने तयारीका कामहरूमा चाहिँ हामी अहिले जुटिरहेका छौँ।
15: संक्रमणको जोखिम अथवा देखिन सक्ने सम्भावना चाहिँ के छ
4: अहिले तुरन्त भन्दा एक दुई हप्तापछि यो जुन स्ट्रेसले गर्दा किन आज रोग लाग्यो भने भोलिपल्टै हुन्न नि त अनि त्यसले गर्दा दुई तिन हप्तापछि पनि सम्मान चाहिँ एकदम उच्च हुन्छ त्यसले गर्दाखेरि हामीले निगरानी अहिले गरिरहनु पर्ने हुन्छ त्यो स्थानीय तहका साथीहरू अनि जिल्लाको साथीहरूसँग बसेर रोगको हामी सर्भिलेन्स भन्ने शब्द प्रयोग गर्छौँ रोगको निगरानी कामहरू भइरहेको छ अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ सुरुमै प्रारम्भिक चरणमा थाहा पाइयो तपाईँले थाहा पाउनै ढिलो भयो भने धेरै फैलिने हो कि अनि त्यसले गर्दाखेरि प्रारम्भिक चरणमै थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्ने सहज भयो।
2: डाक्टर सुरेन्द्र कार्कीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: निजामती विधेयक संसदमा पेश गर्न स्वीकृत 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिलामा सरकारको ध्यान
2: बीमा दावी भुक्तानी सरलीकरण गर्ने कार्यविधि लागू 4 दिनको वर्षा बाढ़ीमा मृत्यु हुनेको संख्या 30 पुग्यो पाक्ने लागेको धानमा क्षति पुगेपछि किसान चिन्तित
0: कांग्रेस महाधिवेशनमा 7,000 प्रतिनिधि सहभागी हुँदै साक्षरता अभियानमा 36 अर्ब खर्च कोशीको 43% माटोमा अम्लिएपन
2: इराकबाट 2 दशकमा अमेरिकी सेना बाहिरिँदै इरानले मध्यपूर्वका अमेरिकी पूर्वाधारमाथि आक्रमण युक्रेनले सुरक्षाको कारण देखाउँदै विद्यार्थीलाई घरमै अनलाइनमा पढ्न निर्देशन
0: र जापानमा जारी विश्व एसियाली खेलकुदमा बढेताको मारमा एसोसिएट राष्ट्रहरू 10 राष्ट्रिय खेलकुदको तयारी तीव्र आर्सरीमा नेपालको कमजोर प्रदर्शन
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा चषक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ शीर्ष भनिएका केही नेताहरू जो यस अगाडिको राजनीतिमा संसद सरकारदेखि सदनसम्मै उनीहरूकै बढ़ी अनुहार देखिन्थ्यो तर पछिल्लो समयमा भएको निर्वाचनपछिले केही परिवर्तन ल्याएको छ। शीर्ष भनिएका केही नेताहरू कहाँ छन् के गर्दैछन् भन्ने बारेमा खासै नागरिकमा बेखबरको स्थिति सृजना गर्नतर्फ गर्न खोजेको तर्फ यहाँ व्यङ्ग्य गर्न खोजिएको छ। कुनै समयमा शीर्ष भनिएका केही नेताहरूले हामी यहाँ छौं भनेर माइतीघर मण्डलामा सड़कमा बसेर त्यहाँ प्लेकार्डहरू देखाएका थिए। यहाँ देखाइएको छ माओवादीका प्रचण्ड, त्यसै गरी के प्रचण्ड माधव नेपाल लगायतका तीनजना नेताहरू एउटा कुनै खाली ठाउँमा भेला भएर कुराकानी गरिराखेका छन् र एकजनाको हातमा भने हामी यहाँ छौं लेखिएको प्लेकार्ड राखिएको छ र तीनै व्यक्तिले त्यहाँ नजिकै रहेका दुईजना नेता जस्ता देखिने व्यक्तिलाई केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, यो प्लेकार्ड राख्नुहोस्, तपाईलाई काम लाउँछ कि भनेर ल्याइदिएको।
0: हवस् त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष चन्द्रबा विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: उत्सवको पर्व
1: एसआर किप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: एसएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 071-542-6999
2: खुसीको खबर
3: होइन के खुसीको खबर हो दाजु?
2: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
3: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-537-823।
4: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याउ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
5: हो, घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
6: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
7: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
5: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
8: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
5: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98-570-72-397 र 98-475-42-914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलो तमाको बडग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुक ढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोके जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354
6: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
7: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
1: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
7: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
6: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
8: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364360। नमस्कार, रेडियो लुम्बिनीको दैनिक प्रस्तुति कार्यक्रम आजको सन्दर्भमा प्राविधिक मित्र रोम पोखरेलसँगै बिन्दु भट्टराईको हार्दिक स्वागत छ। आजको सन्दर्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन र फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। आजको सन्दर्भमा हामी समसामयिक र जनचासोका विभिन्न विषयहरूसँग सम्बन्धित सरोकारवाला र विज्ञका विचार सहितका कुराकानी प्रस्तुत गर्ने गर्दछौं। आफ्नो कार्यकाल अन्तिम वर्षका रूपमा चलिरहँदा अहिले स्थानीय तहहरू बनेका योजनाहरू सक्ने प्रक्रियामा अगाडि बढ़ेका छन्। तिलोत्तमा नगरपालिका पनि सोही अनुरूप काम गर्ने गरी लागेको छ र खास गरी तिलोत्तमाका वडाहरू पनि अब नयाँ योजना धेरै बनाउनु भन्दा पनि बनेका पूरा नभएका योजना पूरा गर्ने गरी लागेका छन् र हामीले यसअघि पनि केही वडाका पछिल्ला गतिविधि र बाँकी समयमा गरिने गतिविधिका विषयमा कुराकानी गरेका छौं केही वडाहरूसँग र सिंगो नगरले जस पाउन वडाको ठूलो भूमिका हुन्छ, त्यसकारण पनि हामी समय समयमा यी विषयहरू उठान गर्ने गरेका छौं र आम नगरवासीमा गतिविधिबारे जानकारी दिने प्रयास गरेका छौं। आज तिलोत्तमा नगरपालिका वडा नम्बर 1 पुगेर वडा अध्यक्ष परशुराम गिरी, सदस्य गीता देवी नेउपाने र विष्णु पाण्डेसँग गरिएको कुराकानीलाई कार्यक्रममा जोडेका छौं।
1: यहाँहरू तीनैजनालाई हार्दिक स्वागत छ। नमस्कार। मैले चाहिँ आज समग्र यो 4 वर्षसम्म हामीले के कसरी काम गर्न सक्यौं होइन, वडामा आइसके पछाडि अब एक खालको अहिले पछिल्लो समयमा आउँदाखेरि धेरै कामहरू चाहिँ हुन सकेनन् भन्ने खालको कामहरू कुराहरू पनि छ, त्यसमा चाहिँ यहाँहरूले कसरी चिर्नुहुन्छ त्यो विषयलाई र सँगसँगै अब थोरै केही समय मात्रै बाँकी छ, धेरै महिना बाँकी छैन, यहाँहरूले चाहिँ अबको दिनमा के कसरी कामहरूलाई चाहिँ अगाडि बढाउँदै हुनुहुन्छ भन्ने विषयमा चाहिँ कुराकानी हामी केन्द्रित रहन्छौं होइन। म विष्णु सरसँग जान चाहन्छु। जस्तो यो 4 वर्षको अनुभव होइन, यहाँलाई चाहिँ जुन सोचेर आउनु भएको थियो त्यो हिसाबले कामहरू गर्न सजिलो रहेछ कि रहेन रहेछ, के रहेछ?
2: नमस्कार। 4 वर्ष हामीले लगभग 4 वर्षभन्दा 1-2 महिना बढी पनि कटाइसकियो। यसमा चाहिँ काम गर्ने क्रममा जति हामीले घोषणा पत्र पार्टीको घोषणा पत्र भयो त्यसपछि अब यहाँ आएर काम गर्दै गर्दाखेरिमा चाहिँ हामीले सबै कुरो सयमा सय त गर्न सकिँदो रहन्छ, यो कुनै वडामा पनि कुनै पनि भएको छैन। हामीले यहाँ त्यसै गफ लाएर यहाँ मिडियामा आएर भिआ काम भने गफ लाएर हुँदैन, काम गर्न अप्ठ्यारै छ। अब किन भन्दा कहिले चाहिँ के हुन्छ भने हामीले चाहिँ यहाँ बनाएको हिसाबले अब जस्तो गत सालको कुरा गर्ने भने अब चाहिँ त्यो तेलहरू जुन मिस्करको महँगाई भयो नि, हामीले गत साल चाहिँ त्यो काम गर्न हामीले सहज तरिकाले पाइएन, त्यही गर्दा हामीले कहिलेकाहीँ यो काम गर्ने क्रममा अप्ठ्यारो पर्दो रहेछ। तर पनि हामीले हामीलाई चाहिँ वडालाई छुट्याइदिएको वडा नम्बर 1 छुट्याइदिएको बजेट कहिले पनि हामीले फिरिज गरेनौँ काम गर्न नसकेर। गत साल चाहिँ अब हिसाब गर्ने भने प्रायः जसो अरू वडामा जति धेरै काम गरे जस्तो चाहिँ नहोला, हामीले चाहिँ 1.5 लाख रुपियाँ चाहिँ कथम बुझा चाहिँ त्यस्तो परेर होला, नभए हामीले पुरै बजेट चाहिँ हामीले विकास निर्माणमा आएका बजेटहरू पुरै खर्च गरेर जसरी पनि हामीले खर्च गरेर चाहिँ त्यहाँ काम सम्पन्न गरेका छौँ। यो विषयमा कुरा गर्दा र दुःख हुने रहेछ अलिकति, किन भन्दा यो हामीले सोचे जस्तो हुने हुन्छ अब त्यसैमा पनि अहिले कहिलेकाहीँ के हुन्छ भने अघिल्लो कार्यकालमा चाहिँ कोरोनाको बेला पर्यो, अहिले हाम्रो यो तेलको चाहिँ जुन अब अमेरिका र इराकको विषयमा चाहिँ त्यसले गर्दा पनि अप्ठ्यारो भयो, त्यसले गर्दा यस्तै किसिमले गर्दा जहाँसम्म हामीले वडालाई नगरपालिकाबाट आएको बजेट सिलिङमा हामीले फिरिज गराएको छैनौँ, हामीले काम गरे हामीले बजेट फ्रिज नगरेपछि हामी सन्तुष्ट छौँ जस्तो लाग्छ।
1: हजुर, म चाहिँ अब गीता म्यामसँग जान चाहन्छु होइन, महिलाको सवालमा होइन वडा नम्बर 1 यहाँहरूले चाहिँ के कस्ता कार्यक्रमहरू गर्न सक्नुभयो र त्यो प्रभावकारी बन्न सक्यो, अब त समीक्षागत हिसाबले हेर्ने भने त यो 4 वर्षमा धेरै नै गर्न सकियो भन्ने खालको पनि हुन सक्छ क्या, त्यही भएर यो विषयमा चाहिँ के भन्नुहुन्छ, कति दिदी बहिनीहरू चाहिँ सिपसँग जोडिन सक्नुभयो?
3: धन्यवाद छ बिन्दु म्याडमलाई।
1: हजुर,
3: धेरै भन्दा धेरै महिलाहरू सिपमा जोडिनु भयो.
1: हजुर,
3: तालिम हामीले धेरै दिएँ. वडा नम्बर एकमा उहाँहरूले इच्छा गरेका तालिमहरू हामी पाँचैजना बसेर, त्यसमा सचिव सर पनि बसेर, बजेटहरू बाँडफाँड गरेर महिलाहरूको लागि यति छुट्याउने, दलितहरूको लागि यति, बालमैत्रीको लागि यति भनेर हामीले यसरी केटेगोरी मिलाएर छुट्याएका थियौँ. महिलाहरूलाई त भनिसक्नु छैन म्याडम, यहाँ यति तालिम दियो भन्ने. वडा नम्बर एकले बिहान बनाउने तालिम दियो, जुत्ता चप्पल बनाउने तालिम दियो, अचार बनाउने तालिम दियौँ, मण्डेश्वरी तालिम दियौँ, माइनेटर लेखन तालिम बारम्बार भइरह्यो दियौँ. अहिले त दिदी बहिनीहरू वडा नम्बर एकका एकदमै विज्ञ हुन कार्यान्वयनमा सबै आएको छ, अनि लिएका तालिमहरू पनि सदुपयोग गर्नुभएको छ, पैसा कमाउनु भएको छ, बजार व्यवस्थापन गर्नुभएको छ, खुसी हुनुहुन्छ. अब हाम्रो लास्ता पनि भएको छ, अब एउटा बजेट छुट्याएका छौँ, यो पनि हामीले सकभर उहाँहरूलाई दिएर अनि विदा हुने हाम्रो सोच छ म्याडम.
1: हजुर, भनौँ न कति सजिलो रहेछ भन्ने कुरा. अब यो होइन, वडा सदस्यको रूपमा रहेर काम गर्नुभएको, पाँच वर्ष पुग्न आँटिसकेको यो समयमा हेर्दाखेरि चाहिँ अब राजनीतिक यात्राको कुरा पनि गरौँ होइन. यहाँहरू चाहिँ अहिले अब वडा अध्यक्षमा महिला, त्रिवेतमा नगरपालिकाको हकमा हेर्ने हो भने चाहिँ धेरै पालिकाहरूको हकमा हेर्ने हो भने पनि निकै नै कम हुनुहुन्छ, एक दुईजना फ्याटफुट भए पनि. त्यतातिर यहाँहरूको सोच के छ यो विषयलाई पनि थोरै जोडाउन त. अब चुनाव पनि लगभग नजिकैदैछ भनौँ न एक खालले.
3: सजिलो त अब मैले वास्तवमा भन्न पर्दा योभन्दा जनप्रतिनिधि हुन उठ्नभन्दा पहिले पनि समाजमा धेरै समाजमा काम गरेको हुँदा संघ संस्थाहरूमा वन वाटिकाहरू, वनहरू, संघ संस्थाहरूमा, सहकारीहरूमा काम गरेको हुँदा मलाई खासै गाह्रो लागेन. यो एकदम सजिलो सहज हिसाबले मैले दिदी बहिनी पनि सबै वडा नम्बर एकका चिनेका, दाजुभाइ पनि चिनेका, र यो हामीले महिलाकै मात्रै भनेर पनि हिँड्दैन म्याडम. भौतिक विकासमा पनि हामी जस्तो मिस्कटहरू झार्ने उसमा हिसाबमा कहाँ कहाँ पथमा खाल्टाहान के छन् हामी हिरा मेडम पनि हुनुहुन्छ मेरो सहसाथी, उहाँ र म हाइवेमा पनि चढेर हामी हिँड्यौँ कहाँ कहाँ झार्ने भनेर. अनि आवश्यक अनुसार यो विद्युतीय पोलहरू कहाँ कहाँ झार्ने भनेर हामी पाँचैजनाले भागभण्डा लाखौँ. टोल पनि
1: निस्कुटा
3: टोल छ, त्यसमा पनि हामी विद्युतीय पोल लिएर पनि ट्रेक्टरमा बसेर पनि हामी
1: हिँड्यौँ.
3: यसरी पनि हामीले मानवीय विकास साथसाथै भौतिक विकासमा पनि हामी महिलाहरू, हामी महिला हौ, हामी सक्दैनौँ, हामी जान्नौ भन्ने कहिल्यै सोच आएन
1: म्याडम.
3: मैले
1: के प्रसंगमा जोडेँ भने यो विकास निर्माणका काममा यहाँहरूको साथ स्वतः रहन्छ, यहाँहरू स्वतः त्यसमा जोडिनुहुन्छ. त्यो सँगसँगै आम महिलाहरूले आफ्ना गुनासा र आफूसँग आफूले गर्न मन लागेको कुरा भन्न पर्यो भने चाहिँ सबैभन्दा पहिला यहाँसँग आउँछन् होला, यहाँसँग ठोकिन्छन् होला भन्ने हिसाबले चाहिँ मैले त्यो कुरालाई जोडेँ. अब म वडा अध्यक्षज्यूसँग आउन चाहन्छु. जस्तो यो चार वर्ष होइन भन्दा बढी भनौँ न, मैले चाहिँ यहाँहरूसँग बीचमा पनि कुराकानी भएको छ, सुरुमा पनि कुराकानी भएको थियो, र अब यो समीक्षा गर्ने समय हो. हामीले चाहिँ के गर्न सकेछौँ त, कति काम गर्न सकिँदो रहेछ, साँच्चीकै समय अनुकूल भयो भने भन्ने खालको कुरा पनि छ नि त होइन. यहाँले अझै अनुकूल समय भएको भए कति गर्न सकिन्थ्यो होला, त्यो आफ्नो ठाउँमा छ. तर एकदमै आत्मसन्तुष्टि हुने खालको काम चाहिँ के गर्नुभयो आफूलाई, जसले राति निद्रा लाग्छ क्या, अब यो वडामा आइसके पछाडि कति धेरै गाह्रो अप्ठ्यारो पनि भयो होला, ती कुराहरूमा जोड्दाखेरि चाहिँ.
4: धन्यवाद छ बिन्दु म्याडम. अब काम गर्ने सवालमा हामी यहाँ आइसकेपछि भइरहेका कुराहरू हिँडेको दिनमा हामी तपाईँहरूसँग पटक पटक यसरी छलफल गर्ने, कुराकानी गर्न र हाम्रो तपाईँको यो लुम्बिनी टेलिभिजन अथवा लुम्बिनी एफएमले, तिलोत्तमा टेलिभिजनले बारम्बार प्रसारण गरिरहेको छ. त्यति तपाईँ हामी त्यति टाढा छैनौँ र तिलोत्तमा नगरपालिकाभित्र रहेको यो हाम्रो सञ्चार क्षेत्र लुम्बिनी एफएम र त्यसो तिलोत्तमा टिभीले नगरपालिकामा भएका सम्पूर्ण कुरालाई प्रसारण गरेर नगरवासीलाई सबै कुरामा चाहिँ सुसज्जित गरिरहेको छ. र यसमध्ये वार्ड नम्बर एकको सवालमा हजुरले भन्नुहुन्छ भनेदेखि हामी आउँदाखेरि जुन प्रतिबद्धता जारी गरेका थियौं, जसरी हामी आएका थियौं, हामीले त्यसमा चाहिँ तलमाथि हुने तरिकाले हामीले काम केही गरेका छैनौं. अब हामीले योजना बनाउने, हामीले लागू गर्ने सम्पूर्ण भन्दा पनि नगरपालिकाले दिएका निश्चित बजेटलाई चाहिँ निश्चित सिलिङ अनुसार हामीले त्यसलाई कार्यान्वयन गर्नुपर्छ। संघीय बजेट र त्यस प्रादेशिक बजेट आफ्नो तरिकाले आउँछन्, आफ्नो तरिकाले गर्छन्, हामीसित सामान्य कुरामा चाहिँ समन्वय गर्छन् र यसरी समन्वय सम्पन्न भइरहेका छन्। जे होस्, हामी वार्डमा आइसकेपछि हामी हिजो निर्वाचनका सवालमा जुन प्रतिबद्धता जाहेर गरेका थियौं, हाम्रो घोषणा पत्रमा जे लेखेका थियौं, हामी त्यसलाई चाहिँ पूरा गर्दैछौ। हाम्रो यो आगामी कार्यकाल समय जति छ त्यस अनुसार हामी पूरा गर्दैछौ र हामी पछुतो मान्न पर्ने कुरो हामीले केही पनि गरेका छैनौं। हामीले राम्ररी काम गरेका छौं। विकास निर्माणको कुरोको सम्पूर्ण कुरो नहुन सक्छ, सबै ठाउँमा सबैका घर घर अगाडिपट्टिकै खाल्टा पूर्ण र पिच गर्न सक्ने अवस्था नहुन सक्छ, तर तिलोतामा वार्ड नम्बरका मुख्य बस्ती, मुख्य सड़कहरू र मुख्य स्थानहरूलाई केन्द्रित गरेर हामीहरू चाहिँ नाली सहितका, युसेटका नाली सहितका, भेसेटका नाली सहितका बाटाहरू निर्माण गर्ने चरणमा छौं, अन्तिम चरणमा छौं। यस वर्ष अहिले संघीय बजेटबाट चाहिँ हाम्रो तीनवटा काम भइरहेका छन्, प्रदेश बजेटबाट चाहिँ दुईवटा काम भइरहेका छन् र प्रदेशबाट यो वर्ष चाहिँ पाँचवटा पुराना योजनालाई निरन्तरता दिँदै पाँचवटा योजनाहरू थप भइरहेका छन्। यी ठूला ठूला बजेटका डेढ़ करोड़, एक करोड़, डेढ़ करोड़ भन्दा माथिका बजेटहरू हुन् भनेदेखि अब नगरबाट, ओडाबाट दिने कुरो, ओडाले गराउने सिलिङ र नगरले दिएका पैसाबाट स्वर्णिम योजनाका कुरालाई पनि हामी राम्रैसँग परिचालन गरेका छौं र यो वर्ष चाहिँ हामी आठ नौवटा बाटाहरू राम्रो तरिकाले सम्पन्न गरेर हामी हाम्रो जिम्मेवारीबाट बाहिर जाँदैछौ र आगामी जुन त्यो चुनाव छ, चुनावपछिको निरन्तरताको जुन आउने जनप्रतिनिधि हुनुहुन्छ उहाँहरूले बाँकी रहेका काम पनि सम्पन्न गर्नुहुन्छ र जबसम्म परेका बजेटहरू हामी यो वर्ष सम्पन्न गरेर छोड्ने भन्ने हामी त्यो अभियानमा छौं र प्रदेशबाट परेका बजेट र संघीय बजेटलाई पनि छिटोभन्दा छिटो काम सम्पन्न गर्नुहोस् भन्ने पक्षमा नै जोरदारका साथ उहाँहरूलाई हामीले अनुरोध गरिराखेका छौं र अब आउँदा दिनमा हामी यसै अनुसार हाम्रो घोषणा पत्रलाई भरिरहन तिमीहरूले तिमीहरूको घोषणा पत्रमा यो यो लेखेका थियौ, खै त यो पूरा भएको भन्ने जनगुनासो चाहिँ नरहने तरिकाले हामीले काम गरिरहेका छौँ।
1: हजुर विष्णु सर, जस्तो अब धेरैले अब अगाडि यहाँ सुनिरहनु भएको छ, अहिले पछिल्लो समयमा जुन खालको असन्तुष्टि देख्नु भएको छ, यो राजनीति टुप्पाबाट गर्ने पनि भन्दा रहेछन्, तर यहाँहरू चाहिँ तलबाट राजनीति गर्ने क्रममा हुनुहुन्छ, यो तलबाटको राजनीतिक यो जुन खालको जोडाई छ, यो जोडाईले चाहिँ तल्लो लेभलको व्यक्तिहरूसँग पुग्न सजिलो हुन्छ र त्यहाँका दुःख सुखहरू बुझ्न सजिलो हुन्छ भन्ने लाग्छ मलाई चाहिँ र आमलाई लाग्छ होला। यसरी हेर्दाखेरि चाहिँ के रहेछन् यहाँ टोल टोलमा पुग्नु भएको छ होइन र वडामा पनि हिँडिरहनु भएको छ, वडा अध्यक्षज्यूसँग यहाँहरूको एकदमै होइन त्यो हिँडाइ चाहिँ भनौँ न एक खालको समय मिलाएर सकेसम्मको समय मिलाएर हिँड्नु भएको छ देखिएको छ। त्यो हेर्दाखेरि चाहिँ के रहेछ, खास समस्या के पाउनुभयो, यहाँसँग कस्तो खालको अपेक्षा राख्छन्?
2: अब हामीले हाम्रो वडामा 19 टोल विकास संस्था छन्, एक नम्बर वडामा हामी प्रत्येक टोलमा जाँदाखेरिमा अब त्यहाँ चाहिँ अब आफ्नो आफ्नो समस्याहरू अब हामी चारजना वडा सदस्य, एउटा अध्यक्षले हामीले चारजनालाई चाहिँ टोल हेर्ने जिम्मेवारी सामान्य रूपमा है यो हामीले किन भन्दा यो तैँले गर्नैपर्छ होइन कि हामीले चाहिँ मिलेर काम गर्ने क्रममा चाहिँ 1900 टोललाई चाहिँ बाँडेर हामीले काम गरेका छौँ। त्यसमा चाहिँ गर्दाखेरिमा अब कसैले हेर्ने ठाउँमा चाहिँ अलिकति बढी खाल्टा भएका क्षेत्रहरू पनि छन् टोल विकासहरू, अनि कहीँमा अलिकति कम भएको पनि छन्, कहीँमा विद्युतको चाहिँ आवश्यकता नभएको छ, कहीँ विद्युत पनि विद्युतका पोलहरूको आवश्यकता भएको, ह्यान्ड पाइपहरू भयो, बिजुलीका तारहरू, अब कहीँ त्यस्तो किसिमको चाहिँ हामी हिँड्दा हामीले चाहिँ अब 1900 टोलमा डुल्नु पर्यो। एक नम्बर वडामा 1900 टोल विकास संस्था छ र हामीले हिँड्ने क्रममा चाहिँ जहाँसम्म हामीले अब त्यही अघि भने मैले गत साल चाहिँ हामीले अलिकति थोरै चाहिँ निष्कर्ष झार्न सकिएको होइन र अहिले चाहिँ यो चाहिँ अहिले यो आर्थिक वर्षमा हामीले चाहिँ 10-12 लाख रुपियाँ चाहिँ निष्कर्षलाई छुट्टिया छौँ। अब हाम्रो पनि अब कार्यकाल भित्रैमै गरेर यसलाई चाहिँ सम्पन्न गर्ने पाए अलिकति केही काम गरेर जान सकिन्थ्यो भन्ने हामी सोचाइ छ। त्यसमा चाहिँ हामी अब यो निष्कर्षको खोजीमा छौँ। यो छुट्टिएको बजेटहरू अब नगरपालिकाबाट चाहिँ यो नगरको किताब पनि आइसकेको छ, योजनाको किताब पनि आएछ। यसमा चाहिँ अब हामीले काम गर्दाखेरिमा हामीलाई कुनै रोकटोक हुँदैन, समिति गठन गरेर अब नगरपालिकाबाट अस्ति चाहिँ असोजको 22 सदस्य उक्त समिति गठन गरेर उक्त समितिका नाम पठाइदिनुहोस् भन्ने सर्कुलर पनि आएछ त्यो हामीले पठाउने पनि प्रयास तयारीमा छौँ जहाँसम्म हामीले चाहिँ दसैँ तिहार पछि लगत्तै यो मिल्ने कुराहरू जस्तो अब कालो पत्रको त मिल्दैन जाडो महिनामा चाहिँ त्यो ताप्नुपर्ने हुन्छ अलिकति चाहिँ त्यसलाई गर्नुपर्ने हुन्छ भने अब त्यो काम गर्न हामी सक्दैनौँ होला तर बिजुलीका पोल मिस्कटहरू अब चाहिँ हामीले चाहिँ अब अरू काम जहाँसम्म हामीले चाहिँ यो दसैँ तिहार पछि लगत्तै सुरु गर्ने भन्ने उपत समिति गठन गरेर काम गर्ने सुरु गर्ने भन्ने हाम्रो सोचाइ छ र अलिकति के छ भने हामीलाई गत साल चाहिँ चारवटा योजनाहरू 7 लाखका योजनाहरू अहिले चाहिँ नगरपालिकाबाट चाहिँ यो आर्थिक वर्षमा गरेर पनि सम्पन्न गरे भने भुक्तान दिने भनेर रकम अन्तर गरे जस्तो गरी चाहिँ त्यो छुट्याइदिएको हुन्छ अहिले अब हामीले चाहिँ 5 वटा अहिले छुट्याएको छ गत सालका 4 वटा गरेर 9 वटा योजनाहरू हामीले त्यो तुरुन्तै गर्नुपर्नेछ त्यसको लागि हामी चाहिँ अब समिति गठन गर्न अब हाम्रो ठाउँ ठाउँमा अब हामीले हेर्ने अथवा नहेर्ने पनि हामीले चाहिँ सम्भव भएछ सबै टोलमा परेका योजनाहरूमा टोलका अध्यक्षहरूलाई चाहिँ तपाईँले उपगत समिति गठन गरेर उपगत समितिको नाम अहिले पठाइदिनुहोस् 22 वर्ष नगरपालिका पठाउनु पर्नेछ भन्ने जानकारी पनि गराइसके हाम अब एक दुईवटा टोलमा चाहिँ बाँकी छ त्यो पनि गएर गराएर पठाइदिनु पर्नेछ
1: यो सामाजिक र राजनीतिक काम छ नि होइन सामाजिक रूपमा अगाडि सामाजिक रूपमा अगाडि बढ्नुहुन्छ काम गर्नुहुन्छ सामाजिक कामहरू गर्नुहुन्छ राजनीतिमा आउनुहुन्छ तर सबै राजनीतिक कामहरू चाहिँ सबै राजनीतिक कामहरू सामाजिक काम हुन् तर सबै काम सामाजिक कामहरू चाहिँ राजनीतिक नहुन पनि सक्छन् भन्ने कुरा हुन्छ त्यसमा चाहिँ कति फरक रहेछ यहाँले साँच्चै सामाजिक कार्य गर्न जस्तो सजिलो रहेछ कि के रहेछ यहाँले के पाउनुभयो
3: सामाजिक काम गर्न त सजिलो छ म्याडम आफ्नो खुबी हो होइन आफूले समय दिनु पर्यो जुन संघ संस्थामा हामी बस्छौँ जस्तो जनप्रतिनिधि भयौँ सदस्य उडामा आउनु पर्दैन भन्ने पनि कतिपय सुनिन्छ त्यो होइन नि जनताले त अपेक्षा राखेर हामीलाई पठाउनु भएको छ नि उहाँहरूका सानातिना गुनासा हुन्छन् फारम भर्न जान्नुहुन्न होइन अब अहिले ज्येष्ठ नागरिक यो 850 जति हाम्रो वडामा हुनुहुन्छ उहाँहरूको आउनुहोस् हामीले जो गरिदिन्छौँ हामीले जो फोटोकपी भित्र गरिदिन्छौँ भने यस्ता काम भइरहेछन् हामी यहाँ आउनुपर्छ आफ्नो अवधिबाट हामीले समय दिनुपर्छ कुनै पनि संघ संस्थामा बस्यो भने बस्दाखेरि लछाड पछाड गर्ने चुनावमा जान खोज्ने गइसकेपछि हामीले टाइम नदिने गर्नु हुँदैन त्यही भएर मेरा हिसाबमा मैले आफ्नो हिसाबमा भन्न पर्दा मैले कुनै पनि संघ संस्थामा बसेर अहिलेसम्म यो उमेर भयो टाइम नदिएको भन्ने र गीताले यसरी काम गरिन भन्ने कहीँबाट आएको छैन गुनासो पहिला अनेमा सङ्घमा पनि पहिला 21 वडा थियो हाम्रो अहिले 17 भएको पछि जोडिएर 21 वडामा मैले सचिवको काम गरेँ 21 वडामै म जानु पर्थ्यो अनेमा सङ्घमा त्यसरी समिति गठन गर्ने दिदीबहिनीसित सबैसित मिल्ने उहाँको
1: कति धेरै भनौँ न यहाँहरूले तालिम दिनुभयो कति धेरैलाई यो खालको रोजगारसँग प्रत्यक्ष जोडिन सक्नुभयो होला होइन यो पछिल्लो समयमा यहाँहरूलाई चाहिँ आफूहरूले के पायौं होला भन्ने लाग्छ कि त्यही जनताको माया मात्रै हो कि अरू केही पाउनुभयो यहाँहरूले चाहिँ भनेको केही सिकाइ पो भयो कि यो बिचमा होइन त्यो कुराहरू जोडिन्छ
3: धन्यवाद म्याडमलाई सिकाइ पनि भयो अब माया पनि पाइयो धेरै अब ज्येष्ठ नागरिकहरूको आशीर्वाद पाइयो दिदी बहिनीहरूले धन्यवाद छ म्याडम यो यस्तो थियो हामीलाई पिर मर्का थियो यो हजुरले सहज गरिदिनु भयो आएर बसिदिनु भयो सुनिदिनु भयो हामीलाई यसरी मिलाइदिनु भयो कसैको डिभोर्सका केस छन् कसैको आमालाई छोराले नपालेको छ होइन यो आशीर्वाद लिनु नै हामीले पाएको यही हो म्याडम ठुलो सम्पत्ति हो यो
1: होइन सकिने बेलामा चाहिँ के गर्ने होला यो गर्ने होला कि त्यो गर्ने होला कि त्यो गर्ने होला कि होइन एक खालको यता सक्ने होला कि कता चित्त बुझाउने होला भन्ने खालको पनि हुन्छ होला भन्ने लाग्छ कि ताना तान जस्तो हुन्छ होला के जस्तो अवस्था हो कि होइन र कसरी त्यसलाई चाहिँ समाधान गर्दै हुनुहुन्छ
4: बिन्दु म्याडम हामी त्यसरी हतोत्साहित भएर हामी काम गर्ने छैनौ जेसुकै कुरालाई पनि योजनाबद्ध रूपमा काम अगाडि बढाउनु पर्छ र स्थानीय बजेटलाई पनि हामी योजनाबद्ध रूपमा यसलाई परिचालन गर्दैछौ संघीय बजेट र प्रदेश बजेटलाई पनि योजनाबद्ध रूपमा अगाडि बढिरहेका छन् अब एउटो तपाईँ भर्खरै एउटा कुरा प्रश्न सोध्नुभयो कतिको सन्तुष्ट हुनुहुन्छ भन्ने कुरो हामी सन्तुष्ट छौं किन सन्तुष्ट छौं भन्दाखेरि हिजोका विकास निर्माणका पूर्वाधारहरू र अहिलेको विकास निर्माणका पूर्वाधारको गुणस्तर र क्वालिटी हेर्दा धेरै भिन्न छ हिजो हामी आउनुभन्दा पहिला हाम्रो वडामा चाहिँ नाली सेटका पूर्वाधारका निर्माण बाटाहरू युसेटमा नालीको कहीँ पनि थिएन अहिले चाहिँ 7-8 वटा ठूला ठूला लामा बाटा 1.5 किलोमिटरसम्मका बाटा 7-8 वटा चाहिँ युसेटमा नाली सेटका बाटा निर्माण हुँदैछन् र त्यसपछि अब प्रदेशबाट आएको बजेट र संघबाट आएका बजेटलाई हामी एकदमै 20 वर्षसम्म यो बाटो हेर्न नपर्ने र 20-25 वर्षसम्म जनताले दुःख नपाउने खालको बाटो हामी यो निर्माण गर्न गइरहेका छौँ भनेदेखि हामी पनि हाम्रो समयमा यो यस्ता यस्ता योजना यस्ता यस्ता काम भएका हुन् र भोलि बिहान चाहिँ हामीले त्यसबाट सान्त्वना लिन र एउटा प्रेरणा लिन सक्ने ठाउँ हामीले राख्ने पक्षमा छौँ र यसरी जाँदाखेरि हामीलाई पछुतो भन्ने कुरो केही छैन. हामी यहाँ पछुतो के हुन्छ भन्दाखेरि केही नगरिकन बस्ने केही आफ्नो स्वार्थ व्यक्तिगत स्वार्थका कुरामा मात्रै लागेको भएदेखि भोलि बिहान कसैले केही भन्ला कि भन्ने डर हुन्थ्यो, काम भएन भनेर कसैले गाली गर्ला कि भन्ने कुरोको त्यो डर हुन्थ्यो. हामी यावत कुरामा चाहिँ हामी रात दिन खटेकै छौँ.

0: संस्थाले हामीलाई छान्न सक्नु पर्यो, त्यसपछि जनताले मतदान गरेर हामीलाई जिताएर आउन सक्ने ठाउँमा हामी आइएछ भनेदेखि विकास निर्माण कसरी गर्न र हामी कसरी अगाडि बढ्ने अलिकति परिपाटी हामीले देखिसक्यौँ, सिकिसक्यौँ। हाम्रो वडालाई चाहिँ कस्तो तरिकाले अगाडि बढाउनु पर्छ र यसको विकास निर्माण कसरी लानुपर्छ भने एउटा ढाँचा हामीले पत्ता लगाइसकेका छौँ, त्यस अनुसार अगाडि बढ्न सकिन्छ। अब भलो भोलि भने टिकट कसले पाउँछ, कसले जित्छ, को आउँछ, के गर्छ, त्यो त्यसका पछि लाग्नुभन्दा पनि वार्ड नम्बर एकको सवालमा त्यसले त म वार्ड नम्बर एक नम्बर हो, एक नम्बर वडा बढाउन जहाँ जोसुकै आओस् त्यसमा लागि पर्नुपर्छ। राजनीतिक पार्टीले चुनावमा उठाउँछ, जिताउँछ, जिताएर आइसकेपछि वडामा आइसकेपछि हामी कसै राजनीतिक पार्टीका पेवा होइन, वडावासीका सबैका चाहिँ साझा सम्पत्ति हो। यो वडामा आएर कसैले पनि म राजनीति यो विचार मान्ने मान्छे मलाई वडाबाट सहयोग भएन भन्ने यो वातावरण हामीले केही पनि गरेका छौँ र जो आउँछ जसले सेवा लिन चाहन्छ हामी निस्वार्थ रूपमा वडाबाट सेवा दिएका छौँ र कसैलाई राजनीतिक भेदभावको कुरो त वडाभित्र आइसकेपछि राजनीतिक कुरै हुँदैन। हाम्रो हामीले पार्टीको कुरै गर्दैनौँ, पार्टीको कुरा गर्ने साथीहरूको होइन, हामीलाई यतिखेरसम्म केही पनि भएको छैन। एक दुईजना साथीहरूले अलिकति टेडाङ मेडाङ गर्नुभयो त्यो बीचमा, मलाई सोधेनौ, मेरो इसारामा चलेन, मैले भनेको मानेनौ र उनीहरूले मलाई गनेनन् टेरेनन् एक दुईजना साथीहरूले भन्नुभएको थियो। तर उच्च हाई लेभलबाट के भएको थियो भन्दाखेरि जिम्मेवारी तिमीहरूले पाएका छौ, जिम्मेवारी पाएकाले इमान्दारी तरिकाले ढुक्क भएर काम गर्ने, अहिले काम गरेको कुराले पछि पछुताउन नपर्ने तरिकाले तिमीहरूले काम गर, कसैको दबावमा पर्न पर्दैन, योजना बनाउने तिमीहरूले, कार्यान्वयन गर्ने पनि तिमीहरूले, जस पाउनु पनि तिमीहरूले, अवजस पाउनु पनि तिमीहरूले भन्ने कुरोका नै हाम्रा अग्र नेतृत्वहरूले भनेको हुँदाखेरि हामी त्यसै अनुसार गएका हुँदाखेरि हामी एकदमै उपल्लो लेभलका नेताहरूसित पनि हामी सम्बन्धमा छौँ र जनसम्पर्कमा त वडा जतिका वडाका जनप्रतिनिधि जतिको जनसम्पर्कमा रहने त अरू कुनै निकाय नै छैन। हामी यस तरिकाले
1: धेरै कुरा वडा अध्यक्षज्यूबाट आएको भएर मैले यहाँलाई चाहिँ फेरि पनि अलिकति के कुरालाई जोड्न चाहे भने हामी महिला पनि भएको हिसाबले सिप त हामीले सिकाइयो होइन, सिप प्रदान गरियो वडाबाट धेरै नै गरियो, अब चाहिँ त्यसलाई प्रभावकारी बनाउनका लागि चाहिँ के गर्नु पर्ला, अबको दिनमा चाहिँ के अपेक्षा छ आम भनौँ न दिदी बहिनीहरू दाजुभाइहरूको चाहिँ?
2: अब एक मास तालिम दिनु पर्यो जसलाई हामीले वडाबाट दिएछौँ, यसमा केही तालिमलाई उपमेयरले पनि भन्नुभएको छ नगरपालिकाबाट, मैले पनि दिन्छु भनेर एउटा ब्याङ्क बनाउने तालिम दिएको थियौँ म्याडम हामीले, त्यो चाहिँ एक मास तालिम मैले चाहिँ दिन्छु भन्ने कुरा हल्का फुल्का गर्नुभएको म्याडमले, सायद दिनुहुन्छ होला, हामी आशावादी छौँ, दिदी बहिनीहरू पनि जानुभएको छ। अब बजार व्यवस्थापन गर्नुहोस्, घर बनाउनुहोस्, सिकेका तालिमहरू कार्यान्वयनमा ल्याउनुहोस् भनेर त हामीले बारम्बार भने छौँ र वडा नम्बर एकका दिदी बहिनीहरूले लगभग गर्नुभयो म्याडम, जस्तै चुरापत्ते तालिम दियौँ हामीले, घरमै बसेर बनाएर बेच्नु भएको छ, बजार व्यवस्थापन गर्नुभयो, अब घर घरै दिदी बहिनीहरूलाई फोन गरेर पनि बेच्नु भएको छ, पैसा राम्रो आय आर्जन गर्नुभएको छ। अनि अचार तालिमबाट पनि धेरै राम्रो गर्नुभयो, मैले पहिला आमा समूहको यता अध्यक्ष हुँदा पनि नगरपालिकाबाट ल्याएर अचार तालिम दिएको थिएँ, उहाँले 15-20 लाख रुपियाँ कमाउनु भयो एकजना बहिनीले, त्यसपछि ओडामा पनि फेरि तालिम दिँदाखेरि थप उहाँले पनि लिनुभयो, अहिले उहाँ प्रशिक्षकै भनेर हिँड्नु भएको छ सिकाउनको लागि। अनि त्यसपछि हामीले डल बनाउने तालिम दियौँ म्याडम, त्यो डल बनाउने पनि उहाँहरूले बनाएर मैले देख्छु कि यो वनवातीकाहरूमा कार्यक्रम हुँदा होइन कहीँ बजारहरूमा साना किसानहरूका कार्यक्रम हुँदा त्यो डल लगाएर बेचेको देखेँ मैले, त्यो बजारमा त्यहाँ फैलाएर बाटामा, त्यसरी पनि उहाँले कमाउनु भयो। अनि जुत्ता चप्पलको तालिम दियौँ हामीले, त्यो पनि यही उडाको नजिकै घर छ गीतु म्याडम भन्ने, उहाँले यति राम्रो कमाउनु भएको छ अहिले कि बजार व्यवस्थापन गर्न आफै प्रशिक्षक बनेर कहिले कपिल वस्तु, कहिले मुर्गिया, कहिले गुल्मी पुग्नु भएको छ, उहाँ यसरी कमाउनु भएको छ भने हामी खुसी छौँ कि म्याडम, एकदमै आफूले दिएको तालिम बाट उहाँले पैसा कमाउनु छ, घरमा आफ्नो आय आर्जन गर्नुभएको छ, आत्मनिर्भर बन्नुभएको छ। र यस्तै गरी एउटा अर्को हामीले तालिम दिएथ्यौँ, के तालिम दियौँ भने यो मण्डेश्वरी तालिमबाट पनि हाम्रो वडा नम्बर एकबाट 6-7 जना दिदी बहिनीहरू स्कूलमा शिक्षिका बनिरहनु भयो, किनभने अहिले टिचिङको फारम भर्दा रेज्युम दिँदाखेरि त मण्डेश्वरीको सर्टिफिकेट पनि खोजिन्छ, त्यसो गर्दा उहाँहरूले यसरी रोजगारी पाउनु भएको छ, गर्दा आय आर्जन गर्नुभएको छ म्याडम, अब अगाडि पनि यस्तै गर्नुहुनेछ। अब एउटा अहिले लास्टमा हार्मेन तालिम भन्नुभएको छ उहाँहरूले, त्यो पनि दिने

0: हामी पाँचै जना बसेर सल्लाह गरेर बजेट छुट्टिएको छ, अब के कसरी दिने कसरी मिलाउनु, एकल महिला अनि आमा समूह यस्तो टोलमा टोलका बाछीहरूलाई मिलाएर दिने भन्ने हाम्रो योजना छ म्याडम। खुसी छौँ, दिदी बहिनीहरूले एकदमै राम्रो गर्नुभयो, धन्यवादका पात्र पनि छौँ हामी।
1: हजुर, यो विकासको काममा मानवीय होस् अथवा भौतिक होस् होइन, अन्तिम प्रश्न पनि हो यसमा चाहिँ, यो समन्वय र सहकार्य कति जरुरी रहेछ, के पाउनुभयो
2: समन्वय र सहकारीमा? हामीले अब जस्तो भनौँ, हामी वडाका जनप्रतिनिधिमा पनि अब सहकार्य समन्वय भएकै छ, हामी मिलेरै काम गरेका छौँ पाँचजना। र अब टोलमा जाँदाखेरिमा चाहिँ हामीले टोल विकास संस्थाका अध्यक्षहरूलाई, अब सञ्जालको अध्यक्ष टोल विकासका, अब समन्वय र सहकार्य गरेरै भर्खर अस्ति भर्खर हामीले आज 3 गते संविधान दिवसको दिन, संविधान दिवसको दिन चाहिँ हामीले यहाँ चाहिँ 56 युनिट ब्लड पनि चाहिँ यहाँ टोलका अध्यक्षहरूलाई सबैलाई बोलाएर उहाँहरूले चाहिँ उहाँहरूको ठूलो पहलबाट युनिट चाहिँ 56 युनिट चाहिँ ब्लड चाहिँ कलेक्सन गर्नु पनि हामी सफल भयो। यसो सहकार्य भनेको हामी हरेक चिजमा चाहिँ समन्वय सहकारी गरेरै काम गरेका छौँ। अब गर्दै गर्दै पनि कोही त्यस्तो हुन सक्ला, कोही कमी कमजोरी सानातिर छिटफुट भएको भए त त्यो भएको होला, नभए हामी चाहिँ बिना सहमति सहकार्य बिना हामीले कुनै पनि गरेका छैनौँ। अब हामीले चाहिँ अब यो हामीलाई सबैभन्दा के रहेछ भने एउटा सदस्यहरूलाई वडा सदस्य भनेको र टोल विकास संस्थाको अध्यक्ष भनेको नङ मासेको जस्तो सम्बन्ध हुँदो रहेछ, किनभने हामीले उहाँहरूलाई यसो गर्नु पर्यो भने पनि त्यही हो। अब अस्ति भर्खर चाहिँ हामीले चाहिँ गहुँको बिउको पैसा जम्मा गर्नु पर्यो भने यो त्योभन्दा अलिकति थोरै पहिला घाँसको बिउको चाहिँ जम्मा गर्नु पर्यो, 50% डिस्काउन्ट छ, गहुँको बिउमा चाहिँ 20% डिस्काउन्ट छ, र तुरन्त ल्याउनुहोस् भनेर उहाँलाई दुःख दियो भने पनि हामी अब दुःख दिनु पनि पर्यो, किनभने वडाकै विकासको लागि हो फेरि, किनभने उहाँहरू पनि टोल विकास संस्थाको विकास केही केही गर्छु भनेर आउनुभएको छ टोलमा, भने हामी पनि वडालाई चाहिँ केही गर्छौँ भनेर चाहिँ जनप्रतिनिधि बनेर आएको हामी। त्यही भएर हामी चाहिँ सम्बन्ध सहकार्य सम्बन्ध गर्ने कुरोमा हामी कति पनि कन्जुसिङ गरेका छैन र गरेका पनि
1: छौँ।
3: आम वडावासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई, अब तपाईँहरूले हामीलाई निर्वाचित गरेर पठाउनु भयो, हाम्रो कार्यकाल पनि अब समाप्त हुने बेला आइसकेको छ, हामी जे जति गरेका छौँ, हाम्रो जुन बलबुताले जे जति हामी गरेका छौँ, यो चाहिँ वडावासीको हितको लागि नै गरिएको छ, र यसलाई चाहिँ आफ्ना घर अगाडिका बाटो सम्पन्न हुन सकेनन्, खाल्टाखुल्टी पुर्न सकिएन भनेर सबै कुरामा चाहिँ निराश हुनुपर्ने जरुरी केही पनि छैन। वार्ड नम्बर 1 का महत्वपूर्ण बाटो र महत्वपूर्ण बस्ती भएका ठाउँलाई हामी निकै उच्च स्तरबाट व्यवस्थापन गर्दैछौ, यो क्रमिक रूपमा आज हामी लामा बाटाहरूलाई क्रमिक रूपमा विकास गर्दै यसलाई चाहिँ राम्रो गराउँदै गएका छौँ भने भोलिका दिनमा गल्लीहरू र विभिन्न शाखा बाटाहरूलाई अगाडि बढाउँदै लिएर जानलाई आगामी जनप्रतिनिधिले यो कुरालाई अगाडि बढाउनु हुनेछ, र हामी जति काम गरेका छौँ हामी सन्तुष्ट छौँ बिन्दुजी, हामीले जे गरेका छौँ ठिक गरेका छौँ, हामीले गल्ती गरेका छैनौँ, गल्ती गरेको भए डराउनु पर्ने हुन्थ्यो, हामीले गल्ती गरेका छैनौँ। वडावासीको हितको लागि र वडावासीलाई कसरी राम्रो हुन्छ भने हामी यो समय त्यही कुरामा दत्तचित्त भएर लाग्यौँ र त्यसअनुसार अगाडि बढेका छौँ, र यसमा वडावासीले पनि साथ दिनुभएको छ। साथ दिने सवालमा कतिपय निर्माणका क्रममा अवरोध भएका कुरामा उहाँहरूलाई सम्झाउँदै बुझाउँदै कुरो यसो भनेर बुझाउँदै हामी समग्रमा एउटै नदीका वारपारका किनारमा समाहित भएर हामी हेरिरहेका छौँ।
1: हुन्छ, यो महत्वपूर्ण समयका लागि यहाँहरू तीनैजनालाई अध्यक्षज्यू, वडा सदस्यज्यू, सदस्यज्यूलाई धेरै धेरै धन्यवाद। उहाँहरू हुनुहुन्थ्यो तिलोत्तमा नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष परशुराम गिरी, सदस्य गीता देवी न्यौपाने र सदस्य विष्णु पाण्डे। उहाँहरूसँगको यही कुराकानी सँगै आजलाई आजको सन्दर्भ यही सकिन्छ। भोलि फेरि सार्वजनिक सरोकारको अर्को विषयमा छलफल र विचार सहित आउनेछौ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
5: हाम्रा सेवाहरू
4: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
5: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने।
4: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
5: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने,
4: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
6: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि,
7: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
8: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली,
9: हाम्रा सेवाहरू
8: जनरल फिजिसियन,
9: स्त्री तथा प्रसुति,
8: बाल रोग,
9: छाला तथा यौन रोग,
8: हार जोड्ने नसा तथा बाथ रोग,
9: टाउको तथा मनोरोग,
8: नाक कान घाँटी,
9: जनरल सर्जरी,
8: भिडियो एक्सरे,
9: डिजिटल एक्सरे,
8: ईसीजी,
9: डेन्टल तथा प्याथोलोजी,
8: फिजियोथेरापी
9: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
10: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
11: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
12: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
13: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि, फोन नम्बर 0175-62-832, मोबाइल
14: 9857021-835।
15: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बूढ़ा बूढ़ी का बात कही जाता, अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे ना तरीका सास ससुर के, हाँ तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
16: देखा, पाथर खोजत के भगवाने मिले जैसन होई गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
15: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
17: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
15: फल फूल और साग पात बच्चा के खाना साथ साथ
16: सब मिल के खियावल जाए,
15: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोस, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
16: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे 2 जवा बेसी देवल जाए।
15: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने।
16: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
18: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
19: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
18: आहा, यो हो नि तरिका सासु ससुराको, हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
20: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
18: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
21: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
22: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
23: सबै मिलाइ खुवाउ,
22: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए, तपाईँले नि
23: साथै गर्भ
0: गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
2: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
14: सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
23: यस संस्थाको देशमा भएको अविरल वर्षाका कारण स्थगित पाँचौं साधारण सभा यही असोज 17 र 18 गते इकाई स्तरमा आयोजना गरिएको हुँदा तोकिएका इकाई बैठकमा सहभागी हुनुहुन सम्पूर्ण सदस्य ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
24: कहाँ जाने?
23: 17 गते भलवारी सेमरा र बासघारी सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू सुनगाबा रिसोर्ट भलवारी नेपाल आयल निगमदेखि दक्षिणपट्टि नबिल ब्याङ्कको साइडमा, 18 गते मुख्य कार्यालय मणिग्राम र गोरकत्ता सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू विश्राम बाटिका मणिग्राम चोक, 18 गते शिवचोक नन्दनमन र शिवपुर सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू रेसुङ्गा पार्टी प्यालेस 4 नम्बर बजार, 18 गते
24: भरौलिया सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू जमुहानी पाक तिलोत्तमा 17 जमुहानी।
23: उपस्थितिमा सहजताका लागि सबै सदस्यहरूलाई पठाइएको एसएमएसलाई ध्यान दिनुहोला।
24: साधारण सभाका बारेमा अन्य कुरा जानकारीका लागि संस्थाको आधिकारिक फेसबुक पेज वेबसाइट www.sabaikosakos.com हेर्न सकिनेछ।
23: अन्य केही कुरा बुझ्न पर्ने भएमा संचालक तथा कर्मचारीहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ।
24: स्मरण रहोस्, सदस्यहरूको नाम र उपस्थिति तोकिएको स्थानमा मात्र हुने भएकाले सोही केन्द्रमा सहभागी हुनुपर्नेछ।
23: व्यवस्थित सहकारी स्तरीय सेवा सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा 5 मणिग्राम।
25: स्वास्थ्यमा बटवल,
26: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
25: असल अभ्यासदेखि नीतिका कुरा,
26: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
25: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
26: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
25: कार्यक्रम स्वास्थ्यमा बुटवल।
27: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
28: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
29: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
28: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
29: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
26: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
30: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
28: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
31: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
28: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
31: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
30: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
32: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौ।
26: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
33: साउजी गुड्खा दिनु न।
31: ल के भन्नुभएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ तपाईँलाई थाहा छैन यो कुरा
1: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ जरिवानाको किसिम प्रथम पटक डिलरलाई रु 10,000 अन्य व्यवसायीलाई रु 1,500 दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000 अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
5: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
5: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
4: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
3: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
2: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
3: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
4: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
3: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
5: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: होइन श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
7: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
6: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
7: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
6: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
7: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
6: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
8: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
6: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
10: होइन पुर्खे बा, किन के भयो र?
11: बाह्र चौरास घुमे गरेर
10: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।

0: नमस्कार, कार्यक्रम स्वास्थ्यमा बुटुलको 23 अंकमा यहाँलाई स्वागत छ। प्रविधिमा सविता ढकालसँगै म बिन्दु भट्टराई। स्वास्थ्यमा बुटुल बुटुल उपमहानगरपालिका र रेडियो लुम्बिनीको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। कार्यक्रम रेडियो लुम्बिनी 96.8 MHz, हाम्रो वेबसाइट www.radiolumbini.org, हाम्रो पात्रो र रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन मार्फत हरेक साताको सोमबार र बुधबार बिहान 7:30 बजेदेखि सुन्न सक्नुहुन्छ। बुटुल उपमहानगरपालिकाले स्वास्थ्य सुरक्षामा जोड़ दिँदै स्वास्थ्य क्षेत्रमा विभिन्न नमूना कार्यहरू गर्दै आइरहेको छ। खास पालिकाले स्वास्थ्य क्षेत्रमा दिएको चासो, नगरवासीमा परेको सकारात्मक प्रभाव तथा उपमहानगरपालिकाका असल अभ्यास र नगरवासीका सुझाव विषयमा हामी कार्यक्रम अवधिभर फरक श्रृंखलामा सम्बन्धित व्यक्तिसँग फरक फरक विषयमा चर्चा गर्ने गर्दछौ। खास गरी बुटुल उपमहानगरपालिकासँग जोड़िएका स्वास्थ्यसँग सम्बन्धित सवाल केन्द्रित सामग्री कार्यक्रममा प्रस्तुत गर्ने गर्दछौ। स्वास्थ्य क्षेत्रमा बुटुलले गरेका कामका विषयमा जानकारी गराउनु र स्वास्थ्य सचेतना फैलाउनु यो कार्यक्रमको मुख्य उद्देश्य हो। बुटुलले स्वास्थ्य क्षेत्रमा गरेका काम, यसको प्रभावकारिता अर्थात आम नागरिकले कसरी र कुन कुन क्षेत्रमा लाभ लिएका छन् त, के कस्ता कारणले व्यक्तिको मानसिक तथा शारीरिक स्वास्थ्यमा असर परिरहेको हुन्छ, बदलेको जीवनशैलीका कारण प्राय व्यक्ति अन्य स्वास्थ्य समस्यासँगै पेट आन्द्रासँग सम्बन्धित विभिन्न समस्याबाट ग्रसित छ र पेटको जस्तोसुकै दुखाईलाई पनि सामान्य भाषामा भन्दा ग्यास्ट्रिक भनेर ज्वानो बेसारमा अल्झिने बानीले ठूलो समस्या बल्झिने गरेको चिकित्सकहरू बताउँछन्। त्यसो भए यसलाई कसरी पहिचान गर्ने, कस्तो अवस्थामा घरेलु उपचार गरे पनि हुने र कस्तो अवस्थामा अस्पताल जाने, पेट आन्द्रा कलेज विशेषज्ञ डाक्टर युवराज भूषालसँगको यो महत्वपूर्ण कुराकानी।
1: पेट भन्नाले हाम्रो अब यो करणको तल्लो भागदेखि लिएर अब तल यो काचसम्म भनौँ, त्यो सबै भागलाई चाहिँ पेट भन्ने गरिन्छ। तर विशेष गरी चाहिँ अब पेट पोल्ने भन्नाले चाहिँ हाम्रो यो नाइटोभन्दा माथिल्लो भागमा धेरै जसो चाहिँ बिरामीलाई हुने पोल्ने भाग चाहिँ त्यहाँ भयो। दुखाइ चाहिँ कहीँ पनि हुन सक्ने हुन्छ। त्यसको विविध कारणहरू छन्। कुन ठाउँमा समस्या छ पेटको अथवा चाहिँ यो आन्द्राहरूको कुन ठाउँमा समस्या छ त्यो अनुसार चाहिँ त्यो पेट दुखाइको कारणहरू चाहिँ पत्ता लगाउन चाहिँ सकिन्छ। जस्तो नाइटोभन्दा माथिल्लो भागमा बीचमा जहाँ दुखाइ हुने हुन्छ त्यहाँ सामान्यतया हामीले कमनली भनिने ग्यास्ट्रिक अथवा ग्यास्ट्राइटिस भनिन्छ, त्यो प्रमुख कारण हुन्छ। अरू त्यस्तै गरी अब सानो आन्द्राको घाउहरू हुँदाखेरि पनि, अब यो सानो आन्द्रा सुरुवात हुँदाखेरि त्यहाँ अल्सरहरू हुँदाखेरि पनि पेट पोल्ने पेट दुख्ने पनि हुनसक्छ। त्यसै गरी अरू दुखाइहरू अब जस्तो किडनी स्टोनहरू, मृगौलामा पत्थरीहरू हुने, मृगौलाबाट आउने नलीहरूमा चाहिँ समस्या हुँदाखेरि पनि पेटमा दुख्ने हुन सक्छ। सो पेट यति ठूलो कुरा भयो कि त्यसले गर्दाखेरि एउटै चिज हो भन्नलाई चाहिँ गाह्रो छ। त्यसै गरी अरू समस्याहरू जस्तो आन्द्राको घाउहरू हुने, आन्द्रामा टिबी हुने, पेनक्रियाज भनेको यो अग्नाशयको समस्याहरूमा पनि त्यो नाइटोको भन्दा माथि दुखाइ हुने हुन सक्दछ। त्यसै गरी ठूलो आन्द्राको समस्याहरूमा पनि पेट दुखाइ हुने हुन सक्दछ। सो बिरामीलाई चाहिँ कुन खालको समस्या छ दुखाइ सँगसँगै, जस्तो पेट पोल्ने सँगसँगै हजुरको वाकवाकी लाग्ने, अमिलो पानी आउने, जलन भइराख्ने, छाती पोल्ने छ भने ग्यास्ट्रिकको समस्या बढी हुन सक्ने सम्भावना भयो। त्यसै गरी तौल घटिरहेको छ, बिरामीलाई ज्वरो आइरहेको छ, दाहिने साइडको तल्लो भागमा दुखेछ भने आन्द्राको समस्याहरू हुन सक्ने सम्भावना भयो। त्यसै गरी दिशामा रगत बगेको छ, तौल क्रमशः घट्दैछ, परिवारमा पनि पुरानो यो आन्द्राको समस्याहरू छ भने, कहिलेकाहीँ आन्द्राको र बिमारी विशेष गरी अलिकति वृद्ध बिमारीहरू हुनुहुन्छ भने पेटको यो आन्द्राको समस्याहरू जस्तो क्यान्सरहरूमा पनि पेट दुखाइहरू हुन सक्छ। सो एकदमै यो ब्रोड टपिक र अब ठूलो धेरै अङ्गहरूलाई त्यो समेट्ने हुँदाखेरि चाहिँ पेट दुखाइको विभिन्न खालको समस्याहरूले त्यो बिरामी आउन सक्नुहुन्छ। सो त्यसैले अब जुन ठाउँको दुखाइ छ जस्तो लक्षण छ त्यो अनुसार हामीले पत्ता लगाउनु पर्ने हुन्छ।
2: अब हामीले अब यहाँले भने जस्तो ग्यास्ट्रिक होइन, ग्यास्ट्रिक प्राय पेट दुख्यो भने चाहिँ मलाई ग्यास्ट्रिक लियो भनेर धुलो यताउता कताबाट होइन इन्डियाबाट मगाएको हुन्छ कि यही आयुर्वेद हुन्छ कि के हुन्छ त्यो धुलाढुली खाएर टार्ने खालको र त्यो पछि अलिकति समस्या हुने देखिएको छ। यो ठ्याक्कै ग्यास्ट्रिक अथवा कब्जियत होइन वा गम्भीर प्रकृतिको समस्या भनौँ न,
1: सामान्य ग्यास्ट्रिक कि त्यो गम्भीर हो कि भन्ने कुरामा हजुरले फोकस गर्नुहुन्छ।
2: यो ठ्याक्कै अब यो प्रारम्भिक अब अस्पतालमै गएर मात्रै थाहा हुने हो कि घरमै पनि मलाई यो खालको दुखाइ भयो भने चाहिँ मैले ख्याल गर्नुपर्छ यो ग्यास्ट्रिक होइन भन्ने खालको कुरा के हुन्छ?
1: हजुर, अब पहिलो कुरा चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको समस्या कति लामो समयदेखि छ। दुई चार दिनको समस्या हो, केही खानपिनमा अलिकति गडबड हुँदाखेरि त हाम्रो पेटले त सामान्य रेस्पोन्स गर्ने भयो, अम्ल बनाउन पर्ने हुन्छ, एसिड बन्ने हुन्छ, त्यसले गर्दाखेरि चाहिँ पेट दुखाइ जस्तो सामान्य कहिलेकाहीँ हुन सक्ने हुन्छ। तर लामो समयदेखिको समस्या भइरहेको छ, त्यसै गरी वजन कम भइरहेको छ, अथवा चाहिँ सामान्य ब्लड जाँचहरू गर्दाखेरि रगतको मात्रा कमी देखिन्छ। रगतको मात्रा कमी हुँदा के हुने भयो भन्दा थकाइ बढी लाग्ने, छिटो शरीर गले जस्तो महसुस हुने, सामान्य रूपमा जुन पहिला गर्न सकिने काम थियो त्यो गर्दा छिटो थाकिहाल्ने, ती लक्षणहरू चाहिँ शरीरमा रगतको मात्रा कम भएको हुँदाखेरि हुन सक्ने हुन्छ। त्यसै गरी अरू महत्वपूर्ण कुराहरूमा चाहिँ दिशा कालो जाने, कालो भनेको अलकत्र जस्तै अथवा चुक जस्तो दिशा जाने, पखाल्दाखेरि रगत पनि पखालिएको जस्तो दिशामा चाहिँ त्यो देखिन सक्ने हुन्छ, अथवा ताजा रगत नै गएको छ, अथवा उमेर बढी छ। उमेर बढी भन्नाले 45 भन्दा बढी उमेरको बिमारीहरू हुन्छ जसलाई चाहिँ पेट दुखाइको समस्या लामो समयदेखि भइरहेको छ, अथवा खाना निल्न गाह्रो भइरहेको छ, खाना अड्किन्छ भने त्यो अवस्थामा चाहिँ भित्र पेटमा अलिक ठूलो समस्या नै भइसक्यो कि भन्ने चाहिँ शंका गर्नुपर्ने हुन्छ। तर पेट दुख्दैमा चाहिँ भित्र घाउ नै भएको के अरे नराम्रै समस्या छ, जस्तो क्यान्सर नै भएको छ, जुन चाहिँ बिमारीहरूलाई धेरै डर लाग्ने हुन्छ, क्यान्सर नै भएको छ भन्ने चाहिँ हुँदैन। अल्सरमा पनि त्यो दुखाइ हुने हुनसक्छ, अरू जस्तो पेट दुखाइ हुने समस्याहरू जस्तो प्यानक्रियाजको अग्नाशयको समस्यामा पनि त्यस्तै खालको दुखाइ हुनसक्छ, पित्त थैलीकै समस्याहरूमा पनि ती चिज हुनसक्छ। तर ग्यास्ट्रिक जुन भनेर चाहिँ लामो समयदेखि यो जुन धुलो औषधि ल्याउने खाने जुन गर्नुहुन्छ त्यो चाहिँ अब सानो समय हप्ता 10 दिनको लागि समस्या हो भने चाहिँ ल त्यसलाई चाहिँ एउटा उपचारको विधि पनि मान्न सकिएला, तर भित्र के समस्या भएको छ भन्ने कुरा नपत्ता लगाइकन यतिकै औषधि ल्याएर खानु चाहिँ पछि चाहिँ त्यो समस्या जटिल बन्न सक्ने एकदमै सम्भावना रहन्छ।
2: त्यो नदुखिकन मलाई चाहिँ केही पनि हुन्थेन होइन, एक्कासी क्यान्सर देखियो भन्ने खालको समस्या पेटसँग सम्बन्धित मात्र नभएर हरेक कुराहरू कि त्यो भनिन्छ केही प्रारम्भिक
1: धेरै जसो
2: हजुर त्यस्तो देखिन्छ
1: अनि एकदमै त्यो एकदमै न्यून त्यो अवस्थामा मात्र हो त्यो, किन भन्दाखेरि केही न केही समस्या क्यान्सर नै जुन हामीले भनिन्छ नि बिमारीले हुने अर्ली स्टेज क्यान्सर भनेको सुरुवाती, अब जुन चाहिँ पछि बिग्रिएर गएर त फैलिने खालको क्यान्सर अथवा चाहिँ ठूलो खालको क्यान्सर घाउ बनाउने खालको क्यान्सर हुनुभन्दा अर्ली स्टेजमा चाहिँ बिरामीलाई त्यस्तो लक्षणहरू नआउन पनि सक्छ। तर चाहिँ अब जस्तो क्यान्सर नै भइसकेको अवस्थामा चाहिँ बिरामीले केही न केही लक्षणहरू चाहिँ देखा पर्छ, त्यसको क्लुजहरू हुन्छ, क्लुजहरू जस्तो लक्षणहरूमा चाहिँ तौल कम हुने, कालो दिशा जाने, त्यसै गरी चाहिँ रगतको मात्रा कम हुने, त्यसै गरी दिशामा रगत जाने, दिशाको प्याटर्न चेन्ज हुने, जस्तो पहिला ठिकठाक दिशा भइरहेको थियो अब लास्ट अब एक दुई हप्तादेखि चाहिँ अब दिशामा गडबडी भइरहेछ, जस्तो कब्जियत हुने, दिशा खुल्न गाह्रो पर्ने, दिशाको जुन निस्किँदाखेरि चाहिँ एकदम पातलो दिशा आए जस्तो हुने, त्यसै गरी पेट दुखाइ भइराख्ने, यो अवस्थामा चाहिँ संकेत चाहिँ क्यान्सरको संकेत चाहिँ यसरी चाहिँ गर्न सक्छ।
2: हजुर, जस्तो धेरैले होइन कस्तो खालको समस्या भनौँ न मस्तिष्क सानो मस्तिष्क पनि हो पेट भन्ने खालको कुरा पनि हुन्छ कि
1: होइन,
2: पेट चाहिँ यो मस्तिष्क र अनि पेटको सम्बन्ध भनौँ न।
1: हजुर, यो चाहिँ एकदमै अहिले साइन्टिफिक जुन हाम्रो मेडिकल कम्युनिटीमा एकदमै हट टपिक भनिन्छ क्या, गट ब्रेन एक्सिस भनेर, पेट र हाम्रो ब्रेनको चाहिँ एकदमै इन्टरकनेक्टेड चिजहरू हो, किनभने पेटमा जुन जाने नसाको सप्लाई हुन्छ, मेन नसाको सप्लाई जुन एउटा चाहिँ ब्रेनबाट आउने नसाले नै सप्लाई गर्ने हुन्छ, त्यो भएर पेटमा हुने जुन इन्भाइरोमेन्टको चेन्ज हुन्छ, जस्तो पेटमा हुने नर्मल ब्याक्टेरियाहरू हुन्छन् तिनीहरूको चेन्जेसहरू हुँदा, अथवा चाहिँ पेटमा कुनै पनि समस्या हुँदा त्यो नसाको जुन सिस्टम छ त्यसले सेन्स गरेर हाम्रो ब्रेनमा चाहिँ सिग्नल गर्ने हुन्छ। सामान्य रूपमा बुझ्नु पर्दाखेरि एउटा सिम्पल चिज के छ भने हामीले खाना देख्यौँ भने पनि हामीलाई भोक लाग्यो जस्तो फिल हुन्छ होइन, त्यो हुँदाखेरि चाहिँ के भयो त भन्दा ब्रेनले नै पहिले नै अलरेडी सेन्स गरेर हामीलाई खाऊ भनेको छ नि त, भनेपछि त त्यो एउटा सिम्पल इक्जाम्पल त्यो दियो। त्यसै गरी अरू हुन्छ, पेटमा जुन ब्याक्टेरियाहरू नर्मल ब्याक्टेरियाहरू बिग्रिँदै जाने हुन्छ, त्यो हुँदाखेरि पेटमा डायरिया लाग्ने अथवा चाहिँ अरू बिमारीहरू चाहिँ आउन सक्ने सम्भावना हुन्छ। त्यही भएर पेटमा स्ट्रेसहरू छ, अर्को बिरामीलाई एकदमै स्ट्रेसफुल इन्भाइरोमेन्टमा बसिराख्नुहुन्छ, कामको स्ट्रेस होला, अरू अरू कुराको स्ट्रेसहरू होला, त्यो बेलामा चाहिँ ब्रेनको चाहिँ जुन ब्रेनको जुन फंक्सन चाहिँ अलिकति अल्टर्ड हुन्छ, चेन्ज हुन्छ, त्यसले चाहिँ आन्द्रामा चलायमान जुन हुने चल्ने जुन प्रोसेस हुन्छ त्यसमा पनि गडबडी हुन्छ। एकदमै कमन इक्जाम्पल भनेको इरिटेबल बाउल सिन्ड्रोम भन्छौँ क्या हामीले, त्यसमा चाहिँ पेटभित्र हेरेर चाहिँ घाउहरू देखिँदैन आन्द्रामा, तर पेटमा चल्ने जुन प्रोसेस हुन्छ त्यसको चाहिँ गडबडी हुन जान्छ। त्यही भएर कोहीलाई कब्जियत जस्तो हुने, कोहीलाई चाहिँ पखाला लागे जस्तो हुने, अथवा कोहीलाई चाहिँ मिक्स खालको पनि पिक्चर चाहिँ आउन सक्ने हुन्छ। त्यही भएर एकदमै यो ब्रेन र हाम्रो पेटको चाहिँ कम्युनिकेसन चाहिँ एकदमै जरुरी छ, र विभिन्न खालको रोगहरूमा चाहिँ यिनीहरू दुईटाको मिसम्याच भयो भने चाहिँ यो रोग देखा पर्न सक्छ भनेर चाहिँ स्टडीजहरू पनि अहिले एकदमै व्यापक रूपमा चाहिँ त्यसमा भइ नै रहेको छ।
2: तनाव अनि अनिद्रा
1: कुनै पनि स्ट्रेस बनाउने, तनाव भनेको जुन ब्रेनमा चाहिँ स्ट्रेस पर्नलाई चाहिँ अब फाइनेन्सियल होला, उसको चाहिँ फिजिकल स्ट्रेसको कुराहरू होला, अथवा चाहिँ इकोनोमीको कुराहरू होला उसमा, जसले गर्दा चाहिँ ब्रेनमा चाहिँ जहिले पनि स्ट्रेसको इन्भाइरोमेन्ट बन्ने हुन्छ, त्यसले चाहिँ डेफिनेटली पेटको जुन सिम्टम्सहरूलाई चाहिँ बढाउने चाहिँ मद्दत गर्न सक्छ।
2: साथै पेट स्वस्थ छ है मेरो भन्ने अवस्था चाहिँ कति बेला भनौँ न होइन, अहिले त धेरैका पेटै बिग्रेको जस्तो कि
1: हजुर। अनि पेट के कस्तो भयो भन्दा अब हामीले खाएको हरेक कुरा त पहिला पेटमा नै जानु पर्यो, पेटले केही न केही रूपमा त त्यसको रेस्पोन्स त गर्छ नै। जस्तो अब एकदमै अब फर इक्जाम्पल माछा मासु टन्न खाइएको छ, पानीको मात्रा प्रशस्त छैन, मतलब फाइबर छैन त्यसमा, भनेपछि त्यो त शरीरको नर्मल रेस्पोन्स हो नि त हजुरलाई, कब्जियत बन्छ भन्ने कुरा। अब खानपिनमा चाहिँ प्रशस्त मात्रामा फाइबरहरूको मात्राहरू छ, पानी प्रशस्त खाइएको छ, सँगसँगै एक्टिभिटी हुन्छ नि, हिँडुलहरू राम्रोसित गरिराख्नु भएको छ भने ल दिशा पनि सजिलो होला। र त्यसैले चाहिँ अब स्वस्थ भनेको चाहिँ नर्मल्ली अब दिशामा पनि दिनमा तीनचोटि अथवा तीन दिनमा एकचोटि हुन्छ भने पनि नर्मल मानिन्छ। तर त्यसको चाहिँ के हो भन्दाखेरि जुन दिशा आउने हुन्छ, दुखाइ हुनु भएन, बिरामीको तौल घटिराखेको हुनु भएन, रगत जानु भएन, चिप्लो दिशा जानु भएन, र सामान्य जुन फर्म भएको हुन्छ त्यो हेर्दाखेरि चाहिँ डायरिया जस्तो पखाला जस्तो पनि नहोस् र एकदमै टाइट कडा गोटा पर्ने जस्तो पनि नहोस्, त्यो भए पनि सामान्य रूपमा दिशा ठिक छ भन्ने हुनु पर्यो। र अघि नै हामीले प्रश्नहरू जुनहरू गर्यौँ जस्तो दुखाइ नहुने, त्यस गरी उल्टी नहुने, त्यसै गरी जन्डिसहरू नहुने, यी अवस्थामा चाहिँ ल पेट चाहिँ सामान्य रूपमा स्वस्थ छ भन्न सकिन्छ।
2: पेटको अवस्था अब केही भइ त हाल्यो होइन, त्यो सुधार गर्नको लागि चाहिँ भनौँ न अब कहिलेकाहीँ त्यो निदान नभएर रोग पत्ता नलागेर पनि विभिन्न खालको समस्या हुन्छ भने चाहिँ पेट ठूलो छ भनिसक्नु भएको छ यहाँले, त्यो अवस्था हुन्छ कि हुँदैन, के हुन्छ
1: निदान नहुने भन्नुहुन्छ?
2: यो ठ्याक्कै यो भयो भनेर कहिलेकाहीँ त्यस्तो अवस्था आउँछ कि आउँदैन?
1: अब यस्तो हुन्छ, अब सामान धेरै जस्तो
2: एउटा मात्रै हामीले एक ठाउँ मात्रै देखाइरहेको हुन्छौँ नि त, कहिलेकाहीँ त्यो
1: यस्तो तपाईँलाई एकदम सही कुरा हो। किन भन्दाखेरि पहिला अब जुन बेला जाँचहरू गर्नलाई सबै कुराको फेसिलिटी थिएन हामीसँग, त्यो बेलामा चाहिँ धेरै कुराहरू मिस पनि हुन सक्छ। अहिले चाहिँ के छ भन्दाखेरि जुन टेक्नोलोजी प्लस हुन्छ नि इन्डोस्कोपी कोलोनोस्कोपीले गर्दाखेरि धेरै जसो पेटमा हुने फिजिकल समस्याहरू, फिजिकल समस्या हुनु त्यहाँभित्र मासु पलाएको, त्यहाँभित्र अल्सर भएको, त्यहाँभित्र घाउ भएको, त्यहाँभित्र टिबी भएको, त्यहाँभित्र क्यान्सर नै भएको, अलमोस्ट लगभग सबै व्यक्तिहरूमा पत्ता लगाउन सकिन्छ अहिलेको कन्डिसनमा। त्यो सँगसँगै अरू प्रविधिहरू जस्तो सिटी स्क्यानको प्रविधि छ, मुखबाट खाएर जुन क्याप्सुल हालेर हेर्ने, सानो आन्द्रालाई हेर्ने क्याप्सुल इन्डोस्कोपी भन्ने छ, त्यस्तै गरी अरू विविध तरिकाहरू एमआरसीपी भन्ने चाहिँ जुन पेनक्रियासको पित्त के अरे यो अग्नाशयको वरिपरिको चिजहरूलाई हेर्न विधिहरू छन्। यीबाट लगभग अहिले चाहिँ धेरै जसो रोगहरू चाहिँ पत्ता लगाउनै सकिन्छ। तर कुनै कुनै जुन चाहिँ फिजिकली जस्तो भित्र चाहिँ घाउहरू देखिँदैन तर बिरामीलाई सिम्टम्स त हुन सक्छ, त्यस्तो बिमारीहरू पनि छन्। जस्तो आइबिएस भनेर हामीले अघि कुरा गऱ्यौँ, इरिटेबल बाउल सिन्ड्रोम भनेर, त्यसमा चाहिँ भित्र घाउ नै चाहिँ हुँदैन तर बिरामीलाई चाहिँ सिम्टम्स चाहिँ हुन्छ। तर त्यसमा चाहिँ फेरि इम्पोर्टेन्ट कुरा अघि हजुरले भन्नुभएको सेकेन्ड ब्रेन भन्नुभयो नि, ब्रेन र आन्द्राको कम्युनिकेसनको जुन कुरा छ त्यसमा चाहिँ त्यसलाई चाहिँ स्ट्रेसले होला अथवा अरू तनावहरूले होला अथवा पेटमा भएको जुन ब्याक्टेरियाहरूको चाहिँ मिस त्यो जुन ग्रोथहरू हुन्छ त्यो चाहिँ राम्रो नहुँदाखेरि चाहिँ कहिलेकाहीँ त्यसले समस्याले हुन सक्छ। तर अहिलेको अवस्थामा चाहिँ धेरै जसो पेटको बिमारी पत्ता लगाउन चाहिँ सहजै सकिन्छ।
2: यो खानपानलाई जोड्दाखेरि कि कोही कसैले अब भनौँ न अब रातो मासु धेरै खाने यसो भयो भने ऊ भयो भने भन्ने खालको कुरा आउँछ, तर केही पनि त्यो खालको भनौँ न त्यो सेवन नगर्नेहरूलाई पनि यस्तो खालको समस्या देखिने क्या कहिलेकाहीँ?
1: माछा मासु खाएरै सबै रोग आउने भन्दा नि माछा मासुले अलिकति के छ भन्दाखेरि कन्स्टिपेसन फाइबर कम होने हुँदाखेरि कन्स्टिपेसन अलग बढ़ाने सकने क्रा हो मछा मछ खाएर अरु रोग निम्ति अब ठीक सफा छैन लाइक इन्फेक्सन भएको छ कीटाणुहरु छ तो स्वाभाविक नै चीज नै भयो किनभने त्यसमा मासु नै हुन परेन नि त शाकाहारी खानामा पनि प्रदूषित छ कीटाणुहरु छन् भने त त्यसले पनि बिमारी बनाउन सक्ने भयो त्यसैले अब जस्तो अब ग्यास्ट्राइटिस भएको एसिड बढी हुने बिमारीमा त्यस्तो बेलामा माछा मासु खाँदा चाहिँ कस्तो भन्दाखेरि अलिकति पचाउनलाई चाहिँ यो जुन हाम्रो इन्जाइम्सहरू बढी चाहिने एसिड बढी चाहिने त्यो हुँदाखेरि सिम्टम्सहरू बढ्ने चाहिँ हुन सक्छ तर माछा आफै खाँदैमा बिमारी नै निम्ताउने भन्ने सोच छ भन्ने चाहिँ त्यस्तो एभिडेन्सले चाहिँ भेटाएको चाहिँ छैन
2: यो कहिलेसम्म भनौँ न अब ग्यास्ट्रिक भयो औषधि लिइरहेको छ होइन तर त्यो त फेरि दोहोरिने चान्सेस हुन्छ होला
1: हुन्छ किन भन्दाखेरि अब ग्यास्ट्रिक बनाउनु
2: रोग हो दीर्घ समस्या हो यो
1: होइन यस्तो हुन्छ दीर्घ क्रोनिक ग्यास्ट्राइटिस भन्ने पनि हुन्छ अक्युट भनेको चाहिँ छोटो समयलाई भएको ग्यास्ट्राइटिस पनि हुन्छ अब त्यो कुन अवस्थामा चाहिँ दीर्घकालीन जस्तो बन्न सक्छ त भन्दाखेरि ल के कारणले भएको छ ग्यास्ट्रिक त्यो कुरा पत्ता लागेन भने अथवा चाहिँ त्यो कुराको पत्ता लगाउनको लागि चाहिँ चेक जाँचहरू केही पनि गरिएको छैन भने त्यो अवस्थामा चाहिँ क्रोनिक ग्यास्ट्राइटिसमा जान सक्छ त्यसको प्रमुख कारणहरूमा चाहिँ एउटा एच पाइलोरी भन्ने जुन हेलिकोब्याक्टर पाइलोरी भन्ने ब्याक्टेरिया हुन्छ त्यसको रिपिटेडली इन्फेक्सन भइरहेको छ पेटमा चाहिँ संक्रमण भइराख्ने हुँदाखेरि पेटको जुन पत्र हुन्छ जुन आमाशयको पत्र चाहिँ जति बेला पनि स्वेलिङ सुन्ने गर्ने रातो हुने अथवा फेरि त्यसपछि ठिक हुने शरीरले त ठिक पनि बनाउन खोज्छ त्यो रिपिटेडली हुँदाखेरि क्रोनिक ग्यास्ट्राइटिसमा जान सक्ने हुन्छ त्यसै गरी एल्कोहल भयो रक्सी लगातार पिइराख्ने मान्छेमा पनि यो पेटको आमाशयको चेन्जेसहरू त्यो ग्यास्ट्रिक चाहिँ बढ्दै जाने अवस्था आउन सक्ने हुन्छ त्यस्तै पेन किलर खाएको खाइ गर्ने मान्छेहरूमा पनि पेन किलर रेगुलर रूपमा खानुहुन्छ भने त्यसमा अल्सरहरू बन्ने निको हुने फेरि अल्सर बन्ने निको हुने शरीरले जुन निको बनाउन खोज्दा खोज्दै पनि क्रोनिक
2: ग्यास्ट्रिक
1: बढी शरीरले त तपाईँको शरीरमा जे पनि घाउ आएको छ भने निको बनाउन प्रयास त गर्छ तर कुनै कुनै अवस्थामा चाहिँ शरीरले सकेन भने त्यसलाई चाहिँ अल्सरको जुन बढ्दै जाने त्यसको कम्प्लिकेसन ब्लिडिङ हुने अथवा चाहिँ हुन्छ नि कुनै कुनै अवस्थामा सानो आन्द्राहरूमा चाहिँ अल्सर ठूलो छ भने चाहिँ पाल पर्न सक्ने अथवा चाहिँ दुखाइ भइराख्ने त्यो चाहिँ हुन सक्छ
2: अल्सर र क्यान्सर होइन जस्तो अब यहाँले भने जस्तै क्यान्सरको पनि सायद त्यस्तै त्यस्तै लक्षण होला कि अब यो कसरी पत्ता लगाउने त यो फेरि हामीले त अल्सरै भनेर पठाइदिन्छौँ होइन
1: पहिलो कुरा सबैभन्दा मोस्ट इम्पोर्टेन्ट कुरा के भन्दा क्यान्सरको लागि सबैभन्दा ठूलो रिस्क फ्याक्टर भनेको उमेर हो जति उमेर बढ्दै जान्छ प्रत्येक व्यक्तिलाई क्यान्सरको जोखिम चाहिँ बढ्दै जान्छ सामान्य रूपमा चाहिँ कुनै कुनै अवस्थामा जुनमा फ्यामिलीमा चाहिँ हिस्ट्री छ भने अलिकति यङ बिरामीहरूमा पनि त्यसको रिस्क बढ्न जान सक्छ अर्को भनेको एच पाइलोरी इन्फेक्सन नै आफै पनि कुनै कुनै अवस्थामा कुनै खालको क्यान्सरको जोखिम चाहिँ बढाउन सक्छ त्यसै गरी लाइफ स्टाइलको कुरा भयो रक्सी चुरोट सेवन बढी गरिराख्ने बिरामी जसमा चाहिँ रिपिटेड अल्सर भयो त्यो चिज चाहिँ सन्चो भएन भने चाहिँ उहाँहरूमा चाहिँ जोखिमको मात्रा चाहिँ बढ्ने हुन सक्छ तर प्रत्येक अल्सर भइसक्यो अल्सर भएर त्यो क्यान्सर नै हुन्छ भन्ने हुँदैन हिल भनेको नर्मल खालको अल्सर पनि हुन्छ क्यान्सर नबन्ने खालको अल्सर पनि हुन्छ अब जुन हामीले सोचेको क्यान्सरवाला जुन अल्सर हुन्छ त्यसको लक्षणहरू चाहिँ अलिकति फरक हुन्छ कसो भन्दा अलिक बढी वजन कम हुँदै जाने ब्लिडिङको जुन कुरा छ त्यो भइराख्ने लामो समयदेखि भइराख्ने त्यसपछि आएर बिरामी कमजोर हुँदै जाने रगतको मात्रा कम हुँदै गइसकेपछि र विशेष गरी यो चाहिँ 40-50 वर्षभन्दा माथिको व्यक्तिहरूमा बढी देखिने हुन्छ जसमा चाहिँ बढी रिस्क फ्याक्टरहरू छन् जस्तो एल्कोहल खाइराख्ने चुरोट सेवन गरिराख्ने बिरामीमा चाहिँ यो चिज चाहिँ बढी देख्न सकिन्छ तर सुरुमै अब दिशा कालो गयो अथवा पेट दुख्यो भन्दामा यो क्यान्सर हो कि अल्सर हो भन्नलाई चाहिँ यत्तिकै चाहिँ लक्षणबाट चाहिँ अलिक गाह्रो नै हुन्छ
2: यो ठ्याक्कै यहाँले अहिलेसम्म हेर्दै गर्दाखेरि पेट रोग चाहिँ बढेको हो कि होइन
1: पेट रोग चाहिँ अब डेफिनेटली किन भन्दा खानपिनको शैलीहरू पनि धेरै चेन्ज भएको छ पहिला अलिकति हाम्रो नेचुरल अलिकति प्राकृतिक कुराहरू बढी हुन्थ्यो फ्रेस कुराहरू बढी हुन्थ्यो अहिलेको त लाइफ स्टाइलमा सबै फास्ट फुडहरूको कुरा भयो अल्ट्रा प्रोसेस फुड भनेको ससेजहरूदेखि लिएर ब्रेडहरूदेखि लिएर हरेक चिजहरू चिप्सहरू भयो यी सबै चिजमा चाहिँ के छ भन्दा आन्द्रालाई चाहिँ इन्फ्लेमेसन गराउने सुन्निने गराउने गट इन्फ्लेमेसन भन्छ त्यसको चाहिँ रिस्क फ्याक्टरहरू बढी हुन्छ त्यसै गरी अब गहुँ रिलेटेड प्रोडक्ट्सहरूले यसैले पनि सिम्टम्सहरू बढाउन सक्ने हुन्छ जुन रिफाइन्ड हुन्छ नि इनर्जिज सो त्यसैले अब खानपिनले चाहिँ धेरै नै चेन्ज गरेको छ मान्छेहरूको लाइफस्टाइलमा सो पेटको समस्याहरू जुन कमन समस्याहरू छन् नि ग्यास्ट्रिकहरू भन्ने अपच जस्तो भन्ने दिशामा अलिअलि गडबड आउने यो त प्रोग्रेसिभली बढ्दै नै जानेवाला छ यही खालको लाइफस्टाइल हुँदै गयो भने चाहिँ
2: कति हुनुहुन्छ यहाँले जति जाँच गर्नु भएको छ यो अल्सर र क्यान्सरको बिरामीहरू यहाँले जाँच गरेको मध्ये कति प्रतिशत जति हुनुहुन्छ होला
1: यस्तो छ अब पेटको आमाशयको क्यान्सरहरू चाहिँ लगभग महिनामा
2: सिधै हामी कार्यक्रममै प्रवेश गरौँ
1: स्टार्ट भएपछि भन्नुहुन्छ
2: बसाइ ठिक छ
1: पोजिसनहरू मिलाएर होला
2: ठिक छ
1: मैले त त्यहाँ म तपाईँले हेर्ने त्यहाँ हो
2: धेरै मलाई हेर्नु डाक्टर साहब यहाँलाई स्वागत छ कार्यक्रममा
1: नमस्कार बिन्दुजी
2: हजुर अब यो हामी आज समग्र यो पेट आन्द्रा होइन भनौँ न पेटसँग सम्बन्धित समस्या र यसको समाधानको कुरातर्फ चाहिँ आज विशेष विषय केन्द्रित हुन्छ यो पेट पोल्ने होइन पेट दुख्ने अनि पेट घोच्ने मुख्य कारण के हो
1: अब यस्तो छ पेट भन्नाले हाम्रो अब यो करङको तल्लो भागदेखि लिएर अब तल यो यो काठसम्म भनौँ त्यो सबै भागलाई चाहिँ पेट भन्ने गरिन्छ तर विशेष गरी चाहिँ अब पेट पोल्ने भन्नाले चाहिँ हाम्रो यो नाइटोभन्दा माथिल्लो भागमा धेरै जसो चाहिँ बिरामीलाई हुने पोल्ने भाग चाहिँ त्यहाँ भयो दुखाइ चाहिँ कहीँ पनि हुन सक्ने हुन्छ त्यसको विविध कारणहरू छन् कुन ठाउँमा समस्या छ पेटको अथवा चाहिँ यो आन्द्राहरूको कुन ठाउँमा समस्या छ त्यो अनुसार चाहिँ त्यो पेट दुखाएको कारणहरू चाहिँ पत्ता लगाउँदै सकिन्छ जस्तो नाइटोभन्दा माथिल्लो भागमा बिचमा जहाँ दुखाइ हुने हुन्छ त्यहाँ सामान्यतया हामीले कमनली भनिने ग्यास्ट्रिक अथवा ग्यास्ट्राइटिस भनिन्छ त्यो प्रमुख कारण हुन्छ अरू त्यस्तै गरी अब सानो आन्द्राको घाउहरू हुँदाखेरि पनि अब यो सानो आन्द्रा सुरुवात हुँदाखेरि त्यहाँ अल्सरहरू हुँदाखेरि पनि पेट पोल्ने पेट दुख्ने पनि हुनसक्छ त्यसै गरी अरू दुखाइहरू अब जस्तो किडनी स्टोनहरू मृगौलामा पत्थरीहरू हुने मृगौलाबाट आउने नलीहरूमा चाहिँ समस्या हुँदाखेरि पनि पेटमा दुख्ने हुन सक्छ सो पेट यति ठूलो कुरा भयो कि त्यसले गर्दाखेरि एउटै चिज हो भन्नलाई चाहिँ गाह्रो छ त्यसै गरी अरू समस्याहरू जस्तो आन्द्राको घाउहरू हुने आन्द्रामा टिबी हुने प्यानक्रियाज भनेको यो अग्नाशयको समस्याहरूमा पनि त्यो नाइटोको भन्दा माथि दुखाइ हुने हुन सक्दछ त्यसै गरी ठूलो आन्द्राको समस्याहरूमा पनि पेट दुखाइ हुने हुन सक्दछ सो बिरामीलाई चाहिँ कुन खालको समस्या छ दुखाइ सँगसँगै जस्तो पेट पोल्ने सँगसँगै हजुरको वाकवाकी लाग्ने अमिलो पानी आउने जलन भइराख्ने छाती पोल्ने छ भने ग्यास्ट्रिकको समस्या बढी हुन सक्ने सम्भावना भयो त्यसै गरी तौल घटिरहेको छ बिरामीलाई ज्वरो आइरहेको छ दाहिने साइडको तल्लो भागमा दुखेछ भने आन्द्राको समस्याहरू हुन सक्ने सम्भावना भयो त्यसै गरी दिशामा रगत बगेको छ तौल क्रमशः घट्दैछ परिवारमा पनि पुरानो यो आन्द्राको समस्याहरू छ भने कहिलेकाहीँ आन्द्राको र बिमारी विशेष गरी अलिकति वृद्ध बिमारीहरू हुनुहुन्छ भने पेटको यो आन्द्राको समस्याहरू जस्तो क्यान्सरहरूमा पनि पेट दुखाइहरू हुन सक्छ सो एकदमै यो ब्रोड टपिक र अब ठूलो धेरै अङ्गहरूलाई त्यो समेट्ने हुँदाखेरि चाहिँ पेट दुखाइको विभिन्न खालको समस्याहरूले त्यो बिरामी आउन सक्नुहुन्छ सो त्यसैले अब जुन ठाउँको दुखाइ छ जस्तो लक्षण आउँछ त्यो अनुसार हामीले पत्ता लगाउनु पर्ने
2: अब हामीले अब यहाँले भने जस्तो ग्यास्ट्रिक होइन ग्यास्ट्रिकले प्राय पेट दुख्यो भने चाहिँ मलाई ग्यास्ट्रिक लियो भनेर धुलो यताउता कताबाट होइन इन्डियाबाट मगाएको हुन्छ कि यहीँ आयुर्वेद हुन्छ कि के हुन्छ त्यो धुलाधुली खाएर टार्ने खालको र त्यो पछि अलिकति समस्या हुने देखिएको छ यो ठ्याक्कै ग्यास्ट्रिक अथवा कब्जियत होइन वा गम्भीर प्रकृतिको समस्या भनौँ न
1: ग्यास्ट्रिक त्यो गम्भीर हो कि भन्ने कुरामा हजुरले फोकस गर्नु
2: यो ठ्याक्कै अब यो प्रारम्भिक अब अस्पतालमै गएर मात्रै थाहा हुने हो कि घरमै पनि मलाई यो खालको दुखाइ भयो भने चाहिँ मैले ख्याल गर्नुपर्छ यो ग्यास्ट्रिक होइन भन्ने खालको कुरा के हुन्छ
1: हजुर अब पहिलो कुरा चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको समस्या कति लामो समयदेखि छ दुई चार दिनको समस्या हो केही खानपिनमा अलिकति गडबड हुँदाखेरि त हाम्रो पेटले त सामान्य रेस्पोन्स गर्ने भयो अम्ल बनाउन पर्ने हुन्छ, एसिड बन्ने हुन्छ, त्यसले गर्दाखेरि चाहिँ पेट दुखाइ जस्तो सामान्य कहिले काहीँ हुन सक्ने हुन्छ, तर लामो समयदेखिको समस्या भइरहेको छ। त्यसै गरी वजन कम भइरहेको छ, अथवा चाहिँ सामान्य ब्लड जाँचहरू गर्दाखेरि रगतको मात्रा कमी देखिन्छ। रगतको मात्रा कमी हुँदा के हुने भयो भन्दा थकाइ बढी लाग्ने, छिटो शरीर गले जस्तो महसुस हुने, सामान्य रूपमा जुन पहिला गर्न सकिने काम थियो त्यो गर्दा छिटो थाकिहाल्ने, ती लक्षणहरू चाहिँ शरीरमा रगतको मात्रा कम भएको हुँदाखेरि हुन सक्ने हुन्छ। त्यसै गरी अरू महत्वपूर्ण कुराहरूमा चाहिँ दिशा कालो जाने, कालो भनेको अलकत्र जस्तै मतलब चुक जस्तो दिशा जाने, पखाल्दाखेरि रगत पनि पखालिएको जस्तो दिशामा चाहिँ त्यो देखिन सक्ने हुन्छ, अथवा ताजा रगत नै गएको छ, अथवा उमेर बढी छ, उमेर बढी भन्नाले 45 भन्दा बढी उमेरको बिमारीहरू हुन्छ जसलाई चाहिँ पेट दुखाइको समस्या लामो समयदेखि भइरहेको छ, अथवा खाना निल्न गाह्रो भइरहेको छ, खाना अड्किन्छ भने त्यो अवस्थामा चाहिँ भित्र पेटमा अलिक ठूलो समस्या नै भइसक्यो कि भन्ने चाहिँ शंका गर्नुपर्ने हुन्छ। तर पेट दुख्दैमा चाहिँ भित्र घाउ नै भएको के अरे नराम्रै समस्या छ, जस्तो क्यान्सर नै भएको छ, जुन चाहिँ बिमारीहरूलाई धेरै डर लाग्ने हुन्छ, क्यान्सर नै भएको छ भन्ने चाहिँ हुँदैन। अल्सरमा पनि त्यो दुखाइ हुने हुनसक्छ, अरू जस्तो पेट दुखाइ हुने समस्या जस्तो प्यानक्रियाजको अग्नाशयको समस्यामा पनि त्यस्तै खालको दुखाइ हुनसक्छ, पित्त थैलीकै समस्याहरूमा पनि ती चिज हुनसक्छ। तर ग्यास्ट्रिक जुन भनेर चाहिँ लामो समयदेखि यो जुन धुलो औषधि ल्याउने खाने जुन गर्नुहुन्छ त्यो चाहिँ अब सानो समय हप्ता 10 दिनको लागि समस्या हो भने चाहिँ ल त्यसलाई चाहिँ एउटा उपचारको विधि पनि मान्न सकिएला, तर भित्र के समस्या भएको छ भन्ने कुरा नपत्ता लगाइकन यतिकै औषधि ल्याएर खानु चाहिँ पछि चाहिँ त्यो समस्या जटिल बन्न सक्ने एकदमै सम्भावना रहन्छ।
2: नदुखिकन मलाई चाहिँ केही पनि हुन्थेन होइन, एक्कासी क्यान्सर देखियो भन्ने खालको समस्या पेटसँग सम्बन्धित मात्र नभएर हरेक कुराहरू के त्यो भनिन्छ केही प्रारम्भिक
1: धेरै जसो
2: हजुर त्यस्तो देखिन्छ
1: अनि एकदमै त्यो एकदमै न्यून त्यो अवस्थामा मात्र हो त्यो, किन भन्दाखेरि केही न केही समस्या क्यान्सर नै जुन हामीले भनिन्छ नि बिमारीलाई हुने अर्ली स्टेज क्यान्सर भनेको सुरुवाती, अब जुन चाहिँ पछि बिग्रिएर गएर त फैलिने खालको क्यान्सर अथवा चाहिँ ठूलो खालको क्यान्सर घाउ बनाउने खालको क्यान्सर हुनुभन्दा अर्ली स्टेजमा चाहिँ बिरामीलाई त्यस्तो लक्षणहरू नआउन पनि सक्छ। तर चाहिँ अब जस्तो क्यान्सर नै भइसकेको अवस्थामा चाहिँ बिरामीले केही न केही लक्षणहरू चाहिँ देखा पर्छ, त्यसको क्लुजहरू हुन्छ, क्लुजहरू जस्तो लक्षणहरूमा चाहिँ तौल कम हुने, कालो दिशा जाने, त्यसै गरी चाहिँ रगतको मात्रा कम हुने, त्यसै गरी दिशामा रगत जाने, दिशाको प्याटर्न चेन्ज हुने, जस्तो पहिला ठिकठाक दिशा भइरहेको थियो अब लास्ट अब एक दुई हप्तादेखि चाहिँ अब दिशामा गडबडी भइरहेछ, जस्तो कब्जियत हुने, दिशा खुल्न गाह्रो पर्ने, दिशाको जुन निस्किँदाखेरि चाहिँ एकदम पातलो दिशा आए जस्तो हुने, त्यसै गरी पेट दुखाइ भइराख्ने, यो अवस्थामा चाहिँ संकेत चाहिँ क्यान्सरको संकेत चाहिँ यसरी चाहिँ गर्न सक्छ।
2: हजुर जस्तो धेरैले होइन यो जस्तो कस्तो खालको समस्या भनौँ न मस्तिष्क सानो मस्तिष्क पनि हो पेट भन्ने खालको कुरा पनि हुन्छ कि
1: होइन,
2: पेट चाहिँ यो मस्तिष्क र अनि पेटको सम्बन्ध भनौँ न
1: यो चाहिँ एकदमै अहिले साइन्टिफिक जुन हाम्रो मेडिकल कमिटीमा एकदमै हट टपिक भनिन्छ क्या गट ब्रेन एक्सिस भनेर, पेट र हाम्रो ब्रेनको चाहिँ एकदमै इन्टरकनेक्टेड चिजहरू हो, किनभने पेटमा जुन जाने नसाको सप्लाई हुन्छ मेन नसाको सप्लाई जुन एउटा चाहिँ ब्रेनबाट आउने नसाले नै सप्लाई गर्ने हुन्छ, त्यही भएर पेटमा हुने जुन इन्भाइरोमेन्टको चेन्ज हुन्छ जस्तो पेटमा हुने नर्मल ब्याक्टेरियाहरू हुन्छन् तिनीहरूको चेन्जेसहरू हुँदा अथवा चाहिँ पेटमा कुनै पनि समस्या हुँदा त्यो नसाको जुन सिस्टम छ त्यसले सेन्स गरेर हाम्रो ब्रेनमा चाहिँ सिग्नल गर्ने हुन्छ। सामान्य रूपमा बुझ्नु पर्दाखेरि एउटा सिम्पल चिज के छ भने हामीले खाना देख्यौँ भने पनि हामीलाई भोक लाग्यो जस्तो फिल हुन्छ होइन, त्यो हुँदाखेरि चाहिँ के भयो त भन्दा ब्रेनले नै पहिले नै अलरेडी सेन्स गरेर हामीलाई खाऊ भनेको छ नि त, भनेपछि त त्यो एउटा सिम्पल इक्जाम्पल त्यो दियो। त्यसै गरी अरू हुन्छ पेटमा जुन ब्याक्टेरियाहरू नर्मल ब्याक्टेरियाहरू बिग्रिँदै जाने हुन्छ त्यो हुँदाखेरि पेटमा डायरिया लाग्ने अथवा चाहिँ अरू बिमारीहरू चाहिँ आउन सक्ने सम्भावना हुन्छ। त्यही भएर पेटमा स्ट्रेसहरू छ अर्को बिरामीलाई एकदमै स्ट्रेसफुल इन्भाइरोमेन्टमा बसिराख्नुहुन्छ, कामको स्ट्रेस होला अरू अरू कुराको स्ट्रेसहरू होला, त्यो बेलामा चाहिँ ब्रेनको चाहिँ जुन ब्रेनको जुन फंक्सन चाहिँ अलिकति अल्टर्ड हुन्छ चेन्ज हुन्छ, त्यसले चाहिँ आन्द्रामा चलायमान जुन हुने चल्ने जुन प्रोसेस हुन्छ त्यसमा पनि गडबडी हुन्छ। एकदमै कमन इक्जाम्पल भनेको इरिटेबल बाउल सिन्ड्रोम भन्छौँ क्या हामीले, त्यसमा चाहिँ पेटभित्र हेरेर चाहिँ घाउहरू देखिँदैन आन्द्रामा, तर पेटमा चल्ने जुन प्रोसेस हुन्छ त्यसको चाहिँ गडबडी हुन जान्छ त्यही भएर कोहीलाई कब्जियत जस्तो हुने कोहीलाई चाहिँ पखाला लागे जस्तो हुने अथवा कोहीलाई चाहिँ मिक्स खालको पनि पिक्चर चाहिँ आउन सक्ने हुन्छ त्यही भएर एकदमै यो ब्रेन र हाम्रो पेटको चाहिँ कम्युनिकेसन चाहिँ एकदमै जरुरी छ र विभिन्न खालको रोगहरूमा चाहिँ यिनीहरू दुईटाको मिसम्याच भयो भने चाहिँ यो रोग देखा पर्न सक्छ भन्ने चाहिँ स्टडिजहरू पनि अहिले एकदमै व्यापक रूपमा चाहिँ त्यसमा भइ नै रहेको छ
2: तनाव अनि अनिद्रा पनि पेटसँग
1: कुनै पनि स्ट्रेस बनाउने तनाव भनेको जुन ब्रेनमा चाहिँ स्ट्रेस पर्नलाई चाहिँ अब फाइनेन्सियल होला उसको चाहिँ फिजिकल स्ट्रेसको कुराहरू होलान् अथवा चाहिँ इकोनोमीको कुराहरू होला उसमा जसले गर्दा चाहिँ ब्रेनमा चाहिँ जहिले पनि स्ट्रेसको इन्भाइरोमेन्ट बन्ने हुन्छ त्यसले चाहिँ डेफिनेटली पेटको जुन सिम्टम्सहरूलाई चाहिँ बढाउने चाहिँ मद्दत गर्न सक्छ
2: साथै पेट स्वस्थ छ है मेरो भन्ने अवस्था चाहिँ कति बेला भनौँ न होइन अहिले त धेरैका पेटै बिग्रेको जस्तो के
1: अनि पेट के कस्तो भयो भन्दा अब हामीले खाएको हरेक कुरा त पहिला पेटमा नै जानु पर्यो पेटले केही न केही रूपमा त त्यसको रेस्पोन्स त गर्छ नै जस्तो अब एकदमै अब फर इक्जाम्पल माछा मासु टन्न खाइएको छ पानीको मात्रा प्रशस्त छैन मतलब फाइबर छैन त्यसमा भनेपछि त्यो त शरीरको नर्मल रेस्पोन्स हो नि त हजुरलाई कब्जियत बन्छ भन्ने कुरा अब खानपिनमा चाहिँ प्रशस्त मात्रामा फाइबरहरू 5-6 जनामा देखिरहेको हुन्छ होइन इन्डोस्कोपी गर्दाखेरि चाहिँ त्यस्तै गरी ठुलो आन्द्राको पनि त्यस्तै गरी 3-4 जना जस्तोमा चाहिँ त्यसको सिम्टम्सहरू चाहिँ देखिन्छ र कोही कोहीमा चाहिँ सानो गिर्खाहरू जस्तो मात्र पलाएको पनि हुनसक्छ र कुनै कुनै अवस्थामा चाहिँ क्यान्सरकै हुन्छ नि जुन बढिसकेको क्यान्सरहरू पनि देखिन्छ अब त्यो चाहिँ हजुरलाई मैले ठ्याक्कै एक्ज्याक्टली यही महिनामा कति देखिन्छ भन्ने किन गाह्रो छ भन्दाखेरि त्यो महिनामा चाहिँ त्यस्तो खालको बिरामीहरू धेरै आउनु भयो भने धेरै जस्तो देखिन्छ एक जस्तो हप्तामा 3-4 जना पनि देखिएको हुनसक्छ तर कुनै कुनै अवस्थामा चाहिँ अब महिनामा 2-3 जना मात्र पनि आउन सक्नुहुन्छ तर एउटा कुरा क्लियर के हो भने अहिलेको जुन सिचुएसन छ त्यसमा चाहिँ जति यङ मान्छेहरूमा पनि आन्द्राको क्यान्सर चाहिँ बढ्दै गइरहेको जस्तो देखिन्छ अथवा देखिनमा 2-3 कारण छन् किन भन्दा एउटा चाहिँ अब मान्छेको जुन लाइफ स्टाइलको कुरा छ मोटोपना धेरै हुने एल्कोहल स्मोकिङको कुराहरू र अर्को चिज भनेको कोलोनोस्कोपी गरेर जुन पहिले पत्ता लगाउन सकियो नि त पहिला के हो भने

0: त्यो अवस्थामा अपरेसन गरेर अथवा किमोथेरापी गरेर चाहिँ लामो समयसम्म बचाउन सकिने पनि हुन्छ, पाँच सात वर्षसम्म पनि बिरामी सजिलै बाँच्नु भएको पनि छ। त्यस्तै गरी आन्द्राको क्यान्सरहरूमा पनि त्यो नफैलेको अवस्थामा चाहिँ एकदम राम्रो छ प्रोग्नोसिस। तर त्यसै गरी पित्तको जुन क्यान्सरहरू छन्, पित्त थैलीको, प्यानक्रियासको क्यान्सरहरू, यिनीहरू चाहिँ धेरै जसो अवस्थामा अलि लेट अवस्थामै पत्ता लाग्ने हुन्छ। तिनीहरूको चाहिँ एकदमै नै नराम्रो छ अहिलेको प्रोग्नोसिसहरू हेर्दाखेरि। खाना जुन जाने बाटोको जुन छ क्यान्सरहरू, तिनीहरूमा चाहिँ पेट र ठुलो आन्द्राको चाहिँ अलिक राम्रै रेस्पोन्स देखिन्छ अर्ली स्टेजमा। अरू क्यान्सरहरू चाहिँ अलिकति त्यति राम्रो चाहिँ छैन। जति ढिलो पत्ता लाग्यो, जति कम्प्लिकेटेड स्टेजमा पत्ता लाग्यो, त्यति चाहिँ गाह्रो र छिटो।
1: यहाँले अगाडि प्रविधिको कुरा जोड्नु भएको थियो होइन, यो कतिपयले भनौँ न अब यहाँबाट चाहिँ दिल्ली लैजाने, कता लैजाने भन्ने खालको हुन्छ नि त, हामी कति त्यसमा चाहिँ सफल छौँ भने, हामीसँग कति प्रविधि मैत्री चाहिँ अस्पतालहरू छन् कि?
0: यस्तो छ, अब त्यो चाहिँ अब जस्तो ठाउँ हेरेर पनि हुने भयो। काठमाडौँमा अब धेरै फेसिलिटिजहरू छन् त्यो प्रविधिहरूको बारेमा। अब जस्तो हाम्रो यो बुटोलमा चाहिँ अब इन्डोस्कोपी, कोलोनोस्कोपी, ठुला आन्द्राको प्लस चाहिँ यो पेट आमाशयदेखि लिएर सानो आन्द्राको पहिलो भागसम्मको, त्यसै गरी चाहिँ सिटी स्क्यानहरू गरेर सानो आन्द्राको बीचको भागहरूलाई, त्यसै गरी अरू अङ्गहरूको चाहिँ रोग पत्ता लगाउनलाई चाहिँ एकदमै सहजै सकिने हुन्छ। उपचारको कुरामा चाहिँ सबै फेसिलिटी डेफिनेटली छैन। अब क्यान्सरै पत्ता लाग्यो भने पनि क्यान्सरको लागि किमोथेरापीदेखि लिएर चाहिँ त्यो खालको अपरेसन गर्न सक्ने सुविधाहरू भएकोलाई चाहिँ अब चितवनमा अथवा चाहिँ के भन्छ अरे हाम्रो काठमाडौँ पठाउनु पर्ने, र अहिले चाहिँ अब रिसेन्टली त्यो खालको सर्जरी गर्न सक्ने डाक्टर साहबहरू पनि आउनु भएको छ बुटोलमा। सो त्यो पार्ट पनि गर्न सकिने हुन्छ। र चाहिँ अरू विविध जस्तो इन्डोस्कोपीबाट गर्ने, पित्त नलीका ढुङ्गाहरू निकाल्ने ईआरसीपी प्रविधिहरू, यिनीहरू चाहिँ काठमाडौँमा सजिलै गर्न सकिने हुन्छ। चितवनमा पनि त्यसको एभाइलेबिलिटी छ, अहिलेसम्म चाहिँ बुटोलमा चाहिँ त्यो सुरु भइसकेको छ होइन। तर जस नेपालभित्रै पनि धेरै जसो पेट आन्द्राको अथवा प्यानक्रियासको जुन समस्याहरू यिनीहरू छन् त्यसलाई चाहिँ डिल गर्न सकिने नै सिनेरियो छ। कुनै कुनै जटिल अवस्थामा जस्तो ट्रान्सप्लान्टेसनको कुराहरू छन्, ती चिजहरू पनि सुरुवात त भएको छ, तर अब इन्डियामा जस्तो डेफिनेटली यहाँ चाहिँ अब त्यो रूपमा चाहिँ जताततै विकास हुन सकेका छैन, त्यो कुराहरू चाहिँ हुन सक्छ। र इन्डोस्कोपीका प्रविधिहरू धेरै जसोहरू अब लगभग नेपालमै हुने अवस्था छ, तर कुनै कुनै जस्तो जुन भित्रको ट्युमरहरू हुन्छ इन्डोस्कोपीबाटै निकाल्ने प्रविधिहरू, तिनीहरू चाहिँ अलिकति विकासशील फेजमै छन् भनौँ, तिनीहरूलाई चाहिँ पूर्ण रूपमा चाहिँ गर्नलाई अहिले पनि त्यति सम्भव भएको छैन। तर अब यो छिटै नै अब कमिङ फ्युचरमा त्यो सबै फेसिलिटी आउँछ होला।
1: अहिले जतिले पनि यो पेटसँग सम्बन्धित समस्या भएका होइन, जस्तो पर्व चाडपर्व पनि नजिक अब यो अलिअलि समस्या त छ, तर यो चाडपर्वमा भेटघाट हुन्छ, रमाइलो हुन्छ, त्यो बिर्सिन्छ क्या मान्छेले,
0: होइन
1: फेरि बरु समस्या भयो भने गरौँला भन्ने खालको हिसाबले हेरिन्छ। कति गम्भीर हुनु जरुरी छ कि?
0: यस्तो छ, अब अलरेडी जसलाई प्रब्लम छ, समस्या हुनुहुन्छ भने चाहिँ त उहाँहरूले त्यही अनुसारको खानपिनलाई चाहिँ डेफिनेटली हुन्छ नि ख्याल गर्नै पर्ने भयो। जस्तो कब्जियत छ भने चाहिँ फाइबरहरू बढी बनाउने खाने, त्यसै गरी पानीको मात्रा प्रशस्त गर्ने, व्यायामहरू गर्ने, अनि रातो मासु, एल्कोहलहरू, यिनीहरू चिजबाट परै रहनुपर्ने हुन्छ। त्यसै गरी रोटीहरू जुन हुन्छ त्यसमा पनि मैदाहरूबाट बनाएको चिज छ भने त्यसले पनि बढाउने हुन्छ कब्जियतहरू। त्यसलाई चाहिँ ग्यास्ट्रिकको समस्याहरू भएको बिरामीले जसलाई चाहिँ अमिलो पानीहरू आउने समस्याहरू हुनसक्छ, छाती पोल्ने हुनसक्छ, उहाँहरूले दुधबाट बनेको प्रोडक्टहरू सकेसम्म साँझको टाइममा नखाने, नपिउने, नखाने, र त्यसै गरी
1: कसैले पनि नखाने हो क्या हो कि
0: होइन, साँझको टाइममा चाहिँ अब के भन्दाखेरि अब आराम गरेर बसिराख्नु भएको हुन्छ, त्यो हुँदा चाहिँ अब एज बढ्दै गएपछि हजुरको ल्याक्टोज भन्ने जुन ल्याक्टेज भन्ने इन्जाइम हुन्छ त्यो कम हुँदै जान्छ, त्यो हुँदा डाइजेस्ट गर्न अलिकति प्रब्लम हुन सक्छ। कसैलाई पुरै कम्फर्टेबल नै हुनुहुन्छ भने चाहिँ उहाँहरूले अब खानै हुँदैन भन्ने चाहिँ होइन, डेफिनेटली दुध राम्रै चिज हो, तर सिम्टम्स छ भने चाहिँ उहाँहरूले सिम्टम्स कम गर्नको लागि चाहिँ त्यो चेन्ज गर्न सक्नुहुन्छ। जस्तो दही खान मिल्छ उहाँहरूले, तर मिल्क प्रोडक्ट साँझ नसकेसम्म कम गर्ने, रिफ्लक्स हुने बिरामीले, त्यसै गरी नराम्रो खानै नहुने चिजहरूमा एल्कोहल भयो, स्मोकिङको कुरा भयो, धेरै डिप रोस्टेड गरेर फ्राई गरेर चिकनहरू अथवा चाहिँ रोस्ट गरेको तेलमा एकदम बनाएको रोटीहरू धेरै मात्रामा, तिनीहरू चिजहरू बार्ने, धेरै एक्सेसिभली पिरो कुराहरू जुन अचारहरूमा हुन्छ, सामान्य रूपमा बनाएको अचार चाहिँ खानु मिल्छ, तर धेरै पिरो कुराहरू चाहिँ अलिकति सिम्टम्स भएको मान्छेले खानु भएन। अरू नर्मल्ली अब फलफुलहरू मजाले खानु मिल्छ, माछा मासुलाई पनि अलिकति चेन्ज गरेर हुन्छ नि सकेसम्म धेरै

0: कम तेल हालेर र चाहिँ डिप फ्राई नगरिकन खान मिल्ने हुन्छ। त्यसै गरी फलफुल डेफिनेटली खान मिल्यो। रोटीहरूमा चाहिँ अब धेरै एक्सेसिभली चिल्लो चाहिँ हुन्छ, त्यो हुँदा अब एकदम लिमिट गरेर चाहिँ खान मिल्ने हुन्छ। त्यही पनि व्यायामहरू चाहिँ कन्टिन्युस गरिराख्ने हुन्छ नि, यो चाडपर्वको सिजन भए पनि पानी प्रशस्त पिउने एक्टिभ रहने त्यही नै।
1: गहुँको कुरा जोड्नु भएको थियो होइन, हामीले त अलिकति पेट दुख्यो भने यताउता भयो भने चाहिँ अरू चिज नखाने, गहुँ अनि खाना सामान्य खानाभित्र पर्छ नि त।
0: गहुँ चाहिँ यस्तो छ, गहुँलाई चाहिँ कहीँ कहीँ मैले के सुन्छु नि, गहुँ नखानु, गहुँ जाउँ केही पनि नखानुस् भनेर भनेको पनि सुनिरहेको छ। त्यो चाहिँ किन मलाई लाग्दैन भन्दाखेरि चाहिँ कोही व्यक्तिलाई चाहिँ गहुँले हजुरलाई सिम्टम्स बढाउँछ भने, जस्तो पेट डुम्म हुन्छ, पखाला लागे जस्तो हुन्छ भने त्यो स्वाभाविक रूपमा हुन्छ नि आफूले कम गर्न परहेज गर्न प्रयास गर्नु पर्यो, त्यो बुझ्नु पर्यो। कोही कोहीलाई चाहिँ ग्लुटेनको एलर्जीहरू भन्ने हुन्छ, सिलियाक डिजिज भन्ने बिमारी हुन्छ, उहाँहरूको चाहिँ लक्षणहरू बढ्छ क्या हजुरको त्यो गहुँको रिलेटेड प्रोडक्ट खाँदा। त्यो कुरा फेरि बिरामीलाई जस्तो राम्रोसँग अरू कसैलाई पनि थाहा हुँदैन, किनभने उहाँले त आफै एक्सपिरियन्स गर्नुमा हुन्छ। सो त्यो हुँदा जेनरलाइज गरेर गहुँ जौ नखाने भन्ने चाहिँ त्यो गर्नु उचित जस्तो लाग्दैन, किनभने अब नेपालमा त अलिक कम नै होला, इन्डियामा 40-50% व्यक्तिहरू त गहुँ जाउँ नै खानुहुन्छ होला, गहुँ नै खानुहुन्छ। त्यो भएर गहुँ खान नहुने कुरा चाहिँ होइन, तर अलिकति ग्यास ब्लोटिङहरू जस्तो समस्याहरू छ भने उहाँहरूले चाहिँ अलिकति कम चाहिँ गर्नु नै बेटर हुन्छ। अब खान नहुने कुरा चाहिँ होइन, हार्मफुल चाहिँ होइन, तर अलिकति सिम्टम्स चाहिँ बढाउने हुँदाखेरि त्यसलाई अलिकति कम गर्दा नै बेटर हुन्छ। त्यस्तो सिम्टम बढ्छ भने चाहिँ उहाँहरूले जसलाई एकदम कम्फोर्टेबल हुन्छ केही खाँदाखेरि प्रब्लम छैन भने उहाँहरूले कन्टिन्यू गर्दा पनि केही फरक पर्दैन।
1: भनेपछि अब अहिले जुन हिसाबले पेट रोगहरू बढेको छ, पेट समस्या बढेको छ, भनौँ न अहिले अब किशोर किशोरीहरू धेरै चटपट होइन उताउता बढी बोल्नुहुन्छ, खास गरी उहाँहरूसँग चाहिँ यो म्यासेज पुगोस्
0: भन्ने छ। चटपटहरूमा अब स्पाइसेसहरू बढी हुने भयो, मसलाहरू, त्यसमा चाहिँ त्यो कलरिङ एजेन्टहरू पनि बढी युज हुने, जुन चाहिँ पेटलाई घरमा बनाउँछ। तपाईँले भुजा राख्नुभयो, फर इक्जाम्पल काँक्रा राख्नुभयो, टमाटर राख्नुभयो, धनियाँ काटेर राख्नुभयो र थोरै कागती हाल्नुभयो भने त्यसमा केही पनि समस्या छैन, त्यो त हेल्दी फुड हो एक हिसाबले। तर त्यसलाई एक्सेसिभली जुन हुन्छ नि माने चर्को हाल्ने धेरै, त्यसपछि कागती बढी हाल्ने, त्यसपछि चाउचाउ चाहिँ हुन्छ नि, अब त्यो त रिफाइन्ड चिज हो, के अरे प्रोसेस चिज हो, त्यो धेरै हालेर खानुभयो भने त अलिकति पेटमा चाहिँ इन्फ्लामेसनलाई चाहिँ त्यो एग्राभेट गर्न सक्छ। स्वस्थ रूपमालाई त्यसको अल्टरनेटिभ बनाएर खान सकियो त्यो चिज चाहिँ, तर बाहिरको चिजमा चाहिँ अलिकति केयरफुल हुनैपर्छ। त्यो चाहिँ पेट ग्यास्ट्रिकलाई मात्र होइन कि अरू पनि बिमारीहरू छन्, हेपाटाइटिसको कुराहरू छन्, टाइफाइडको कुराहरू छन्, तिनीहरूको पनि ट्रान्समिसन हुन सक्ने रिस्क हुँदाखेरि त्यो चाहिँ एकदम केयरफुल हुनैपर्छ।
2: हामीले यतिन्जेलसम्म सुन्यौं पेट र पेटसँग सम्बन्धित समस्याबाट कसरी बच्न सकिन्छ भनेर पेट आन्द्रा कलेजो विशेषज्ञ डाक्टर युवराज भूषालसँगको महत्वपूर्ण कुराकानीसँगै आजलाई स्वास्थ्यमा भुटुलको समय सकिएको छ। आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? केही सुझाव जिज्ञासा छन् भने रेडियो लुम्बिनीको स्टुडियोको नम्बर 0175620 डायल गरेर र भुटुल उपमहानगरपालिकाको कार्यालय 19 वडामा पनि जस्तो लाग्छ त्यस्तै भन्न सक्नुहुन्छ। हामीले यहाँले दिनुभएका सुझावलाई जस्ताको तस्तै सम्बन्धित ठाउँमा पुर्याउनेछौ। कार्यक्रम सुन्नुभयो तपाईँलाई धेरै धन्यवाद छ। आजलाई भने कार्यक्रम स्वास्थ्यमा बुटोलबाट अर्को कार्यक्रमसम्मका लागि प्रविधिका सविता ढकालसँगै म बिन्दु भट्टराई पनि सँगै बिदा हुन्छु। नमस्कार।

0: मर्छु म।
1: हैन पुर्खे बा, किन के भयो र?
0: बाह्र चौरास घुमे, खैया खम्बे एक गरेर आउन।
1: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
0: ए क्रिम्सनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
1: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-744।
2: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
3: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
4: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
2: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
3: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
5: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
6: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
7: ए
8: बुढाई हेर्नुहोस् त, आज पनि ऋषि दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
7: ए झन् त झन् त
4: होइन, के भयो बाबु?
9: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
4: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
6: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
11: होइन, के खुसीको खबर हो दाजु?
10: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
11: हो र?
10: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
12: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
13: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
14: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नि देखि भनिन्छु नि हजुरलाई।
12: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
15: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
12: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि।
15: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857723997 र 9845942914। ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: जिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब, तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
5: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
3: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
5: हाम्रा सेवाहरू
3: जनरल फिजिसियन,
5: स्त्री तथा प्रसुति,
3: बाल रोग,
5: छाला तथा यौन रोग,
3: हार जोड्ने नसा तथा बात रोग,
5: टाउको तथा मनोरोग,
3: नाक कान घाँटी,
5: जनरल सर्जरी,
3: भिडियो एक्सरे,
5: डिजिटल एक्सरे,
3: ईसीजी,
5: डेन्टल तथा प्याथोलोजी,
3: फिजियोथेरापी
5: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
6: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
7: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
8: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
9: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
10: 98-570-21-835।
11: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
12: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
11: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
11: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
14: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
15: सबै मिलाई खुवाउ।
14: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
16: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
17: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको देशमा भएको अविरल वर्षाका कारण स्थगित पाँचौं साधारण सभा यही असोज 17 र 18 गते इकाई स्तरमा आयोजना गरिएको हुँदा तोकिएका इकाई बैठकमा सहभागी हुनुहुन सम्पूर्ण सदस्य ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: कहाँ जाने?
1: 17 गते भलवारी सेमरा र बाँसघारी सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू सुनगाबा रिसोर्ट भलवारी नेपाल आयल निगमदेखि दक्षिणपट्टि नबिल ब्याङ्कको साइडमा 18 गते मुख्य कार्यालय मणिग्राम र गोरकत्ता सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू विश्राम बाटिका मणिग्राम चोक 18 गते शिवचोक नन्दनवन र शिवपुर सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू रेसुङ्गा पार्टी प्यालेस 4 नम्बर बजार 18 गते
2: भरौलिया सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू जमुहानी पाक तिलोत्तमा 17 जमुहानी
1: उपस्थितिमा सहजताका लागि सबै सदस्यहरूलाई पठाइएको एसएमएसलाई ध्यान दिनुहोला।
2: साधारण सभाका बारेमा अन्य कुरा जानकारीका लागि संस्थाको आधिकारिक फेसबुक पेज वेबसाइट www.sabaikosakos.com हेर्न सकिनेछ।
1: अन्य केही कुरा बुझ्न पर्ने भएमा संचालक तथा कर्मचारीहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ।
2: स्मरण रहोस्, सदस्यहरूको नाम र उपस्थिति तोकिएको स्थानमा मात्र हुने भएकाले सोही केन्द्रमा सहभागी हुनुपर्नेछ।
1: व्यवस्थित सहकारी स्तरीय सेवा सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा 5 मणिग्राम।
3: स्वास्थ्यमा बटुवल
4: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
3: असल अभ्यासदेखि नीतिका कुरा
4: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
3: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
4: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट कार्यक्रम स्वास्थ्यमा बुटवल।
5: साउजी गुड्का दिनु न।
6: ल के भन्नुभएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
7: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
8: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए ए नानी छोरी।
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने छ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: विश्व शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज।

0: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौं। हुन त
4: हुन्छ हुन्छ ल हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
0: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
0: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
1: हो र?
0: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
8: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ, यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
10: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए, म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
11: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
13: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
12: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
13: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
12: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
13: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

नेपाल सरकार विज्ञापन बोर्ड।

0: It's 9 a.m.
1: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सञ्चुब्लोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: पृथ्वी राजमार्गमा आजदेखि सबै प्रकारका सवारी सञ्चालनमा ल्याउने तयारी। म्याग्दीला विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिश छ।
0: लामो दूरीका गाड़ीमा दुई चालक राख्ने नियम कड़ा पारिँदै चाडपर्व लक्षित यात्रु सुरक्षा जाँच बढ़ाउँदै ट्राफिक प्रहरी।
1: संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक बस्दै विभिन्न विधेयक छलफलका लागि समितिमा पठाइने।
0: इजरायली प्रधानमन्त्रीको यूएई भ्रमणको इरानद्वारा निन्दा। अमेरिका र इजरायलले आन्तरिक विभाजन ल्याउने प्रयास गरिरहेको आरोप।
1: र नेशन्स लीग फुटबलमा स्पेन र इंग्ल्याण्डको सहज जीत।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क।

0: सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ। सवारी चालक यात्रु तथा सर्वसाधारणलाई सावधानीपूर्वक यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। केही दिन अघिको बाढ़ी र पहिरोका कारण देशका अन्य प्रमुख राजमार्ग तथा सड़क खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार धेरैजसो राजमार्गमा अझै यातायात सेवा पूर्ण रूपमा ठप्प छ। केही स्थानमा सड़क एकतर्फी मात्र खुलाइएको छ। ललितपुरको गोदावरी नगरपालिका चारको टीका भैरव चार घरे सड़कमा पहिरो जाँदा बाटो एकतर्फी मात्रै सञ्चालनमा छ। कान्ति लोकपथको तारकुचे खण्ड पूर्ण रूपमा अवरूद्ध बनेको छ। सुक्खा पहिरोका कारण हेटौडा काठमाडौँ जोड्ने कान्ति लोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका तीन तारकुचेमा सुक्खा पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध रहेको ललितपुर प्रहरीले जनाएको छ। पहिरो पन्छाउने प्रयास भइरहेको छ। भोटेकोशी बाढ़ीपछि रसुवा जिल्लाका मुख्य राजमार्गका सबै खण्ड पूर्ण रूपमा बन्द छन्। गण्डकी प्रदेशमा पनि पहिरोका कारण सड़क आवागमन ठप्प भएको छ। पहिरोका कारण मनाङको बेसीसर खाडसार सड़क र म्याग्दीको बेनी जोमसुम तथा बेनी दरबाङ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छन्। मुस्ताङको जोमसुम कोरला सड़क पर्वतको मालढुङ्गा बेनी र मध्यपाड़ी लोकमार्ग नवलपरासी पूर्वको कालीगण्डकी करिडोर तथा लमजुङको मध्यपाड़ी लोकमार्गमा पूर्ण रूपमा बन्द रहँदा जनजीवन असहज बनेको छ। बागलुङको कालीगण्डकी करिडोरमा भने पहिरो पन्छाएर बाटो एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।
1: ए असोज आठदेखि एघार गतेसम्मको निरन्तरको झरीपछिको बाढ़ी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिश गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको हिजो बसेको बैठकले विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिश गर्ने निर्णय गरेको हो। विपद संकटग्रस्त जिल्ला घोषणा गरेर पुनर्निर्माण र पुनर्स्थापना कार्यलाई प्राथमिकतामा दिन गृह मन्त्रालयमा सिफारिश गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरीले जानकारी दिनुभयो। सातजनाको ज्यान गएको, दुईजना बेपत्ता भएको, सड़क विद्युत सिंचाई खानेपानी भवन लगायत भौतिक संरचनामा क्षति पुगेको आधारमा म्याग्दीलाई विपद संकटग्रस्त जिल्ला घोषणाको लागि सिफारिश गरिएको उहाँले बताउनुभयो। यस्तै गरी म्याग्दीमा बाढ़ी पहिरोले भौतिक संरचना, निजी आवास, कृषि पशुपन्छी क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन गर्न हिजैदेखि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीको टोली परिचालन भएका छन्।
0: काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक गाड़ीमा दुई चालक राख्ने नियम कार्यान्वयनमा कड़ाई गर्ने भएको छ। यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीले उक्त नियम कार्यान्वयन गराउन विशेष निगरानी बढ़ाउन लागेको हो। यसका लागि ट्राफिक प्रहरीले जाँच तथा अनुगमनलाई तीव्रता दिने जनाएको छ। चाड़पर्वका बेला यात्रुको चाप बढ़ने र रातिको समयमा लामो दूरीका बस सञ्चालन हुने भएकाले चालकको थकानका कारण हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न कड़ाई गर्न लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक सुरेश प्रसाद काफ्रीले जानकारी दिनुभयो। लामो दूरीमा चल्ने सार्वजनिक गाड़ीमा दुई चालक भए नभएको विषयमा ट्राफिक प्रहरीले नियमित जाँच गर्नेछ। एकजना मात्रै चालक राखेर गाड़ी चलाउनेलाई कार्यवाही गरिनेछ। यात्रुलाई सुरक्षित यात्रा गराउने, सवारी दुर्घटना नियन्त्रण गर्ने र यात्रु ठगीका घटनालाई रोक्ने उद्देश्यले अभियान सञ्चालन गरिने कार्यालयले जनाएको छ। मुख्य सड़क, सवारी आवागमन बढ़ी हुने क्षेत्र तथा लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन हुने स्थानमा प्रहरी परिचालन गरी नियमित जाँच तथा अनुगमन गरिने जनाइएको छ। यसै गरी यात्रुबाट बढ़ी भाड़ा वसुल्ने, टिकटमा अनियमितता गर्ने तथा यात्रुलाई असुविधा हुने गतिविधि रोक्न सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चालिने प्रहरीले जनाएको छ।
1: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने आजको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। कानून मन्त्री गौतमले नै नेपाल कानून आयोगको पहिलो संशोधन विधेयक 2083 र निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रमक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 पारित गर्ने प्रस्ताव विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले पेश गर्नुहुनेछ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष

0: बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको सास जीवन भरको
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। निर्माण सम्पन्न भई सञ्चालनमा आएको 4.5 वर्ष पुग्न लाग्दा समेत गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा निजी क्षेत्र र स्थानीय बासिन्दामा चिन्ता बढ़ेको छ। विमानस्थललाई केन्द्रमा राखेर होटल पर्यटन यातायात तथा विभिन्न उद्योग व्यवसायमा ठूलो लगानी गरेका व्यवसायीले नियमित अन्तर्राष्ट्रिय उडानको लागि पटक पटक सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। प्रधानमन्त्री पर्यटन मन्त्री संघीय सांसद तथा सम्बन्धित मन्त्रालय र निकाय समक्ष ज्ञापन पत्र छलफल धरना र आन्दोलन मार्फत माग राख्दै आए पनि अपेक्षित परिणाम नआएको व्यवसायको गुनासो छ। राज्यले करिब 35 अर्ब लगानी गरेर निर्माण गरेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा निजी क्षेत्रको लगानी समेत जोखिममा परेको व्यवसायी बताउँछन्। विमानस्थल सञ्चालनमा आउने अपेक्षामा भैरहवा र आसपासका क्षेत्रमा होटल पर्यटन पूर्वाधार यातायात तथा अन्य व्यवसायमा ठूलो लगानी भए पनि नियमित उडा हवाई सम्पर्कको अभावमा त्यसबाट अपेक्षित प्रतिफल लिन नसकिएको उनीहरूको भनाइ छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। इरानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको संयुक्त अरब इमिरेट्स यूएई भ्रमणको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ। इरानी विदेश मन्त्रालयले नेतन्याहुको यूएई भ्रमणपछि पश्चिम एशियाका देशहरूलाई चेतावनी दिँदै यसले क्षेत्रमा अस्थिरता निम्त्याउने बताएको छ। गैराती जारी विज्ञप्तिमा इरानले असुरक्षित शक्तिहरूको प्रवेशका लागि बाटो खोल्ने कुनै पनि कदम अन्तत उक्त क्षेत्रका सबै देशका लागि हानिकारक हुने बताएको हो। नेतन्याहु आइतबार यूएई जानुभएको थियो। त्यहाँ उहाँले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल न्याहानसँग भेटवार्ता गर्नुभएको थियो। यसैबीच इरानी राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिका र इजरायलले इरानको आन्तरिक विभाजन सिर्जना गर्ने तथा त्यसलाई थप चर्काउने रणनीति अपनाइरहेको आरोप लगाउनु भएको छ। सैन्य शक्तिको प्रयोग गरेर इरानलाई पराजित गर्न असफल भएपछि आन्तरिक विभाजन गर्न लागि पेजेस्कियानको आरोप छ। प्रमुख शहर तथा प्रान्तीय राजधानीका मेयरहरूसँगको बैठकमा पेजेस्कियानले सैन्य युद्ध मार्फत इरानी जनतालाई आत्मसमर्पण गर्न बाध्य पार्न असफल भएपछि शत्रुहरूले आफ्नो सम्पूर्ण योजना आन्तरिक विभाजन सिर्जना गर्ने र त्यसलाई तीव्र बनाउनेतर्फ केन्द्रित गरेको आरोप लगाउनु भएको हो।
4: अब खेल समाचार। यूएफए नेशन्स लीगमा स्पेन र इंग्ल्याण्ड विजय भएका छन्। स्पेनले क्रोएसियालाई 4-1 र इंग्ल्याण्डले चेकियालाई 2-0 पराजित गरेका हुन्। घरेलु मैदानमा विश्वकपको ट्रफी प्रदर्शन गरिएको खेलमा स्पेनले प्रभावशाली जित निकाले। उसका लागि लामिन एमलले 2 गोल र 1 असिस्ट गरे। उनले खेलको 10 मिनटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। क्रोएसियाका डियोन बेल्जोले 29 मिनटमा बराबरी गरे पनि त्यसको 3 मिनटपछि मार्क पोबेलले गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए। दोस्रो हाफमा यामलले व्यक्तिगत 2 गोल गरे भने 89 मिनटमा निको विलियम्सले गोल थपे। जीतसँगै स्पेन पछिल्ला 40 खेलमा अपराजित रहँदा समूहमा 2 खेलबाट 6 अंकसहित शीर्ष स्थानमा छ। यस्तै इंग्ल्याण्डले चेकिया विरूद्ध सहज जित निकाल्यो। चेकिया पहिलो हाफमै 10 खेलाड़ीमा सीमित भएपछि इंग्ल्याण्डले त्यसको फाइदा उठायो। 47 मिनटमा एन्थोनी गोर्डनले गोल गर्दै अग्रता दिलाए भने 68 मिनटमा ह्यारी केनले 2 गोल गरे। खेलको 25 मिनटमा भीआरको समीक्षापछि पावेल सुल्चको पहिलो कार्ड रातोमा परिवर्तन गरिएको थियो। जीतसँगै इंग्ल्याण्डले समूहमा पहिलो सफलता हात पारेको छ।
3: अब मौसम। आज देशका विभिन्न भूभागका केही स्थानमा हल्का वर्षा मात्रै हुने सम्भावना छ। हिमाली भूभागका केही ठाउँमा हल्का हिमपात हुने र तराई भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसूनको निम्नचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसूनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले बिहान देशका हिमाली भूभागमा आंशिक बादल लाग्दा पहाड़ी र तराईका भूभागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। राति कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र बागमती प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: पृथ्वी राजमार्गमा आजदेखि सबै प्रकारका सवारी सञ्चालनमा ल्याउने तयारी। म्याग्दीलाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिश।
3: लामो दूरीका गाड़ीमा दुई चालक राख्ने नियम कड़ा पारिँदै चाडपर्व लक्षित यात्रु सुरक्षा जाँच बढ़ाउँदै ट्राफिक प्रहरी।
4: संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक बस्दै विभिन्न विधेयक छलफलको लागि समितिमा पठाइने।
3: इजरायली प्रधानमन्त्रीको यही भ्रमणको इरानद्वारा निन्दा। अमेरिका र इजरायलले आन्तरिक विभाजन ल्याउने प्रयास गरिरहेको आरोप।
4: र नेशन्स लीग फुटबलमा स्पेन र इंग्ल्याण्डको सहज जीत।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के गर्ने गर्ने दिदी।
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकी बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
10: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारि लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
11: ओहो ला
12: ल ल ल ल मरे के हो?
11: हेर त, रगतै रगत भयो। छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
12: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
11: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
12: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
11: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
13: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
14: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
15: नेपाल सरकार, विज्ञापन बोर्ड। नमस्ते डाक्टर सर।
16: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
15: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
16: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
15: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
16: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
15: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
16: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
15: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
16: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
14: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
13: डर लाग्नु, निद्रा नलाग्नु,
14: अनौठा विचार आउनु,
13: निराशा बढ्नु, खुसी नहुनु,
14: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
13: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
14: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
13: छटपटी हुनु, चिटचिट पसिना आउनु,
14: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
13: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
14: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
13: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: ए दाई, ए दाई, पख्नुस् त, पख्नुस्। के गर्नु भएको?
16: देख्नु भएन, औषधि हालेको।
15: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
16: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
15: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
16: हजुर,
15: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
16: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
15: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
16: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
15: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
16: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
14: नेपाल सरकार, विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
13: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
14: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
13: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
14: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ।
4: ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
13: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाउ, ठुटा जथाभावी नफालौं, वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ, नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौँ। हुन त
18: हुन्छ,
17: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
18: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
19: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
18: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
17: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
18: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
19: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
18: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
17: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार, विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
13: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
13: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
13: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ, ठुटा जथाभावी नफालौ, वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ, नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होता है कि नहीं होता है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे उका व्यवस्था ना करा जाए। सलाई लाइटर लड़की बच्चन के पहुँच से दूर रखा जाए। लकड़ी जलाए की खाना बनाए के बाद पानी से छीटा मार के ओका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो ओका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है, चेक जांच करा जाए। घर बस्ती के नजीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवा हुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
21: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
22: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
23: सफलता अनि संघर्षका कथा।
24: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन, मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
21: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म

0: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
1: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
4: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त? यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
4: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
2: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
5: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
7: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
8: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
9: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको, कहाँ बनाइदिने होला?
6: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
11: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
12: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
13: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
14: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472882 र 98470-24870।
15: उत्सवको पर्व
16: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
15: इसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
16: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
15: फोन नम्बर 071-542-6999।
17: सौजी क्युआर भयो है?
18: ए, भन्नुहोस् त, मेसेज आएको छैन।
19: घरी एसएमएस

0: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टू ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 9857072397 र 9845942914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा
5: सधै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
6: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
5: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
6: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
5: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 9857042471 फोन 0175620169 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
7: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
8: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
9: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
7: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 9806633111 र 9806621354
2: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
10: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
11: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
10: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
12: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
13: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
14: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
15: हाम्रा सुविधा सेवाहरू,
16: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
15: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
16: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
15: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने,
16: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
17: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि,
18: सम्पर्क 98570-24344, 98570-35227 र 98570-73220।
19: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
20: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
19: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
21: अब सुन्नुहोस् पुरा समाचार।
22: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
21: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
22: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
21: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
22: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
21: मद्यपान र धूम्रपान सेवन नगरौ,
22: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिङ्गा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउँ। बासी तथा सडे गलेका खाना नखाउ। घरभित्र र वरपरको सरसफाइमा ध्यान दिउँ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: स्वयंसेविका दिज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क

0: स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पीएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फण्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
1: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
2: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
1: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
2: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
1: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
2: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
1: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
5: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
4: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
5: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
7: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
8: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
9: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
8: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटुवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
11: किन झोक्राउनु भछ काका?
12: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
11: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
12: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
13: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी लिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री

0: अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 7557 र 98472 98228।
1: होइन पुर्खे बा, किन के
2: भयो र
1: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
2: ए क्रिम्सनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
1: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
3: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न, बचाइदिनुहोस्।
4: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
5: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
3: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
4: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
6: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
7: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
8: Thank you.

0: जहिले पनि मुख नखोलाउने यसरी कहाँ सकिन्छ
1: ए बुढा हेर्नुहोस् त आज पनि रिसे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
2: ए जान्छ जान्छ
3: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौँ त केही समय सुधार केन्द्रमा राखौँ न त्यसका लागि म आफै पहल गर्छु
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
5: सौजी क्युआर भयो
6: ए भन्नुहोस् त मेसेज आएको छैन
7: घरी एसएमएस आएन

0: दिलो तमाकु मरिग्राम में सुविधा संपन्न हाईटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाईटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लान्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य यूएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-269 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
6: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
8: फोन नम्बर 071-535-641
9: ए दिल कुमारी आज त काम गर्ने जागरै छैन
10: हो भाइ आज मलाई पनि काम गर्ने जागरै छैन
11: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
10: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
12: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
13: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
14: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
13: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
14: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परेको थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
12: ओहो भाई, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाई।
8: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
7: हेलो
8: हेलो बहिनी सन्चै छौ
7: हजुर सन्चै छु हजुरलाई कस्तो छ
8: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
7: अनि हुलाकमा पो जानु
8: हो नि हुलाकमा जाऊ न
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
8: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
7: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
8: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
7: ए सहरमा मात्र होला नि
8: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
7: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: नमस्कार स्वयंसेविका दिदी
11: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
11: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
10: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
11: हो त
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
11: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
13: खै जन्म दर्ता दिनुहोस् त
14: जन्म दर्ता गरेको छैन नि म्याडम
13: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
14: हो र मलाई त थाहा नै थिएन म्याडम
13: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
14: पहिला कसैले भनेनन्
15: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
9: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन बोर्ड
9: अब सुन्नुहोस् पूरा समाचार।
11: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
9: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
11: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
9: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
11: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
9: मद्यपान र धूम्रपान सेवन नगरौं।
11: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
15: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
9: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
15: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
9: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
15: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
9: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
15: त्यसैले रक्तदान गरौ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौ।
11: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
11: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
11: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको देशमा भएको अविरल वर्षाका कारण स्थगित 5औं साधारण सभा यही असोज 17 र 18 गते इकाई स्तरमा आयोजना गरिएको हुँदा तोकिएका इकाई बैठकमा सहभागी हुनुहुन सम्पूर्ण सदस्य ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
16: कहाँ जाने?
4: 17 गते भलवारी सेमरा र बासघारी सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू सुनगाबा रिसोर्ट भलवारी नेपाल आयल निगमदेखि दक्षिणपट्टि नबिल ब्याङ्कको साइडमा 18 गते मुख्य कार्यालय मणिग्राम र गोरकत्ता सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू विश्राम बाटिका मणिग्राम चोक 18 गते शिवचोक नन्दनवन र शिवपुर सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू रेसुङ्गा पार्टी प्यालेस 4 नम्बर बजार 18 गते
16: भरौलिया सेवा केन्द्रबाट सेवा हुने सदस्यहरू जमुहानी पाक तिलोत्तमा 17 जमुहानी
4: उपस्थितिमा सहजताका लागि सबै सदस्यहरूलाई पठाइएको एसएमएसलाई ध्यान दिनुहोला।
16: साधारण सभाका बारेमा अन्य कुरा जानकारीका लागि संस्थाको आधिकारिक फेसबुक पेज वेबसाइट www.sabaikosakos.com हेर्न सकिनेछ।
4: अन्य केही कुरा बुझ्न पर्ने भएमा संचालक तथा कर्मचारीहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ।
16: स्मरण रहोस्, सदस्यहरूको नाम र उपस्थिति तोकिएको स्थानमा मात्र हुने भएकाले सोही केन्द्रमा सहभागी हुनुपर्नेछ।
4: व्यवस्थित सहकारी स्तरीय सेवा सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा 5 मणिग्राम।
17: साउजी गुटखा दिनु न।
18: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, त
12: तपाईलाई थाहा छैन यो कुरा?
11: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
17: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
4: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
3: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषण

0: पकाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
1: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाउनु
2: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
3: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्थ्यो अरे नि
4: हो र होइन होला त्यस्तो त
5: सोइता तिनीहरूको के खास कस कुरा हुँदैछ के भयो भन त
4: के भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
8: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
3: ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
8: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
8: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
7: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
4: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
10: 3 दिन भयो
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
10: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
4: आ जेसुकै भन म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
10: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
11: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
6: महिनावारीलाई मर्यादित बनाऊ विभेद अन्त्य गरौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
12: स्वास्थ्यमा बटवल
13: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
12: असल अभ्यासदेखि नीतिका

0: कुरा
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
3: कार्यक्रम स्वास्थ्यमा बुटवल।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौ।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोध तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
6: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
6: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
7: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
4: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: लामखुट्टेको टोकाईबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगूबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाईबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाईबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
5: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
6: सफलता अनि संघर्षका कथा।
7: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन, मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
4: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
8: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
9: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
10: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
9: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
10: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
9: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
9: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-014 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान, भीम आभूषण गहना गृह,
4: तिलोत्तमा 5, मडिग्राम, रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
5: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
6: विश्व शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।
7: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
8: ए जान्छ जान्छ।
9: होइन, के भयो बाबु?
10: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नुभयो।
9: ल ल नाच्यौ बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
1: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जुलो तमाको बढिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-5907-19 र 98-672-96-18
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले मध्याह्नको 12 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने, महाकाली नदीमाथिको दोधारा चाँदनी झोलुङ्गे पुलमा क्षति, आवत जावत बन्द। भोटेकोशी बाढ़ीले 430 मेगावाट विद्युत अवरूद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै, मन्त्रालयसँग निरन्तर समन्वयमा काम गरिरहेको विद्युत प्राधिकरणको भनाई। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता, नेपालको कूटनीतिक छवि उच्च बनाएको दावी। 20 वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै इराकमाथि अमेरिकी सैन्य उपस्थितिको अन्त्य हुने। र आर्थिक नियम उल्लंघनको आरोपमा दोषी ठहर भएको म्यान्चेस्टर सिटीले अपील गर्ने घोषणा। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार धादिङको कृष्णवीर, परेवाबीर र बांगे मोड क्षेत्रका पहिरो लगायतका अवरोध हटाएर दिउँसो 1 बजेदेखि सड़क सञ्चालनमा ल्याउने तयारी छ। यो सँगै काठमाण्डौ भित्रने र बाहिरिने सबैजसो सड़क सञ्चालनमा आउने भएका छन्। बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्ग पनि हिजोदेखि नै एकतर्फी खुलेको छ। अहिले बीपी राजमार्गका जोखिमयुक्त केही ठाउँमा एकतर्फी रूपमा मात्रै गाड़ी चलेका छन्। सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। हेटौँडा काठमाण्डौ जोड्ने कान्ति लोकपथ सड़क पनि एकतर्फी सञ्चालनमा छ। म्याग्दीको बेनी बाबिया चौर सड़क खण्ड खुलेको छ। पछिल्लो झरीका कारण प्रभावित बनेको यो सड़क खण्ड 4 दिनपछि सञ्चालनमा आएको हो। म्याग्दीको पश्चिमी क्षेत्रका 3 वटा पालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने सड़क सञ्चालनपछि स्थानीय वासिन्दालाई सहज भएको छ। पूर्वाधार विकास कार्यालयले जिल्ला सदरमुकाम बेनीदेखि मंगला गाउँपालिकाको केन्द्र रहेको बाबिया चौर हुँदै पाना बगरसम्म 16 किलोमिटर सड़क मरमत गरेर यातायात सञ्चालनमा ल्याएको हो। गण्डकी प्रदेश सरकारमा तहत रहेको धवलागिरी, मालिका, मंगला र बागलुङको तमानखोला गाउँपालिका जोड्ने 24 किलोमिटर दूरीको बेनी दरवाङ तर्फबाट बांगे पहिरोसम्म मरमत भएको छ। कञ्चनपुरको दोधारा चाँदनी नदीको झोलुङ्गे पुलको एउटा पिलर भाँचिएको छ। महाकाली नदीमाथि रहेको पुलको पिलर आज बिहान भाँचिएको हो। भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका जोड्ने पुलको एउटा पिलर भाँचिएपछि आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर राउतले जानकारी दिनुभयो। पुलको झण्डै 6 मिटर भाग मरमत गर्नुपर्ने भएको छ। यो क्षेत्रमा अहिले प्रहरी टोली परिचालन भएको छ। 2 दशक अघि झोलुङ्गे पुल बनेपछि दोधारा चाँदनी देशका अरू क्षेत्रसँग भौगोलिक रूपले जोड़िएको थियो। भीमदत्त नगरपालिका 13 का वडाध्यक्ष रामबहादुर बोहराले प्राविधिक टोली आएर पुलको निरीक्षण गर्ने बताउनुभयो। बिहान पानीको वेगले पिलर भत्किएको र आवागमन रोकिएको उहाँको भनाइ छ। नेपालको सबैभन्दा लामो झोलुङ्गे पैदल यात्री पुल मध्ये एक मानिने यो पुललाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा परिचित छ। महाकाली नदीमाथि बनेको यो पुलको लम्बाई 1452.96 मिटर रहेको छ। दोधारा चाँदनी झोलुङ्गे पुल भएर आवागमन नगर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ। झण्डै 1.5 किलोमिटर लामो यो पुल निर्माण हुनु अघि दोधारा चाँदनीका वासिन्दालाई जिल्ला सदरमुकाम महेन्द्रनगर तथा अन्य नेपाली भागमा आउजाउ

0: बालाजू र चपली प्रसारण लाइनमा चाप परेको छ। यसमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृह कार्य अगाडि बढ़ाएको मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले बताउनुभयो। उहाँका अनुसार नेपाल विद्युत प्राधिकरणले टास्क फोर्स बनाएर काम गरिरहेको छ। प्राधिकरणले हिउँदको वैकल्पिक व्यवस्थापनका लागि थप भूमिगत ग्रिड निर्माण अगाडि बढ़ाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी भई स्वदेश फर्कनु भएको छ। महासभा एवं त्यस अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकहरूमा सहभागिता जनाएर उहाँ आज बिहान स्वदेश फर्कनु भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले नेपालले उठाएको जलवायु न्यायको एजेण्डाले विश्व मंचमा गम्भीर ध्यानाकर्षण गराउन सफल भएको दावी समेत गर्नुभएको छ। बालेन्द्र शाहले महासभामा गर्नुभएको सम्बोधन र आफूले विभिन्न मंचमा राखेको धारणाले नेपालको कूटनीतिक छवि उच्च बनाएको उहाँको भनाई छ। परराष्ट्र मन्त्री खनाल गएको असोज 4 गते अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको थियो। यो भ्रमणका क्रममा उहाँले नेपालको तर्फबाट सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान नामक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम आयोजना गर्नुका साथै द्विपक्षीय बैठकहरूमा सहभागिता र विभिन्न देशका आफ्ना समकक्षीसँग भेटवार्ता गरी आपसी हितको विविध विषयमा छलफल समेत गर्नुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा नयाँ सरकारसँग निजी क्षेत्रको आशा, आज सुन चाँदीको भाव बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज एतिन्जेल हामीले पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने महाकाली नदीमाथिको दोधारा चाँदनी झोलुङ्गे पुलमा क्षति आवत जावत बन्द भोटेकोशी बाढ़ीले 430 मेगावाट विद्युत अवरूद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। देशको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाईमा छ। विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको 4.5 वर्ष पुग्न लाग्दा समेत नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा विमानस्थलको भविष्यलाई लिएर रूपन्देहीको निजी क्षेत्र र स्थानीय बासिन्दामा पुनः चिन्ता बढ़ेको छ। विमानस्थललाई केन्द्रमा राखेर होटल पर्यटन यातायात तथा विभिन्न उद्योग व्यवसायमा ठूलो लगानी गरेका व्यवसायीले नियमित अन्तर्राष्ट्रिय उडानका लागि पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। पर्यटन व्यवसायी तथा नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाटा लुम्बिनीका पूर्व अध्यक्ष सागर अधिकारीका अनुसार विमानस्थललाई केन्द्रमा राखेर निजी क्षेत्रले गरेको लगानी राज्यको लगानी भन्दा दोब्बर छ। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले पछिल्लो राजनीतिक परिवर्तनपछि निजी क्षेत्रमा नयाँ सरकारबाट केही आशा पलाएको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले कार्यभार सम्हालेपछि

रूपन्देहीका पर्यटन तथा उद्योग व्यवसायले विमानस्थल सञ्चालनको विषय प्राथमिकतामा राखेर उठाउँदै आएका छन्। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 2800 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन तोलामा 2,93,300 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 3,800 रूपियाँले घटेर तोलाको 2,90,500 रूपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदी 30 रूपियाँले बढ़ेर तोलाको 4,425 रूपियाँ पुगेको छ। यसअघि हिजो चाँदी तोलाको 4,395 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। अमेरिकाले इराकमा रहेको आफ्नो बाँकी सैन्य फौज फिर्ता गर्न लागेको छ। सेप्टेम्बर 30 अर्थात आजका दिन अमेरिकाले इराकमा रहेको आफ्नो बाँकी सैन्य फौज फिर्ता गर्न लागेको हो। यससँगै सन् 2003 इराकमाथि आक्रमण शुरू गरे यता कायम रहेको अमेरिकी सैन्य उपस्थितिको अन्त्य हुने बीबीसीको खबरमा उल्लेख छ। सद्दाम हुसेनलाई सत्ताबाट हटाएपछि इराक लामो समयसम्म विद्रोह र साम्प्रदायिक हिंसामा फँसेको थियो। त्यसपछि अमेरिकाले सन् 2011 आफ्ना फौज फिर्ता गरेको थियो। तर इस्लामिक स्टेट आईएस विरूद्धको अभियानमा सहयोग गर्न सन् 2014 अमेरिकी सेना फेरि इराक फर्किएको थियो। सन् 2024 अमेरिका र इराकले आईएस विरूद्धको अमेरिकी नेतृत्वको गठबन्धन सैन्य अभियान अन्त्य गर्ने सहमति गरेका थिए। त्यस अनुसार अहिले अमेरिकी फौज फिर्ता भइरहेको हो। इराक युद्धको समयमा सन् 2007 इराकमा 1,70,000 भन्दा बढ़ी अमेरिकी सैनिक तैनात थिए। सन् 2023 डिसेम्बरसम्म यो संख्या घटेर 2,400 पुगेको थियो। अमेरिकी फौज फिर्ता भए पनि इराकमा अमेरिकाको राजनीतिक तथा सुरक्षा प्रभाव तत्काल समाप्त नहुने विश्लेषकहरूले बताएका छन्। अब विदेशको खबर। प्रिमियर लीगको स्वतन्त्र आयोगले आर्थिक नियम उल्लंघन सम्बन्धी आरोपमा दोषी ठहर गरेपछि म्यान्चेस्टर सिटीले यो निर्णयप्रति असन्तुष्टि जनाउँदै अपीलमा जाने घोषणा गरेको छ। सिटीले प्रिमियर लीग आयोगको निर्णयबाट आश्चर्यचकित भएको जनाएको छ। क्लबले आफ्नो पक्षमा पर्याप्त प्रमाण रहेको दावी समेत गरेको छ। क्लबले विज्ञप्ति मार्फत पछिल्लो निर्णयमा कानून सिद्धान्त र तथ्यसँग सम्बन्धित महत्वपूर्ण त्रुटि रहेको दावी गरेको छ। म्यान्चेस्टर सिटीले अब सबै नियामकीय र कानूनी प्रक्रिया मार्फत आफ्नो पक्ष अघि बढ़ाउने जनाएको छ। यसअघि प्रिमियर लीगको स्वतन्त्र आयोगले म्यान्चेस्टर सिटीलाई सन् 2009-10 सन् 2017-18 अवधिमा क्लबको आमदानी कृत्रिम रूपमा बढ़ाउन र खर्च घटाउन विभिन्न झुटा व्यावसायिक सम्झौता गरेको भन्दै दोषी ठहर गरेको थियो। आयोगले सिटीले लेखा परीक्षक र फुटबल नियामकलाई आफ्नो वास्तविक आर्थिक अवस्थाबारे गलत विवरण दिएको तथा प्रिमियर लीग र यूईएफए को खर्च सीमाको उल्लेखनीय रूपमा उल्लंघन गरेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने। महाकाली नदीमाथिको दुधारा चाँदनी झोलुङ्गे पुलमा क्षति, आवाजावत बन्द। भोटेकोशी बाढ़ीले 430 मेगावाट विद्युत अवरूद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै। मन्त्रालयसँग निरन्तर समन्वयमा काम गरिरहेको विद्युत प्राधिकरणको भनाई। संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता। नेपालको कूटनीतिक छवि उच्च बनाएको दावी। 20 वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै इराकमाथि अमेरिकी सैन्य उपस्थितिको अन्त्य हुने। र आर्थिक नियम उल्लंघनको आरोपमा दोषी ठहर भएको म्यान्चेस्टर सिटीले अपील गर्ने घोषणा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
1: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
2: हो भाई आज मलाई पनि काम गर्ने जाँगरै छैन
3: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
2: ठेकदार साहब हामी काम गरेका छौ उति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं
0: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट
6: हाम्रा सेवाहरू
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको
8: सम्पर्क 9857024344 9857035227 र 9857073220
9: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
10: हाम्रा सेवाहरू
9: जनरल फिजिसियन
10: स्त्री तथा प्रसुति
9: बाल रोग
10: छाला तथा यौन रोग
9: हार जोड्ने नसा तथा बाथ रोग
10: टाउको तथा मनोरोग
9: नाक कान घाँटी
10: जनरल सर्जरी
9: भिडियो एक्सरे
10: डिजिटल एक्सरे
9: ईसीजी
10: डेन्टल तथा प्याथोलोजी
9: फिजियोथेरापी
10: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
11: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
12: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
13: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही
14: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 0175628 मोबाइल
15: 9857021835
16: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
17: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दैछौ क्या
16: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
18: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
16: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
19: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
1: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
3: सबै मिलाइ खुवाऊ
1: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
12: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ
4: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि
10: आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
2: हेलो
13: हेलो बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
13: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
13: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
13: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
15: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
13: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
15: ए, सहरमा मात्र होला नि?
13: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
15: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
20: नेपाल सरकार, विज्ञापन हो।
21: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
18: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
21: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
18: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: खै जन्म दर्ता दिनुहोस् त।
23: जन्म दर्ता गरेको छैन नि म्याडम।
22: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
23: हो र, मलाई त थाहा नै थिएन म्याडम।
22: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
23: पहिला कसैले भनेन?
24: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
20: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
20: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
20: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
20: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
20: मध्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
24: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
20: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
24: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
20: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
24: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
20: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
24: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
20: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
24: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
20: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
24: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
20: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
24: सचेत बनाऊ।
20: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
24: नेपाल सरकार विज्ञापन बोर्ड।

सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्ने अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।

0: स्वास्थ्यमा बटवल
1: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
0: असल अभ्यास देखि नीतिका कुरा
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल
1: दिनोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
3: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
3: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
1: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: ठास गर्नु।
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल, सम्पर्क 9803364460।
2: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
3: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
4: ओ दिलकुमारी सुन्तली, के गरेको? यो पाराले काम त गराइ हुँदैन।
3: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ,
6: लैङ्गिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
7: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाउ। सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाउ। चुरोट, तमाखु, चिलिम, सुल्पा नखाउ। खाएमा आगो राम्ररी निभाउ। बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनौं। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
8: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
8: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
9: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
10: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
11: सफलता अनि संघर्षका कथा।
12: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन, मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
2: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
13: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
14: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
13: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
14: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
13: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु? दिनु पर्यो र भाइ?
14: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
13: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
0: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
5: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
15: मानसिक समस्याबाट बच्ने उपायहरू।
16: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
15: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
16: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
15: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
16: असल साथीहरूसँग मात्रै संगत गरौं।
15: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
16: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
15: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो, स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेट फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 0174-38346, 0174-38014, 0174-38016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
19: शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: किन झोक्राउनु भन्छ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 98570-21757 र 98472-28।
3: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
4: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
5: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
3: आज हामीले एउटा ठूलो पाठ सिक्यौ, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
4: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
6: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
7: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
4: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
8: ए जान्त जान्त
5: होइन, के भयो बाबु?
9: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
5: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
7: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर
11: होइन, के खुसीको खबर हो दाजु?
10: अरे भाई, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
11: हो र?
10: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एस क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
12: सौजी क्युआर भयो, मेसेज आएको छैन।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौ, उति नै मेहनत छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।

0: मनोरञ्जन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजोको समाज र आजका भोगाई पुराना र नयाँ भाका गीत संगीत मार्फत अब कार्यक्रम सुस्तेरीमा
1: लुम्बिनी 96.8 MHz
2: हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार
1: प्रकाश न्यौपानेको साथमा
0: कार्यक्रम
2: सुसेलीका लागि मुख्य पूजा प्लास्टिक इन्डस्ट्रीज पर्दाका पाइप तपाईँले खोजे जस्तो राम्रो सुलभ र सस्तो हजुर पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ स्टेन क्याप लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इन्डस्ट्रीजलाई अध्यक्ष तिलप्रसाद भट्टराई फोन 98-20-567 र लोकनाथ भट्टराई फोन 98-70-33-058 पूजा प्लास्टिक इन्डस्ट्रीज तिलोत्तमा 15 मदौलिया रूपन्देही

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम सुशीलीको प्रतीक्षामा बस्नुभएका तपाई सम्पूर्ण लोकपारखी मित्रमा। यति बेला तपाई सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट हेर्न र सुन्न सकिन्छ। आज कार्यक्रम बुधबार व्यवसायलाई रमाइलो गराउनका लागि प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त केवालीसँगै म तपाईँको लोकसेवात्री प्रकाश नेउपाने यति बेला यो बुधबार व्यवसायमा तपाईसँग जोड़िनका लागि हामी जोड़िसकेका छौं। त्यसैले पनि कता हुनुहुन्छ, आरामै हुनुहुन्छ, पक्कै पनि आरामताको कामना गर्न चाहन्छु। यति बेला रेडियो खोलिसक्नु भएको छ, फेसबुक पेज हेरिसक्नु भएको छ धेरै साथीहरूले, र कार्यक्रम कति बेला आउँछ भनेर प्रतीक्षा गरिरहनु भएको थियो। बुधबार व्यवसायमा हामी आइसकेका छौं, तपाईँले तयारी गरेका कुराहरू चाहिँ अब फटाफट फोन गर्नुहोस्, फटाफट तपाईँका म्यासेजहरू लेख्नुहोस्, 71 5 62 0 12 को बाटो भएर आउनुहोस्, भलाकुसारी गरौं, रमाइला प्रतिभा सुनाउनुहोस्, पस्कनुहोस्, होइन हामीसँग कुराकानी गर्नुहोस् भने रेडियो लुम्बिनी मणिग्राम भनेर नेपालीमा सर्च गर्नुभयो भने हामीसँग साथी बन्न सक्नुहुन्छ र त्यसमा तपाईँले म्यासेज गर्न सक्नुहुन्छ, आफ्ना आफन्तजनलाई सन्देश

0: आहा, दुई नदी त दोबानमा भेटुन्छ, दुई किनारा भयो रमान रुन्छ, रुन्छ नि मन किन रुँदैन, रुखो बोली नबोल निर्माया, वचनको गाउनेको हुँदैन, यो भाकाले दैलो उघारिसकेका छौ। सुन्दा सुन्दै कोही मित्र टेलिफोन सम्पर्कमा आएको जानकारी गराउनु भएको छ। प्राविधिक मित्रले कहाँदेखि को हुनुहुन्छ ढिला नगरिकन स्वागत गरौं। हजुर नमस्ते।
1: हजुर सर नमस्कार।
0: नमस्ते, आराम हुनुहुन्छ?
1: हजुर एकदम हजुर आराम हुनुहुन्छ।
0: हामी पनि एकदमै आरामै छौँ। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: चिन्नु भएन?
0: नरेशजी हो?
1: हजुर हजुर।
0: नरेशजी तिरोत्तामा छ नम्बरबाट के फर्म भन्नुभयो? इन्द्रेणी?
1: हजुर हजुर,
0: इन्द्रेणी फर्म।
1: हजुर,
0: भनेपछि यति बेला चाहिँ आराम गर्दै हुनुहुन्छ, बिहानको गोठ ल्याइसक्नुभयो होइन?
1: हजुर हजुर।
0: अनि दुधहरू बेच्नुभयो, बिहान सबैलाई चिया खुवाउनुभयो, खिर खुवाउनुभयो, ढाकानी खुवाउनुभयो होइन?
1: हजुर हजुर।
0: नरेशजी निकै रमाइलो मान्छे। नरेश घिमिरेजी तिरोत्तामा छ बाह्र नम्बरबाट हामीलाई नागपतदेखि फोन गर्नु भएको छ होइन? नरेशजी, जीवन एउटा दौडानको यात्रा गर्ने, हामी दौडने यात्री हो होइन?
1: हजुर।
0: त्यो यात्रामा कहिले गाई चराउनु पर्छ, कहिले बाख्रा चराउनु पर्छ, कहिले चाहिँ घाँस काट्नु पर्छ, कहिले चाहिँ के गर्नुपर्छ होइन? यो गर्दै गर्दै गर्दै गर्दै गर्दै जाने जिन्दगीमा वास्तवमै जीवनलाई तपाईँले कसरी बुझ्नु भएको छ?
1: जीवन भनेको त्यस्तै के भन्ने छ, दुःख सुख गर्ने, चलाउने, लैजाउने,
0: दुःखम सुखम चलाउने होइन, यो मन जलाउने होइन, कहिले मन जलाउने, कहिले जीवन चलाउने होइन? नरेश निकै रमाइलो मान्छे, हामीलाई माया गर्ने मान्छे। कार्यक्रम फेसबुकमा एड हुनुभयो?
1: हजुर हजुर।
0: फेसबुकमा पनि हुनुभयो?
1: हजुर।
0: फेसबुकमा पनि कार्यक्रम हेरिरहनु भएको छ?
1: अहिले मैले फेसबुक चलाएको
0: अहिले चलाउनु भएको छैन, यो फोन राखेपछि फेरि फेसबुक खोलेर हामीलाई पनि हेर्नुहोस्, तपाईँ बोलेको कुराहरू पनि देखिन्छ होइन, सुन्न सकिन्छ। नरेशजी बाह्रबाट आउनु भएको छ, प्रतिभा फेरि फेरि आउँदा लिएर आउँछु भन्नुभएको थियो यस्तै होइन? दशैं लागिरहेको छ, दशैंमा पहाड़तिर जान पनि गोठभरि भैँसी छन्, गाई छन् होइन, कसलाई छोडेर जाने? बिहान गएर बेलुकी आउनु पनि गाह्रो छ। पहाड़ कहाँ भन्नुभयो अरे नरेशजीको?
1: गुल्मी।
0: गुल्मी कुन ठाउँ?
1: गुल्मी दरबार गाउँपालिका।
0: दरबार गाउँपालिका चारपालातिर आइछ होइन? ए ल ठिक छ, त्यसो भने अहिलेको दशैं पनि यतै हो तपाईँको?
1: हजुर यतै हुन्छ।
0: आहा, त्यही त नि, अब दशैंमा पनि धेरै यो बाटोघाटोहरू धेरै बिग्रिएको छ, त्यति जरी बन्ला पनि होइन? दशैं रमाइलोरी जे छ त्यही खाएर, जे छ त्यही लाएर होइन, रमाइलोसँग मनाउनु पर्छ। आज नरेशजीले तिलोत्तमा बाह्रको, तिलोत्तमा छ नम्बरबाट अथवा मणिग्राम बाह्र नम्बरबाट चाहिँ जति पनि नरेशजीले फोन गरेको गरेको गर्नुहुन्छ, धेरै लुकाएर राख्नुभयो, उहाँले चाहिँ के ल्याउनुहुन्छ भनेर धेरैलाई खुल्दुली ल्याएर राख्नु छ कि, आज के दिनुहुन्छ? जति पनि रेडियो सुन्नु भएको छ,
1: आज त्यस्तो केही पनि ल्याएको छैन सर, आजलाई त
0: ल्याउनु भएको छैन, केही त केही ल्याउनुहोस् न, छ भने पनिर ल्याउनुहोस्, छैन भने घिउ ल्याउनुहोस् होइन, एकदमै मही खानका लागि हाम्रो क्यामेरा पर्सनले जातिविधि मही रुचाउनुहुन्छ कि, हाम्रो जुन क्यामेरा यहाँ राख्नु भएको छ नि, यो क्यामेरा ठडाएर बस्नु भएको छ हाम्रो प्रशान्तजी, मही भनेपछि तुर्लुक्कै गर्नुहुन्छ,
1: पठाइदिनु न त
0: होइन, यो साजी मही छ ट्याक्क हाम्रो प्रशान्तजी तिलोत्तामा छ, नागपथमा जाँदाखेरि पस्नु होला है, हाम्रो क्यामेरा पर्सनले मही रुचाउनुहुन्छ हेर्नुहोस्, त्यही भएर पनि उहाँको न्यू यसो हो कि, जमैका न्यूले मलाई पनि घिउले भन्छन् नि, प्रशान्तजीलाई टक्रिएपछि म पनि सँगै आउन पाउँछु के अरे होइन, अनि त्यो इन्द्रेणी फर्ममा बसेर चट्ट चाहिँ त्यो बाक्लो बाक्लो मही खाँदा त यो गर्मीको मौसममा साँच्चै मजा पनि हुन्छ होइन, हुन्छ आउँदा यसो हामी पसौँला, मही खाउँला, हाम्रो प्राविधिक मित्र क्यामेरा पर्सन सबैले मही चाहिँ एकदमै रुचाउनुहुन्छ, मलाई पनि मनपर्छ, पक्कै पनि गोरस भनेपछि खानु पनि पर्छ होइन,
1: आहा
0: भनेपछि हाम्रो धर्मराजजीले एउटा गीत रोज्नु भएको छ, आज केही प्रतिभा सुनाउनुहुन्छ र नरेशजी? जति पनि रेडियो सुन्नु भएको छ, हाम्रो धर्मराज ढकालले गोर्खाको ढुडेनी भन्ने एउटा गीत रोज्नु भएको छ होइन,
1: सर्वप्रथम हजुर लगायत प्रविधिक बहिनी अनि हाम्रो प्रशान्त भाइ लगायत सम्पूर्ण लुम्बिनी एफएम परिवार
0: हजुर इन्द्रेणी फर्ममा राम्रो दुध पाइन्छ, राम्रो मही पाइन्छ कसैलाई चाहेको खण्डमा होइन,
1: हजुर अनि हाम्रो पसल पनि छ, मिनी टाइपको पसल पनि हो,
0: कहाँनिर छ तपाईँको पसल?
1: एक्चुअली इन्द्रेणी फर्ममा अगाडि पसल छ, पछाडि गाई भइसी छन्,
0: यो अगाडिको पसल पनि तपाईँको?
1: हजुर
0: भोलि चाहिँ पक्कै पनि हाम्रो इन्द्रेणी फर्मको गुरास चाहिँ चाखिने भयो है,
1: हजुर, कसैलाई गाई किन्नु परेमा पनि सम्पर्क गर्दा हुन्छ।
0: गाई भैँसी खरिद बिक्री अथवा सट्टी पट्टी गर्न परेमा हाम्रो नरेशजीलाई सम्झनु होला, निकै दुधाला चाहिँ निकै दुध आउने गाई चाहिँ राख्नु भएको छ।
1: सट्टी पट्टी भन्दा पनि बिक्रीमा छन् सट्टी पट्टी र किन्ने गरेन, अब कम गर्दै जाने भएर।
0: यस्तो उद्यमी मान्छे, सबैलाई गोरस खुवाउने मान्छे, तपाईँको अझै पनि व्यवसाय सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। नरेशजी कार्यक्रम सुशीलीमा आउनु भएको छ, धेरैले सुन्नु भएको छ हाम्रो नरेशजीकोमा खाती दूध पाइन्छ भनेर, होइन? एउटा पहिला खाती दूध पाडाले पाउँछ, पाडा पछिको चाहिँ हामीले पाइन्छ भन्ने कुरा ठिक छ होइन?
1: बिल्कुल
0: कति रमाइलो।
1: मैले एउटा गीत गरेको वनको काफल वनकै चरीलाई भनेर गीत बजाइदिनु होला।
0: वनको काफल वनकै चरीलाई, तिम्रो माया जुनीभरिलाई, होइन? एकदमै अब यो अहिले चाहिँ हामी धर्मराजजीको गीत बजाउँछौ होइन, त्यस पछाडि त्यो गीतलाई तयारी गरौँला। नरेशजी कार्यक्रम बुधबार व्यवसायमा आउनु भएको छ, शुक्रबार पनि तपाईँसँग फेरि भेट हुने भाषा सहित अहिले पनि कार्यक्रमबाट विदा गर्छु। नमस्ते। नरेशजी आउनु भएको थियो, तिलोत्तमा छ, 12 नम्बर नागपतदेखि इन्द्रणी गाई फर्म चलाउनु भएको छ, निकै रमाइलो मान्छे, गोरससँग लडेको मान्छे, गाई भैँसी किन्नु परेमा मलाई सम्झनु होला पनि भन्नुभएको छ। व्यवसाय कृषि फर्म छ, त्यो फर्म सफलताको शुभकामना पनि भन्न चाहन्छु। धेरै साथीहरूले म्यासेज गरिसक्नु भएको छ, धर्मराजजीले हामीलाई दुबईबाट म्यासेज गर्नुभएको छ। नमस्ते, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु, आज मलाई शान्तिश्री परिवारको गोर्खाको ढोडेनी बोलको गीत बजाइदिनुहोस्। आज जन्मदिन मनाउने हाम्रो सानो छोरा प्रनिश खतिवडा, इलाम की बहिनी रन्जु ढकाल, धनकुटा की बहिनी रिता भण्डारी र साथी किरण कुंवर, काठमाडौँ निवासी साथी नारायण गोर्खाली, सुनसरी का साथी प्रदीप प्रेमी र इलाम की साथी कल्पना मुखियाको छोरा निर्पल मुखियालाई जन्मदिनको धेरै धेरै शुभकामना, सबैमा शुभ दिनको कामना मिठो सम्झना भन्दै बिदा हुन चाहन्छु भन्नुभएको छ। धनराजजी तपाईँका आफ्ना आफन्त जन्ममा पर्न गएको जन्मदिनको शुभकामना हाम्रो तर्फदेखि पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। धनराजजीले हामीलाई धेरै माया गर्नुहुन्छ, कार्यक्रम शुरूदेखि अन्त्यसम्म सुन्नुहुन्छ र कार्यक्रमलाई केही सुझावहरू छन् भने पनि धनराजजी वैदेशिक यात्रामा हुनुहुन्छ, विदेशमा रहेर यो कार्यक्रमलाई अझै सुधार्नुपर्ने केही छ भने हामीलाई सुझाव सल्लाह दिनुहोला, कार्यक्रमलाई सेयर गरिदिनुहोला। यो पनि तपाईँका लागि भन्न चाहन्छु भने बालकृष्ण आर्यालले नमस्ते लुम्बिनी एफएम रेडियो लुम्बिनी एफएम टीमलाई, कार्यक्रम राम्रो छ, सम्पूर्ण लुम्बिनी टीमलाई आएको दशैंको शुभकामना व्यक्त गर्दछु भन्नुभएको छ। सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै अहिले भने पक्कै पनि हाम्रो धर्मराज ढकालको रोजाइमा रहेको शान्तिश्री परियारको गोर्खाको ढोडेनी बोलको गीत स्वीकार्नु होला।

0: आहा, गोर्खा ढोडेनी झल्को आइरहनी शान्ति श्री परिवारको आवाज धर्मराजजीको रोजाईको यो भाका बजाउँदा बजाउँदै कोही मित्र टेलिफोनमा आउनु भएको छ, कहाँदेखि को हुनुहुन्छ ढिला नगरिकन स्वागत गरौँ। हजुर नमस्ते।
1: नमस्ते हजुर।
2: हजुर सर नमस्ते, नमस्कार, गुड आफ्टरनुन। हजुरलाई सन्चै र स्वस्थ भेट्नको कामनाका साथ म तनहुँबाट टेकु छेत्री हजुरको साथमा।
1: टेकु छेत्रीजी स्वागत छ कार्यक्रममा, आराम हुनुहुन्छ?
2: हजुर सर धन्यवाद, हजुरलाई आरामै छु र हजुरलाई र रेडियो होल युनिटलाई पनि सन्चै र स्वस्थ भेट्न कामना गर्न चाहन्छु।
1: हामी पनि एकदमै आरामै छौँ टेकु छेत्रीजी। अनि मौसमी अवस्था ठिक छ?
2: मौसमी अवस्था लामो झरी त अब यसै भइहाल्यो, अनि अहिले आज तीन दिन जति भयो चर्क घाम लागेको अवस्था छ र अहिले पनि चर्क घाम लागेको जानकारी गराउँछु हजुरलाई।
1: यो बाढीले चाहिँ कतै त्यस्तो चाहिँ तपाईँकोतिर गरेन होइन?
2: हजुर हाम्रो एरियातिर त अलिक सुरक्षितै छ भन्नुपर्छ, त्यति केही पनि गरेन है।
1: बाढी प्रकोप होइन, बाजा बजा आउँदैन, ख्याल सबैले गर्नु पर्यो होइन। टेकुजी निकै रमाइलो मान्छे मेसेज गरिरहनु भएको थियो, कार्यव्यस्तताले पनि होला, समय सान्दर्भिक निकै राम्रा प्रस्तुतिहरू पस्कनुहुन्छ। टेकुजीले रेडियो लुम्बिनीलाई निकै माया गर्नुहुन्छ, धेरै कार्यक्रमहरू चाहिँ सुन्नुहुन्छ रेडियोको, म लाइक अथवा कमेन्ट गरेको देखिरहन्छु। हाम्रो टेकुजी गण्डकी प्रदेशमा रहेर टाढा हुनुहुन्छ, टाढा भए पनि नजिक, हाम्रो चाहिँ सम्बन्ध नजिक गराउनु भएको छ यति बेला।
2: मिडियाको माध्यमबाट भौतिक दूरी नजिक भएको जानकारी गराउँछ हजुरलाई।
1: एकदमै एकदमै, आज पक्कै पनि समय सान्दर्भिक पक्कै केही ल्याउनु भएको छ।
2: हजुर सर एउटा समय सान्दर्भिक भन्न पर्दा गाउँ ठाउँमा कमाई हुँदैन, दुःख हुन्छ, चाडबाडको समयमा एउटा पैसाको लागि पनि विदेश हिँड्नुपर्छ, यसैको एउटा छोटो प्रस्तुति है त।
1: हुन्छ, सुरु गर्नुहोस्।
2: घुमी फिरी बरसनी उई चाडबाड मुखैमा गाउँको

वर्खावरी गरेको खेतीले चार महिना नि धान्दैन त्यतिले जागिर खान्न त है मेरा साथी हो पैनर जम्न त

दुई चार पैसो चाड़ बाड़ में नदेख्दाखेरिमा।

0: خمنات بنگلور جمنات جاگیر خمنات بنگلور جمنات حجور
1: آہا برخا بھری گرے کو کھیتی لے چار مہینہ نہیں پگدے نا پیٹی لے آئی نا ساتھی کے یتھارتھ نیپالی کو برخا بھری دکھ گرے دھان کاٹیو تین مہینہ لا کھانا پگدے نا झोला टिपेर दस पन्ध्र हजारका लागि बीस हजारका लागि तीस हजारका लागि विदेशिनु पर्ने पीड़ा छ नेपालीलाई यो पर्व घुम्दै फेर्दै फेरि पनि आइसक्यो गरीबलाई यो साँच्चीकै दशा हो हैन सबैलाई चाड़ पर्व मनाउँदा सबैले मिल्ने खाले मनाइदियो भने सबैलाई चाहिँ सहजता हुन्छ भन्ने कुरा चाहिँ यो गीतको माध्यमबाट टेकु छेत्रीले तनहुबाट हामीलाई पस्कनु भएको छ हैन टेकुजी यो गीतले चाहिँ के भन्न खोजेको छ भने टेकुजीले जति पनि चार महिना छ महिना हामीले गरेर सम्पूर्ण नेपालीहरूको चाहे तराईमा होस् चाहे पहाड़मा होस् चाहे हिमालमा होस् हिमालले फापर बेच्ला पहाड़ले मकै बेच्ला तर तराईले धान बेचे पनि हामीले चार महिनाभन्दा बढी जीविकोपार्जन गर्न सक्ने स्थिति छैन भन्ने कुरा चाहिँ टेकु छेत्रीले एउटा समय सान्दर्भिक चाडबाड विशेष एउटा भाका पस्कनु भएको छ पक्कै पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु टेकुजीलाई माया गर्नुहुन्छ सबैले टेकुजीको आवाज सुन्नुभएको छ निकै राम्रो गाउनुहुन्छ समय सन्दर्भिक भन्नुभएको छ बुधबार बसायो टेकुजी कुनै गीत रोज्नुहुन्छ तपाईँले पनि
0: हुन्छ सर अब दशैं नजिक आउँदैछ हजुरकै रोजेमा एउटा दशैं सम्बन्धी
1: पक्कै पनि वनको काफल वनको चरीलाई भन्ने गीत रोज्नु भएको छ योभन्दा अगाडि नरेश घिमिरेले होइन ठिकै छ दशैंका भाका पनि हामी बजाउँदै जाउँला स्वर सराद चलिरहेको छ तपाईँको एकदम भनाईलाई मैले मनन गर्नेछु टेकुजी यो भाका कसैलाई सुनाउन चाहनुहुन्छ भने सक्नुहुन्छ
0: हुन्छ स्पेसली रूपमा हजुरलाई
1: धन्यवाद
0: प्रविधि कक्षबाट साथ सपोर्ट गर्नुहुने नानी सविता ढकाल साथै यस प्रोग्राममा रमाइलो गराउन खटिनु हुने प्रशान्त ग्यावाली सरलाई रेडियो होली हुनेलाई मेरो घर फ्यामिलीलाई जिल्लतमा सत्रबाट आउनुहुने सुरज भण्डारी यस प्रोग्रामलाई माया गरेर सुनिरहनु भएको छ मोरङ कानीपोखरीबाट सरिना गुरुङ जति पनि साथी आ आफ्ना प्रस्तुति राख्न आउनुभयो आउनुहुन्छ सबै सबैलाई र जहाँ जुन माध्यमबाट भए पनि प्रिय प्रोग्राम सुशेली सुन्नुहुने सबै सबैलाई सम्झँदै जय गीत जय संगीत नमस्कार भाइ हेभ अ गुड डे
1: नमस्ते आहा टेकु छेत्रीजी आउनु भएको थियो निकै रमाइलो मान्छे माया गर्ने मान्छे कार्यक्रमलाई सुशेलीलाई र यस्ता सांगीतिक कार्यक्रम चाहिँ टेकुजीले निकै सुन्नुहुन्छ गण्डकी प्रदेशको तनहुबाट हामीलाई धेरै माया गर्नुहुन्छ त्यो समय सान्दर्भिक गीत चाहिँ बजाउनु गाउनु भएको थियो होइन बर्खाभरि गरेको खेतीले चार महिना नि पुग्दैन प्याटीले हेर्नु त कति रमाइलो भाका पस्केर जानुभएको छ टेकु छेत्रीजीलाई म हार्दिक आभार व्यक्त गर्दै फेरि पनि कोही मित्र टेलिफोनमा आउनु भएको हो कि प्राविधिक मित्रले फोन उठाउनु भएको छ कहाँदेखि को हुनुहुन्छ ढिला नगरिकन पक्कै पनि स्वागत गरौं हजुर नमस्ते
2: नमस्ते हजुर
1: सुरजी
2: हजुर
1: स्वागत छ कार्यक्रम सुशेलीमा बुधबारी
2: धन्यवाद हजुर धन्यवाद
1: रमाइलो मान्छे टेकुजीले भर्खर सम्झनु भएको थियो होइन टेकुजीले भर्खर हाम्रो सुरजजीलाई भनेर सम्झनु भएको थियो पक्कै पनि सुरज भण्डारी पनि निकै रमाइलो मान्छे टेकु छेत्री जस्तै संगीतलाई माया गर्ने अथवा लोकदोहोरी गीत अथवा नेपाली संस्कृतिलाई माया गर्ने मान्छे आज फेरि पनि आउनु भएको छ बुधबारी बसाईमा बुधबारी बसाईमा आउँदै गर्दा भित्रिँदै गर्दा अथवा यो पर्व चाडपर्व विजय दशमी टेकु छेत्रीको गीत सुन्नुभयो होइन
2: यस्तो भयो कि मेरो त रेडियो लुम्बिनी यहाँ टिपेकै छैन आज किन
1: ए प्रत्यक्ष रेडियोमा टिपेको छैन
2: हजुर म प्रत्यक्षमै सुनेछु होइन प्रत्यक्षबाट घरि टिपेछ घरि टिपे छैन बिहान टिपेको थियो अहिले फेरि टिपे छैन
1: आहा म प्राविधिक मित्रलाई चाहिँ त्यो हेर्न भन्नेछु पक्कै पनि फेसबुकमा हेर्नुभयो भने हाम्रो टेकुजीले बर्खाभरि गरेको खेतीले चार महिना नि पुग्दैन पेटीले जागिर खाना कहाँ जाने घुम्दै फिर्दै फेरि दशैं आइसक्यो यस्तै फेरि फेरिको चाहिँ गीत गाउनु भएको थियो होइन निकै रमाइलो भावुक बनाउनु भयो मलाई पनि भावुक बनाउनु भयो बीस हजार कमाउनलाई विदेश जानुपर्छ नेपालीले जति दुःख गरे पनि काम छैन भने जस्ता समय सान्दर्भिक गीत गाएर जानुभएको छ टेकुजीले हाम्रो सुरजजीले पनि त्यस्तै त्यस्तै किसिमका भाका नल्याए पनि साँच्चीकै सुरजजी पनि आपसै रमाइलो गर्नुहुन्छ भन्ने छ यो दशैं पर्व मनाउँदा कसरी मनाउँदा ठिक होला सुरजजी तपाईँले एकदम आफ्नो भनाई भित्रबाट राखिदिनुहोस् त
2: अब भित्रैबाट दशैं मनाउँदाखेरि त हाम्रो परापूर्व कालबाट हाम्रो बाबुबाजेले जसरी मनाथे त्यही अनुसारले एकदमै के अरे धेरै एकदमै भड्क्याई नगरिकन होइन अब एकदमै सान्दर्भिक तरिकाले मजासित चाहिँ आनन्द जमरा राख्ने बुढाबुढीको आशीर्वाद दिने हाँसी खेली रमाइलो गर्ने पिङ खेल्ने अनि आनन्दले चाहिँ मनाउने धेरै एकदम टडक बडक गरेर चाहिँ नमनाउने होइन राम्रोसँग मनाउने देशको स्थिति पनि अहिले यस्तै छ भन्न चाहन्छु मैले त है
1: हजुर
2: हजुर
1: हो नि निकै पनि राम्रो भनाइराख्नु भएको छ जमरा लगाउनुहोस् टिका लगाउनुहोस् जे छ घरमा त्यही खानुहोस् होइन
2: आमा बाबुको आशीर्वाद लिनुहोस्
1: आमा बुढाबुढी अथवा वृद्धहरूको अथवा आफूभन्दा मान्यजनको चाहिँ आशीर्वाद लिनुहोस् तडक फडक र सबैलाई मिल्ने खाले पर्व मनाउनुपर्छ अब हामीले देशमा सबैलाई मिल्ने सानो ठूलो भन्ने केही पनि छैन सबैको घरमा एउटै पाकोस् सबैको घरमा मिठो मिसिनो जे छ त्यसैलाई चाहिँ सन्तुष्टिको रूपमा लियोस् यही कुरा सुरजजीले भन्नुभएको छ बुधबार व्यवसायमा आउनु भएको छ बुधबार व्यवसायमा प्रत्यक्ष रेडियो सुनिएको छैन भनिएको छ प्रशान्तजी के हो त त्यसको लागि चाहिँ हाम्रो प्रशान्तजीले हेरिरहनु भएको छ होला सम्बन्धित निकायलाई भन्नुहुन्छ त्यो पनि तपाईँको लागि जानकारी गराउन चाहन्छु यति बेला फेसबुक पेज पक्कै पनि हेर्नु भएको छ हाम्रो सुरजजीले के ल्याउनु भएको छ आज धेरै साथीले हेर्नु भएको छ कमेन्ट गर्नु भएको छ
2: एकदमै पुरानो गीत छ होइन
1: हजुर
2: यो गीत मैले जानी नजानी गीत त गाउँछु है पुरानो अति मन पर्दो र एकदमै म भनेको सेन्टिमेन्टल गीत सुन्ने टाइपको खालको मान्छे हो होइन
1: हजुर
2: म तडक भडक त्यस्तै अब चाहिँ त्यति गीतहरू रुचाउनु म एकदम सेन्टिमेन्टल वाला हो म त्यस्तै लोकगीत गाउँछु तर यही गीत बजाइदिनु है मैले जाने छु कि जाने छैन हल्का गीत गाउँछु गुनगुनाउँछु मात्र
1: एकदमै एकदमै हुन्छ
2: हजुर

0: हजुर यति नै गर्ने
1: धुँदा पछ्यौरी रुदा फाट्यो मन वनको काफल वनको चरीलाई पछि तपाईँको भाक हामी पस्कनेछौ कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ
0: हजुर हजुर सर्वप्रथम त हजुर लगायत हाम्रो प्राविधिक मित्र क्यामेरा पर्सन ज्यू त्यसपछि गएर हाम्रो रेडियो लुम्बिनी युनिट सबैलाई चाहिँ सम्झिन चाहन्छु त्यसपछि चाहिँ भर्खरै आउनुहुने हाम्रो टेकु छेत्री दाईलाई चाहिँ एकदमै धेरै धेरै सम्झना नरेन्द्र रिमाल दाई पोखरातिर हुनुहुन्छ दाईलाई पनि धेरै धेरै सम्झना छ लगायत धेरै साथीहरू हुनुहुन्छ सबै साथीहरूलाई चाहिँ एकमुष्टमा सम्झिँदै बिदा हुन्छु नमस्ते
1: नमस्ते सूरज भण्डारी तिलोत्तमा सत्रबाट आउनु भएको थियो पक्कै पनि निकै माया गर्ने कार्यक्रमलाई माया गर्नुहुन्छ धेरै साथीले मेसेज गर्नुभएको छ अहिले पनि रमाइलो गराउनु पर्छ रमाइलो गर्नका लागि 0175 0012 बाटो भएर तपाईँ आउँदै रहनुहोला अहिले पनि वनको काफल वनको चरीलाई नरेश घिमिरेको रोजाईमा राखेको यो रमाइलो भाका तपाईँका लागि स्वीकार्नुहोला।

0: वनको काफल वनकै चरीलाई कोही मित्र टेलिफोनमा आउनु भएको छ, कहाँदेखि को हुनुहुन्छ, ढिला नगरिकन स्वागत गरौँ। हजुर नमस्ते। आरामै हुनुहुन्छ?
1: आरामै छु, धन्यवाद।
0: चरङ्गीबाट सुनिता म गर्ने हो।
1: हजुर
0: चिने मैले होइन,
1: भयो
0: सुनिताजी, आराम हुनुहुन्छ? हामी पनि एकदमै आरामै छौँ। तपाईँले माया गर्नुहुन्छ, फोन गर्नुहुन्छ, प्रतिभा सुनाउनुहुन्छ, गीत गाउनुहुन्छ अनि रेडियोमा बोल्नुहुन्छ, त्यसै खुसी लाग्छ कि सुनिताजी। अनि के छ, आज स्कुल जानु भएन? सन्चो नभएर के के भयो, के के भयो होइन के गर्नुपर्छ? छोड्नु भएको रमाइलो गर्ने मान्छे, प्रतिभाको खानी छ हाम्रो सुनिताजीसँग। कति मिठा मिठा गीत गाउनुहुन्छ, हामीलाई रमाइलो गराउनुहुन्छ। एक दिन फोन आएन भने सुनिताजी कता जानुभएछ भनेर हाम्रो रेडियो सुन्ने जति पनि श्रोता हुनुहुन्छ सबैले हाम्रो सुनिताले कति मिठो गीत गाउनुहुन्छ, कति राम्रो स्वर छ, अलि मजाले कापीमा लेखेर ल्याइदिए हुन्थ्यो नि भन्नुहुन्छ के। आज के ल्याउनु भएको छ भन्नु त? मिठो गीत गाउनुहोस् है त।
1: हजुरले पो देख्नु भो, हातेको देखिँदैन, बिर्ले मनमा सेतो मुटु त साथीले भुले थे गर दिला, भुल्दैन साथीले देख्नु भो देखिँदैन, बिर्ले मनमा सेतो मुटु त साथीले भुले थे गर दिला, भुल्दैन साथीले भुले थे गर दिला, भुल्दैन साथीले साँचो मायालाई पाप गरे, रोदै गलत मलाई माफ गरे, मुटु त साथीले भुले थे गर दिला, भुल्दैन साथीले लाएर पाप गरे, तेरो जै गलत मलाई माफ गरे, मुटु त साथीले भुले थे गर दिला, भुल्दैन साथीले भुले थे गर दिला, मुटु त साथीले नभुलेछु मैले आस गरेको, के काम तिमीले डिग्री पास गरेको, मुटु त साथीले भुले थे गर दिला, भुल्दैन साथीले मैले आस गरेको, के काम तिमीले डिग्री पास गरेको, मुटु त साथीले भुले थे गर दिला, भुल्दैन साथीले भुले थे गर दिला, भुल्दैन साथीले, यति नै भन्नुपर्छ।
0: भोलि चाहिँ गरिदिउँला, भुल्न नसकिने कलाई यो कार्यक्रम सुसेल ल्यायो होइन, के अरू कसैलाई आयो भन्नु त? कसै कसैलाई हो तर खुसुक्क भन्नुहुन्छ होइन, रेडियोबाट भन्न चाहनु भएन पक्कै पनि। जसले पनि हाम्रो सुनिताजीलाई धेरै माया गर्नुहुन्छ चाहिँ डिग्री पास गरे पनि नथर्काउनु होला, निकै हाम्रो स्वर्की धनी हुनुहुन्छ होइन। एकदमै राम्रो लाग्छ नि, हामीलाई राम्रो लाग्ने कुरा हो नि, तपाईँलाई त तपाईँ आफै गाएको कहाँ सुन्नु भएको छ, अहिले फेसबुक पेज खोलेर हेर्नु होला कति मिठो गाउनु भएको छ, फेसबुकमा जोइनु भएको छ होइन। सेभ गर्नु भएन नि रेडियो लुम्बिनी नेपालीमा सेभ गर्नु त,
1: नेपालीमा इङ्ग्लिसमा
0: हुन्न, नेपालीमा रेडियो लुम्बिनी भनेर सर्च गर्नु होइन, अनि त्यसपछि हामीसँग साथी बन्नुहुन्छ, कहिले कहिले गीत गाउनु भ्याउनु भएन भने म्यासेज पनि पठाउन सक्नुहुन्छ कि। अनि चरङ्गीमा के गर्नुहुन्छ हाम्रो सुनिताजीले? रमाइलो गर्ने होइन, घरैसी काम गर्नुहुन्छ होइन? एकदमै एकदमै। चरङ्गीमा आइयो भने हाम्रो सुनिताजीले मिठो पकाएर खुवाउनुहुन्छ हामीलाई पनि,
1: आउनु न
0: हामी पक्कै पनि सुनिताजीले पकाएको चिया खान हामी आउँछौ है। एकदमै एकदमै सुनिताजी। हाम्रो सुराज भण्डारीले रोज्नु भएको छ धुँदा पछ्यौरी रुदा फाट्यो मन, यो गीत कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ।
1: एउटा लास्ट तपाईँले गीत न मिल्दैन?
0: मिल्छ भन्नु त।
1: सहारा बन्छ र बुढेसकालाई भन्ने गीत लगाइदिनु न लास्टमा।
0: सहारा
1: यस्तो के हामीलाई मैले गीतबाट भन्छु ल
0: भन्नुहोस् त
1: के भन्छ अरे सहारा बन्छ र बुढेसकालाई भन्ने गीत के भन्ने।
0: एकदमै एकदमै हाम्रो प्रशान्तजीले भेट्टाइसक्नु भयो गीत भित्रबाट भेट्टाउनुहुन्छ क्या हाम्रो प्रशान्तजीले, यस्ता सहाराका गीत आहाराका गीत होइन, हाम्रो प्रशान्तजीले एकदमै छिट्टो भेटाउनुहुन्छ, हाँस्नु भएको छ। हाम्रो प्राविधिक मित्र भित्रबाट मुस्कुराउनु भएको छ, सुनिताजीलाई हात हल्लाएर नमस्कार सुनाइदिनुहोस् भन्नुभएको छ। सुनिताजी पक्कै पनि कसैलाई समर्पण गर्न चाहनुहुन्छ?
1: पहिला प्रथम त हाम्रो के भन्छ अरे खनुसाइदिने सविता दिदीको लागि धेरै धेरै धन्यवाद छ भन्नुपर्छ, अनि हाम्रो प्रसाद दाई हुनुहुन्छ अनि उहाँलाई धेरै धेरै धन्यवाद, अनि हजुर दाई भन्न चाहन्छु, अनि के भन्छ अरे मलाई सम्पूर्ण
0: सुनिता भनेर चिन्ने नचिन्ने सबैलाई
1: भन्दै अनि मेरो साथीहरूलाई सम्झना सम्बन्ध गर्दै
0: विशेष गरी भन्नु भएन नि, विशेष गरी कसलाई भन्नु त? एकदमै रमाइलो मान्छे सुनिताजी, फेरि शुक्रबार व्यवसायमा आउनु होला, अहिले भने बिदा गर्छु, नमस्ते।
1: नमस्ते।
0: सुनिता मगर्नी आउनु भएको थियो चरङ्गीबाट, निकै रमाइलो गर्न गफ गर्न, तपाईँ पनि यस्तै यस्तै कुराकानी गर्नका लागि आउनुहोस्। मैले भनेको गफ गफ गर्नुपर्छ, फोनमा बोल्दा बोल्दै एउटा भोलिको विकास हुन्छ होइन, त्यसैले पनि भोलिको विकास गर्नका लागि पनि आउनुहोस् भन्न चाहन्छु। निकै धेरै साथीहरूले चाहिँ म्यासेज पठाउनु भएको छ प्रशान्तजी, पढ्न धेरै बाँकी छ। अर्को साथी कोही टेलिफोनमा आइसक्नु भएको छ, उहाँलाई चाहिँ ढिला नगरिकन स्वागत गरिहालौँ, अनि म्यासेजतिरतर्फ लागौँ, हामीसँग समय पनि धेरै कम छ। यो कार्यक्रमलाई प्रायोजन गर्नुभएको छ पूजा प्लास्टिक इन्डस्ट्रिज मदौलिया चोकबाट, कोही मित्र टेलिफोनबाट आउनु भएको छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्ते। आरामै हुनुहुन्छ?
2: एकदमै शान्ति छु।
0: कहाँदेखि कसलाई नमस्कार गर्न पाइयो आज?
2: म फर्स्ट टाइम बोल्दैछु मोरङ कानेपोखरीबाट, सिम्पल सरिना गुरुङ।
0: मोरङ कहाँबाट?
2: कानेपोखरीबाट।
0: कानेपोखरीबाट के नाम
2: भन्नुभयो?
0: हजुर सानेपोखरीबाट पक्कै पनि के नाम भन्नुभयो?
2: सिम्पल सरिना गुरुङ।
0: ए सिम्पल सरिना गुरुङ, आहा म्यासेज त गरिरहनुहुन्छ। आराम हुनुहुन्छ सरिनाजी?
2: हजुर म एकदमै सन्चै छु, तपाईँलाई कस्तो छ?
0: हामी पनि एकदमै आराम छौँ। मोरङतिरबाट पूर्वबाट धेरै माया गर्नुहुन्छ हामीलाई, कति धेरै खुसी लाग्छ। मोरङमा पनि कस्तो सुनिएको छ? हाम्रो फेसबुक पेज राम्रै छ,
2: फेसबुक पेजमा एकदमै राम्रो बजिरहेको छ है,
0: एकदम राम्रो बजिरहेको छ। केही भयो भने हामीलाई सुझाव सल्लाह प्रतिक्रिया दिनुहोला। सरिनाजी आज धेरै म्यासेज चाहिँ गरिरहनुहुन्छ तर आज प्रत्यक्ष रूपमा आउनु भएको छ। सरिनाजी प्रत्यक्ष रूपमा आउँदै गर्दा रेडियो लुम्बिनी यति बेला लुम्बिनी प्रदेश लगायतका धेरै ठाउँमा सुनिन्छ, मोरङको साने पोखरीबाट चाहिँ आउनु भएको छ। काने पोखरी हो?
2: हजुर
0: ए काने पोखरी सरी। पक्कै पनि आउनु भएको छ। आज मिठो प्रस्तुति पक्कै पनि मोरङको कतिको मिठो हुन्छ होइन, मोरङमा निकै मिठो चाहिँ प्रतिभा सुनाउनुहुन्छ क्या, मोरङतिरबाट खोटाङतिरबाट त्यतातिर धरानबाट हामीलाई धेरै माया गर्नुहुन्छ, धेरै फोन गर्नुहुन्छ। निकै हाम्रो गीता प्याकुली लिम्बु पनि हुनुहुन्छ त्यहाँ, उहाँले पनि निकै मिठो गाउनुहुन्छ होइन। हुन्छ सुरु गर्नुहोस्, आज के ल्याउनु भएको छ हामीलाई?
2: आज म प्रकाश बस्नेतले गाउनु भएको भरियामा बिसाई भारी
0: भन्छु। सुरु गर्नुहोस् एकदमै।
2: हुन्छ मेरो गाउँले दाइ हो कि,
0: हुन्छ एकदमै मिठो छ नि, धेरै मन पर्छ मलाई पनि, ल सुरु गर्नुहोस्।

0: आहा
1: कति मिठो स्वर रहेछ। आहा मिस्यु दाई टेकु छेत्री म मोरङ कानी पोखरीबाट सरिना गुरुङ भनेर मेसेज पठाउनु भएको रहेछ करिनाजी। सरिनाजी निकै यति समधुर स्वर छ, तपाईँको प्रतिभा प्रति म सम्मान व्यक्त गर्न चाहन्छु। किन यति मिठो स्वर छ सधैँ हामीलाई सुनाउनुहोस्, रेडियो सुनि जतिलाई सुनाउनुहोस्, अझै पनि तपाईँको स्वरमा निखार त हुँदै जाओस् होइन। हाम्रो सरिनाजीका एल्बमहरू हाम्रो रेडियो लुम्बिनीबाट बजाउन पाइयोस् यो पनि शुभकामना दिन चाहन्छु। पक्कै पनि धेरै साथीहरूले गीत रोज्नु भएको छ, यस पछाडि बज्ने गीत कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ।
0: हुन्छ, प्रचर्चित भइसक्यो अनि हजुरलाई अब चाहिँ कृष्ण मजाले इन्जोय गर्ने होला भन्न चाहन्छु। अनि हाम्रो तनाउ के हुन्छ दाई टेकु छेत्रीलाई खायो सबैलाई धेरै धेरै शुभकामना, अब चाहिँ कृष्ण मजाले इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि प्यारी साथी हुनुहुन्छ गाजामा राई, पूर्वेली आकाश राई, राज छले मगर, राई टिके राई, ट्याकली गीता लिम्बू लगायत धेरै साथीहरू हुनुहुन्छ। सम्पूर्ण साथीहरूलाई अब चाहिँ कृष्ण मजाले इन्जोय गर्नु होला। मिस यु अल भन्दा पनि टेक केयर, गो बाई।
1: आहा बाई, आहा सरिना सिम्पल सरिना गुरुङ आउनु भएको छ। पक्कै पनि धेरै साथीहरू चाहिँ हामीसँग सम्पर्कमा आउनु भएको छ, धेरै साथीले मेसेज पनि गर्नुभएको छ। सरिना सिम्पलजीले निकै मिठो स्वरको मा आफूले गीत पस्केर अथवा भाका पस्केर आफ्नो प्रतिभा पस्केर जानुभएको छ। पक्कै पनि कहाँदेखि को हुनुहुन्छ भनेर सोध्दै गर्दा मोरङको काने पोखरीबाट भन्नुभएको थियो, धेरै खुसी लाग्यो। मोरङदेखि पनि हामीलाई माया गर्नुभएको छ यति बेला। भने म एउटा म्यासेज उठाउन चाहन्छु, कृष्ण पाण्डेले निकै राम्रो कविता जस्तै प्रस्तुति पस्काउनु भएको छ। नमस्कार प्रकाशजी, प्राविधिक सविता ढकाल, क्यामेरामा हुने प्रशान्त गेवाली, समग्र एकमुष्ट रूपमा नमस्कार। खैके दशैं आयो, बाटो भत्केको छ, बाढ़ी पहिरो गएको छ, मनमा अशान्ति छाएको छ, दुःख पीड़ाले आँखा रसाएको छ। खैके दशैं आयो, जीवन धान्न अन्न पानीको के कुरा, जीवन धान्न अन्न पानीको के कुरा, बस्ने बास झुपडी खै कता गयो, के गल्ती गरेका थिए भगवान, यो त प्रतिशोध झैं भयो। खैके दशैं आयो, रुन सकेको छैन, छातीमा ढुङ्गा बसेको छ, विपनीमा छु या सपनीमा, मन त त्रिशुलीमै खसेको छ। आहा कति मिठो समय सान्दर्भिक लेख्नु भएको छ कृष्णजी, निकै प्रतिभा छ हाम्रो कृष्ण पाण्डेसँग। नमस्कार हजुर, अझै पनि मौसमले घरिघरि च्यालेन्ज दिए जस्तो छ, जो जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला भन्दै स्याङ्जा पाल्पा रूपन्देही नवल प्रासीमा रहने सबै आफन्तजनमा सम्झना गर्दै भागौंला त्रिशुली तरेर, पक्कै पनि यही भाका बज्नेछ, भागौंला त्रिशुली तरेर भन्ने गीत बजाउन अनुरोध गर्दछु। शब्द भन्दा कला र प्रतिभालाई उच्च सम्मान गर्दै अनगिन्ती सफलताको शुभकामना दिन चाहन्छु। कृष्ण पाण्डे साविक कालीगण्डकी बिर्गा एक हाल भने तिलोत्तमा 5-2 नम्बरबाट भन्नुभएको छ, कृष्णजी निकै राम्रो पस्कनुहुन्छ बिर्गाको मान्छे। आहा शब्दका खानी हाम्रो कृष्ण पाण्डेसँग छ, जहाँ कृष्णजी हुनुहुन्छ त्यहाँ शब्द छन्। निकै रेडियो लुम्बिनीलाई माया गर्नुहुन्छ, कार्यक्रम सुशीलीलाई माया गर्नुहुन्छ। कृष्णजी तपाईँले दिएको मायाप्रति हामीले पनि त्यतिकै माया दिन सकियो भने पक्कै पनि कार्यक्रम सफलता चुम्नेछ। तपाईँहरूले सेयर गरिदिनुहोला, कार्यक्रमलाई सबैको माझमा पुर्याइदिनुहोला। मिर्गेली कृष्णजीलाई पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरेर मनको साथी जीवन कार्यक्रम पनि हामीलाई मेसेज गर्नुभएको छ। हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ प्रकाश सर, सुनिराखेको छु कार्यक्रम पोखराबाट, मनको साथी कार्यक्रम राम्रो लाग्छ, सम्पूर्ण साथीलाई सम्झेको छु, के छ हजुर हाल खबर, नेपाली गीत संगीतलाई माया गर्नुहोला भनेर धेरै लेख्नु भएको छ। उहाँप्रति पनि आजको दिन शुभ रहोस्, फेरि भेटौला भनेर विदा हुनुभएको छ। त्यसै गरेर गीता लिम्बुले हामीलाई सियारो हजुर सन्चै हुनुहुन्छ, नि इट्स मी प्याकुली गीता फ्रम इलाम, मिस यु चन्द्र लिम्बु एन्ड अल फ्रेन्ड, अनि तपाईँ पनि बाबाई भन्नुभएको छ। गीताजी हेरिरहनु भएको छ, फोन गर्नुहोस्, लास्टमा गीताजीको प्रतिभा सुनौ। पक्कै पनि धेरै माया गर्ने मान्छे गीताजीले, यति रेडियो सुन्नु भएको छ नि, भर्खरै फोन हाल्नुहोस्, तपाईँ अन्तिम कलर भएर तपाईँको प्रतिभा सुनाएर हामी चाहिँ बिट मार्नेछौ। चान्सारु मगरले पनि मिस यु अल माई डियर फ्रेन्ड्स भन्नुभएको छ भने, धेरै साथीले सिम्पल सरिनाले फेरि पनि मिस यु दाई टेकी छत्री भनेर लेख्नु भएको छ, सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै। अहिले भने हाम्रो कृष्ण पाण्डेले भागौंला त्रिशुली तरेर रोज्नु भएको यो भाका तपाईँका लागि स्वीकार्नुहोला।

0: लागि मुख्य प्रायोजक पूजा प्लास्टिक इंडस्ट्रीज। पर्दाका पाइप तपाईले खोजे जस्तो राम्रो सुलभ र हजुर पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ स्टेन क्याप लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इन्डस्ट्रिजलाई। अध्यक्ष तिल प्रसाद भट्टराई, फोन 98570205667 र लोकनाथ भट्टराई, फोन 98570335058। पूजा प्लास्टिक इन्डस्ट्रिज तिलोत्तमा 15 मदौलिया रूपन्देही।
1: यो रमाइलो भाका र छोटो विश्रामपछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीको बुधबारे बसाईमा। हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौं। धेरै साथीहरूले फोन गर्नुभएको छ, मेसेज गर्नुभएको छ। दिवाकरजीले नमस्कार, म नयामिलदेखि कार्यक्रम सुन्दैछु, सबैमा सम्झना समर्पण भन्नुभएको छ। आज निकै छोटो टाइम छ हाम्रो दिवाकर आचार्य ज्वाङसँग, त्यसैले पनि सम्झना चाहिँ यो मेसेज लेख्ने टाइम नहुँदा पनि हामीलाई यति छोटो मेसेज लेखेर सबैलाई सम्झना गर्नुभएको छ। दिवाकर आचार्य ज्वाङजीलाई पनि म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम सुशीलीय बुधबारी बसाई हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार आउने गर्छ। यो कार्यक्रमलाई प्रायोजन गर्नुभएको छ पूजा इण्डस्ट्री प्राली, पूजा प्लास्टिक इण्डस्ट्रीले मदौलिया चोकबाट पूर्वपट्टि छ, त्यो उद्योगमा तपाईँ जानुहोला जहाँ पर्दाका सम्पूर्ण सामानहरू, पर्दा फिट गर्दाका सम्पूर्ण सामानहरू चाहिँ त्यहाँ प्राप्त गर्न सकिन्छ। हामीले यति बेला फेरि हाम्रो सूरज भण्डारीको रोजाईमा रहेको डुल्चुराना भन भाका तपाईँका लागि पस्कन चाहन्छौ, स्वीकार्नुहोला।

आहा डुल्छु रनाबन धुँदा पछ्यौरी रुँदा फाट्युमन सूरज भण्डारीको रोजाइमा रहेको यो रमाइलो भाकापछि फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम सुशीलीको बुधबारी बसाईलाई। छुट्टीको निर्धारित समय सकिएको जानकारी प्राविधिक मित्रले जनाउनु भएको छ, जहाँदेखि प्रत्यक्ष रूपमा रेडियो सुन्नुभयो सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। कार्यक्रमबाट विदा हुनुभन्दा पहिले जतिले पनि मेसेज गर्नुभयो सबैप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यो कार्यक्रमलाई प्रायोजन गर्नुभयो पूजा प्लास्टिक इण्डस्ट्रीज मदौलियाबाट पूर्व जुन उद्योग छ त्यो उद्योगलाई पनि म जुन प्राइटरहरू हुनुहुन्छ तिल प्रसाद भट्टराई लोकनाथ भट्टराईलाई पनि म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। जतिले फोन गर्नुभयो जतिले मेसेज गर्नुभयो जतिले कार्यक्रम प्रत्यक्ष रूपमा रेडियो सुन्नुभयो जतिले फेसबुक पेजबाट हेर्नुभयो जतिले कार्यक्रम शेयर गर्नुभयो जतिले लाइक गर्नुभयो जतिले कमेन्ट गर्नुभयो सबै सबैलाई एकमुष्ट रूपमा धन्यवाद व्यक्त गर्दै यतिन्जेल मेरो आवाज र यी रमाइला भाका तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि साथ दिने प्राविधिक मित्र सविता ढकाललाई धन्यवाद दिँदै क्यामेरामा मिठो साथ दिने क्यामेरा पर्सन प्रशान्त गेवाललाई विशेष विशेष धन्यवाद दिँदै पृष्ठभूमिमा सुनिता मगर्नीको रोजाइमा रहेको यो रमाइलो भाका तपाईँको माझमा छोड्दै शुक्रबारी बसाईलाई अझै रमाइलो गराउनका लागि अझै पनि तपाईँसँग कुराकानी गर्नका लागि तपाईँका प्रतिभा पस्कनका लागि तपाईँसँग नाच्नका लागि आउने गरी म प्रकाश नेपाली पनि बिदा हुन चाहन्छु। नमस्ते, जय गीत, जय संगीत।

0: यति बेला दिउँसोको दुई बज्यो। खुसीको खबर खुसीको खबर खुसीको खबर
1: होइन के खुसीको खबर हो दाजु?
0: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
1: सौजी क्युआर भयो है?
3: ए, बोक्नुहोस् त, मेसेज आएको छैन।

0: मिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
1: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
0: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-77003, 98477-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
2: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
3: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
2: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
4: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
2: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
5: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
6: सबै मिलाई खुवाऊ।
5: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
6: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
7: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
8: स्वास्थ्यमा बटवल,
9: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
8: असल अभ्यासदेखि मिटेका कुरा,
9: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
8: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
9: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
8: कार्यक्रम स्वास्थ्यमा बुटवल।
10: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
11: ए ल ल, लिनुहोस् भाइ।
10: अनि दाई, कति भयो पैसा?
11: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
12: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
13: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023-64460।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
4: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ, अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: आग लागे हुन नदिन सधैँ चनाखो बनाउ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाउ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाउ। चुरोट तमाखु चिलिम सुल्पा नखाउ। खाएमा आगो राम्ररी निभाउ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौ। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
1: डेंगू से बचे की खंती मच्छर के काटे से बच भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
2: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
3: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र, बिहेको केही सुरसारै छैन त।
8: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
7: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
9: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
10: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
11: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
12: हाय दैव, फेरि मदिर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
13: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
14: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईं नबदलिने हो भने परिवारले झन् ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
12: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
13: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
15: मदिरा त्यागौ परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
16: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।

0: जहिले पनि मुख नफेराउने यसरी कहाँ सकिन्छ
1: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
2: ए जान्छ जान्छ
3: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
5: खुसीको खबर खुसीको खबर खुसीको खबर
6: होइन के खुसीको खबर हो दाजु
5: अरे भाई लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
6: हो र
7: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-537-823
4: सुशेलीका लागि मुख्य प्रायोजक पूजा प्लास्टिक इन्डस्ट्रीज प्राली तपाईले खोज्नुहुन्छ जस्तो पर्दाको पाइप सुलभ राम्रो र सस्तो हजुर पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ स्टिल क्याप लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इन्डस्ट्रीज प्रहरीलाई अध्यक्ष पिल प्रसाद भट्टराई फोन 98-570-2567 र लोकनाथ भट्टराई फोन 98-570-3358 पूजा प्लास्टिक इन्डस्ट्रीज प्राली तिरोत्तमा 15 मधौलिया रूपन्देही
6: सौजी क्युआर भए
8: ए बगनस्ता मेसेज आएको छैन घरी एसएमएस आएन

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात नागेर बित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: एचआईभी संक्रमितहरूको लागि लान्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौ।
6: नेपाल सरकारसँगको सहकार्य, युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
7: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
8: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
12: शान्तिको आवाज।

0: सधैँ हतार हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
1: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
2: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
3: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
4: के को छलफल हो दाई बाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
3: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
4: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस् र?
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
5: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
6: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली,
7: हाम्रा सेवाहरू
6: जनरल फिजिसियन,
7: स्त्री तथा प्रसुति,
6: बाल रोग,
7: छाला तथा यौन रोग,
6: हार जोड्ने नसा तथा बाथ रोग,
7: टाउको तथा मनोरोग,
6: नाक कान घाँटी,
7: जनरल सर्जरी,
6: भिडियो एक्सरे,
7: डिजिटल एक्सरे,
6: ईसीजी,
7: डेन्टल तथा प्याथोलोजी,
6: फिजियोथेरापी
7: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
8: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
9: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
10: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
11: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि, फोन नम्बर 071562832, मोबाइल
12: 98570021835।
13: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
14: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
13: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
15: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
13: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
16: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
17: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
18: सबै मिलाइ खुवाऊ।
17: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
9: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि?
3: आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
4: सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
0: यस संस्थाको देशमा भएको अविरल वर्षाका कारण स्थगित 5 साधारण सभा यही असोज 17 र 18 गते इकाई स्तरमा आयोजना गरिएको हुँदा तोकिएका इकाई बैठकमा सहभागी हुनुहुन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
12: कहाँ जाने?
18: 17 गते भलवारी सेमरा र बासखारी सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू सुनगाबा रिसोर्ट भलवारी नेपाल आयल निगमदेखि दक्षिणपट्टि नबिल ब्याङ्कको साइडमा 18 गते मुख्य कार्यालय मणिग्राम र गोरकत्ता सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू विश्राम बाटिका मणिग्राम चोक 18 गते शिवचोक नन्दनमन र शिवपुर सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू रेसुङ्गा पार्टी प्यालेस 4 नम्बर बजार 18 गते
12: भरौलिया सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू जमुहानी पाक तिलोत्तमा 17 जमुहानी
18: उपस्थितिमा सहजताका लागि सबै सदस्यहरूलाई पठाइएको एसएमएसलाई ध्यान दिनुहोला
12: साधारण सभाका बारेमा अन्य कुरा जानकारीका लागि संस्थाको आधिकारिक फेसबुक पेज वेबसाइट www.sabaikosakos.com हेर्न सकिनेछ
18: अन्य केही कुरा बुझ्न पर्ने भएमा संचालक तथा कर्मचारीहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ
12: स्मरण रहोस् सदस्यहरूको नाम र उपस्थिति तोकिएको स्थानमा मात्र हुने भएकाले सोही केन्द्रमा सहभागी हुनुपर्नेछ
18: व्यवस्थित सहकारी स्तरीय सेवा सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा 5 मणिग्राम
20: स्वास्थ्यमा बुटवल
21: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
20: असल अभ्यासदेखि नीतिका कुरा
21: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
20: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
22: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
20: कार्यक्रम स्वास्थ्यमा बुटवल
21: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
23: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं
21: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
23: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
21: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
23: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
21: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
23: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
21: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
24: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
25: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
26: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
27: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
26: ठेकदार साहब हामी काम गरेका छौ उति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
27: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं
26: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
3: अनुरोध है, लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
5: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
6: सफलता अनि संघर्षका कथा,
7: म दृष्टिविहीन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
4: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
8: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
9: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
8: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
9: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीको मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
9: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
9: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: अब जसै तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
12: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
11: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
12: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
4: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
13: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: मरगा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472882 र 98470240870
5: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला 3 दिनदेखि सम्पर्क विच्छेद, जनजीवन कष्टकर बनेको भन्दै सांसद थकालीद्वारा सरकारको ध्यान आकर्षण। भित्तोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन। पूँजी बजारमा हुने कृत्रिम चलखेल रोक्नुपर्ने। इटहरीमा शिव तथा रोजगार मेला शुरू, रोजगारदाता र युवालाई एउटै थलोमा जोड्ने लक्ष्य। उड्दै गरेको फ्लाइ दुबईको विमानभित्र दुई पाइलट बीच कुटाकुट, 2 मिनटमा झण्डै 18,000 फीट तल झरेको विमान साउदी अरेबियामा आपतकालीन अवतरण। र एसियाली खेलकुदका केही प्रतियोगिताहरूमा दर्शकको उपस्थिति न्यून। नेपाल खबरमा अब पूरा खबर। अविरल वर्षापछिको पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला पछिल्लो 72 घण्टादेखि सम्पर्क विच्छेद भएको छ। म्याग्दीको दानामा रहेको सब स्टेशन र 33 केवी प्रसारण लाइनमा क्षति पुग्दा 3 दिनदेखि मुस्ताङ विद्युत विहीन छ। बेनी जोमसम कोर्ला सड़क खण्डका 46 ठाउँमा क्षति पुग्दा सड़क पूर्ण रूपमा अवरूद्ध छ। सड़क अवरूद्ध हुँदा आवत जावतसँगै आपूर्ति प्रणाली प्रभावित बनेको प्रतिनिधि सभाको आजको बैठकमा सांसद योगेश गौचन थकालीले जानकारी गराउनुभयो। मुस्ताङको विपत्तिको अवस्थाबारे सदन र सरकारको ध्यान आकर्षण गराउँदै वहाँले लोमानथाङ गाउँपालिकाका विभिन्न वडामा सिंचाई प्रणाली र कृषि पूर्वाधारमा भएको क्षति तथा घरबझोङ र थासाङ गाउँपालिकाका बस्तीहरूमाथि परेको जोखिमबारे जानकारी गराउनुभयो। यसै गरी लुक्रा गाउँमा स्थानीय वासीहरूको घर पूर्ण र आंशिक रूपमा क्षति भएको उहाँले बताउनु भएको छ। पूर्वाधारमा भएको क्षतिले मुस्ताङको समग्र अर्थतन्त्र संचार प्रणालीमा धक्का पुगेको छ। सड़क अवरूद्ध हुँदा चीनसँगको व्यापारिक सम्पर्क र राष्ट्रिय आपूर्ति सञ्जालमा प्रत्यक्ष असर परेको छ। सांसद थकालीले यस विपत्तिलाई राष्ट्रिय सुरक्षा र जलवायु सुरक्षाको दृष्टिकोणबाट हेर्न सरकारलाई आग्रह समेत गर्नु भएको छ। यता चीनसँग जोड़िएका 3 वटै मुख्य सड़क नाका ठप्प भएपछि दशैं तिहार जस्ता ठूला चाड़पर्वको समयमा बजारमा अत्यावश्यक सामानको अभाव र महगी बढ़ने जोखिम बढ़ेको छ। भोटेकोशीको बाढ़ीका कारण रसुवागढ़ी ठप्प छ। तातोपानी नाका पहिरोको जोखिमका कारण चिनिया पक्षले बन्द गरेको छ। पछिल्लो बाढ़ी पहिरोले मुस्ताङको कोर्ला नाका समेत बन्द गराएको छ। 3 वटै मुख्य नाका ठप्प हुँदा चाड़पर्व लक्षित झण्डै 5 अर्ब रूपियाँ बराबरका 700 भन्दा बढ़ी व्यापारी कन्टेनर चीनतर्फ नै रोकिएका छन्। नाका बन्द भएसँगै विशेष गरी दशैं तिहारमा बढ़ी खपत हुने लुगा कपड़ा, जुत्ता चप्पल, फलफूल, इलेक्ट्रोनिक्स सामान र घरायसी उपभोग्य वस्तुहरूको बजारमा तीव्र अभाव देखिन थालेको छ। हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्कीका अनुसार व्यापारीहरूले ऋणधन गरेर ल्याएका सामान नाकामै रोकिँदा एकातिर ब्याजको भार बढ़ेको छ भने अर्कातिर सामान बिग्रिने र समयमै बजार नपुग्ने चिन्ता छ। संघीय संसदको अर्थ समितिले नेपाली पूँजी बजारलाई पारदर्शी, सुरक्षित र प्रविधि मैत्री बनाउन नयाँ धितोपत्र सम्बन्धी विधेयक तत्काल तर्जुमा गरी संसदमा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्ड सेबोनलाई निर्देशन दिएको छ। आज पूँजी बजारका सरकारवालाहरूसँगको छलफलपछि समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले धितोपत्र निष्कासन, सूचीकरण र लगानीकर्ताको हित संरक्षणका लागि सम्बन्ध निकायको जिम्मेवारी स्पष्ट हुने गरी नयाँ विधेयक ल्याउन निर्देशन दिनुभएको छ। समितिले कम्पनीहरूलाई प्राथमिक शेयर आईपीओ निष्कासनको अनुमति दिनुअघि पूँजी पर्याप्तता, वासलात र प्रतिफलका आधारमा स्तरीकरण गर्न, नेपाल स्टक एक्सचेन्ज नेप्सेको पुनर्संरचना तीव्र पार्न र अनलाइन ट्रेडिङ सिस्टममा देखिने प्राविधिक समस्या हल गरी साइबर सुरक्षा बलियो बनाउन समेत भनेको छ। छलफलका क्रममा सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले अक्सन मार्केट सञ्चालन र गैर आवासीय नेपाली एनआरएन फण्ड भित्र आउने आवश्यक गृह कार्य पूरा भइसकेकाले छिट्टै नतिजा देखिने जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार समितिका सभापति प्रियराज रेग्मीले बजार सुधारका लागि नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने, संस्थागत लगानीमाथिको कर घटाउनुपर्ने र सामाजिक सञ्जाल मार्फत फैलने गलत सूचनाको नियमन गर्नुपर्नेमा जोड़ दिनुभयो। सुनसरीको इटहरीमा 7 दिने शिव तथा रोजगार मेला 2083 शुरू भएको छ। शिव र रोजगारी साझा जिम्मेवारी भन्ने नाराका साथ आयोजना गरेको मेलाको आज सभामुखको डोलप्रसाद अरियालले उद्घाटन गर्नुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयले स्वदेशमै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यसहित आयोजना गरेको मेला यही असोज 20 गतेसम्म सञ्चालन हुनेछ।
कोशी प्रदेशलाई लक्षित गरी चलाएको मेलामा 75 भन्दा बढ़ी स्टलहरू राखिएका छन्। 100 भन्दा बढ़ी रोजगारदाता तथा तालिम प्रदायक संस्थाहरूको सहभागिता रहेको मेलामा युवाहरूले सिप परामर्श र रोजगारीका अवसरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। मेलामा एआई, डिजिटल मार्केटिङ, कुकिङ र गाड़ी मरमत जस्ता 10 विधाका छोटा अवधिका तालिम समेत चलाइँदैछ। कार्यक्रम अवधिभर युवाहरूका लागि करियर उडान सम्वाद श्रृंखला र विभिन्न विचार विमर्शका कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जनाएको छ। मन्त्रालयले कोशी प्रदेशबाट शुरू गरेको मेला 7 प्रदेशमा आयोजना गर्ने समेत जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: बचतमा पनि
1: थोरै बचत धेरै कायदा बीमा काछन फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 056-494-333-493-555
5: सही धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू उपचार खर्च तिर्न नसक्दा लमजुङकी 23 वर्षीय सोभिता मिजारको शव 3 दिनदेखि अस्पतालमै रोकिएको छ मर्स्याङदी गाउँपालिका 3 मिजारलाई भदौ 31 गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो उपचारका क्रममा सोमबार ज्यान गएको हो शुरूमा 1.5-2 लाख खर्च लाग्ने भनिए पनि अस्पतालमा झण्डै 4.5 लाख रूपियाँ बिल उठेको छ मृतकका आफन्तले अस्पतालमा 3,07,000 रूपियाँ बुझाएका भने अझै 5,73,480 रूपियाँ भुक्तानी गर्न बाँकी रहेको अस्पतालले जनाएको छ अस्पतालको बिलिङ काउन्टरका कर्मचारीका अनुसार अहिले अस्पतालतर्फ 3,50,910 रूपियाँ र अस्पतालकै फार्मेसीतर्फ 2,22,570 रूपियाँ बाँकी छ व्यक्तिगत सम्बन्धमा आएको समस्याका कारण सोभिताले विष खाएको र उपचार खर्चमा सहयोग गर्ने प्रतिबद्धता जनाएका युवा सम्पर्कमा नआउँदा समस्या थपिएको आफन्तको भनाइ छ उपचार खर्च जुटाउन नसक्दा सब घर ल्याएर अन्तिम संस्कार गर्न समेत नसकेको पीड़ित परिवारले गुनासो गरेका छन् अब विदेशको खबर संयुक्त अरब इमिरेट्स यूएईको दुबईबाट झण्डै 180 जना इजरायली यात्रु बोकेर इजरायलको तेल अभिवतर्फ उड़िरहेको फ्लाइ दुबईको जहाजमा दुई पाइलट बीच कुटाकुट भएको छ 34,000 फीटको उचाइमा पाइलटहरू बीच हिंसात्मक झडप भएपछि विमान मात्र 2 मिनटमा तीव्र गतिमा खसेर 16,600 फीटमा आइपुगेको बीबीसी हिन्दीले जनाएको छ विमानबाट पहिले सामान्य आपतकालीन संकेत र लगत्तै विमान नियन्त्रणमा अवैध हस्तक्षेप र हाइज्याकिङ जनाउने कोड पठाएपछि मध्यपूर्वभर सुरक्षा निकायहरू सतर्क बनेका थिए सम्भावित खतरालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले आफ्नो अलर्ट लेभल समेत बढ़ाएको थियो साउदी अरबको आकाशमा दिशा बदलेर झण्डै 7 मिनटसम्म आपतकालीन सिग्नल जारी गरेपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराएको खबरमा उल्लेख छ घटनापछि इजरायलका लागि अमेरिकी राजदूत माइक हकभिलले ककपिटभित्रै पाइलटहरू झडप गर्नु सामान्य नभएको भन्दै ठूलो दुर्घटना टरेकामा राहत व्यक्त गर्नुभयो एयरलाइन्सले घटनाको पुष्टि गर्दै दोषी पाइलट निलम्बन गरी थप अनुसन्धान अघि बढ़ाएको जनाएको छ अब खेल खबर जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुदका केही प्रतियोगिताहरूमा दर्शकहरूको न्यून उपस्थितिको चर्चाको विषय बनेको छ 50,000 दर्शक क्षमताको रंगशालामा भएको महिला फुटबलको सेमी फाइनलमा जापानले दक्षिण कोरियालाई पराजित गरेको खेल हेर्न 998 जना मात्र उपस्थित भएपछि केही खेलहरूप्रति आकर्षण बढ़ाउन भइरहेको संघर्षलाई उजागर गरेको छ आयोजकहरूले एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सवका लागि 10,00,000 भन्दा धेरै टिकट बिक्री भइसकेको बताएको केही घण्टापछि यो जानकारी सार्वजनिक भएको छ यस सेप्टेम्बर 19 हजारौं खाली सीटहरूको अगाडि उद्घाटन समारोह सम्पन्न भएता जापानी आयोजकहरू दर्शकको उपस्थितिलाई लिएर बचाव गर्दैछन् त्यतिखेर उनीहरूले आधीको जोखिमले मानिसहरू हस्किएका बताएका थिए केही प्रतियोगिताहरूमा दर्शकहरूको राम्रो उपस्थिति देखिए पनि अन्यमा भने प्रशंसकहरूलाई आकर्षित गर्न कठिनाई भएको छ एथलेटिक्सका मुख्य आकर्षण मानिने पुरूष तथा महिलातर्फको 100 मिटर दौड़ प्रतियोगिताहरूमा खाली सीटको सम्पन्न भएका छनृ

0: दारभन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला तीन दिनदेखि सम्पर्क विच्छेद, जनजीवन कष्टकर बनेको भन्दै सांसद थकालीद्वारा सरकारको ध्यान आकर्षण। हितोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन। पूँजी बजारमा हुने कृत्रिम चलखेल रोक्नुपर्ने। इटरीमा स्थित तथा रोजगार मेला शुरू, रोजगारदाता र युवाहरूलाई एउटै थलोमा जोड्ने लक्ष्य। उड्दै गरेको फ्लाई दुबईको विमानभित्र दुई पायलट बीच कुटाकुट, दुई मिनटमै झण्डै 18,000 फिट तल झरेको विमान, साउदी अरेबियामा आपतकालीन अवतरण। र एसियाली खेलकुदका केही प्रतियोगिताहरूमा दर्शकको उपस्थिति न्यून।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: शहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
4: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
9: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ उपत्यका सबै घरधुरीले एकैपटक इण्डक्सन चूलो प्रयोग गरेमा खाना पकाउने समयमा मात्रै थप 3,000 मेगावाट विद्युत आवश्यक पर्ने देखिएको छ। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर नारायण प्रसाद अधिकारीले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार विद्यमान पूर्वाधारमै तत्काल सबैलाई इण्डक्सनमा रूपान्तरण गर्दा विद्युत प्रणालीमा उच्च भार परि व्यवस्थापन जटिल हुने अध्ययनले देखाएको छ। नेपालमा कुल ऊर्जा खपतको झण्डै 80% हिस्सा खाना पकाउने र औद्योगिक प्रयोजनका लागि हुने भन्दै उहाँले खनिज इन्धनलाई स्वच्छ ऊर्जाले प्रतिस्थापन गर्नुपर्नेमा जोड़ दिनुभयो। अहिले केन्द्रले तराईका 150 पालिकासँगको सहकार्यमा 10,00,000 घरधुरीमा स्वच्छ खाना पकाउने चूलो वितरण गरिरहेको छ। यो लक्ष्य आउँदा 3 वर्षभित्र पूरा गर्ने केन्द्रले जनाएको छ। साथै कर्णाली, सुदूरपश्चिम र पूर्वी पहाड़ी जिल्लाहरूमा केन्द्र सरकारको 80% र पालिकाको 20% अनुदानमा विद्युतीकरण कार्यक्रम सञ्चालन भइरहेको छ। काठमाडौँ महानगरपालिकाले निजी तथा सामुदायिक खोप सेवा प्रदायक संस्थाहरूको समेत सूक्ष्म कार्ययोजना बनाउन शुरू गरेको छ। यसअघि आफ्ना स्वास्थ्य प्रवर्धन केन्द्रहरूको मात्र योजना बनाउँदै आएको महानगरले यस वर्षदेखि क्षेत्रभित्रका सबै सरकारी, निजी र सामुदायिक खोप सेवा प्रदायकको कार्ययोजना बनाउन लागेको हो। अन्य खोप प्रदायक को कार्ययोजना यसअघि जिल्ला स्वास्थ्य कार्यालयले बनाउँदै आएको थियो। यसैबीच खोप सेवाको पहुँच बढ़ाउन र खोपबाट छुट्न सक्ने बालबालिकाहरूको पहिचान गर्न महानगरले खोपकर्ताहरूका लागि 2 दिने गोष्ठी समेत शुरू गरेको छ। गोष्ठीमा 22 वटा संस्थाका खोपकर्ता सहभागी छन्। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने 634 जना गाड़ी चालक कार्यवाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार कार्यवाहीमा पर्नेमा जाँड रक्सी खाएर गाड़ी चलाउने 60, सीसीटीभीबाट पहिचान भएका 53 जना, संकेत बत्ती उल्लंघन गर्ने 28 जना र तीव्र गतिमा गाड़ी चलाउने 93 जना छन्। यस्तै निषेधित क्षेत्रमा हर्न बजाउने 5 जना, लेन उल्लंघन गर्ने 5 जना, गाड़ीको अवस्था ठिक नभएका 12 जना र एकतर्फी सड़क अनुशासन पालना नगर्ने 5 जनालाई कार्यवाही गरेको मन्त्रालयले जनाएको छ। साथै अन्य नियम उल्लंघन अन्य नियम पालना नगर्ने समेत 373 जना चालक कार्यवाहीमा परेका छन्। र सुख शान्ति र सुस्वास्थ्यको कामनाका लागि गरिने वसुन्धरा देवीको व्रत आज समापन भएको छ। लुमधी भद्रकाली महिला समूहको आयोजनामा टेबा हाउसमा रहेको संकटा मन्दिर परिसरमा हिजो शुरू भएको व्रत आज बिहान सुन्धारामा विधिपूर्वक स्नान गरेर समापन गरिएको छ। असोज कृष्ण तृतीयाका दिन व्रत बसी चतुर्दशीका दिन बिहान सुन्धारामा स्नान गर्ने परम्परा रहँदै आएको छ। तर सुन्धारामा पानी नआउँदा व्रतालुहरूले बाल्टीमा पानी लगेर स्नान गर्नुपर्ने बाध्यता रहेको भद्रकाली मन्दिरका पुजारी गणेश बहादुर महर्जनले बताउनुभयो। भूकम्पपछि पुनर्निर्माणका क्रममा पानी आउने व्यवस्था मिलाउन पटक पटक अनुरोध गरे पनि सरकारवाला निकायले वास्ता नगरेको स्थानीयको दुखेसो छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भञ्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भित्तोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन। पुँजी बजारमा हुने कृत्रिम चलखेल रोक्नुपर्ने। काठमाडौँ उपत्यकामा इण्डक्सनमा चुलो चलाउन थप 3000 मेगावाट विद्युत चाहिने। प्रणालीमा पर्ने उच्च भार व्यवस्थापन कठिनाई। र काठमाडौँ महानगरले निजी तथा सामुदायिक खोप सेवा प्रदायको समेत सूक्ष्म कार्ययोजना बनाउँदै। अहिलेलाई 4 भञ्जाङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: किन झोक्राउनु भन्छ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ। बरु अझै पनि केही बिग्रेको छैन, जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 98571 र 98472928।
3: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
4: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
5: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
3: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
4: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
6: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
7: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
8: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्।
9: ए जान्त जान्त
5: होइन, के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौँ न, त्यसका लागि म आफै पहल गर्छु।
7: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
10: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
11: डर लाग्नु, निद्रा नलाग्नु,
10: अनौठा विचार आउनु,
11: निराशा बढ्नु, खुशी नहुनु,
10: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
11: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
11: छटपटी हुनु, चिटचिट पसिना आउनु,
10: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
11: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
10: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
11: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
10: नेपाल सरकार विज्ञापन हो।
12: नानी खाना खान आऊ।
13: लाउ दिनुस।
12: हात धोयौ?
13: धोइसके बाबा।
12: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ। जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
14: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन?
10: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ।
15: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
16: नेपाल सरकार विज्ञापनको।
9: आयो उत्सवको पर्व।
16: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
9: इसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
16: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
9: फोन नम्बर 0175469599।
17: साउजी क्यूआर भयो है?
18: ए भगनुस् त मेसेज आएको छैन।
19: घरी एफएम

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मरिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल

0: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
1: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
2: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
3: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
4: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, निर्घी लागिमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
2: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 98026311 र 98026213।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
6: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क,
7: फोन नम्बर 071531641 535641।
8: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
12: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
13: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
14: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
13: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
14: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
12: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
15: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौं।
16: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, औकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा ई होखे न तरीका सास ससुर के हाथ तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कैल जाला तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
7: देखा पाथर खोजत के भगवाने मिले जैसन हो गईल और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
16: ठीक बात सुनल जाए रेडियो में लगातार बाजत बा।
15: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
16: फल फूल और साग पात बच्चा के खाना साथ साथ
7: सब मिल के खियावल जाए,
16: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली।
7: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे दुई जवा बेसी देवल जाए।
16: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही, बुझलू ने।
7: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही FM द्वारा सचेतना में जारी संदेश।
17: नमस्ते आई नमस्ते होइन बुढेसकाल में के कुरा में हो बुढ़ा बुढ़ी गफी तै
18: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु ससुर को मेसो खोज्दै छम क्या।
17: आहा यो हो नि तरिका सासु ससुरा को हो त पेट में बच्चा बसे देखि दुई वर्ष को हुन्जेल सम्म का यी हजार दिन में आमा र बच्चालाई पोषण युक्त खाना खुवाउने र सरसफाई का बारे में ध्यान पुर्याउन सके आमा र बच्चा दुबई को स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
19: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
17: ल यो सुन्नु त रेडियो में फुकेको फुके हुन्छ त।
20: माछा मासु अंडा मिठो सबै भन्दा, माछा मासु अंडा मिठो सबै भन्दा,
21: अनि फलफूल र सागपात बच्चा को खाना साथ साथ
22: सबै मिलाई खुवाऊ,
21: कम्तीमा दुई वर्ष सम्म आमा को दूध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमा को दूध को साथै अंडा माछा मासु हरिया सागपात तथा पहेँला जात का फलफूल पनि खुवाए। तपाईले नि
23: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
24: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडीई नेपाल बी ग्रुप को साझेदारी में ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतना का लागि जारी संदेश।
25: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सीताजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
26: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
0: खैदाई दुई खिली चिरोट अनि एउटा सुर्ती ल्याउनुस् न
1: ए ल ल लिनुस् भाइ
0: अनि दाइ कति भयो पैसा
1: ल हेर भाइ के गरेको तपाईले तपाईलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
2: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
26: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
2: अनुरोध आग लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
3: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
4: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
5: सफलता अनि संघर्षका कथा,
6: म दृष्टिविहीन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
3: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
7: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
8: स्वयंसेविका दिज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भन्या।
9: ए मुना बहिनी हो, किन अटालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
8: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न के गर्ने होला दिदी।
9: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादु र आएको पनि हुन सक्छ र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
10: कुनै पनि बाल बालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पीएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फण्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
11: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
12: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
11: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त? यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पंक्षीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पंक्षीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
12: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
11: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
13: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
14: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
13: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
14: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
15: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
16: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Arka Kanchi OPC Cement. Desh ko Cement.
1: VPN Net. Tapaiko afne sthaniya ISP bharpardai internet saathi. अब ढिलो इन्टरनेटलाई बाई बाई विभियन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् बीबीएन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली बीबीएन नेट सम्पर्क प्रधान कार्यालय बुटवल नौ फोन 071-438-346 071-438-014 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
3: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071-560-090 मोबाइल नम्बर 98-72-882 र 98-70-24-870
6: किन झोक्राउनु भयो काका
7: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइ

0: सम्पर्कका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98570-21757 र 98472-96228।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बो।
3: नानी खाना खान आऊ।
4: लाउ दिनुस।
3: हात धोयौ?
4: धोइसके बाबा।
3: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ।
4: ढिला भइसक्यो।
5: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
3: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
5: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
6: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
7: नेपाल सरकार विज्ञापन बो।
8: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: उत्सवको पर्व
1: एसआर इप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: एसएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 071-542-6999
2: खुसीको खबर
3: होइन के खुसीको खबर हो दाजु?
2: अरे भाई, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
3: हो र?
4: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
3: सौजी क्युआर भयो है?
5: ए, भन्नुहोस् त, मेसेज आएको छैन।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
0: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
3: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
0: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: दिलोत्तमा को मोरीग्राम में सुविधा संपन्न हाईटेक ल्याब सब खाले स्वास्थ्य संबंधी परीक्षण छिटो छरितो समयम उपलब्ध कराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिन प्रयोग सहित परीक्षण को व्यवस्था दक्ष रम ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मी को निगरानी में विश्वसनीय ल्याब रिपोर्ट को व्यवस्था होल बॉडी चेकअप थायराइड किडनी कोलेजो बाथ डेंगू यूरिक एसिड तथा दिशा पिशाब को परीक्षण अत्याधुनिक ढंग बाटो घरम गई निःशुल्क रगत संकलन को व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षण को अर्क नाम तिलोत्तमा हाईटेक ल्याब तिलोत्तमा पांच मणिग्राम चोक देखि 200 मीटर पूर्व पुरानो मेडिटेक भएको भवन में देवदह मार्ग नई सटेको थप जानकारी का लागि संपर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य यूएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जीवमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जीव दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-33-111 र 98-026-21-354
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
7: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
8: फोन नम्बर 071-531-641 535-641
9: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
10: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
11: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
10: ठेकदार साहब हामी काम गरेका छौ उत्ति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
13: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
14: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
15: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
14: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
15: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
13: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
16: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता। अका होई डाक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ तब का, पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
17: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गई। और का करे पड़ाला डॉक्टराइन बहनी तनी बता दत।
16: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
8: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
16: फल फूल और साग पात बच्चा के खाना साथ साथ
17: सब मिलके खियावल जाए,
16: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली।
17: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे दुई जवा बेसी देवल जाए।
16: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही, बुझलू ने।
17: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही FM द्वारा सचेतना में जारी संदेश।
18: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
19: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या।
18: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
20: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
18: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
21: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
22: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
23: सबै मिलाइ खुवाउ,
22: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए, तपाईँले नि।
24: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
25: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।
26: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: स्वास्थ्यमा बटुवल
1: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
0: असल अभ्यासदेखि नीतिका कुरा
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल
3: सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना
4: यस संस्थाको देशमा भएको अविरल वर्षाका कारण स्थगित 5 साधारण सभा यही असोज 17 र 18 गते इकाई स्तरमा आयोजना गरिएको हुँदा तोकिएका इकाई बैठकमा सहभागी हुनुहुन सम्पूर्ण सदस्य ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ
5: कहाँ जाने
4: 17 गते भलवारी सेमरा र बाँसघारी सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू सुनगाबा रिसोर्ट भलवारी नेपाल आयल निगमदेखि दक्षिणपट्टि नबिल ब्याङ्कको साइडमा 18 गते मुख्य कार्यालय मणिग्राम र गोरकत्ता सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू विश्राम बाटिका मणिग्राम चोक 18 गते शिवचोक नन्दनवन र शिवपुर सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू रेसुङ्गा पार्टी प्यालेस 4 नम्बर बजार 18 गते
5: भरौलिया सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू जमुहानी 5 तिलोत्तमा 17 जमुहानी
4: उपस्थितिमा सहजताका लागि सबै सदस्यहरूलाई पठाइएको एसएमएसलाई ध्यान दिनुहोला
5: साधारण सभाका बारेमा अन्य कुरा जानकारीका लागि संस्थाको आधिकारिक फेसबुक पेज वेबसाइट www.sabaikosakos.com मा हेर्न सकिनेछ
4: अन्य केही कुरा बुझ्न पर्ने भएमा संचालक तथा कर्मचारीहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ
5: स्मरण रहोस् सदस्यहरूको नाम र उपस्थिति तोकिएको स्थानमा मात्र हुने भएकाले सोही केन्द्रमा सहभागी हुनुपर्नेछ
4: व्यवस्थित सहकारी स्तरीय सेवा सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा 5 मणिग्राम
6: यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हाल खबरमा दिवाकर पन्थीको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। प्रधानमन्त्रीद्वारा इंजिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग छलफल, रासायनिक मल कारखानाका लागि चाँडै प्रस्ताव आह्वानको तयारी भइरहेको जानकारी। कांग्रेस महाधिवेशनमा प्रतिनिधिको शुल्क 3500 तोकियो, महाधिवेशन उद्घाटन स्थल बाहेकका स्थानमा प्रचार सामग्री नराखिने। स्थानीय तह चुनाव केन्द्रित अभियानमा जुट्दै रासोपा, असोज 20 गतेदेखि सांसद र केन्द्रीय सदस्य प्रत्येक पालिका पुग्ने। भोटेकोशी बाढ़ीबाट 430 मेगावाट विद्युत अवरूद्ध भएपछि विद्युत प्राधिकरण वैकल्पिक व्यवस्थापनको तयारीमा, चियामा कृत्रिम रंग मिसावट नगर्न उद्योगी तथा विक्रेतालाई खाद्य विभागको चेतावनी। उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड़ गर्नेलाई कार्यवाही हुने स्पष्टोक्ति। यो वर्षको दशैंमा राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने। 5 वर्षमा गुल्मीको रिडी खरजाङ बलकोट सड़क खण्ड निर्माणको काम 86% पूरा। तिलोत्तमा 11 को सुखौरादेखि महेन्द्र राजमार्गसम्मको जीर्ण सड़क मर्मत सम्मार गर्ने स्थानीयको माग। आमा समूहको सक्रियतामा झाड़ी व्यवस्थापन। बुटवलमा साइबर सुरक्षा प्रतियोगिता हुँदै विजेतालाई 1,00,000 पुरस्कार। उड्दै गरेको फ्लाई दुबईको विमानभित्र 2 पाइलट बीच कुटाकुट। र विश्व एसियाली खेलकुदमा नेपाली धावक पालको राष्ट्रिय कीर्तिमान। अब खबर विस्तारमा। प्रधानमन्त्री बालेन शाहले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़िरहेको बताउनु भएको छ। मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने उहाँको भनाई छ। आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले यो जानकारी दिनुभएको हो। छलफलमा सहभागी रासोपा सांसद डाक्टर राम लामाले प्रधानमन्त्री बालेनको भनाई उद्धृत गर्दै सरकारले मल कारखाना खोल्नका लागि चाँडै नै प्रस्ताव आह्वान गर्ने बताउनुभयो। रासायनिक मल कारखाना खोल्ने लगायत विद्युत खपत बढ़ाउने आयोजना र योजनामा सरकारले आवश्यक सहुलियत पनि दिने योजना बारे पनि प्रधानमन्त्रीले छलफलको क्रममा जानकारी गराउनु भएको थियो। वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकार्यमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता पत्र सार्वजनिक गरेको थियो। त्यसका लागि नीतिगत, कानूनी र भन्सार सुधारका काम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ। विगतका सरकारहरूले बजेटमै मल कारखाना स्थापनाका लागि रकम समेत विनियोजन गरे पनि स्थापना हुन सकेको छैन। 17 जना सांसद सहभागी रहेको छलफलमा प्रधानमन्त्रीले विद्युत उत्पादनसँगै विद्युत खपत बढ़ाउने विषयमा सरकारको ध्यान रहेको जानकारी गराएको सहभागी सांसदहरूले जानकारी दिनुभएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपा स्थानीय तहको चुनाव केन्द्रित अभियान लिएर यही असोज 20 गतेदेखि प्रत्येक पालिका पुग्ने भएको छ। संघीय संसदको 40 अधिवेशन अन्त्य भएपछि प्रतिनिधि सभा सदस्य र पार्टी केन्द्रीय सदस्यहरूको टोली पालिका जान लागेको हो। रासपा सहमहामन्त्री निशा डाँगीले नागरिकका कुरा सुन्न र पार्टीको कुरा पनि सुनाउन प्रत्येक पालिका पुग्ने योजना बनाइएको बताउनुभयो। भिडियो सन्देश जारी गर्दै सहमहामन्त्री डाँगीले अभियानका क्रममा स्थानीय तहको काम कारवाही र आगामी चुनावमा उठाउने उम्मेद्वार छनौटको विधि बुझाइने बताउनु भएको छ। त्यस्तै सरकार गठन भएपछिको 6 महिनामा संसद र सरकार मार्फत भएका पहलबारे जानकारी गराउने पनि अभियानको उद्देश्य रहेको छ। अभियान अन्तर्गत पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरू 77 जिल्लाका 753 पालिकामा पुग्ने उहाँले बताउनुभयो। नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधि शुल्क 3500 तय गरेको छ। 18 असोजदेखि हुने 15 महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको शुल्क निर्धारण गरिएको हो। 15 महाधिवेशनमा अघिल्लो महाधिवेशनमा भन्दा 2000 भन्दा बढ़ी प्रतिनिधि हुनेछन्। 14 महाधिवेशनमा 4700 बढ़ी प्रतिनिधि थिए। यसपटक करिब 7000 प्रतिनिधि हुने निर्वाचन समितिले जानकारी गराएको छ। 14 महाधिवेशनमा 1 प्रतिनिधि सभा क्षेत्रबाट 26 जना प्रतिनिधि चयन भएका थिए। यसपटक विधान संशोधन गरेर 33 जना प्रतिनिधि छनौट हुने विधि बनाइएको छ। प्रतिनिधिका लागि होटल बुकिङ पार्टीले गर्ने भए पनि बसेको शुल्क भने प्रतिनिधि स्वयंले तिर्नुपर्नेछ। कांग्रेसले महाधिवेशन स्थलबाहेक अन्य क्षेत्रमा प्रचार प्रसारका सामग्री नराख्ने समेत जनाएको छ। कांग्रेसका शीर्ष तहका नेताले दिएको जानकारी अनुसार खुल्ला मंच क्षेत्र बाहेक स्थानमा पर्चा, पम्पलेट, आकाशे पुलमा ब्यानर लगायतका प्रचार सामग्री राखिने छैन।
विगतमा उपत्यकाभरि प्रचार सामग्री राख्ने प्रचलन थियो। कांग्रेसको 15 महाधिवेशन 18 असोजबाट शुरू हुँदैछ। रसियाको भोटोकोसी नदीमा आएको बाढ़ीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुग्दा 430 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ। बाढ़ीले त्रिशुली करिडोरबाट काठमाण्डू बालाजु र चपलीमा आउने विद्युत रोकिएपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले वैकल्पिक व्यवस्थापनको गृहकार्य अगाडि बढ़ाएको हो। भोटेकोसी बाढ़ीले त्रिशुली करिडोरबाट आउने विद्युत अवरूद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा चाप परेको छ। यसमा वैकल्पिक

सरकारले देशभरिका सम्पूर्ण चिया उत्पादक प्रशोधनकर्ता प्याकेजिङकर्ता र बिक्री वितरकहरूलाई चियामा अखाद्य कृत्रिम बाह्य रंग तथा अन्य कुनै पनि किसिमको मिसावट नगर्न नगराउन सचेत गराएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नियमित अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएका चियाका नमूनाहरू परीक्षण गर्दा अखाद्य कृत्रिम बाह्य रंगको मिसावट भेटिएपछि उक्त चेतावनी दिइएको हो। प्रयोगशाला विश्लेषणबाट मिसावट पुष्टि भएपछि गत असोज 8 गते साई कृपा गोल्ड चिया उत्पादक कम्पनीलाई विभागले अखाद्य चिया बजारबाट फिर्ता गर्न आदेश दिएको थियो। विभागका अनुसार कैफियत भेटिएको उक्त उद्योगका अन्य उत्पादन पनि रोक्का राखेर अनुसन्धान कार्य अघि बढ़ाइएको छ। विभागले सूचना जारी गर्दै गुणस्तरहीन एवं अखाद्य वस्तु मिसावट गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड नगर्न सम्बद्ध सबैलाई चेतावनी दिएको छ। विभागको निर्देशन उल्लंघन गरी अखाद्य रंग वा अन्य मिसावट गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन अनुसार कड़ा कानूनी कार्यवाही गरिने समेत सूचनामा स्पष्ट पारिएको छ। यस वर्षको दशैं र तिहारका लागि नागरिकले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन्। विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोकेर नयाँ नोट वितरण नगरे पनि साट्न आउने नागरिकका लागि त्यो सुविधा निरन्तर उपलब्ध गराइएको राष्ट्र बैंकले जनाएको छ। नागरिकले आफूलाई पाएक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत पनि नयाँ नोट सटाई गर्न सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ। आफ्नो ग्राहकलाई वितरण गर्नका लागि भनेर बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट नयाँ नोट लिइसकेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख अनुज दाहालले बताउनुभयो। यो वर्ष नयाँ नोट स्टकको समस्या नभएकाले पनि नागरिकलाई एक दुई सेट नोट सटाइदिने गरिएको दाहालले बताउनुभयो। राष्ट्र बैंकले वर्षभरि नै नयाँ अथवा सुकिला नोट सटी सुविधा दिँदै आए पनि दशैं तिहार र छठमा नयाँ नोटको माग बढ़ी हुने भएकाले विगतका वर्षमा दशैं नजिकिँदै गर्दा निश्चित मिति नै तोकेर उत्सवका रूपमा नयाँ नोट वितरण गर्दै आएको थियो। यस वर्ष भने कुनै तामझाम र उत्सव बिनै नोट सटाई गर्न चाहनेहरूका लागि राष्ट्र बैंकले वित्तीय संस्था मार्फत नयाँ नोट सटाई सुविधा दिन लागेको हो। गुल्मीको रिडी हुँदै सुर्खेत जोड्ने मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी खरजाङ बलकोट सड़क खण्ड निर्माणको काम हालसम्म 86% सकिएको छ। मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मी मार्फत निर्माण भइरहेको यो सड़कको 26.67 किलोमिटर कालोपत्रे गर्ने काम अगाडि बढ़ेको हो। यो सड़क निर्माणका लागि शर्मा सगुन देवीले 2078 साल असार 27 गते निर्माण सम्झौता गरेकोमा म्याप थप सहित 2084 वैशाख 28 गते भित्र निर्माण कार्य सक्नुपर्नेछ। आयोजना कार्यालयका सूचना अधिकारी प्रभात तिवारीका अनुसार 1,09,50,00,000 को लागतमा सड़क कालोपत्रे हुँदैछ। रिडी खरजाङ बलकोट खण्डको 26.67 किलोमिटर मध्ये गुल्मी खण्डको 11.5 किलोमिटर कालोपत्रे भएको छ भने बाँकी काम चालू आर्थिक वर्षमा अगाडि बढ़ने कार्यालयले जनाएको छ। यो सड़कलाई खरजाङबाट सालदण्डी तमघाट सड़कले छुन्छ। खरजाङ तमघाट सड़कको सबै खण्ड कालोपत्रे भइसकेको छ। तिलोत्तमा 11 गणेश नगरमा क्रियाशील सञ्जीवनी आमा समूहको सक्रियतामा सुखौरा पुलदेखि उत्तर महेन्द्र राजमार्गलाई जोड्ने सड़क आसपासको झाड़ी व्यवस्थापन गरिएको छ। आमा समूहले 3 दिन लगाएर झाड़ी व्यवस्थापन गरेको वडा अध्यक्ष विष्णु बरालले जानकारी दिनुभयो। दायाँ बायाँ रहेको अनावश्यक झाड़ी कटान गरी सड़कलाई खुल्ला गराइएको हो। आमा समूहका सदस्यहरूले लगातार 3 दिनसम्म सड़क क्षेत्र आवत जावतका लागि सहज बनाएका हुन्। वडाध्यक्ष बरालले आमा समूहको श्रमदानको उच्च प्रशंसा गर्दै सड़कको बाँकी पूर्वाधार सुधारका लागि सरकारवाला निकायलाई आग्रह गर्नुभएको छ। महेन्द्र राजमार्गसँग तिलोत्तमा नगरपालिकाले जोड्ने सबैभन्दा चलन चल्तीको भए पनि यो सड़क हाल जीर्ण बनेको छ। सड़क खाल्टाखुल्टी युक्त हुनका साथै सड़क बत्ती समेत नबल्दा स्थानीयवासी तथा आवत जावत गर्ने सर्वसाधारणले शास्ति खेप्नु परिरहेको छ। स्थानीय बासिन्दाले सड़कका खाल्टाखुल्टी पुर्ने र बिग्रिएका सड़क बत्तीहरू पुनः सञ्चालनमा ल्याउनका लागि नगरपालिकालाई आग्रह गरेका छन्। आमा समूहले आफ्नो तर्फबाट गर्न सक्ने सरसफाईको काम पूरा गरिसकेकाले अब सड़कको भौतिक सुधार र उज्यालो व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जानुपर्ने स्थानीय बासिन्दाहरूको भनाई छ। साइबर सुरक्षा तथा सूचना प्रविधिमा रूचि राख्ने विद्यार्थी युवा तथा प्रविधि प्रेमीलाई लक्षित गरी बुटवलमा राष्ट्रिय स्तरको नेपाल साइबर सील 2026 प्रतियोगिताको तयारी शुरू भएको छ। नेपालमा साइबर सुरक्षाप्रति युवाको रूचि र सिपलाई प्रोत्साहन गर्ने उद्देश्यले रोटरी क्लब अफ लुम्बिनी स्टार्सले क्याप्चर द फ्ल्याग थीममा प्रतियोगिता आयोजन गरेको हो। साइबर सुरक्षा सम्बन्धी व्यावहारिक ज्ञान, समस्या समाधान गर्ने क्षमता तथा प्राविधिक दक्षता

परीक्षण गरी नै प्रतियोगिताको पहिलो चरणको छनौट असोज 17 गते अनलाइन माध्यमबाट हुने कार्यक्रम संयोजक सन्देश आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। छनौट चरणमा उत्कृष्ट प्रदर्शन गर्ने 10 टोली बीच आगामी कार्तिकमा फाइनल प्रतिस्पर्धा हुने आचार्यले बताउनुभयो। प्रतियोगिताको विजेताले 1,00,000, दोस्रोले 75,000, तेस्रोले 50,000 र स्पेशल क्याटेगोरी अवार्ड विजेताले 25,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। संयुक्त अरब इमिरेट्स यूएईको दुबईबाट झण्डे 100 जना इजरायली यात्रु बोकेर इजरायलको तेल अभिवतर्फ उडिरहेको फ्लाइ दुबईको जहाजमा दुई पाइलट बीच कुटाकुट भएको छ। 34,000 फिटको उचाइमा पाइलटहरू बीच हिंसात्मक झडप भएपछि विमान 2 मिनटमै तीव्र गतिमा खसेर 16,600 फिटमा आइपुगेको बीबीसी हिन्दीले जनाएको छ। विमानबाट पहिले सामान्य आपतकालीन संकेत र लगत्तै विमान नियन्त्रणमा अवैध हस्तक्षेप र हाइज्याकिङ जनाउने कोड पठाइएपछि मध्य पूर्वभर सुरक्षा निकायहरू सतर्क बनेका थिए। सम्भावित खतरालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले आफ्नो अलर्ट लेभल समेत बढ़ाएको थियो। साउदी अरबको आकाशमा दिशा बदलेर झण्डै 7 मिनटसम्म आपतकालीन सिग्नल जारी गरेपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराइएको छ। घटनापछि इजरायलका लागि अमेरिकी राजदूत माइक हकबीले ककपिटभित्रै पाइलटहरू झडप गर्न सामान्य नभएको भन्दै ठूलो दुर्घटना टरेकामा राहत व्यक्त गर्नुभएको छ। एयरलाइन्सले घटनाको पुष्टि गर्दै दोषी पाइलटहरूलाई निलम्बन गरी थप अनुसन्धान अघि बढ़ाएको जनाएको छ। र जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत एथलेटिक्सको पुरूषतर्फको 5,000 मिटर दौड़मा नेपाली धावक मुकेश बहादुर पालले राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। पालले 5,000 मिटरको दूरी 14:03.61 पूरा गर्दै यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमानी तोड्नु भएको राष्ट्रिय खेलकुद परिचय राखेपाले जनाएको छ। भण्डारीले सन् 2004 एथेन्स ओलम्पिकमा 14:04.89 राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो। जापानमा चलिरहेको एसियाली खेलकुद प्रतियोगितामा सहभागी 18 धावक मध्ये पालले 9 स्थान हासिल गर्नुभएको हो। यही खबर सँगै हामी हालखबरको अन्त्यमा छौ। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। प्रधानमन्त्रीद्वारा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग छलफल, रासायनिक मल कारखानाका लागि चाँडै प्रस्ताव आह्वानको तयारी भइरहेको जानकारी। कांग्रेस महाधिवेशनमा प्रतिनिधिको शुल्क 3500 तोकियो, महाधिवेशन उद्घाटन स्थल बाहेकका स्थानमा प्रचार प्रसार सामग्री नराखिने। स्थानीय तह चुनाव केन्द्रित अभियानमा जुट्दै राष्ट्रपा असोज 20 गतेदेखि सांसद र केन्द्रीय सदस्य प्रत्येक पालिका पुग्ने। भोटेकोशी बाढीबाट 430 मेगावाट विद्युत अवरूद्ध भएपछि विद्युत प्राधिकरण वैकल्पिक व्यवस्थापनको तयारीमा, चियामा कृत्रिम रंग बिछावट नगर्न उद्योगी तथा विक्रेतालाई खाद्य विभागको चेतावनी। उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड़ गर्नेलाई कार्यवाही हुने स्पष्टोक्ति। यो वर्षको दशैंमा राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने। 5 वर्षमा गुल्मीको रिडी खरजाङ बलकोट सड़क खण्ड निर्माणको 86% काम पूरा। तिलोत्तमा 11 सुखोरादेखि महेन्द्र राजमार्गसम्मको सड़क जीर्ण, मरमत सम्मार गर्न स्थानीयको माग, आमा समूहको सक्रियतामा झाड़ी व्यवस्थापन। बुटवलमा साइबर सुरक्षा प्रतियोगिता हुँदै विजेतालाई 1,00,000 पुरस्कार, उड्दै गरेको फ्लाइ दुवैको नियमित विमानभित्र दुई पाइलट बीच कुटाकुट। र विश्व एसियाली खेलकुदमा नेपाली धावक पालको राष्ट्रिय कीर्तिमान। अपराह्न 5 बजेको हालखबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: मर्छु म
1: हैन पुर्खेबा किन के भयो र
0: बाह्र चौरासी घुमे खै एक घाम बेसी गराउन
1: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो चौबिसै घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल होइन पुर्खेबा फेरि दौडिँदै कता हो
0: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक
1: सम्पर्क क्रिम्सन अस्पताल त्रियोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
2: वडा अध्यक्षज्यू नमस्कार
3: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिक ठाक
2: खै के भन्नु वडा अध्यक्षज्यू पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
3: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
2: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
3: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
6: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए
7: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
8: धुमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: सौजी क्युआर भयो
11: है ए भगवान् मेसेज आएको छैन
12: घरी एसएमएस आएन

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दितो मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
3: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
9: हाम्रा सेवाहरू:
3: जनरल फिजिसियन,
9: स्त्री तथा प्रसुति,
3: बाल रोग,
9: छाला तथा यौन रोग,
3: हार जोड्ने नसा तथा बात रोग,
9: टाउको तथा मनोरोग,
3: नाक कान घाँटी,
9: जनरल सर्जरी,
3: भिडियो एक्सरे,
9: डिजिटल एक्सरे,
3: ईसीजी,
9: डेन्टल तथा प्याथोलोजी,
3: फिजियोथेरापी
9: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
10: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
11: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
5: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
12: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175-62-832, मोबाइल
13: 9857021-835।
4: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना: फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
14: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
15: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
14: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
15: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
14: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
15: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
14: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
15: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
14: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: मिठास
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023 64460।

0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
3: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
4: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले गरौं।
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
8: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
7: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
8: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
9: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
8: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
9: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
8: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
11: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
10: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
5: होइन पुर्खे बा, किन के भएर?
6: बाह्र चौरास घुमे, एक्जाम बिजे गराउन।
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
0: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
5: होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
6: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
0: सम्पर्क क्रिम्सन अस्पताल, तिलोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-744।
7: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
8: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
9: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनु होला।
10: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
8: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
11: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
12: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
13: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
14: ए बुढा हेर्नुहोस् त, आज पनि रिसे दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्।
15: ए जान्त जान्त।
9: होइन के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
13: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
16: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
17: लो किन नि, के भयो सन्चो भएन?
16: होइन यतिकै जानै मन लागेन।
17: यतिकै पनि हुन्छ?
16: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
17: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
18: नमस्ते, कति कामले पाल्नु भयो?
17: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
18: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न।
16: हस् म्याडम।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
15: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
15: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
19: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
20: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
21: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर
1: होइन के खुसीको खबर हो दाजु?
0: अरे भाई, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-8823।
3: तिलोतमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब, तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
4: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊँ न।
5: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
4: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
5: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
4: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
6: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
13: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
12: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
13: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ, आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
11: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
14: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
15: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त?
16: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
15: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
15: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
17: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा।
18: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
19: सबै मिलाइ खुवाऊ।
18: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
20: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ।
21: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि।
22: रेडियो नेटवर्क
23: अहिले बेलुकीको 6 बज्यो।
24: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
25: राष्ट्रको शान किसान।
24: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढ़ी पहिरोले अवरूद्ध पृथ्वी र विधि राजमार्ग सञ्चालनमा मनाङ र मुस्ताङ जोड्ने सड़कको अवरोध कायमै, भटेकोशी बाढ़ी पीड़ितको बसोबासका लागि नीतिगत बाधा हटाउने काम चल्दै,
2: शास्त्रिक जटिलताहरूलाई चाहिँ कसरी चाहिँ मिलाउने भन्नेमै धेरै कुर्नु पर्दैन। हामी छिटोभन्दा छिटो जति सक्दो चाँडो भन्ने स्पीडमा हामी काम गर्दैछौँ।
0: चीनसँगका तीनवटै मुख्य नाका ठप्प हुँदा दशैं तिहार लक्षित झण्डै 5 अर्बका सामान रोकिए, चाडपर्वको बेला सामानको अभाव र महँगी बढ़ने जोखिम।
1: भिटो पत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन, आज पनि शेयर बजार घट्यो, इठहरीमा स्थित तथा रोजगार मेला शुरू, रोजगारदाता र युवालाई एउटै थलोमा जोड्ने लक्ष्य।
0: उड्दै गरेको फ्लाई दुबईको विमानभित्र दुई पाइलट बीच झगडा, 2 मिनटमा झण्डै 18,000 फिट तल झरेको विमान साउदी अरेबियामा आपतकालीन अवतरण।
1: र एसियाली खेलकुदमा पदक विजेता महिला कबड्डी टोली स्वदेश फर्कियो।
3: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत, सो व्हाट नेक्स्ट? एसआईपी गरौ, फ्युचरको लागि लगानी गरौ। आफ्नो नियमित कमाई र तलबको रु 1,000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
4: थप जानकारीको लागि 98513145131 वा व्हाट्सएप र वाइबर नम्बर 98023556878 सम्पर्क गर्नुहोस्।
3: एनआईसी एसिया क्यापिटल।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943334955।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। संघीय राजधानी काठमाडौँलाई जोड्ने पृथ्वी र बीपी राजमार्ग सञ्चालनमा आएका छन्। लगातारको वर्षापछिको बाढ़ी पहिरोले अवरूद्ध दुवै राजमार्ग अन्तर्गतका विभिन्न खण्डको मरमतपछि नियमित गाड़ी सञ्चालन हुन थालेका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पृथ्वी राजमार्गबाट ठूला मालवाहक सहित सबै गाड़ी चल्न थालेका छन्। जोखिमयुक्त ठाउँमा प्रहरी परिचालन गरेर व्यवस्थापन भइरहेको छ। यसै पहिरो र लेदो हटाउनका साथै रोशी खोलाको बाढ़ीले भत्काएको ठाउँहरूमा मरमत सम्हार गरेपछि बीपी राजमार्ग पनि सञ्चालनमा आएको छ। संघीय राजधानीबाट पूर्वतर्फ जाँदा भकुण्डे बीसीदेखि नेपाल थोकसम्म 25 किलोमिटर सड़क अवरूद्ध भएको थियो। बीपी राजमार्गका चौकी डाँडा, रोशी गाउँपालिकाको घुमाउने र 1 नम्बर पुल आसपास सड़क बगेकाले केही ठाउँमा एकतर्फी गाड़ी चलाइरहेको भए पनि नियमित यात्रामा समस्या नरहेको प्रहरीले जनाएको छ। संघीय राजधानी पूर्वको अर्को सड़क अरणीको राजमार्गको धोलीखेल 8 जिपलाइनमा अवरोध भएको सड़क पनि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। मुस्ताङको बेनी जोन्सुम सड़क खण्ड भने अझै अवरूद्ध छ। यस्तै मनाङको बेसीसर चामे सड़क अन्तर्गत धारापानीको कोत्रो तिवाङ र चामे आसपास सड़क अवरूद्ध छ। सड़क खुलाउन 2-3 दिन लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
1: यसैबीच पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला 3 दिनदेखि सम्पर्क विच्छेद भएको छ। म्याग्दीको दानामा रहेको सब स्टेशन र 33 केवी प्रसारण लाइनमा क्षति पुग्दा 3 दिनदेखि मुस्ताङ विद्युतविहीन छ। बेनी जोमसोम कोरला सड़क खण्डका 46 ठाउँमा क्षति पुग्दा सड़क मार्ग पुनः अवरूद्ध छ। सड़क अवरूद्ध हुँदा आवतजावतसँगै आपूर्ति प्रणाली प्रभावित बनेको प्रतिनिधि सभाको आजको बैठकमा सांसद योगेश गौचन थकालीले जानकारी गराउनुभयो। मुस्ताङको विपत्तिको अवस्थाबारे सदन र सरकारको ध्यानकर्षण गराउँदै उहाँले लोमानथाङ गाउँपालिकाका विभिन्न वडामा सिंचाई प्रणाली र कृषि पूर्वाधारमा भएको क्षति तथा घरब भन्ज्याङ र थासाङ गाउँपालिकाका बस्तीहरूमाथि परेको जोखिमबारे जानकारी गराउनुभयो। विशेष गरी लुक्रा गाउँमा स्थानीयवासीहरूको घर पुनः र आंशिक रूपमा क्षति पुगेको उहाँको भनाई छ। यस्तै मनाङको घट्टे खोलाबाट आएको लेदो ढुङ्गा र गिटीले थुनिएको मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खोल्न सकेको छैन। मर्स्याङ्दी नदीले पुलमाथिबाट धार परिवर्तन गरे आंशिक रूपमा बगे पनि अहिलेसम्म त्यो क्षेत्र तालकै रूपमा रहेको छ। अहिले पालिका प्रदेश र संघीय सरकारको समन्वय तथा विज्ञहरूको परामर्शमा ताल खुलाउने प्रयास भइरहेको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
0: यसैबीच म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो ढाँझा फाटेर पहिरो खस्न थालेपछि बेनी बजार उच्च जोखिममा परेको छ। असोज 8 देखि 11 गतेसम्मको निरन्तर झरीका कारण गलेको जमिन चिरा परेर दबिन थालेको हो। न्यूरोड पछाडिपट्टिको पाखो झण्डै 300 मिटर उचाइ र 500 मिटर चौडाई क्षेत्रफलमा भाँसिएपछि 500 भन्दा बढ़ी घरधुरी प्रभावित हुने खतरा बढ़ेको छ। पहिरोका कारण पाखोमा बनेको पक्की पदमार्ग समेत फुटेको छ। जोखिम घटाउन स्थानीय बासिन्दाले पाइप मार्फत पानी तर्काउने प्रयास गरिरहेका छन्। प्रशासनले सम्भावित क्षतिबाट बस्न बेनीवासीहरूलाई सतर्कता अप्नाउन आग्रह गरेको छ।
1: भोटेकुसी बाढ़ीबाट विस्थापित भएकाहरूमध्ये कतिपय अहिले अस्थायी शिविरमा बसिरहेका छन्, कतिपय भाड़ामा बसिरहेका छन्। सुरुमा 37 वटा अस्थायी शिविर रहेकामा अहिले 19 वटामा झरेको छ। सरकार अहिले भोटेकुसी बाढ़ीबाट प्रभावित भएकाहरूलाई अस्थायी आवास हुँदै स्थायी बसोबासमा पुनस्थापना कसरी गर्ने भन्ने गृह कार्यमा लागेको छ। यसका लागि के कस्ता प्रयास अघि बढ़ेका छन् भनेर साथी सम्झना महर्जनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीसँग कुराकानी गर्नुभएको छ।
2: अस्थायीका दुईटा प्रकार छन्। एउटा अस्थायी भनेको हामीले चाहिँ जुन जीविकोपार्जन र भाडाको सपोर्ट रेन्टल सपोर्ट भनेर 15,000 प्रति परिवार चारजनासम्मको परिवारलाई जुन घोषणा गर्यौं त्यो अनुसार र अनि चारजना भन्दा बढ़ी भयो भने प्रत्येक बढ़ी सदस्यको 2,000 को दरले दिने भन्ने निर्णय गरे हुनाले चाहिँ एउटा त अस्थायी भनेको आफ्नै रेन्टलमा पनि धेरैजना गइसक्नु भएको अवस्था छ। जुन बाँकी रहनु भएको परिवारहरू छन् त्यो परिवार चाहिँ पुरै छ। अहिले 19 वटा होल्डिङ सेन्टर मात्रै छन्। 37 वटा होल्डिङ सेन्टरबाट 19 झरिसकेको अवस्था छ।
8: विशेष गरेर अब ती अस्थायी रूपमा बसोबास गरिरहेकाहरूको लागि चाहिँ के कस्तो व्यवस्था गर्ने तयारी भएको छ?
2: कुन ठाउँमा सुरक्षित जग्गा छ भनेर हामीले त्यसको अध्ययन गरिसकेका छौँ। त्यो अध्ययनको आधारमा चाहिँ हामीले कुन ठाउँमा चाहिँ सार्वजनिक जग्गा छ

0: भएको ठाउँ चाहिँ भोगिसकेका छ, बगरमा परिवर्तन भएको छ, अहिलेको जहाँ जहाँ फ्लड मार्क भएको एरिया छ, बाढ़ीले चाहिँ छोएको एरिया छ, त्यो बाढ़ीले छोएको एरियालाई चाहिँ हामी खतरा तह अर्थात बस्नको लागि अयोग्य भनेर चाहिँ नेपाल सरकारले घोषणा गरिसकेकै अवस्था छ। अब त्यही लाइनमा अगाडि बढ्दैछौ, त्यो चाहिँ फ्युचरको लागि पनि जोखिम हुन्छ। त्यो कारण त्यो ठाउँमा बसाउनु भनेको जनतालाई फेरि चाहिँ त्यो अर्को जोखिममा पार्नु हो भन्ने कुरामा हामी स्पष्ट भए हुनाले त्यो ठाउँमा हामी बनाउँदैनौ। त्योभन्दा बाहेकको ठाउँमा कसैको जग्गा छ भनेपछि उहाँले चाहिँ म आफ्नै जग्गामा बनाउँछु, अहिलेको बाढ़ीले छोएको ठाउँभन्दा फरक ठाउँमा चाहिँ उहाँको जग्गा छ, सुरक्षित ठाउँमा जग्गा छ भने त्यही ठाउँमा बनाउँछु भनेपछि त्यही ठाउँमा चाहिँ अस्थायी आवास उहाँको लागि बनाउँछु भने स्थायी आवासको सन्दर्भमा पनि त्यस्तै खालको चाहिँ निर्णयहरू गर्छ।
1: कुन कुन क्षेत्र चाहिँ पहिचान भइसकेका छन्
0: सबैमा? अब जति अहिले पालिकाहरूमा जहाँ जहाँ चाहिँ अब रोकुवाको पनि केही ठाउँहरूमा जस्तो बेत्रावतीमै पनि माथि ठाउँ छ, तल चाहिँ हामीले विदुरमा पनि कतिपय ठाउँहरू छनौट भएका छन्। एउटा अस्थायी आवासको सन्दर्भमा सार्वजनिक जग्गा कहाँ छ र थाईको लागि चाहिँ सार्वजनिक जग्गा को हुन सक्छ भन्ने कुरा हामी स्थानीय सरकारसँग जुन हामीले जग्गाको प्रतिवेदन बनाएका छौँ त्यो प्रतिवेदनलाई चाहिँ हामी स्थानीय तहसँग चाहिँ अब समन्वयमा यो यो ठाउँमा चाहिँ जान सकिन्छ, भन्न सकिन्छ, गर्न सकिन्छ भनेर छलफल गर्दा छौँ। त्यो भइसकेपछि अनि कुन कुन ठाउँमा चाहिँ उपयुक्त जग्गा हो भनेर हामी घोषणा गर्छौँ।
1: भोटेकोसी बाढी प्रभावितहरू छन्, उहाँहरू अस्थायी शिविरबाट स्थायी बसोबासमा पुग्नको लागि अझ कति समय चाहिँ कुर्नु पर्ने हुन सक्छ?
0: धेरै कुर्नु पर्दैन, हामी छिटोभन्दा छिटो जति सक्दो चाँडो भन्ने स्पिडमा हामी काम गर्दैछौँ। केही चाहिँ अब कार्यगत प्रशासनिक जटिलताहरूलाई चाहिँ कसरी चाहिँ मिलाउने भन्नेमै चाहिँ हाम्रो छ। जति पनि हाम्रा चाहिँ यो नियमहरू जति पनि नीति कार्यनीतिहरू एकदम जटिल छन्, एकले अर्कालाई चाहिँ कन्ट्राक्टेड गर्ने खालका छन्, तिनमा चाहिँ सुधार गर्नु नै हाम्रो सबभन्दा ठुलो चुनौती छ। त्यसमा चाहिँ हामी परिमार्जन गर्न लागिरहेको छौँ, एउटा गरे पनि अर्कोमा असर गर्ने हुनाले चाहिँ अब केही नेपाल संशोधनको तयारीहरू पनि भइरहेको छ। त्यो भयो भनेपछि अनि त्यसले बाटो खोल्छ, सजिलो बनाउँछ, एकदम कम्प्लेक्स मात्रै बनाएर चाहिँ हुँदैन, सजिलो पनि बनाउनुपर्छ, काम गर्ने वातावरण पनि बनाउनुपर्छ, विकास गर्ने वातावरण पनि बनाउनुपर्छ भन्ने कुरामा चाहिँ हामी सबै संवेदनशील छौँ र त्यसैमा काम गर्दैछौँ।
2: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू, ₹3 करोड़सम्मको कर्जा सुविधा,
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी पहिरोले अवरूद्ध पृथ्वी र बीपी राजमार्ग सञ्चालनमा मनाङ र मुस्ताङ जोड्ने सड़कको अवरोध कायमै पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला 3 दिनदेखि सम्पर्क विच्छेद, मनाङको घट्टे खोलाबाट आएको लेदो ढुङ्गा र गिटीले थुनिएको मर्स्याङदी नदी अझै पूर्ण रूपमा खुलेन, भोटेकोसी बाढ़ी पीड़ितको बसोबासका लागि नीतिगत बाधा हटाउने काम चलिरहेको प्राधिकरणको भनाई लगायतका खबर प्रस्तुत
8: गर्यौं। अविरल वर्षा, बाढ़ी र पहिरोका कारण तीनतर्फका तीनवटै नाका अवरूद्ध बनेका छन्। भोटेकोसीको बाढ़ीले रसुवागढ़ी ध्वस्त पारेको छ भने पहिरोको जोखिमका कारण तातोपानी नाका बन्द छ। यस्तै मुस्ताङको कोरला नाका पनि बाढ़ी पहिरोकै कारण असोज 11 गतेदेखि ठप्प भएको छ। नाकाहरू पूर्ण रूपमा बन्द हुँदा चाडपर्व

0: सुरक्षित झण्डै 5 अर्ब रूपियाँ बराबरका 700 भन्दा बढ़ी व्यापारी कन्टेनर सीमा क्षेत्रमै थन्किएका छन्, जसका कारण दशैं तिहारका लागि आवश्यक लत्ता कपड़ा, जुत्ता चप्पल, इलेक्ट्रोनिक्स र छिटो बिग्रिने स्याउ तथा सुन्तला जस्ता फलफूल बजारसम्म पुग्न सकेका छैनन्। चाडपर्वको मुखैमा आपूर्ति व्यवस्था अस्तव्यस्त बनेपछि एकातिर व्यापारीहरू अर्बौं नोक्सानी र बैंकको ब्याजको मारमा परेका छन् भने अर्कातिर बजारमा सामानको अभाव हुन थालेको छ। बढ़दो ढुवानी समय, त्यसै गरी चिनिया मुद्राको विनिमय दरमा भएको वृद्धि र भाडा दर बढ़ेका कारण यस वर्ष कपड़ा तथा उपभोग्य सामानको मूल्य 25-30% महँगो हुने हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्कीले बताउनुभयो। यसको सीधा आर्थिक भार सर्वसाधारण उपभोक्तामाथि पर्ने देखिएको छ। सड़क विभागका अनुसार अवरूद्ध बाटो मरमत तथा पहिरो पन्छाउने काम तीव्र पारेकाले मौसम अनुकूल रहे अबको 6 दिनभित्र कोरला नाका सुचारू गर्ने प्रयास भइरहेको छ। तातोपानी नाकातर्फ भने सड़कमा समस्या नरहेको विभागले दावी गरेको छ, तर चिनिया पक्षले सड़कको कारण देखाउँदै तातोपानी नाका खोल्न मानेको छैन। अवस्था जटिल बनेपछि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले चिनिया राजुसँग भेट गरी नाकाहरू चाँडो सञ्चालनका लागि कूटनैतिक पहल गर्नुभएको छ।
1: संघीय संसदको अर्थ समितिले नेपाली पूँजी बजारलाई पारदर्शी, सुरक्षित र प्रविधि मैत्री बनाउन नयाँ धितोपत्र सम्बन्धी विधेयक तत्काल तर्जमा गरी संसदमा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्ड सेबोनलाई निर्देशन दिएको छ। पूँजी बजारका सरकारवालाहरूसँग छलफलपछि समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले धितोपत्र निष्कासन, सूचीकरण र लगानीकर्ताको हित संरक्षणका लागि सम्बद्ध निकायको जिम्मेवारी स्पष्ट हुने गरी विधेयक ल्याउन निर्देशन दिनुभएको हो। समितिले कम्पनीहरूलाई प्राथमिक शेयर निष्कासनको अनुमति दिनुअघि वासलत र प्रतिफलका आधारमा स्तरीकरण गर्न, नेप्सेको पुनर्संरचना तीव्र पार्न र अनलाइन ट्रेडिङ सिस्टमको प्राविधिक समस्या हल गरी साइबर सुरक्षा बलियो बनाउन समेत भनेको छ। छलफलका क्रममा सीडीएससीका सीईओ कञ्चन सापकोटाले 80 लाख लगानीकर्ताको डेटा व्यवस्थापन, अक्सन मार्केट सञ्चालन र एनआरएनए फण्ड भित्राउने गृह कार्य पूरा भएको जानकारी दिनुभयो। नेप्सेका निमित्त सीईओ लीलाधर सुवेदीले सम्पूर्ण वित्तीय उपकरण सञ्चालन गर्न नेप्से सक्षम रहेको बताउनुभयो भने उद्योग वाणिज्य महासंघका पूँजी बजार समिति सभापति प्रिय राज रेग्मीले नेप्सेको निजीकरण र कर छूटमा जोड़ दिनुभयो। यसैबीच शेयर बजार लगातार तेस्रो कारोबार दिन पनि घटेको छ। नेप्से परिसूचक आज 4.82 अंकले घटेर 2598.89 बिन्दुमा झरेको छ। जलविद्युत, म्युचुअल फण्ड र लगानी बाहेकका सबै समूह घटे पनि कारोबार रकम भने बढ़ेर 4.76 अर्ब रूपियाँ पुगेको छ।
0: सुनसरीको इटहरीमा 7 दिने सिप तथा रोजगार मेला 2083 शुरू भएको छ। सिप र रोजगारी साझा जिम्मेवारी भन्ने नाराका साथ आयोजना गरेको मेलाको आज सभामुख डोल प्रसाद अरियालले उद्घाटन गर्नुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयले स्वदेशमै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यसहित आयोजना गरेको यो मेला यही असोज 20 गतेसम्म चल्नेछ। कोशी प्रदेशलाई लक्षित गरी चलाएको मेलामा 75 भन्दा बढ़ी स्टलहरू राखिएका छन्। 100 भन्दा बढ़ी रोजगारदाता तथा तालिम प्रदायक संस्थाहरूको सहभागिता रहेको मेलामा युवाहरूले सिप परामर्श र रोजगारीका अवसरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। रोजगारदाताले पनि आफूहरूलाई चाहिने जनशक्ति खोज्न र मेला स्थलमै अन्तर्वार्ता लिएर छनौट गर्न सक्ने मन्त्रालयका सचिव दीपक काफलेले जानकारी दिनुभयो। मेलामा एआई, डिजिटल मार्केटिङ, कुकिङ तथा गाड़ी मरमत जस्ता 10 वटा विधाका छोटा अवधिका तालिम समेत चलाइँदैछ। मेलालाई प्रभावकारी बनाउन दर्ता, मेला अवधि र मेलापछिको परामर्श गरी 3 चरणमा विभाजन गरिएको छ। यस्तै कार्यक्रम अवधिभर युवाहरूका लागि करियर उडान सम्वाद श्रृंखला र विभिन्न विचार विमर्शका कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जनाएको छ। मन्त्रालयले कोशी प्रदेशबाट शुरू गरेको मेला क्रमशः 7 वटै प्रदेशमा आयोजना गर्ने जनाएको छ।
1: बैंक तथा वित्तीय संस्थाहरूले यस वर्षको दशैं तिहार लगायत चाडपर्वका लागि निरन्तर नयाँ नोट सटाएको सुविधा दिने भएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्ला वर्षहरूमा जस्तो निश्चित मिति नतोकिकन छाट्न आउने नागरिकका लागि बैंकहरूका शाखा तथा राष्ट्र बैंकको थापाथली कार्यालयबाट नयाँ नोट उपलब्ध गराउने जनाएको छ। नयाँ नोटको मौजदात पर्याप्त रहेकोले सर्वसाधारणले आवश्यकता अनुसार 1-2 सेटसम्म नयाँ नोट छाट्न सक्ने राष्ट्र बैंकले जनाएको छ। यस्तै यसपटक एटीएम मेसिनबाटै पनि 100 रूपियाँका नोट निकाल्न सकिने व्यवस्था छ। नेपालमा 2002 सालदेखि शुरू भएको नयाँ नोट छाट्ने अभ्यास सांस्कृतिक परम्पराका साथै नेपाली मुद्राको प्रयोग बढ़ाउने माध्यम बन्दै गएको छ। एउटा नोट छाप्न सरदर 2.5 रूपियाँ खर्च हुने भएकाले नोटलाई नकोर्न, नलतपत्याउन र जतनका साथ प्रयोग गर्न राष्ट्र बैंकले अनुरोध समेत गरेको छ।
0: सूचना तथा संचार मन्त्री विक्रम तिमिल सिन्हाले सामाजिक सञ्जाल व्यवस्थित र नियमन गर्नका लागि कानूनी व्यवस्था गर्न लागेको जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जालबाट सम्प्रेषण हुने सन्देश भ्रामक भएकाले नियमनको कानून बन्न लागेको जानकारी गराउनुभयो। यसका लागि आम संचार र प्रेस काउन्सिल विधेयक तयार भइरहेको उहाँको भनाइ छ। साइबर ठगी रोक्न संचार र गृह मन्त्रालय साइबर ब्यूरो तथा दूरसंचार प्राधिकरण बीच सहकार्य भइरहेको बताउँदै मन्त्री तिमिल सिन्हाले अहिलेसम्म 3,05,000 भन्दा बढ़ी अनलाइन बेटिङ साइट र एप बन्द गराएको उल्लेख गर्नुभयो। नागरिकको गोपनीयताको हक संरक्षणमा सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले कसैको अनुमति बिना भिडियो वा तस्विर सार्वजनिक गर्नेलाई कानूनी कार्यवाही गरिने बताउनु भएको छ। साथै बालबालिकालाई सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट जोगाउन अन्तर्राष्ट्रिय असल अभ्यासको अध्ययन गरी आवश्यक नीति बनाइने मन्त्री तिमिल सिन्हाको भनाई छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियर तथा प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो विज्ञता र अनुभवको अधिकतम प्रयोग गर्दै देश विकासमा योगदान पुर्याउन आग्रह गर्नुभएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रतिनिधि सभाका प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति पूर्वाधार विकास र नयाँ सोचमा केन्द्रित हुन जोड़ दिनुभयो। चुनाव वा राजनीतिक गतिविधिका बेला पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अरू समयमा प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ। प्रधानमन्त्री शाहले दक्ष व्यक्तिहरू नयाँ विचारमा केन्द्रित भएर लागे आउँदो 5 वर्षमा देशको काया पलट हुने धारणा व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा सांसदहरूले पूर्वाधार विकास प्राकृतिक स्रोतको उपयोग सार्वजनिक खरिद ऐन र डिजिटल गवर्नेन्स विषयमा सुझाव दिएका छन्। छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल प्रधानमन्त्रीका सल्लाहकारहरू र विभिन्न दलका इन्जिनियर पृष्ठभूमिका सांसदहरूको उपस्थिति थियो।
0: हिमालयमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ। आज बसेको समितिको पहिलो बैठकले एकल उम्मेद्वार पराजुलीलाई सभापतिमा चयन गरेको हो। यसअघि असोज 5 गतेको बैठकले 15 सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो। समितिमा अच्युतम लामिछाने अनुष्का श्रेष्ठ गंगा देवी श्रेष्ठ गणेश पराजुली धनञ्जय रेग्मी ध्रुवराज राई निशा डाङ्गी पुष्पराज कण्डेल मोहन आचार्य मिङ माङबु शेर्पा रमेश कुमार मल्ल रविन्द्र पटेल सरस्वती लामा सुजाता तामाङ र सीता थपलिया सदस्य रहनु भएको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 वटा निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
3: प्रहरी सहयोग चाहिँदा 100,
2: दमकलका लागि 101,
3: एम्बुलेन्स सेवा चाहिँदा 102,
2: ट्राफिक प्रहरीका लागि 103,
3: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: बाल बालिकालाई घरेलु काम होइन विद्यालय पठाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। कञ्चनपुरको महाकाली नदीमा रहेको दोधारा चाँदनी झलुङ्गे पुलको एउटा पिल्लर भत्किएर पुल नदीमा लत्रिएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन शुरू गरेको छ। सुदूरपश्चिम प्रदेश यातायात पूर्वाधार निर्देशनालयका अनुसार झलुङ्गे पुल विज्ञ इन्जिनियर प्रकाश बम सहितको टोलीले पुलको अनुगमन र निरीक्षण गरिरहेको छ। महाकालीको बहावले पिल्लर वरिपरि कटान गरेका कारण भत्किएको हुन सक्ने अनुमान भए पनि अहिले नै यकिन गरेर भन्न नसकिने प्राविधिकहरूले बताएका छन्। 2061मा निर्माण सम्पन्न भएको पुलमा 8 पिलर रहेका छन्। तीमध्ये एउटा पिलर भत्किएको हो। पुलको कुल लम्बाई 1451.9 मिटर रहेको छ। दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने यो पुल यात्राका लागि मात्र नभई पर्यटकीय स्थल समेत बन्दै गएको थियो। अहिले आवागमन पूर्ण रूपमा रोकिएको छ। झलुङ्गे पुलको केही माथि पक्की पुल निर्माण भइसकेको छ, तर पक्की पुलकै बाटो केही टाढा हुने भएकाले दुईपाङ्रे गाड़ीमा यात्रा गर्ने धेरैले यही बाटो प्रयोग गर्ने गरेका छन्।
3: उपचार खर्च तिर्न नसक्दा लमजुङकी 23 वर्षीय सुविता मिजारको शव 3 दिनदेखि अस्पतालमा रोकिएको छ। मर्स्याङदी गाउँपालिका तिनकी मिजारलाई भदौ 31 गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो। उपचार क्रममा सोमबार ज्यान गएको हो। शुरूमा 1.5-2 लाख रूपियाँ खर्च लाग्ने भनिए पनि अस्पतालमा झण्डै 4.5 लाख रूपियाँ बिल उठेको छ। मृतकका आफन्तले अस्पतालमा 3,07,000 रूपियाँ बुझाएका छन् भने अझै 5,73,480 रूपियाँ भुक्तानी गर्न बाँकी रहेको अस्पतालले जनाएको छ। अस्पतालको बिलिङ काउन्टर कर्मचारीका अनुसार अहिले अस्पताल 3,50,910 र अस्पतालकै फार्मेसीमा 2,22,570 रूपियाँ तिर्न बाँकी छ। व्यक्तिगत सम्बन्धमा आएको समस्याका कारण सुविताले विष खाएको र उपचार खर्चमा सहयोग गर्ने प्रतिबद्धता जनाएका युवा सम्पर्कमा नआएका कारण समस्या थपिएको आफन्तको भनाइ छ। उपचार खर्च जुटाउन नसक्दा शव घर ल्याएर अन्तिम संस्कार गर्न समेत नसकेको भन्दै पीड़ित परिवारले गुनासो गरेका छन्।
4: काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध व्हीलचेयर सेवाले ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अंग्रेजी भाषा नबुझ्ने यात्रुहरूलाई अन्तर्राष्ट्रिय यात्रा गर्न सहज भएको छ। विशेष गरी पहिलोपटक एक्लै विदेश भ्रमणमा निस्कने र लामो दूरी हिँड्न कठिन हुने सर्वसाधारणका लागि यो सेवा प्रभावकारी बनेको छ। व्हीलचेयर सेवाका कारण विमानस्थलभित्र चेक इन, सुरक्षा जाँच, बोर्डिङ गेट र जहाजको सीटसम्म पुग्न लामो लाइन बस्नुपर्ने झन्झट हुँदैन। मलेसिया जान लाग्नुभएका 78 वर्षीय भक्तमान श्रेष्ठ र अस्ट्रेलिया यात्रामा निस्कनुभएकी सरस्वती लोहनीले व्हीलचेयर सेवाले विमानस्थलभित्रका प्रक्रिया पूरा गर्न र शारीरिक कठिनाई कम गर्न ठूलो राहत मिलेको बताउनुभयो। पछिल्लो समय युवा पीढ़ीले आफ्ना अभिभावकलाई विदेश घुमाउने क्रम बढेसँगै यो सेवाको प्रयोग पनि बढ़ेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयका अनुसार चाडपर्व नजिकै गर्दा यात्रुको चाप बढ़ेकाले ज्येष्ठ नागरिक र विशेष सहायता चाहिने यात्रुलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराइदिए आएको हो।
3: नेपाल दर्पणमा अब विदेश खबर। इरानबाट अमेरिकी सेना पूर्ण रूपमा बाहिरिएको छ। आज इराकको अन्तिम सैन्य अड्डाबाट बाहिरिएसँगै इराकबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। यससँगै 2003 शुरू भएको अमेरिकी सैन्य उपस्थितिको एउटा लामो अध्याय औपचारिक रूपमा अन्त्य भएको छ। तर अमेरिकी सेना बाहिरिएपछि इराकको सुरक्षा अवस्था कस्तो हुन्छ भन्ने प्रश्न भने उठेको रोइटर्सले उल्लेख गरेको छ। इराकी सुरक्षा अधिकारी र विश्लेषकहरूले अमेरिकी सेना हटेपछि इरान समर्थित शस्त्र समूहको प्रभाव बढ़न सक्ने र इस्लामिक स्टेट पनि फेरि गतिविधि बढ़ाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। अमेरिकी सेना पहिलोपटक 2003 इराक पुगेको थियो।
4: विदेशकै अर्को खबरमा संयुक्त अरब इमिरेट्स यूएईको दुबईबाट झण्डै 180 इजरायली यात्रु बोकेर इजरायलको तेल अभिवतर्फ उड़िरहेको फ्लाइ दुबईको जहाजमा दुई पाइलट बीच झगड़ा भएको छ। 34,000 फीटको उचाइमा पाइलटहरू बीच हिंसात्मक झड़प भएपछि विमान मात्र 2 मिनटमै तीव्र गतिमा खसेर 16,600 फीटमा आइपुगेको बीबीसीले जनाएको छ। विमानबाट पहिले सामान्य आपतकालीन संकेत र लगत्तै विमान नियन्त्रणमा अवैध हस्तक्षेप वा हाइज्याकिङ जनाउने कोड पठाएपछि मध्यपूर्वभर सुरक्षा निकायहरू सतर्क बनेका थिए। सम्भावित खतरालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले आफ्नो अलर्ट लेभल समेत बढ़ाएको थियो। साउदी अरबको आकाशमा दिशा बदलेर झण्डै 7 मिनटसम्म आपतकालीन सिग्नल जारी गरेपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराइएको हो। घटनापछि इजरायलका लागि अमेरिकी राजदूत माइक हगबीले ककपिट भित्रै पाइलटहरू झगड़ा गर्नु सामान्य नभएको भन्दै ठूलो दुर्घटना टरेकामा राहत व्यक्त गर्नुभएको छ। एयरलाइन्सले घटनाको पुष्टि गर्दै दोषी पाइलटहरूलाई निलम्बन गरी थप अनुसन्धान अघि बढ़ाएको बीबीसीले जनाएको छ।
3: संयुक्त राष्ट्र संघीय बालको युनिसेफले ल्याटिन अमेरिकाका 2,58,00,000 बाल बालिका एल निनोको जोखिममा रहेको चेतावनी दिएको छ। युनिसेफले दक्षिण र मध्य अमेरिका भरि नै विनाश मचाइरहेका खडेरी र बाढ़ीका कारण ल्याटिन अमेरिकाका हरेक 7 मध्ये एक बालिका बढ़दो जोखिमको सामना गरिरहेका बताएको समाचार संस्था इएफपीले जनाएको छ। एल निनोको असरले अझ धेरै बाल बालिकालाई गम्भीर जोखिममा धकेल्ने र विद्यमान असमानताहरू बढ़ाउन सक्ने खतरा निम्ताएको युनिसेफका ल्याटिन अमेरिकी तथा क्यारेबियन क्षेत्रका निर्देशक रोबर्ट्स बेनेसले बताउनु भएको छ। को प्रभाव क्षेत्र अनुसार फरक पर्छ। फरक युनिसेफले ल्याटिन अमेरिकामा एलनिनोका कारण उत्पन्न आपतकालीन स्थितिको सामना गर्न 5,38,00,000 अमेरिकी डलर माग गरेको भए पनि गएको जून 30 सम्ममा त्यसको आधा रकम मात्र जुटाउन सकेको जनाएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुदमा पदक विजेता नेपाली महिला कबड्डी टोली स्वदेश फिर्ता भएको छ। नेपाली टोली आज दिउँसो काठमाडौँ आइपुगेको हो। नेपाली महिला कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता सहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो। नेपाली टोली 2 दिन अघि नै स्वदेश फर्किने तालिका थियो, तर थाइल्याण्डमा बाढ़ीले उडान प्रभावित हुँदा उतै रोकिन पुग्यो। एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले सेमी फाइनलमा पुग्दै काँस्य पदक जितेको थियो। थाइल्याण्ड र श्रीलंकालाई हराउँदै नेपाली टोली सेमी फाइनलमा पुगेको थियो, तर सेमी फाइनलमा नेपाल भारतसँग पराजित भयो। नेपाली महिला कबड्डी टोलीले यसअघि चीनमा भएको 19 औं संस्करणको एसियाली खेलकुदमा पनि काँस्य पदक जितेको थियो। यसैबीच जापानको 2 फरक शहरमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल खेलाड़ी सहितको नेपाली टोली गएराती स्वदेश फर्किएको हो।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: बाढ़ी पहिरोले अवरूद्ध पृथ्वी र बीपी राजमार्ग सञ्चालनमा मनाङ र मुस्ताङ जोड्ने सड़कको अवरोध कायमै। भोटेकोशी बाढ़ी पीड़ितको बसोबासका लागि नीतिगत बाधा हटाउने काम चल्दै।
3: चीनसँगका 3 मुख्य नाका ठप्प हुँदा दशैं तिहार लक्षित झण्डै 5 अर्बका सामान रोकिए। चाडपर्वको बेला सामानको अभाव र महँगी बढ़ने जोखिम।
4: धितोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन। आज पनि शेयर बजार घट्यो। इटरीमा सिप तथा रोजगार मेला शुरू। रोजगारदाता र युवालाई एउटै थलोमा जोड्ने लक्ष्य।
3: उड्दै गरेको फ्लाइ दुबईको विमानभित्र 2 पाइलट बीच झगडा। 2 मिनटमा झण्डै 18,000 फिट तल झरेको विमान साउदी अरबियामा आपतकालीन अवतरण।
4: र एसियाली खेलकुदमा पदक विजेता महिला कबड्डी टोली स्वदेश फर्कियो।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजनर बस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
2: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
1: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
2: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
1: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
3: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्का साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
6: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
7: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
6: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
7: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
6: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
7: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
6: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
7: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
6: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्का साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
6: सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको देशमा भएको अविरल वर्षाका कारण स्थगित 5 साधारण सभा यही असोज 17 र 18 गते इकाई स्तरमा आयोजना गरिएको हुँदा तोकिएका इकाई बैठकमा सहभागी हुनुहुन सम्पूर्ण सदस्य ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
8: कहाँ जाने?
6: 17 गते भलवारी सेमरा र बासघारी सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू सुनगाबा रिसोर्ट भलवारी नेपाल आयल निगमदेखि दक्षिणपट्टि नबिल ब्याङ्कको साइडमा, 18 गते मुख्य कार्यालय मणिग्राम र गोरकत्ता सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू विश्राम बाटिका मणिग्राम चोक, 18 गते शिवचोक नन्दनमन र शिवपुर सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू रेसुङ्गा पार्टी प्यालेस 4 नम्बर बजार, 18 गते
8: भरौलिया सेवा केन्द्रबाट सेवा हुने सदस्यहरू जमुहानी पाक तिलोत्तमा 17 जमुहानी।
6: उपस्थितिमा सहजताका लागि सबै सदस्यहरूलाई पठाइएको एसएमएसलाई ध्यान दिनुहोला।
8: साधारण सभाका बारेमा अन्य कुरा जानकारीका लागि संस्थाको आधिकारिक फेसबुक पेज वेबसाइट www.sabaikosakos.com हेर्न सकिनेछ।
6: अन्य केही कुरा बुझ्न पर्ने भएमा संचालक तथा कर्मचारीहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ।
8: स्मरण रहोस्, सदस्यहरूको नाम र उपस्थिति तोकिएको स्थानमा मात्र हुने भएकाले सोही केन्द्रमा सहभागी हुनुपर्नेछ।
6: व्यवस्थित सहकारी स्तरीय सेवा सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा 5 मणिग्राम।
9: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
10: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
11: सफलता अनि संघर्षका कथा।
12: म दृष्टिबीन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
9: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिनोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
13: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
14: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
13: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
14: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
13: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
14: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
13: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
15: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
16: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
17: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
9: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
18: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
19: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 0174383646, 0174383414, 0174383416, वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
20: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
21: देख्नु भएन, औषधी हालेको।
20: लौ न शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
21: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
20: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
21: हजुर,
20: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
21: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
20: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
21: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
20: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
21: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख पनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भए
5: ए भगनुस् त, मेसेज आएको छैन।
6: घरी एसएमएस आएन।

0: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नि देखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिनु तपाईको बडीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सकेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दितो मूल्याङ्कन गर्ने
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
1: सम्पर्क 98-570-24-344 98-570-35-227 र 98-570-73-220
9: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
14: हाम्रा सेवाहरू
9: जनरल फिजिसियन
14: स्त्री तथा प्रसुति
9: बाल रोग
14: छाला तथा यौन रोग
9: हार जोड्ने नसा तथा बाथ रोग
14: टाउको तथा मनोरोग
9: नाक कान घाँटी
14: जनरल सर्जरी
9: भिडियो एक्सरे
14: डिजिटल एक्सरे
9: इसिजी
14: डेन्टल तथा प्याथोलोजी
9: फिजियोथेरापी
14: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
15: किशोर किशोरी युवाहरू र 15-49 वर्षसम्म समूहको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
16: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
17: रीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
18: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832 मोबाइल
19: 98-570-21-835।
20: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
21: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुको मेसो खोज्दै छौ क्या।
20: आहा यो हो नि तरिका सासु ससुराको। हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
22: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी।
20: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त।
23: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
24: सबै मिलाइ खुवाऊ।
23: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
25: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
26: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
27: ओहो कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको?
8: कहाँबाट ल्याउनु दाजु? मामा घरबाट ल्याएको।
27: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
8: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
27: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
28: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
17: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
29: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
30: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
29: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
30: आमाको दुध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ।
29: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
30: 6 महिनापछि आमाको दुधसँगै थप आहार पनि खुवाऊ।
29: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
30: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
29: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
17: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशीको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौं, मुरी फलाउं, खेती योग्य जमिन बाँझो नछाडौं, पसिना बगाउं, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: यति बेला साँझको

नमस्कार। रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हालखबरमा दिवाकर पन्थीको स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। इंजीनियरिंग पृष्ठभूमिका सांसदहरूसँग प्रधानमन्त्रीद्वारा छलफल, रासायनिक मल कारखानाका लागि चाँडै प्रस्ताव आह्वानको तयारी भइरहेको जानकारी। कांग्रेस महाधिवेशनमा प्रतिनिधिको शुल्क 3500 तोकियो, महाधिवेशन उद्घाटन स्थल बाहेकका स्थानमा प्रचार सामग्री नराख्ने। स्थानीय तह चुनाव केन्द्रित अभियानमा जुट्दै रासपा, असोज 20 गतेदेखि सांसद र केन्द्रीय सदस्य प्रत्येक पालिका पुग्ने। भोटेकोशी बारीबाट 430 मेगावाट विद्युत अवरूद्ध भएपछि विद्युत प्राधिकरण वैकल्पिक व्यवस्थापनको तयारीमा, चियामा कृत्रिम रंग मिसावट नगर्न उद्योगी तथा विक्रेतालाई खाद्य विभागको चेतावनी, उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड़ गर्नेलाई कार्यवाही हुने स्पष्टोक्ति। यो वर्षको दशैंमा राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने। 5 वर्षमा गुल्मीको रिडी खरजाङ गबलकोट सड़क खण्ड निर्माणको 86% काम पूरा। तिलोत्तमा 11 को सुखौरादेखि महेन्द्र राजमार्गसम्मको सड़क जीर्ण, मर्मत सम्भार गर्न स्थानीयको माग, आमा समूहको सक्रियतामा झाड़ी व्यवस्थापन। बुटवलमा साइबर सुरक्षा प्रतियोगिता हुँदै विजेतालाई 1 लाख पुरस्कार, उड्दै गरेको फ्लाई दुबईको विमान धरना। रनिङसिल फुटबल प्रतियोगिता शुरू र विश्व एसियाली खेलकुदमा नेपाली धावक पालको राष्ट्रिय कीर्तिमान।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। प्रधानमन्त्री बालन शाहले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़िरहेको बताउनु भएको छ। मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने उहाँको भनाइ छ। आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो जानकारी गराउनु भएको हो। छलफलमा सहभागी रासपा सांसद डाक्टर राम लामाले प्रधानमन्त्री बालनको भनाई उद्धृत गर्दै सरकारले मल कारखाना खोल्नका लागि चाँडै नै प्रस्ताव आह्वान गर्ने बताउनुभयो। रासायनिक मल कारखाना खोल्ने लगायत विद्युत खपत बढ़ाउने आयोजना र योजनामा सरकारले आवश्यक सहुलियत पनि दिने योजना बारे पनि प्रधानमन्त्रीले छलफलको क्रममा जानकारी गराउनु भएको थियो। वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकार्यमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता पत्र सार्वजनिक गरेको थियो। त्यसका लागि नीतिगत कानूनी र भन्सार सुधारका काम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ। विगतका सरकारहरूले बजेटमै मल कारखाना स्थापनाका लागि रकम समेत विनियोजन गरे पनि स्थापना हुन सकेको छैन। 17 जना सांसद सहभागी रहेको छलफलमा प्रधानमन्त्रीले विद्युत उत्पादन सँगै विद्युत खपत

क्षेत्रबाट 26 जना प्रतिनिधि चयन भएका थिए। यसपटक विधान संशोधन गरेर 33 जना प्रतिनिधि छनौट हुने विधि बनाइएको छ। प्रतिनिधिका लागि होटल बुकिङ पार्टीले गर्ने भए पनि बसेको शुल्क भने प्रतिनिधि स्वयंले तिर्नुपर्नेछ। कांग्रेसले महाधिवेशन स्थल बाहेक अन्य क्षेत्रमा प्रचार प्रसारका सामग्री नराख्ने समेत जनाएको छ। कांग्रेसका शीर्ष तहका नेताले दिएको जानकारी अनुसार खुलामन क्षेत्र बाहेक स्थानमा पर्चा पम्पलेट आकाशे पुलमा ब्यानर लगायतका प्रचार सामग्री राखिने छैन। विगतमा उपत्यकाभरि प्रचार प्रसारका सामग्री राख्ने प्रचलन थियो। कांग्रेसको 15 महाधिवेशन 18 असोजबाट शुरू हुनेछ। रसियाको भोटेकोसी नदीमा आएको बाढ़ीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुग्दा 430 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ।

समिति सदस्य अंशुकिरण साईले काठमाण्डुमा हिउँदे माघको व्यवस्थापनमा सबै निकायको उच्च सहकार्य र सहयोग आवश्यक रहेको बताउनुभयो। यो हिउँदमा विद्युतको चापलाई सहज व्यवस्थापन मार्फत सम्बोधन गर्न मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको पनि उहाँको भनाई थियो। सरकारले देशभरिका सम्पूर्ण चिया उत्पादक प्रशोधनकर्ता प्याकेजिङकर्ता तथा बिक्री वितरकहरूलाई चियामा अखाद्य कृत्रिम बाह्य रंग तथा अन्य कुनै पनि किसिमको मिसावट नगर्न नगराउन सचेत गराएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नियमित अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएका चियाका नमूनाहरू परीक्षण गर्दा अखाद्य कृत्रिम बाह्य रंगको मिसावट भेटिएपछि उक्त चेतावनी दिएको हो। प्रयोगशाला विश्लेषणबाट मिसावट पुष्टि भएपछि गत असोज 8 गते साई कृपा गोल्ड चिया उत्पादक कम्पनीलाई विभागले अखाद्य चिया बजारबाट फिर्ता गर्न आदेश दिएको थियो। विभागका अनुसार कैफियत भेटिएको उक्त उद्योगका अन्य उत्पादन पनि रोक्का राखेर अनुसन्धान कार्य अघि बढ़ाइएको छ। विभागले सूचना जारी गर्दै गुणस्तरहीन एवं अखाद्य वस्तु मिसावट गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड़ नगर्न सम्बद्ध सबैलाई चेतावनी दिएको छ। विभागको निर्देशन उल्लंघन गरी अखाद्य रंग वा अखाद्य अन्य मिसावट गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन अनुसार कड़ा कानूनी कार्यवाही गरिने समेत सूचनामा स्पष्ट पारिएको छ। यस वर्षको दशैं र तिहारका लागि नागरिकले राष्ट्र बैंक तथा बैंक र वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन्। विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोकेर नयाँ नोट वितरण नगरे पनि साट्न आउने नागरिकका लागि त्यो सुविधा निरन्तर उपलब्ध गराइएको राष्ट्र बैंकले जनाएको छ। नागरिकले आफूलाई पाक पर्ने बैंक तथा वित्तीय संस्था शाखा मार्फत पनि नयाँ नोट सटाइ गर्न सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ। आफ्नो ग्राहकलाई वितरण गर्नका लागि भनेर बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट नयाँ नोट लिइसकेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख अनुज दाहालले बताउनुभयो। यो वर्ष नयाँ नोट स्टकको समस्या नभएकाले पनि नागरिकहरूलाई एक दुई सेट नोट सटाइदिने गरिएको दाहालले बताउनुभयो। राष्ट्र बैंकले वर्षभरि नै नयाँ अथवा सुकिला नोट सटै सुविधा दिँदै आए पनि दशैं तिहार र छठमा नयाँ नोटको माग बढ़ी हुने भएकाले विगतका वर्षमा दशैं नजिकिँदै गर्दा निश्चित मिति नै तोकेर उत्सवका रूपमा नयाँ नोट वितरण गर्दै आएको थियो। यस वर्ष भने कुनै तामझाम र उत्सव बिनै नोट सटै गर्न चाहनेहरूका लागि राष्ट्र बैंकले वित्तीय संस्था मार्फत नयाँ नोट सटै सुविधा दिन लागेको हो। गुल्मीको रिडी हुँदै सुर्खेत जोड्ने मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी खरजाङ बलकोट सड़क खण्ड निर्माणको काम हालसम्म 86% सकिएको छ। मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मी मार्फत निर्माण भइरहेको यो सड़कको 26.67 किलोमिटर कालोपत्रे गर्ने काम अगाडि बढ़ेको हो। यो सड़क निर्माणका लागि शर्मा सगुन जेवीले 2078 साल असार 27 गते निर्माण सम्झौता गरेकोमा म्याद थप्सै 2084 वैशाख 28 गते भित्र निर्माण कार्य सक्नुपर्नेछ। आयोजना कार्यालयको सूचना अधिकारी प्रभात तिवारीका अनुसार 1,09,50,00,000 लागतमा सड़क कालोपत्रे हुँदैछ। रिडी खरजाङ बलकोट खण्डको 26.67 किलोमिटर मध्ये गुल्मी खण्डको 11.5 किलोमिटर कालोपत्रे भएको छ भने बाँकी काम चालू आर्थिक वर्षमा अगाडि बढ़ने कार्यालयले जनाएको छ। यो सड़कलाई खरजाङबाट साजन्डी तमघा सड़कले छुन्छ। खरजाङ तमघा सड़कको सबै खण्ड कालोपत्रे भइसकेको छ। तिलोत्तमा 11 गणेश नगरमा क्रियाशील सञ्जीवनी आमा समूहको सक्रियतामा सुखौरा पुलदेखि उत्तर महेन्द्र राजमार्गलाई जोड्ने सड़क आसपासको झाड़ी व्यवस्थापन गरिएको छ। आमा समूहले 3 दिन लगाएर झाड़ी व्यवस्थापन गरेको वडाध्यक्ष विष्णु बरालले बताउनुभयो। दायामाया रहेको अनावश्यक झाड़ी काट्न सड़कलाई खुल्ला गराइएको हो। आमा समूहका सदस्यहरूले सड़क क्षेत्रलाई सफा गरेर आवत जावतका लागि सहज बनाएका हुन्। वडाध्यक्ष बरालले आमा समूहको श्रमदानको उच्च प्रशंसा गर्दै सड़कको बाँकी पूर्वाधार सुधारका लागि सरकारवाला निकायले आग्रह गर्नुभएको छ। महेन्द्र राजमार्गसँग तिलोत्तमा नगरपालिकाले जोड्ने सबैभन्दा चलन चल्तीको भए पनि यो सड़क हाल जीर्ण बनेको छ। सड़क खाल्टा खुल्टी युक्त हुनका साथै सड़क बत्ती समेत नबल्दा स्थानीयवासी तथा आवत जावत गर्ने सर्वसाधारणले शास्ती खेप्नु परिरहेको छ। स्थानीय बासिन्दाले सड़कका खाल्टा खुल्टी पुर्ने र बिग्रिएका सड़क बत्तीहरू पुनः सञ्चालनमा ल्याउनका लागि नगरपालिकालाई आग्रह गरेका छन्। आमा समूहले आफ्नो तर्फबाट गर्न सक्ने सरसफाईको काम पूरा गरिसकेकाले अब सड़कको भौतिक सुधार र उज्यालो व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जानुपर्ने स्थानीय बासिन्दाको भनाई छ।

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
0: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस् म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
6: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
5: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं
9: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं
8: पछिका लागि भनेर औषधि बचाएर नराखौं
9: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं
8: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं
9: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं
8: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं
10: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
11: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
10: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
11: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त
12: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
10: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन
12: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
10: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
13: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
14: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
13: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन
14: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
15: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
16: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
17: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
13: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
18: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
14: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
19: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
20: सम्पर्क नम्बर 0175600090, मोबाइल नम्बर 9842712882 र 9847024870।
21: किन झोक्राउनु भछ काका?
22: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
21: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
22: ए बुद्ध फाइबर, कानसोली पनि त्यही भन्थ्यो।
23: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ शेड पाता
24: सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराव सीआईएन।
25: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़िरहेको प्रधानमन्त्रीको भनाई, पूर्वाधार निर्माणका लागि प्रधानमन्त्रीद्वारा इन्जिनियरहरूसँग छलफल, कुनै योजना नीति तथा सुझावका लागि प्रधानमन्त्री कार्यालयमा सिधै सम्पर्क गर्न सकिने।
1: पूर्वाधारको समस्याहरू के हो, होइन, सबभन्दा मेजर कुराहरू कसरी अगाडि जाँदैछ, हामी कसरी अगाडि बढ्नुपर्छ भन्ने कुराहरूमा समग्र सबै इन्जिनियर्सहरूले आफ्नो धारणाहरू राख्नुभयो।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2083 पारित, कैद माफी, लगत कट्टा, आम माफी, सामुदायिक सेवा, कारागार व्यवस्थापन लगायतका विषयमा विद्यमान ऐन तथा कानून संहितामा संशोधन गर्न माग।
2: ऐन अलरेडी बनेकै छ भनेपछि त्यो शारीरिक श्रम सम्बन्धीको ऐनलाई पनि ठ्याक्कै कोटे गर्न भनेर म समिति सचिवलाई निर्देश गर्छु।
0: सल्यानमा स्कर्ब टाइफसको संक्रमण तीव्र रूपमा फैलियो, विज्ञ टोली त्यहाँ जाने, रोग पहिचानमा जोड़ दिनुपर्ने, बस्नका लागि शरीर ढाक्ने कपड़ा लाउन विज्ञको सुझाव।
3: अलिक अग्लो झारपातहरूमा बढ़ी हुने भएको हुनाले त्यो हामीले अलिकति जुन कपड़ा भनौँ हामीले शरीर ढाक्ने खालको कपड़ा लगाउनु एकदम जरूरी छ।
0: र बीसौं एसियन खेलकुदमा काँस्य जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फिर्ता, पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि गण्डकीको लगातार दोस्रो जीत।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विदेश जाने सपना बोकेका बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न आश्वासन दिएर ठगी गर्ने व्यक्तिहरू नै ठूला शक्तिको आड़मा जोगिएका छन्। अन्यलाई फेरि ठग्ने काममा उनीहरू लागेको देखिन्छ। विभिन्न देश पठाइदिन्छु भनेर लाखौं रूपियाँ उठाउने अनि केही समयपछि पीड़ितलाई झुकाएर सम्पर्क विहीन हुने समस्या धेरैतिर छ। यसलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि विज्ञ टोली जाने भएको छ। दार्मा गाउँपालिकामा सीमित देखिएको संक्रमण अहिले जिल्लाका 7 पालिकासम्म फैलिएको छ। स्वास्थ्य कार्यालयले सञ्चालन गरेका शिविरमा मात्रै 2400 भन्दा बढ़ीको परीक्षण गर्दा 472 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। जिल्लामा प्रकोपकै रूपमा संक्रमण फैलिन थालेपछि थप विज्ञ सहितको टोली बोलाइएको सल्यान प्रमुख जिल्ला अधिकारी कुमारी केसीले सीआईएनसँग बताउनुभयो।
6: खासमा अब अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ संख्यात्मक अनुपात चाहिँ घट्या छ संक्रमणको। अब हिजोसम्मको हेर्नुहुन्छ भने टोटलमा 480 जनामा लगभग देखिया छ। उहाँहरूको भनाइअनुसार चाहिँ हप्ता दिनभित्रमा यो अन्डर कन्ट्रोल हुन्छ भन्ने कुरा छ र यसको लागि हामीले विशेष हेर्नुपर्छ भनेर आज मात्रै हाम्रो नेपालगंज आइसकेको छ स्वास्थ्य सेवा विभागबाट विज्ञको टोली। त्यो अब भोलि बिहान 12 बजेसम्म हाम्रो सबभन्दा पहिला देखिएको दारमा गाउँपालिकामा 12 बजेसम्म यो टिम पुग्छ। खासै अब डरलाग्दो अवस्था छैन, अनुपात घटिरहेछ, स्वास्थ्य कर्मीहरू सबै हुनुहुन्छ, औषधिको सप्लाई पनि राम्रो छ। अब उहाँहरूको भनाइमा चाहिँ यो नियन्त्रणमा छ, त्यस्तो डरलाग्दो अवस्था छैन भन्ने रहेको छ अहिलेसम्मलाई।
5: संक्रमणका कारण दार्मा गाउँपालिकामा मात्र 8 जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा 1 महिला, 1 बालक र 6 पुरूष छन्। स्वास्थ्य कर्मीका अनुसार मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक छन्। हामीले स्क्रब टाइफस के हो, यसबाट बच्न के गर्ने भन्ने विषयमा सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोधेका छौं।
3: अब स्क्रब टाइफसको कुरा गर्दाखेरि उपचार अति सरल छ। अब यो अहिले सल्यानमा जुन तरिकाले फैलिरहेको छ त्यो आफैमा एउटा अलिकति सायद हामीले धेरै कुराहरू जानकारीमा नल्याएर पनि होला, तर यसको यदि उपचार हेर्ने हो भने चाहिँ एउटा सामान्य एन्टिबायोटिकको हामीले प्रयोग गर्छौँ र हामीले यदि छिटोभन्दा छिटो यसको पहिचान गर्न सक्यो भने त्यो भनेको अब हामीले आरडिटी किटहरू पनि प्रयोग गर्न सक्छौँ, जसले गर्दाखेरि अहिले फैलिरहेको ठाउँमा यो देख्यो भने त्यो सम्भावना बढेर जाने भयो। एउटा सामान्य एउटा एन्टिबायोटिक एक कोर्स हामीले दिन सक्यो भने पूर्ण रूपमा निको भएर जान्छ। त्यसले गर्दा स्क्रब टाइफस पहिचान गर्न सहज छ र लक्षणको आधारमा पनि हामीले गर्न सक्छौँ र उपचार एकदमै सरल छ। यसको लागि चाहिँ हामीले छिटो भन्दा छिटो पहिचान गर्नुपर्छ र हामीले एन्टिबायोटिकको प्रयोग गर्यो भने पूर्ण रूपमा निको भएर पनि जान्छ। बस्ने उपायमा विशेष गरेर यो मुसामा अलिकति यो जुन फिगर माइड भन्ने जुन केटा कुरा गरे त्यो देखिने गरेको नेपालको एउटा अध्ययनहरूले पनि देखाएको छ। तसर्थ हामीले मुसा आउने वातावरण सिर्जना गर्नु भएन र यो अलिक अग्लो झारपातहरूमा बढी हुने भएको हुनाले त्यो हामीले अलिकति यो जुन कपडा भनौँ हामीले शरीर ढाक्ने खालको कपडा लगाउनु एकदम जरुरी छ। गाउँघरतिर खास गरी घाँस दाउरा गर्दाखेरि चाहिँ बढी मात्रामा त्यतातिर बढी देख्ने गरेको चाहिँ हामीले पाउँदछ। तर यसको मतलब यो होइन कि सहरमा हुँदैन भन्ने कुरा चाहिँ होइन। यसमा चाहिँ हामीले बस्नको लागि चाहिँ खास भन्यो भने चाहिँ कपडा पूर्ण रूपमा शरीर ढाक्ने नै लगाउनु पर्छ भन्ने हो। त्यति गर्न सक्यो भने चाहिँ हामीले यो स्क्रब टाइफसबाट हामी बस्न सक्दछ। तर यसको लागि अब एउटा जनचेतना पनि एकदम महत्वपूर्ण छ र सरकार भनौँ सम्बन्धित निकायले पनि यसमा जानकारीहरू चाहिँ पर्याप्त मात्रामा दिनुपर्छ भन्ने चाहिँ मलाई लाग्दछ। यति गर्न सक्यो भने हामीले अहिले फैलिएर स्क्रब टाइफसलाई छिटोभन्दा छिटो रोक्न सक्दछौँ भन्ने चाहिँ मलाई लाग्दछ।
5: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़िरहेको बताउनु भएको छ। आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको बताउनु भएको थियो। छलफलमा सांसदहरूले बाढ़ी पहिरोको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। छलफलमा कुनै नयाँ योजना वा नीति सम्बन्धी सिधै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्न सकिने र त्यस्तो प्रस्ताव लिएर आउने सांसद तथा व्यक्तिसँग सहज रूपमा भेट गर्न सकिने आश्वासन समेत प्रधानमन्त्रीले दिनुभएको थियो। बैठकका विषयमा जानकारी गराउन सांसद सागर ढकालले भन्नुभयो,
1: समग्रमा आइडियाको मात्रै कुरा भयो, के गर्न सकिन्छ अनि कसरी चाहिँ देशलाई अगाडि बढ़ाउन सकिन्छ, पूर्वाधारको समस्याहरू के हो, होइन सबभन्दा मेजर कुराहरू अब कसरी अगाडि जाँदैछ, हामी कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा समग्र सबै इन्जिनियर्सहरूले आफ्नो धारणाहरू चाहिँ राख्नुभयो। विभिन्न धारणाहरू थियो। पूर्वाधारको लागि चाहिँ हामीले 3 शिफ्टमै काम गर्नुपर्छ, कुनै एउटा मोडल ठाउँ चाहिँ बरू त्यसलाई निर्माण गरौँ, होइन कुनै एउटा जिल्ला हुन सक्ला त्यसमा चाहिँ 3 शिफ्टमै काम गर्नु पर्यो। जसरी जिल्लामा चाहिँ हामीले मोडल बनाएर लिएर जान सकिन्छ र त्यो सफल भयो भने देशभरि नै 3 शिफ्टमा काम गर्न सकिन्छ भन्ने चाहिँ पहिलो कुरा थियो।
5: प्रतिनिधि सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राखेको राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो। सो प्रस्ताव प्रस्तुत गर्दै मन्त्री पुनले DNA परीक्षणलाई तीव्र र प्रभावकारी बनाउन तथा प्रदेश स्तरमा विस्तार गर्न विधेयक ल्याउनु परेको बताउनुभयो।
7: विधि विज्ञानको एउटा आफ्नो नयाँ प्रयोगशाला बनाउने भनेर अब भवन निर्माण चाहिँ के अरे विभागलाई चाहिँ त्यसको चाहिँ नक्सा बनाउनको लागि त्यो डिजाइन गर्नको लागि चाहिँ त्यो दिइसकेको छ। अब भवन पनि बन्छ, आधुनिक उपकरण आउँछ, त्यसकारणले झन्नै 20 करोड रुपियाँ जतिको चाहिँ के अरे उपकरणहरू किन्ने भनेको छ। भवनमा कति लाग्छ थाहा छैन। यहाँ सुरु गरेपछि अर्को वर्ष गर्दै अब प्रदेशतिरकोलाई पनि तिनीहरूलाई चाहिँ सबलीकरण गर्दै लैजाने भन्ने कुरा चाहिँ छ। अब विश्वास गर्नुहोस् कि विधि विज्ञानको प्रयोगशाला चाहिँ राम्रो भन्छ।
5: विधेयकमा तथ्याङ्क अनधिकृत रूपमा बाहिर नजाने गरी सुनिश्चित गर्ने प्रावधान राखिएको उहाँको भनाइ छ। विधेयकमाथि सांसदहरूले आफ्नो प्रतिक्रिया राखेका थिए। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। कानून न्याय तथा मानव अधिकार समितिले विद्यमान कानूनी व्यवस्थासँग स्पष्ट रूपमा जोडिएर अन्तिम रूप दिन निर्देशन दिएको छ। आज बसेको समिति सभापति समीक्षा बास्कोटाले समितिको प्रतिवेदनमा समेटेका सुझावलाई समेटेर अन्तिम रूप दिन निर्देशन दिनुभयो। कैद माफी, गलत लगत कट्टा, आम माफी, सामुदायिक सेवा तथा कारागार व्यवस्थापन लगायतका विषयमा नयाँ व्यवस्था सिर्जना गर्नुभन्दा विद्यमान ऐन तथा मुलुकी संहितामा रहेका सम्बन्धित प्रावधानलाई स्पष्ट रूपमा उद्धृत गर्नुपर्ने उहाँले बताउनुभयो।
2: म समिति सचिवजीलाई के निर्देश पनि गर्छु भने यो कैद माफी शारीरिक श्रमको जुन कोट गर्नुपर्छ त्यो ऐनलाई नै कोट गरेर गरौं, किनभने हामीमा ऐन अलरेडी छ, त्यो ऐनलाई ठ्याक्कै इम्प्लिमेन्ट गर भनेको हो कि हामीले यहाँनिर थप एक्स्ट्रा केही भनेको होइन र यो हामीले प्रतिवेदनमा सुझाव दिएको हो। ऐन अलरेडी बनेकै छ भनेपछि त्यो शारीरिक श्रम सम्बन्धीको ऐनलाई पनि ठ्याक्कै कोटै गर्न भनेर म समिति सचिवलाई निर्देश गर्छु।
5: तीन वर्षसम्मको कैद सजाय पाएका व्यक्तिलाई कारागार पठाउनुको सट्टा सार्वजनिक हित तथा विकास निर्माणका काममा संलग्न गराउने सम्बन्धी सुझावमा कम्युनिटी सर्भिस र श्रम कैदलाई एउटै अर्थमा प्रयोग नगर्न समितिको निर्देशन छ। साझा खबरमा अब खेल खबर। जापानमा भएको विश्व एसियन गेम्समा काँस्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। थाई इयर मार्फत नेपाली टोली आज दिउँसो स्वदेश फर्किएको हो। दुई दिन अघि आउने तय भए पनि थाइल्याण्डमा बाढ़ीले उडान प्रभावित हुँदा नेपाली टोली उतै रोकिएको थियो। नेपालले थाइल्याण्ड र श्रीलंकालाई हराएर सेमी फाइनल पुग्दै काँस्य पदक हात पारेको थियो। नेपाल सेमी फाइनलमा भने भारतसँग पराजित हुन पुग्यो। नेपाली महिला कबड्डी यसअघि 19 एसियन गेम्समा पनि काँस्य पदक जितेको थियो। र पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि घरेलु टोली गण्डकी प्रदेशले लगातार दोस्रो जीत निकालेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकीले भूटानलाई 64 रनले पराजित गर्यो। यसअघि हिजो भएको पहिलो अभ्यास खेलमा गण्डकीले भूटानलाई 8 विकेटले पराजित गरेको थियो। गण्डकीले दिएको 157 रनको लक्ष्य पछ्याइएको भूटान 17 ओभर 4 बलमा 132 रनमा समेटियो।
0: सन्तोषी रावल। बाढ़ी प्रभावित जिल्लामा सुत्केरी र गर्भवतीलाई अझै पनि समस्या
8: र उहाँलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने निशुल्क रूपमा
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली मासु प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड लागू गर्नको लागि एनको पर्खाई कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
14: तपाईले कोठा भाडामा बस्ने वा अस्थायी घर बनाउने मध्ये कुन चाहिँ निधो गर्नुभयो? उत्तरगया गाउँपालिका रसुवामा यी दुई मध्ये एक प्रकारको बास तोकेर वडा र पालिकामा निवेदन दिइसकेका छन्। अब त्यसपछि के हुन्छ त? पालिकाका उपाध्यक्ष चमेली गुरूङ,
15: जो अस्थायी बसोबासमा बस्नुहुन्छ उहाँले अस्थायी बसोबास जाने भनेर नै फारम भरिसक्नु भएको छ, जो कोठामा बस्नुहुन्छ कोठा भाडा लिन्छु भनेर पनि फारम भरिसक्नु भएको छ। हामीले स्थायी बसोबासको र अस्थायी बसोबासको बीचको पिरियडमा कुन अप्सन तयार गर्ने भनेर हामीले उहाँहरूलाई सोधिसकेछौँ। स्वैच्छिक रूपमा अस्थायी बसोबासमा जान्छौँ अथवा कोठा भाडामा जान्छौँ भन्ने भनिसक्नु भएको छ, त्यो कारणले गर्दाखेरि हामीलाई छुट्याउन त्यति गाह्रो अवस्था छैन। अब अस्थायी बसोबासमा बसोबास गर्ने व्यक्तिहरू जो कोठा भाडामा बस्नुहुन्छ उहाँहरूको हामीले खाता नम्बर कलेक्सन गरिसकेछौँ, सरकारबाट दिनुपर्ने कोठा भाडाको पैसा हामीले खाता मार्फतै भुक्तानी गर्छौँ। र अस्थायी बसोबासमा बस्ने चाहिँ हाम्रो केन्द्रीय सरकार एनडीआरआरएमबाट कस्तो प्रकारको अस्थायी बसोबासको चाहिँ नक्साङ्कन स्वीकृति हुन्छ सही बमोजिमको हामी तिनै तहको सरकारको समन्वयमा र विभिन्न सहयोगी हातहरू हुनुहुन्छ, संघ संस्थाहरू एनजिओ आइएनजिओहरू हुनुहुन्छ उहाँहरूसँगको सहकार्यमा हामीले सरकारको मापदण्डलाई पूरा गरेर चाहिँ हामीले अस्थायी बसोबास बनाउन पर्ने हुन्छ। हाम्रो क्षेत्रको सुरक्षित स्थानहरू हामीले पहिचान गरिसकेका छौँ, त्यहाँ अस्थायी बसोबास निर्माण गरेर हामी छिटै नै सार्छौ भन्ने तयारी छ।
14: उत्तर गया गाउँपालिका रसुवाका उपाध्यक्ष चमेली गुरुङ, बसोबासका लागि सुरक्षित जग्गा छनौट भइसकेको कोठा भाडामा बस्न चाहनेका लागि बैंक खातामै राहत रकम पठाइने योजना बताउनुहुँदै बाढ़ी प्रभावित जिल्लामा सुत्केरी र गर्भवतीलाई समस्या छ, त्यसमाथि सड़क बन्द भएपछि स्वास्थ्य चौकी वा अस्पताल जान गाह्रै भएको छ। यस्तो बेला तपाईंलाई 98512554 फोन नम्बर काम लाग्न सक्छ है।
16: भदौको 10 गते भुटेकोसी नदीमा आएको चाहिँ भीषण बाढ़ीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा नुवाकोट धादिङका विभिन्न पालिकाहरूमा सड़क सञ्जाल अवरूद्ध भएको छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन जो मैले आफैले चाहिँ त्यसलाई ह्यान्डल गर्छु 98512554 चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुऱ्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौ र उहाँलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने, निशुल्क रूपमा फर्किँदाखेरि यातायातको व्यवस्था पनि 20,000 चाहिँ छ र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा नीलकण्ठमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ।
14: अञ्जु ढुङ्गाना, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख। आजदेखि बेत्रावती सम्मको बाटो पुनः खुलेको छ। नेपाली सेना सड़क विभाग र विशेष कार्यदलको निरन्तरको प्रयासपछि अस्थायी ट्रयाक खोल्ने काम भएको सड़क विभागले जनाएको छ। यो बाटो खुलेसँगै अब बेत्रावती सम्म जान समस्या हुने छैन। तपाईंलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पशु वधशाला ऐन लागू भएपछि उपभोक्ताले स्वच्छ मासु पाउने,
17: पशु वधशाला र मासु जाँच ऐन लागू भइसकेपछि यदि हामीले एन्टीमोर्टम पोस्टमार्टम इक्जामिनेसन गर्ने व्यवस्था कार्यान्वयन गर्न सक्यौं भने त्यो बेलामा राज्यले अथवा सरकारले ग्यारेन्टी गर्छ कि यो मासु पसलमा भएको मासु स्वस्थ छ, अथवा त्यहाँनिर मिलावट भयो भने के गर्न पाइने के गर्न नपाइने सबै कानूनमा व्यवस्था गरिएको छ, त्यसकारण उपभोक्ताले स्वच्छ मासु पाउने ग्यारेन्टी हुन्छ।
0: मासुको प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड, कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
7: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
18: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोमै राखिरहेको छु।
7: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
18: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
7: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
18: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
19: दाजु बहिनीको गन्थनमा म पनि मिसिए, यो रोग रोगी कुकुर बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
18: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
14: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
20: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। 32 वर्षदेखि निर्माणको क्रममा रहेको पशु बस्ताला सञ्चालन ऐन अहिले आएर अन्तिम अवस्थामा पुगेको छ र यसलाई टुङ्गोमा पुर्याउने कुरा भएको छ र छिट्टै कार्यान्वयनमा आउने आशा पनि गरिएको छ। यसले व्यवस्थित बस्तालाको अभावमा लामो समयदेखि खुल्ला तथा अव्यवस्थित स्थानमा पशुवध गर्ने, सरसफाईमा पर्याप्त ध्यान नदिने र मासुको गुणस्तर तथा स्वास्थ्य परीक्षणमा धेरै देखिएका समस्याको समाधान गर्ला भन्ने आशा छ। बस्ताला सञ्चालनसँगै पशुको स्वास्थ्य परीक्षण, स्वच्छ तथा वैज्ञानिक ढंगको वध, मासुको निरीक्षण, प्रशोधन, भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड लागू हुनेछन् र यसले पक्कै पनि फाइदा गर्नेछ। पशु चिकित्सक मोदनाथ गौतमसँग हामीले यसै विषयमा कुराकानी गरेका छौं।
17: यो 2055 सालमा पशु वधशाला र मासु जाँच ऐन 2055 र 2057 सालमा पशु वधशाला र मासु जाँच नियमावली जारी भयो। तर यो ऐनमै भएको प्रावधान अनुसार यसमा के कुरा उल्लेख थियो भने छ अहिले पनि भने राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिमा क्षेत्रमा तोकिएको मितिदेखि लागू हुनेछ भन्ने प्रावधान ऐनमा रहेको छ र त्यसै प्रावधान बमोजिम 2061 सालमा हेटौँडा नगरपालिकाको औद्योगिक क्षेत्रभित्र रहेको वधशालालाई टार्गेट गरेर 4 किल्ला तोकेर त्यो ऐन लागू भएको सूचना राजपत्रमा प्रकाशन गरियो। तर विडम्बना कस्तो भयो भने केही तोकिएको क्षेत्रमा मात्रै लागू भयो, 4 किल्ला तोकिएको थियो, त्यो 4 किल्ला तोकिएको भन्दा 4 किल्लाभन्दा बाहिरपट्टि गएर पशु खसी वध गर्ने
21: काट्ने मान्छेले व्यवसायीहरूले त्यो क्षेत्रभन्दा बाहिर गएर काट्दिनु भयो,
17: बाहिर गएर काट्दिनु भयो,
21: बाहिर गएर काटिसकेपछि त नियम लागेन,
17: नियम लागेन र यसरी त्यहाँनिर चाहिँ त्यो नेपाल सरकारले निकै कोसिस गर्यो कार्यान्वयनका लागि र पूर्ण सफलता प्राप्त गर्न सकिएन र यो कार्यान्वयन गर्नुपर्छ भनेर सरकार लागिरह्यो तर कार्यान्वयन गर्न नसकेको यथार्थ छँदैछ। हाम्रो बीचमै
21: 26 वर्षदेखि
17: बीचमा सुर्खेतमा फेरि अर्को एउटा बच्चाला बन्ने कुरा भयो बन्यो र त्यहाँ पनि फेरि हामीले बच्चालालाई नै एरियालाई नै 4 किल्ला मानेर लागू गर्यौं, त्यो पनि सफलतामा हामी पुर्याउन सकेनौं। फेरि बुटोबलमा त्यसै गरी एउटा बच्चाला बन्यो, त्यहाँ पनि बच्चालाको वरिपरिलाई मात्रै
21: 4 किल्ला तोकियो, त्योभन्दा बाहिर गएर व्यवसायले काट्दिनु भयो,
17: व्यवसाय बाहिरतिर चाहिँ चलिरह्यो, वध गर्ने काम चलिरह्यो र यो पूर्ण कार्यान्वयन गर्न हुन सकेन, यो अवस्था हो। अब यसको कारणहरूको पछि जाने हो भने चाहिँ धेरै कारणहरू छ। एक त हामी उपभोक्ताहरू आफै पनि धेरै सचेत छैनौं जस्तो लाग्छ कि हामीलाई फ्रेस मासु चाहिन्छ, काट्दै काट्दैको मासु हामीलाई चाहिएछ, फ्रिजमा राखेको मासु भनेको बासी मासु हो, यो त के ल खाने भन्ने खालको सोच छ, यसमा परिवर्तन हुन जरुरी छ। स्वास्थ्यको हिसाबले फ्रेस भन्दा डिप फ्रिजमा राखेको मासु स्वास्थ्यकर हुन्छ भन्ने कुराको चेतना पनि हामीले फैलाउनु पर्नेछ जुन ढिलो भइसकेका छ।
21: सबैभन्दा पहिला त स्वस्थ मासु हामीले खान जरुरी छ र स्वस्थ मासु नखाँदाखेरि चाहिँ हाम्रो स्वास्थ्यमा कस्तो खालको असर पर्छ भन्ने कुरा बुझ्न चाहिँ जरुरी रहेछ जस्तो लाग्यो। उपभोक्ता सचेत हुने बित्तिकै त यो कार्यान्वयनमा कुनै समस्या भएन होइन।
17: एउटा कुरा त उपभोक्ता सचेत हुने कुरा भयो, सँगसँगै अरू पूर्वाधारका कुराहरू पनि सँगसँगै जोडिएर आउँछ। फेरि उपभोक्ताले चाहिँ ल मलाई म डिप फ्रिजको मासु खान्छु, यो फ्रिज गरेकै मासु खान्छु, मैले ताजा मासु खाँदैन भनेर भन्यो भने पनि त्यतिले मात्रै के स्वच्छता अथवा स्वच्छता प्रमाणित गर्छ त? अवश्य गर्दैन। त्यसका केही पूर्वाधारहरू छन् जुन कुरा एउटा चेनमा जानुपर्ने हुन्छ।
21: बच्चालाई पनि त हाम्रो स्वस्थ हुनु पर्यो, सफा हुनु पर्यो।
17: पहिलो कुरा त बच्चालाई हुनु पर्यो, त्यो बच्चालाई स्वच्छ सफा हुनु पर्यो र त्यसमा केही पूर्वाधारहरू मिनिमम पूर्वाधारहरू भएकै हुनु पर्यो, अनि मात्रै त्यहाँबाट वध हुन्छ, स्वस्थ पशु वध हुन्छ, फेरि मासु जाँच हुन्छ, स्वस्थ मासु अनि मल्ल उपभोक्ताकोमा पुग्छ। यो लाइनमा यो चेनमा गयौँ भने मात्रै हुन्छ। अब अहिलेसम्म के हुन सकेन भन्ने सन्दर्भमा चाहिँ मेन कुरा भनेको हामी कहाँ बस्छौँ, जहाँसुकै जुनसुकै तिनवटा तहको सरकार छ हामी सबैलाई थाहा छ, तर जहाँ बसे पनि हामी कुनै न कुनै स्थानीय तहमा त छौँ नि, र त्यो स्थानीय तहमै हो बध हुने पनि कुनै न कुनै स्थानीय तहमा हुन्छ, बच्चालाई त्यहीँ हुन्छ, मासु पसल त्यहीँ हुन्छ, र त्यसकारण मेन भूमिका कसको हुनु पर्यो?
21: स्थानीय सरकारको हुनु पर्यो भन्ने
17: सरकारको हुनु पर्यो, मेन त हुनै पर्यो।
21: स्थानीय सरकारलाई नै यसको अधिकार पनि स्थानीय सरकारलाई नै दिएको छ।
17: स्थानीय सरकार सञ्चालन ऐनले पनि बच्चालाई सञ्चालन गर्ने अनि मासु पसल नियमन गर्ने कुराहरूको अधिकार समेत स्थानीय सरकारलाई दिएको छ। फेरि यसो भनेर स्थानीय सरकारको मात्रै हो अरूको अरू भनेर अरू दुईटा सरकार पन्चिने अवस्था चाहिँ छैनन्। फेरि किनभने
21: कहिले कहिले हुन्छ जस्तो चाडपर्वको बेलामा मासु पसलहरू अनुगमन गर्ने, मासु काट्ने ठाउँहरूको अनुगमन गर्ने कुरा चाहिँ हुन्छ, तर त्यसपछि फेरि हराउँछ।
17: यो खास खास चाडपर्वको बेलामा किन भएको होला भन्ने पनि
21: धेरै त्यो बन्द हुने भएको भएर पनि होला।
17: त्यो बेलामा चाहिँ के हुन्छ भने मासु पसल भन्दा बढी चाहिँ लाइभ एनिमलकै जीवित जनावरकै त्यो हाट बजारमै स्वस्थ छ कि छैन भनेर स्वास्थ्य परीक्षण गर्ने बढी गरिन्छ। किन त्यसरी गरिन्छ भने खास गरी के भन्छ सहरी एरियाहरूमा दसैँको बेलामा घर घरमै लगेर खसी काट्ने प्रचलन हुन्छ। घरमा खसी काटिएन भने के दसैँ आएर भन्ने बालबच्चाहरूको पनि त्यस्तो खालको अब मनोवृत्ति भइसकेको छ। त्यसकारण चाहिँ त्यो जनावर घरमा जाने जनावर कमसेकम स्वस्थ जाओस् भन्ने हिसाबले यी सिम्बोलिक रूपमा त्यो दसैँ चाडपर्वको बेलामा चाहिँ विशेष गरी स्वस्थ पशु जाओस् घरमा, त्यसबाट कुनै
21: कसैलाई पनि स्वास्थ्य मानि नहोस्
17: भन्ने हिसाबले चाहिँ
21: अब अहिले सरकारले 26 वर्षदेखि लागू गर्न नसकेको ऐन फेरि कार्यान्वयन गर्ने जमर्को गरेको छ। यो ऐन कार्यान्वयन भयो भने चाहिँ आम उपभोक्तालाई हुने फाइदा चाहिँ के हो?
17: प्रत्यक्ष फाइदा भनेको उपभोक्ताले जुन मासु अहिले सेवन गरिरहनु भएको छ, अहिले सेवन गरिरहेको हामीले उपभोग गरिरहेको मासु स्वस्थ नहुन पनि सक्छ, केही छँदै छैन, स्वस्थ हुँदै होइन भन्ने कुरा पनि नहुन पनि सक्छ, तर मासु पशु बच्चालाई र मासु जाँच ऐन लागू भइसकेपछि यदि हामीले एन्टिमोर्टम पोस्टमोर्टम इक्जामिनेसन गर्ने व्यवस्था कार्यान्वयन गर्न सक्यौं भने त्यो बेलामा राज्यले अथवा सरकारले ग्यारेन्टी गर्छ कि यो मासु पसलमा भएको मासु स्वस्थ छ, अथवा त्यहाँनिर मिलावट भयो भने के गर्न पाइने के गर्न नपाइने सबै कानूनमा व्यवस्था गरिएको छ, त्यसकारण उपभोक्ताले स्वच्छ मासु पाउने ग्यारेन्टी हुन्छ।
0: सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि त्यहाँ विज्ञ टोली पठाउने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़ेको बताउनु भएको छ। प्रतिनिधि सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2083 पारित भएको छ। कानून न्याय तथा मानव अधिकार समितिले विद्यमान कानून व्यवस्थालाई संशोधन गर्ने र नयाँ नयाँ कानून बनाएर राज्य संयन्त्रमा केही परिवर्तन देखाउनु पर्ने बताएको छ। र जापानमा भएको 20 एसियन गेम्समा कास्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: जहिले पनि मुख मुखै आउने यसरी कहाँ सकिन्छ
1: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
2: ए झन् त झन् त
3: होइन के भयो बाबु ल ल नात्यौ बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
5: उत्सवको पर्व
6: एसआर इप्सन क्यानन ब्रान्डको आठ नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
5: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
6: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
5: फोन नम्बर 0175469559
7: सौजी क्युआर भयो
8: मेसेज आएको छैन
9: घरी एसएम

0: घर पनि कति राम्रो बनेछ, चिपिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
0: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
3: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा,
4: ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
0: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोतमा छ, गोरकट्टा।

0: जिलो तमाकु बढिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मल्लिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
2: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
3: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
2: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
6: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
7: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
8: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
7: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
8: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
6: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
9: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
10: शान्तिको आवाज रेडियो।

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देह,
2: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
3: सम्पर्क 98 5 70 24 344, 98 5 70 35 227 र 98 5 70 73 220।
4: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
5: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
4: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98 4 70 77 00 3, 98 4 70 66 155 र 98 4 70 16 539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
6: सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
7: यस संस्थाको देशमा भएको अविरल वर्षाका कारण स्थगित 5 औं साधारण सभा यही असोज 17 र 18 गते इकाई स्तरमा आयोजना गरिएको हुँदा तोकिएका इकाई बैठकमा सहभागी हुनुहुन सम्पूर्ण सदस्य ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
8: कहाँ जाने?
7: 17 गते भलवारी सेमरा र बासघारी सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू, सुनगाबा रिसोर्ट भलवारी नेपाल आयल निगमदेखि दक्षिणपट्टि नबिल ब्याङ्कको साइडमा, 18 गते मुख्य कार्यालय मणिग्राम र गोरकत्ता सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू, विश्राम बाटिका मणिग्राम छोक, 18 गते शिवचोक नन्दनमन र शिवपुर सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू, रेसुङ्गा पार्टी प्यालेस 4 नम्बर बजार, 18 गते
8: भरौलिया सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू, जमुहानी पाक तिलोत्तमा 17 जमुहानी।
7: उपस्थितिमा सहजताका लागि सबै सदस्यहरूलाई पठाइएको एसएमएसलाई ध्यान दिनुहोला।
8: साधारण सभाका बारेमा अन्य कुरा जानकारीका लागि संस्थाको आधिकारिक फेसबुक पेज, वेबसाइट www.sabaikosakos.com मा हेर्न सकिनेछ।
7: अन्य केही कुरा बुझ्न पर्ने भएमा संचालक तथा कर्मचारीहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ।
8: स्मरण रहोस्, सदस्यहरूको नाम र उपस्थिति तोकिएको स्थानमा मात्र हुने भएकाले सोही केन्द्रमा सहभागी हुनुपर्नेछ।
7: व्यवस्थित सहकारी स्तरीय सेवा, सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तिलोत्तमा 5 मणिग्राम।
9: स्वास्थ्यमा बुटवल,
1: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
9: असल अभ्यासदेखि नीतिका कुरा,
1: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
9: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
7: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
9: कार्यक्रम स्वास्थ्यमा बुटवल।
10: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
11: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
10: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
11: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
10: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
12: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
13: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
14: खै दाई, दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुस् न।
15: ए ल ल लिनुहोस् भाइ।
14: अनि दाई कति भयो पैसा?
15: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
16: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
13: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेचबिखन तथा ओसर पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
14: किन आँखा मिचेको मिचे गरेको?
7: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
14: धेरै समय मोबाइल चलाइसी क्या
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
14: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए त्यसो भए जोगिन के गर्ने त?
14: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
7: बुझे।
14: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
7: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
12: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
15: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
16: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
14: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
12: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
17: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
18: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौ, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौ, महिलाको श्रमलाई सक्दो हौसला बढाउ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ,
19: लैङ्गिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
20: नमस्ते डाक्टर साहब।
21: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
20: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
21: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
20: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
21: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
20: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
21: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
20: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
21: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
22: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो ला,
0: मरे के हो
20: हेर त रगत रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
20: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
20: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
1: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
22: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्.
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं.
2: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: ए दाई, ए दाई, पख्नुस् त, पख्नुस्. के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको.
5: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन. खोइ, अहिलेसम्म केही भएको छैन. तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ. तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ.
1: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ.
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ.
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि.
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ. यसका धेरै विधिहरू छन्. यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ.
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु.
2: नेपाल सरकार, विज्ञापन बोर्ड. फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ. आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ.
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ. सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं. खाना पकाउने ग्यास सुरक्षित राखौं.
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ. क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं.
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं. पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड। लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार, विज्ञापन बोर्ड।
0: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
6: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है, बल्ल सम्झे। सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा कम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
6: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड। डेंगू से बची की खंती मच्छर के काटे से बचब ही सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बची खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए दे लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
7: अनुरोध आग लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
8: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
9: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
10: सफलता अनि संघर्षका कथा।
11: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन, मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
8: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
12: Thank you.

0: Hey you, do you want to talk to me?
1: आफ्नो सन्देश नजिकको मान्छेलाई पुर्याउन चाहनुहुन्छ या तपाईको आफ्नो मनका कुरा कसैलाई पोख्न पाउनु भएको छैन? तपाईको सन्देश पुर्याउने माध्यम बनेर आउँदैछु म इज्जत गरेर हरेक बुधबार बीबीसी नेपाली सेवापछि कार्यक्रम शुभरात्रि।
2: दिनभरिका थकानहरू आज यतै बिसाइदिनुहोस्। दिनभरिका थकानहरू आज यतै बिसाइदिनुहोस्। मनका पीड़ा र चिन्ताहरू पनि भुलाइदिनुहोस्। तारा झैं चम्कियोस् तपाईको हरेक सुन्दर सपना। तारा झैं चम्कियोस् तपाईको हरेक सुन्दर सपना। मीठो निद्रासँगै आजको रात मुस्कुराइदिनुहोस्। दिनभरिका थकानहरू आज यतै बिसाइदिनुहोस्। मनका पीड़ा र चिन्ताहरू पनि भुलाइदिनुहोस्। तारा झैं

जसको लागि तपाईँ हामीलाई साथ दिनुपर्ने हुन्छ कार्यक्रमको सुनेर लुम्बिनी प्रदेश आसपासका क्षेत्रमा हुनुहुन्छ भने तपाईँ हामीलाई 96.8 मेगाहर्ट्जको ध्वनि तरंगबाट मिटेस यात्रामा जुट्न सक्नुहुन्छ। त्यस्तै देश प्रदेशमा हुनुहुन्छ भने www.radiolumbini.org लगायतको हाम्रो पात्रो लगायतका विभिन्न एप्लिकेशन सँगै तपाईँ हामीलाई फेसबुक लाइभमा पनि सुन्न सक्नुहुन्छ, जसको लागि तपाईँ हामीलाई सर्च गर्नुहोस् रेडियो लुम्बिनी मणिग्राम नामक फेसबुक आईडी सर्च गर्नुहोस्, जहाँबाट तपाईँले हामीलाई प्रत्यक्ष रूपमा मिटर्स यात्रामा जुट्न सक्नुहुनेछ र साथ दिन सक्नुहुनेछ। र तपाईँका सुन्दर केही गजल मुक्तक छन् अथवा तपाईँका केही सन्देशहरू छन् आफन्तजन प्रियजनका लागि भने मजाले कमेन्ट बक्समा छोड्नुहोला। रेडियो लुम्बिनी मणिग्राम नामक फेसबुक आईडी सर्च गरेर त्यहाँबाट हाम्रो लाइभको कमेन्ट बक्समा मजाले छोड्नुहोस्। ती सन्देशहरू हामी कार्यक्रमबाट अन एयर गर्नेछौं। होगी साथीहरू, कार्यक्रम पक्कै पनि मिटेस यात्रामा जुट्नुहुनेछ र साथ दिनुहुनेछ। यति बेला भने रोम अनि प्रशान्तको रजाइमा रहेको मिठो सांगीतिक आवाजबाट कार्यक्रमलाई अगाडि बढ़ाउँ, त्यसपछि हामी उपस्थित हुनेछौं। हामीसँगै रहनुहोला।

सागर सरी चुखो माया तिमीलाई दिउँला, सागर सरी चुखो माया तिमीलाई दिउँला, जीवनभरि साथ दिने बाचा पनि गरौला। तिम्रा हरेक दुःखलाई आफ्नै सम्झी अनि बोकी, तिम्रा हरेक दुःखलाई आफ्नै सम्झी अनि बोकी, खुशीका पलहरू तिम्रै नाममा सजाउला। जुन चाहिँ उज्यालो राखोला तिम्रो जीवन, जुन चाहिँ उज्यालो राखोला तिम्रो जीवन, अध्यारा बाटाहरूमा दीप बनेर अगाडि बढुला। समयले जति परीक्षा लिए पनि मायामा, समयले जति परीक्षा लिए पनि मायामा, तिम्रो हात कहिल्यै नछोड्ने कसम खाउला। धन सम्पत्ति होइन मनको माया चाहिन्छ प्रिय, धन सम्पत्ति होइन मनको माया चाहिन्छ प्रिय, तिमीलाई मुटुभरि राखी संसार सजाउला, जीवनभरि साथ दिने बाचा पनि गरौला। खुशीका पलहरू तिम्रै नाममा सजाउला, अध्यारा बाटाहरूमा दीप बनेर अगाडि बढौला। तिम्रै हात कहिल्यै नछोड्ने कसम खाउला, तिमीलाई मुटुभरि राखी संसार सजाउला। हो प्रिय, तिमीलाई मुटुभरि राखी संसार सजाउला। भर्खर मात्र यस्तै यस्तै मिठो गीत रहेको थियो, सागर सरी चोखो माया तिमीलाई देउला। फिल्म सिलसिलाबाट राजेश पाल राई र अन्जु पन्तको आवाज रहेको, निकै नै मिठो आवाज रहेको थियो, जोडेका थियौं र एकदमै सदाबहार गीतकै रूपमा पनि रहेको छ उक्त गीत। हामी तपाईँलाई अनेर गरेका थियौं, सँगै गजल पनि यतिखेर अनेर गरेका छौं। तपाईँ हामीलाई साथ दिँदै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ कार्यक्रम शुभरात्री। शुभरात्रीसँगै हामी तपाईँसँग जोडिरहेका छौं र कार्यक्रममा रहेर केही गजल मुक्तकहरू जोड्ने हाम्रो प्रयत्न रहिरहेको छ। यसर्थ पनि तपाईँको साथ हामी अपेक्षा गरिरहेका छौं, यसर्थ साथ दिनुहोला। तपाईँ हामीलाई फेसबुक लाइभमा पनि मजाले साथ दिनुहोला सुनेर, र कमेन्ट बक्समा कमेन्ट पनि छोड्न नभुल्नुहोला भन्न चाहन्छौं। र यति बेला एउटा सानो शुभकामना सन्देश भन्दा पनि शुभकामना टाइपको गजल चाहिँ म जोड्दैछु तपाईँको लागि पक्कै पनि। यसपछि चाहिँ एउटा शुभकामना जस्तै एउटा मिठो गीत खोज्न पनि मैले भने एउटा गीत जोड्दैछु गीतको लागि, र यति बेला यो गजल सुरु हुन्छ यसरी। तिमीलाई शुभकामनाको यो शुभ, तिमीलाई शुभकामना यो शुभ दिनको, तिमीलाई शुभकामना यो शुभ दिनको, फूल झैं मुस्कान रहोस जीवनभरि तिम्रो मुहारको, सफलताले चुमिरहोस तिम्रा हरेक हरेक पाइला, सफलताले चुमिरहोस तिम्रा हरेक हरेक पाइला, सुगन्ध फैलियोस सधैं तिम्रो सुन्दर संसारको, दुःखका बादल कहिल्यै नछाओस तिम्रो आकाशमा, दुःखका बादल कहिल्यै नछाओस तिम्रो आकाशमा, घाम चाहिँ उज्यालो होस् हरेक बिहान र साँझको, तिम्रा सपना सबै पूरा हुँदै जाउन् एक पछि अर्को, तिम्रा सपना सबै पूरा हुँदै जाउन् एक पछि अर्को, भाग्यले साथ दियोस् हरेक नयाँ यात्राको, आजको यो शुभ दिनले ल्याओस् खुशी अपार अपार, आजको यो शुभ दिनले ल्याओस् खुशी अपार अपार, मनभरि बसिरहोस् मिठो सम्झना यो प्यारको, फूल चाहिँ मुस्कान रहोस् जीवनभरि तिम्रो मुहारको, सुगन्ध फैलियोस् सधैँ तिम्रो सुन्दर संसारको, घाम चाहिँ उज्यालो होस् हरेक बिहान र साँझको, भाग्यले साथ दियोस् हरेक नयाँ यात्राको, मनभरि बनिरहोस् मिठो सम्झना यो प्यारको, हो मनभरि पनि रोज मिठो सम्झना यो प्यार।

ओके भर्खर मात्र यो गीत अनर गरेका थियौँ तपाईँको लागि, केही टेक्निकल इरर आएको छ यसर्थ पनि त्यसको लागि क्षमा प्रार्थी छौँ। शुभकामना विशेष गीत भनेको थिएँ तर मर्निङ टाइममा बज्ने टाइपको गीत चाहिँ बज्यो, त्यसको लागि क्षमा प्रार्थी छौँ। कहिलेकाहीँ हुन्छ यस्तै होइन, लेखिएको नाममा इरर आउँदाखेरि यस्तो हुन जान्छ। यसर्थ पनि तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 MHz ध्वनि तरङ्गमा कार्यक्रम शुभरात्रि। शुभरात्रिसँगै छौँ हामी तपाईँसँगको सयात्रामा र गजल मुक्त जोड्ने प्रयास गरिरहेका छौँ। केही गजल मुक्तहरू तपाईँसँगको सयात्रामा अगाडि बढ़ाइरहेका छौँ। यसर्थ पनि साथ दिनुभएको छ यो अपेक्षा राखिरहेका छौं। पक्कै पनि हामी प्रेमिल गजलहरू पनि जोड्ने हाम्रो प्रयास हो। यति बेला प्रेमिल गजलतर्फ नै लागौं क्यारे। प्रेमिल गजल सुरु हुन्छ यसरी।

तिम्रो सम्झनाले मुटुमा मिठो तरंग ल्याउँछ, तिम्रो सम्झनाले मुटुमा मिठो तरंग ल्याउँछ, तिमी मुस्कुराउँदा मेरो संसारै रमाउँछ। तिम्रो आँखाभित्र देख्छु म आफ्नै सपना, तिम्रो आँखाभित्र देख्छु म आफ्नै सपना, तिम्रो बोलीले हरपल मनलाई नै बहलाउँछ। दूरी जति भए पनि माया घट्दैन कहिले, दूरी जति भए पनि माया घट्दैन कहिले, तिम्रो यादले हरेक रात नजिकै बोलाउँछ। तिमी साथ हुँदा बाटो पनि फूल जस्तै लाग्छ प्रिय, हो तिमी साथ हुँदा बाटो पनि फूल जस्तै लाग्छ प्रिय, तिमी नभए यो मन एक्लै एक्लै हराउँछ। माग्दिन संसारका ठूला ठूला खुसीहरू, माग्दिन संसारका ठूला ठूला खुसीहरू, तिम्रो हात समाउन पाए जीवन मुस्कुराउँछ, तिमी मुस्कुराउँदा मेरो संसारै रमाउँछ, तिम्रो बोलीले हरपल मनलाई नै बहलाउँछ, तिम्रो यादले हरेक रात नजिकै बोलाउँछ। तिमी नभयो मन एक्लै एक्लै हराउँछ, तिम्रो हात समाउन पाए जीवन नै मुस्कुराउँछ, तिम्रो हात समाउन पाए प्रिय हात नै मेरो जीवन नै मुस्कुराउँछ प्रिय, हो जीवन नै मुस्कुराउँछ।

लजको लादी बोकेर आइदेऊ न। बोके पनि आफूलाई प्रेम गर्ने स्नेह गर्ने मान्छेको होइन, एउटा आशा भरोसा, उसले मलाई माया गरिदियोस्, उसले मेरो बारेमा कुरा गरिदियोस्, कस्तो एउटा परिकल्पना हुन्छ मानिसमा। हरेक मानिसले आफ्नो त्यो अपेक्षा गरिरहेको हुन्छ जीवनमा प्रेमका ती शब्दहरू। जब प्रेम गरिन्छ नि, प्रेमले एउटा अपेक्षा पनि राख्छ जीवनमा। जहाँनिर अपेक्षा हुन्छ त्यहाँनिर प्रेम पनि अलिकति बढी नै गर्नुपर्ने जरुरी देखिन्छ। र कतिपयले एउटा प्रेम देखावटी रूपमा गर्छन् त कतिपयले प्रेमलाई एउटा व्यक्त गर्दैनन् तर मनबाट माया गर्छन्। त्यो आफ्नो तरिका हुन्छ होइन। यति भनिरहँदा फेरि माया भन्ने बित्तिकै, माया प्रेम भन्ने बित्तिकै त मानिसको नजरमा दृष्टिमा एउटा प्रेमी प्रेमिकाको माया मात्रै जीवनमा प्रेम पक्कै होइन। तपाईँले आफ्नो आमा बुवादेखि लिएर हजुरबुवा हजुरमा लगायतका होइन, आफ्नो दाई दिदी बहिनी साथीहरू लगायतका तपाईँका स्टाफ हुन सक्छन्, जो पनि हुन सक्छन्, तपाईँले प्रेम गर्न सक्नुहुन्छ, साथीलाई माया गर्न सक्नुहुन्छ। त्यो प्रेम विशुद्ध तपाईँको मनबाट पक्कै हुन्छ। सर्त पनि प्रेमलाई आफ्नो तरिकाले तपाईँले परिभाषित गर्नुहोला, यो नै हामी यहाँबाट अपेक्षा गर्न चाहन्छौ। र हामी कार्यक्रममा रहेर गजल सँगै गीतहरू तपाईँका लागि अनेर गरिरहेका छौ। कार्यक्रम कस्तो लागिरहेको छ पक्कै पनि सुन्दै हुनुहुन्छ कुन ठाउँबाट, हामीलाई कमेन्ट बक्समा छोड्न नबोल्नुहोला यो भन्न चाहन्छौ। र फेरि पनि अर्को गजलतर्फ जाउँ क्यारे होइन। ओके, गजल रहेको छ अलिकति प्रेमी नभएर अलिकति बिछोड टाइपको गजल रहेको छ। गजल सुरु हुन्छ यसरी। पानीको फोका जस्तै फुट्यो हाम्रो माया प्रिय, पानीको फोका जस्तै फुट्यो हाम्रो माया, आँखाभरि आँसु बोकी छुट्यो हाम्रो माया। सपना हजारौं सजाएका थियौं सँगै मिलेर माया, सपना हजारौं सजाएका थियौं सँगै मिलेर, समयको हुरी चल्दा लुट्यो हाम्रो माया। जुन तारा साक्षी राखी गरेका ती बाछा, जुन तारा साक्षी राखी गरेका ती बाछा, आज किन हावा सँगै उड्यो हाम्रो माया। तिमी आफ्नै बाटोमा लाग्यो, म आफ्नै बाटोमा लागे, तिमी आफ्नै बाटोमा लाग्यो सानो, म आफ्नै बाटोमा लागे, बीच बाटोमै आएर टुट्यो हाम्रो माया। सम्झनाका सम्झनामा अझै बाँकी छन् तिमी ठप पलहरू, सम्झनामा अझै बाँकी छन् ती हामीले बिताएका मिठा पलहरू, तर नियतिको खेलले गर्दा छुट्यो हाम्रो माया, आँखाभरि आँसु बोकी छुट्यो हाम्रो माया, समयको हुरी चल्दा लुट्यो हाम्रो माया, आज किन हावासँगै उड्यो हाम्रो माया, बीच बाटोमै आएर टुट्यो हाम्रो माया, ती नियतिको खेलमा छुट्यो हाम्रो माया, हो ती नियतिको खेलमा किन हो किन छुट्यो हाम्रो माया।

पानीको फोका जस्तै फुट्यो हाम्रो माया, नचाहँदा नचाहँदै छुट्यो हाम्रो माया। निकै मिठो गीत रहेको थियो, रोजिना रुमालको आवाज रहेको, निकै नै कर्णप्रिय, धेरैले मन पराएको आवाज पनि हो। यो गीत जोडेका थियौँ कार्यक्रममा रहेर, र कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ कार्यक्रम शुभरात्री, शुभरात्रीसँगै हामी छौँ। अब भने हामीसँग धेरै समय छैन, यसर्थ पनि एउटा गजल चाहिँ हामी जोड्छौँ। एउटा गजल जोडिसकेपछि चाहिँ हामी करिब करिब कार्यक्रम अन्त्य जान्छौँ भनेर बाहिरबाट रेड लाइट बाल्दै हुनुहुन्छ। ओके, एउटा गजल चाहिँ म सुरुवात गरिहाल्छु किनभने हामीसँग समय एकदमै कम छ। यो गजल सुरु हुन्छ यसरी। तिम्रो मायामा हराउँदा संसार भुल्न मन लाग्छ, तिम्रो मायामा हराउँदा संसार भुल्न मन लाग्छ, तिम्रो हात समाएर सँगै सधैँ सँगै हिँड्न मन लाग्छ, तिम्रो आँखाको गहिराईमा यस्तो जादु रहेछ, तिम्रो आँखाको गहिराईमा यस्तो जादु रहेछ, हेर्दा हेर्दै आफ्नै मनलाई मन तिमीलाई दिन मन लाग्छ, तिमी बोल्दा बसन्त चाहिँ सुवास आउँछ मनमा, तिमी बोल्दा बसन्त चाहिँ सुवास आउँछ मनमा, तिम्रो मिठो आवाज फेरि फेरि सुन्न मन लाग्छ, दूरीले कहाँ रोक्न सक्छ र साँचो मायालाई, हो दूरीले कहाँ रोक्न सक्छ र साँचो मायालाई, टाढा हुँदा पनि तिम्रै सम्झनामा बाँच्न मन लाग्छ, जिन्दगीले जे दिए पनि गुनासो छैन मलाई, जिन्दगीले जे दिए पनि गुनासो छैन मलाई, तिमी साथ भए हरेक दुःख हाँसेर सहन मन लाग्छ, तिम्रो हात समाएर सधैँ सँगै सँगै हिँड्न मन लाग्छ, हेर्दा हेर्दै आफ्नै मन तिमीलाई दिन मन लाग्छ, तिम्रो मिठो आवाज फेरि फेरि सुन्न मन लाग्छ, टाढा हुँदा पनि तिम्रै सम्झनामा बाँच्न मन लाग्छ, तिमी साथ भए हरेक दुःख हाँसेर सहन मन लाग्छ, हो तिमी साथ भए हरेक दुःख साथ हाँसेर सहन मन लाग्छ। ओके, यिनै गजल मुक्तकहरू जोड्दा जोड्दै र गीत सङ्गीतहरू सुनाउँदा सुनाउँदै आजको समय करिब करिब सकिएको सङ्केत पाएका छौँ। यसर्थ पनि तपाईँ हामीलाई सुन्ने साथ दिने सम्पूर्णलाई विशेष आभार भन्नै पर्छ। हामीलाई विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, तपाईँ सम्पूर्णलाई विशेष आभार भन्नै पर्छ। कतिले हामीलाई फेसबुक लाइभबाट सुनेर साथ दिनुभयो भने कतिले हामीलाई लाइभ सुनेर साथ दिनुभयो र हामीलाई कमेन्ट गर्नुभएको छ। ओमकारेश्वर ज्योतिष सेवा भन्नुभएको छ, आफ्नो नाम राख्नुभएको छ फेसबुकमा। जय शम्भु राधे राधे भन्नुभएको छ, हाम्रो पनि उहाँलाई जय शम्भु राधे राधे। हामीलाई सुनिदिनु भएको र साथ दिनुभएकोमा यो साथ सधैँभरि दिइराख्नु होला, यो अपेक्षा राख्न चाहन्छौ यहाँबाट। यति भनेर त अब भने कार्यक्रमको बिट मार्ने बेला भएको छ। हो, यो तपाईँको साथ अमूल्य छ, यसर्थ भने हामीलाई सधैँभरि यसरी साथ दिनुहोला। सधैँभरि इज्जतले भन्ने कुरा यही नै त हो। कतै चुक्कर लाउनु पो भुल्नुभयो कि, कतै आउलो गजुर लाउन पो भुल्नुभयो कि, घरमा कोही बिरामी हुन सक्नुहुन्छ, औषधि सेवन गर्नुभएको छ भने उहाँलाई एकचोटि ख्याल गर्नुहोला, र घरपालुवा जनावरहरू पाल्नुभएको छ भने ती घरपालुवा जनावरले रातको समयमा उनीहरूलाई तिर्खा लाग्न सक्छ, यसर्थ उनीहरूले पिउन सक्ने भाँडोमा पानी राखिदिनुहोला। अब बिस्तारै मौसम परिवर्तन हुँदै अब चिसो हुने तर्खरमा छ, बिस्तारै बिस्तारै, यसर्थ पनि आफूलाई ख्याल गर्नुहोला। यताउता हिँड्दा बाढी पहिरोको कारणले बाटोहरू बिग्रिरहेका छन्, यसर्थ पनि आफू हिँड्नुभन्दा अगाडि त्यहाँको अवस्थाबारे बुझेर हिँड्नुहोला। गोठमा डिया बाछा बाल्नुभएको छ भने ती पनि ख्याल गर्नुहोला, होइन। यो भन्दै मलाई प्रविधिबाट मिठो सम्वेषण गर्ने रोम प्रशान्त दुवैलाई विशेष आभार व्यक्त गर्नै पर्छ। अर्को हप्ता यसै समयमा तपाईँ हाम्रो भेट हुने नै छ, फेरि अर्को हप्ता भेट हुने बाचा अनि बन्धनबद्धी। आजको श्रृंखलाबाट तपाईँको निरन्तरको आवाजको दिनेको सात्री इज्जत कण्डेल अन्तिम गीत छोड्दै आज्ञा चाहन्छु। यागपल शोभित होस्, शुभरात्री, शुभ सपनी।

0: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
1: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त? यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
1: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
0: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
2: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
4: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
3: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
4: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
5: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, विभियन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपी टीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। बिबिएन नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, बिबिएन नेट, सम्पर्क प्रधान कार्यालय भुटुवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको बिबिएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
8: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
8: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
9: तिलोत्तमा 5, मडिग्राम, रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
10: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
11: किन झोक्राउनु भन्छ काका?
12: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
11: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
12: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने न फुट्ने, रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तैयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98571 7557 र 98472 9228।
13: होइन पुर्खे बा, किन के भयो र?
14: बाह्र चौरास घुमे
13: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खेबा, फेरि दौडिँदै कता हो?
14: ए किरिम यनमा गएको सब ठिक ठाक। अब त पुर्खेबा पनि हिन्छ मर्निङ वाक।
13: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
15: साउजी क्यूआर भयो है?
16: ए भन्नुहोस् त, मेसेज आएको छैन।
17: घरी एसएमएस आएन।

0: घर पनि कति राम्रो बनेछ, ठिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-7019 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काट्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
5: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
6: फोन नम्बर 071-531-641 535-641
7: हे दिलकुमारी आज त काम गर्ने जाँगरै छैन।
8: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थी

0: कहाँ जाने हो कुन्नी?
1: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
2: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
3: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सासुको मेसो खोज्दै छौ क्या?
2: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
4: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
2: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
5: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
6: सबै मिलाई खुवाउ।
5: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
6: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
7: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
8: हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
9: हो र, होइन होला त्यस्तो त।
10: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भो भन त।
9: केही भएन मिस,
10: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: हुन्छ मिस।
11: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
13: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
13: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
13: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
14: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनु।

0: होस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
3: तीन दिन भयो।
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
7: यस संस्थाको देशमा भएको अविरल वर्षाका कारण स्थगित पाँचौं साधारण सभा यही असोज 17 र 18 गते इकाई स्तरमा आयोजना गरिएको हुँदा तोकिएका इकाई बैठकमा सहभागी हुनुहुन सम्पूर्ण सदस्य ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
8: कहाँ जाने?
7: 17 गते भलवारी सेमरा र बासखारी सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू सुनगाबा रिसोर्ट भलवारी नेपाल आयल निगमदेखि दक्षिणपट्टि नबिल ब्याङ्कको साइडमा, 18 गते मुख्य कार्यालय मणिग्राम र गोरकत्ता सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू विश्राम बाटिका मणिग्राम चोक, 18 गते शिवचोक नन्दनमन र शिवपुर सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू रेसुङ्गा पार्टी प्यालेस 4 नम्बर बजार, 18 गते
8: भरौलिया सेवा केन्द्रबाट सेवा हुने सदस्यहरू जमुहानी पाँच तिलोत्तमा 17 जमुहानी।
7: उपस्थितिमा सहजताका लागि सबै सदस्यहरूलाई पठाइएको एसएमएसलाई ध्यान दिनुहोला।
8: साधारण सभाका बारेमा अन्य कुरा जानकारीका लागि संस्थाको आधिकारिक फेसबुक पेज वेबसाइट www.sabaikosakos.com हेर्न सकिनेछ।
7: अन्य केही कुरा बुझ्न पर्ने भएमा संचालक तथा कर्मचारीहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ।
8: स्मरण रहोस्, सदस्यहरूको नाम र उपस्थिति तोकिएको स्थानमा मात्र हुने भएकाले सोही केन्द्रमा सहभागी हुनुपर्नेछ।
7: व्यवस्थित सहकारी स्तरीय सेवा, सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तिलोत्तमा 5 मणिग्राम।
9: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
10: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
11: असल अभ्यासदेखि नीतिका कुरा,
10: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
11: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
7: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
10: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
1: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
2: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मन्जु तिमी त विदेश जान लाग्यौ रे
7: हो दिदी त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
7: खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: भएका महिलाका अधिकारका कुरा
11: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको हार्दिक स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षक एकपटक। इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, रासायनिक मल कारखानाका लागि चाँडै प्रस्ताव आह्वानको तयारी भइरहेको जानकारी। प्रति लिटर 21 रूपियाँ महँगो भए पनि बाढ़ी पहिरो र चाडपर्वका कारण पेट्रोलियम पदार्थको मूल्य हाललाई बढ़ेन। कंग्रेस महाधिवेशनमा प्रतिनिधिको शुल्क 3500 तोकियो, महाधिवेशन उद्घाटन स्थल बाहेकका स्थानमा प्रचार सामग्री नराखिने। स्थानीय चुनाव केन्द्रित अभियानमा जोड्दै राष्ट्रपा असोज 20 सांसद र केन्द्रीय सदस्य प्रत्येक पालिका पुग्ने। भोगेकोशी बाढ़ीबाट 430 मेगावाट विद्युत अवरूद्ध भएपछि विद्युत प्राधिकरण वैकल्पिक व्यवस्थापनको तयारीमा। चियामा कृत्रिम रंग मिसावट नगर्न उद्योगी तथा विक्रेतालाई खाद्य विभागको चेतावनी, उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड़ गर्नेलाई कड़ा कार्यवाही हुने स्पष्टोक्ति। यो वर्षको दशैंमा राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने। 5 वर्षमा गुल्मीको रेडी खरजाङ बलकोट सड़क खण्ड निर्माणको 86% काम पूरा। तिलोतमा 11 को सुखौरादेखि महेन्द्र राजमार्गसम्मको सड़क जीर्ण मरमत सम्हार गर्न स्थानीयको माग, आमा समूहको सक्रियतामा झाड़ी व्यवस्थापन। पोटोलमा साइबर सुरक्षा प्रतियोगिता हुँदै विजेतालाई 1,00,000 पुरस्कार। 38 झरना रनिङ सील्ड फुटबलको आजको खेलमा देवदह बोइज र गोर्खा बोइज बुटोल भिड्ने। हिजो सम्पन्न खेलमा तरंगी एफसीको शानदार जीत। र विश्व एसियाली खेलकुदमा नेपाली धावक पालको राष्ट्रिय कीर्तिमान। साफ च्याम्पियनशीप फुटबलमा नेपाल पहिलो पटक च्याम्पियनशीप बाहिर।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब हाल खबर विस्तारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको उतार चढ़ाव र उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले तत्काल मूल्य समायोजन नगर्ने जनाएको हो। नेपाल आयल निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार पछिल्ला केही महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतार चढ़ाव आइरहेको छ। बजारमा मूल्य उतार चढ़ाव भए पनि यसका कारण आम नेपालीलाई अहिलेको जुन विपद परेको छ त्यो विपदबाट राहत होस् भनेर मूल्य यथावत राखिएको जनाइएको छ। इण्डियन आयल कर्पोरेशन आईओसीबाट प्राप्त मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन गर्न नसकिएको निगमले जनाएको छ। आईओसीबाट असोज 14 गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम प्रतिलिटर 20 रूपियाँ 44 पैसा, डिजलमा 20 रूपियाँ 21 पैसा, मट्टीतेलमा 15 रूपियाँ 19 पैसा, हवाई इन्धनमा प्रति लिटर 16 रूपियाँ 66 पैसा र एलपीजी ग्यासमा प्रति सिलिण्डर 57 रूपियाँ 32 पैसाले मूल्य बढ़ेर आएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको असाधारण मूल्य वृद्धिका कारण सृजित परिस्थितिलाई ध्यानमा राख्दै निगम संचालक समितिले उपभोक्तालाई थप भार नपर्ने निर्णय गर्ने जनाएको छ।